0: 84 लाख प्रकारकै शरीर छ। 84 लाखमा एउटा कमी पनि छैन, एउटा बढी पनि छैन। तर यी 84 लाख शरीरधारी मध्ये अरूको बारेमा वेदशास्त्र बोल्दैनन्, जेसुकै गर तिमीहरू, तर मानव देहधारीको निमित्त आज्ञा दिँदैछन्। सावधान हो, यसैमा लक्ष्य प्राप्ति हुन्छ। ठिक लक्ष्य के हो त्यो विचार गर्नु पूर्व यो मानव देह को महत्व के हो त आखिर?
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगतगुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्याम धाम ठिमी हनुमन्ते पुल भक्तपुर। सम्पर्क 6630059 9841 2343। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।

चराचर जगतकी आमा प्रेम स्वरूपिणी श्री राधा रानीको प्राकट्य दिवस श्री राधाष्टमीको पावन अवसरमा जगद्गुरु श्री कृपालुजी महाराजको चरण स्पर्शित श्री भक्ति मन्दिर श्यामा श्यामधाम ठिमीमा त्रिदिवसीय विशेष साधना शिविर मिति असोज 2, 3 र 4 गते। अधिक जानकारीका लागि सम्पर्क 01-663-00-59 98-412-3-043-7। सबैमा हार्दिक आमन्त्रण गर्दछौँ।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। रासपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 बजे सिंहदरबार स्थित रासपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। बैठकमा विभिन्न दलका शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। प्रतिनिधि सभा तथा सचिवालयका काम कारवाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण आजदेखि सुरु गरिने भएको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। त्यस्तै अपरान्ह 1:15 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आज विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखी परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखी छिमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनु भयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनैतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकारले दृढ सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गरिने जानकारी दिनुभयो। मन्त्री रावलले गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको पनि बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अपनाउनु पर्ने बताउनुभयो। मुस्ताङको घरबजोङ गाउँपालिका 4 जोमसोममा घरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजोदेखि सुरु भएको छ। 2 दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। घरबजोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिमाली जिल्ला मुस्ताङको जुमसोममा घरबजोङ जलवायु सम्मेलन आयोजना भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। दुई दिने सम्मेलनको हिजो उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीनै तहको सरकारले साझा संकल्प गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याइरहेको उल्लेख गर्नुभयो। रसुवाको भटेकोसीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मोगलिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतिदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गतिदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्र्याक खोल्ने काम सुरु गरेको हो। भटेकोसी बाढीमा परि हालसम्म 1,399 जनाको शव फेला परेको छ। बाढी पश्चात अझै 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा हिजो भएको इभी गाडी दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान भएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब 100 मिटर तल खसी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरूमा नवलपरासीको पूर्व कावासुती नगरपालिका 1 24 वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका 4 43 वर्षीय सूरज भट्टराई, पर्साको छिफरामाई नगरपालिका 2 टिहुकीका 44 वर्षीय भुवनेश्वर शाह कानु र 12 लिम्नीमाल परवानीपुर 3 32 वर्षीय सरफ्रोस मिया रहेका छन्। दुर्घटनामा घाइते भएकाहरूको काठमाडौँ स्थित ट्रमा सेन्टर र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेङ्गु संक्रमणले बागलुङ बजारका घरै पछि बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसको बिरामी बढेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेङ्गु फैलिएको छ। बागलुङमा साउन यता मात्रै 1,403 जनामा डेङ्गु फैलिएको छ, जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा मात्रै 1,224 जनामा संक्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरै पछि डेङ्गु संक्रमण फैलिएपछि उच्च सतर्कता अप्नाइएको छ। दैनिक जसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि संक्रमण बढिरहेको पाइएको छ। र लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका 4 स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्केगाड गाउँपालिका 1 जहिरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो। 3 घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा जिउलोमा बाढी पसेर खाद्यान्न बाली नष्ट गरेको धामीले बताउनुभयो। माथिबाट ढुङ्गा माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोर समेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरी चौकीका सहायक निरीक्षक जगदीश कुमार अहिरले बताउनुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर फेरि बुधबारको बिहानी यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। कार्यक्रममा हामीले महिला पहिचान, सम्मान, योगदान, सङ्घर्ष, सफलताका कथालाई, अनुभूतिलाई यहाँहरूमा सुनाउँदै आएका छौँ। साथमा महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। यसै क्रममा महिला संवेदनशीलता, महिलाका अनुभूति र यथार्थपरकतालाई जोडेर जसले कलम चलाइराख्नु भएको छ उहाँहरूलाई हामीले यो कार्यक्रममा जोड्ने गरेका छौँ। यसै क्रममा आज हामीसँग हुनुहुन्छ साहित्यकार उमा सुवेदी। आज हामी उहाँको सङ्घर्ष, सफलता, लेखनी यात्रा र जीवनका अनुभवलाई जोड्नेछौँ। सुन्दै रहनुहोला कार्यक्रम आजका नारी भन्दै उहाँलाई म स्वागत गर्छु। उमाजी, कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्छु।
1: धन्यवाद चन्दाजी।
0: प्रकाशित उपन्यास परिधिको सफलताको पनि हामी कामना गर्छौँ र 2082 प्रभावशाली महिलाको छनौटमा पर्नु भएको छ, यसर्थ पनि एकचोटि पुनः बधाई छ यहाँलाई।
1: धन्यवाद सर।
0: आज भोलिको दिन चाहिँ कहाँ कसरी व्यस्त हुनुहुन्छ, कसरी दिनहरू व्यतीत भइरहेको छ?
1: 2072 सालदेखि 2082 10 वर्ष चाहिँ आह्वान भनेर एउटा महिलाको लेखनीको सशक्तिकरणको लागि एउटा काम गरिरहेका थियौँ। त्यसमा चाहिँ डाक्टर अर्चना थापा हुनुहुन्थ्यो, कुमारी लामा हुनुहुन्थ्यो र म तिनैजना लेखक महिला प्लेटफर्म तयार गरेर हामीले काम गरिरहेका थियौँ र 10 वर्षमा हामीले पहिलो फेज भनेर चाहिँ यसलाई चाहिँ अन्त्य गऱ्यौँ। दोस्रो फेज चाहिँ हामी अलिकति थोरै फरक ढङ्गले गर्छौँ भनेर अलिकति थाती राखेर यो 10 वर्ष गरेको कामको दस्तावेजीकरणमा हामी व्यस्त भयौँ र त्यो दस्तावेजीकरणको काम चाहिँ कुमारी लामा र मैले गऱ्यौँ। अब आफ्नो व्यक्तिगत कामहरू छँदैछन्। परिधि उपन्यास चाहिँ मेरो पछिल्लो, मेरो छैटौँ कृति हो। अब नयाँ कृति आयो, यसको प्रमोसनमा छँदैछु। आगामी कृतिको लागि चाहिँ अब पढ्नु पर्यो, दिमाग खाली भाष भर्नु पर्यो, त्यसको लागि म अध्ययनमा छु अहिले।
0: हजुर, कलम चलाउन अध्ययन आवश्यक छ नि।
1: एकदमै धेरै
0: यहाँले आह्वान यो अभियानलाई पनि जोड्नु भयो, छुट्टै अभियान, साँच्चै नै प्रभावकारी अभियानको रूपमा पनि हामीले लिएका थियौँ, हामी सहभागी पनि भएका थियौँ, जसमा चाहिँ आदिवासी समुदायका महिला जस्टिस फर अल रेप भिक्टिम्सहरूको बारेमा पनि, त्यो पनि सार्वजनिक तौरबाट होइन त्यो अभियान चलेको थियो भने मिटुको पनि हामी सम्झिन्छौँ होइन, बाध्यात्मक मौनता, बलात्कार संस्कृति आदि जुन महिला अधिकारसँग जोडिएको छ, महिला माथि हुने विभेदसँग जोडिएको छ, त्यो विरुद्धको आवाजको रूपमा
1: एकदमै
0: पनि होइन यो सार्वजनिक बहसको रूपमा पनि यहाँले ल्याउनु भएको थियो। यति बेलै कार्यक्रमबाट हामी साहित्यिक स्रष्टा, प्रकाशक होइन अर्चना थापालाई सम्झिन चाहन्छौँ। आह्वानसँग जोडिनु भएको, जसले स्थापना गर्नुभएको थियो, यहाँहरू तिन हस्ती, उमा सुवेदी, कुमारी लामा, अर्चना थापा होइन, यहाँहरू तिनैजनालाई आज हामी सम्झिन पनि चाहन्छौँ, किनकि कार्यक्रम आजका नारी पनि समानताको एउटा यात्राको अभियान नै हो भनेर जोड्न पनि हामी चाहन्छौँ। पूर्वी नेपाल होइन जन्मथलो, झापामा उर्किनु भयो।

0: बाल्यकालको आफ्नै अनुभव पनि रहेको छ, रेडियो नेपाल यहाँको जीवनमा जोडिँदै आएको छ नि त, रेडियो नेपालसँग जोडिएको अनुभव आज हामी यहीँबाट सुरु गरौँ न।
1: एकदमै यो चाहिँ तपाईँले एकदमै सान्दर्भिक कुरा उठाउनु भयो, अहिले चाहिँ यो एकदमै चर्चाको विषयमा पनि बसिरहेछ, धेरैले सोधिरहनु भएको छ, किनभने यो अनलाइन खबरको 50 प्रतिभाशाली प्रभावशाली महिलामा म पनि एउटा परेँ होइन, र त्यसमा चाहिँ मेरो जसले प्रोफाइल लेख्नुभयो उहाँले चाहिँ यो रेडियोको कुराहरू ल्याउनु भएको छ, यो रेडियोको कुरा चाहिँ कहाँबाट जोडिएको छ भन्दाखेरि मैले 2066 सालतिर चाहिँ हाम्रो डाक्टर अर्चना थापाले एउटा सम्पादन गरेको सअस्तित्वको खोज भन्ने किताब थियो, त्यसमा चाहिँ मेरो बिरिङ खोलामा एक दिन भन्ने एउटा आर्टिकल थियो, त्यो आर्टिकलमा चाहिँ मैले मेरो बाल्यकालमा मैले यो रेडियो नेपाल त्यति बेला मेरो लागि अत्यन्तै प्रभावकारी र रेडियो नेपाल नसुनेर म कहिले पनि नसुत्ने अनि रेडियो नेपाल मेरो लागि एउटा अभिन्न अङ्ग जस्तो थियो, त्यो बेलामा चाहिँ म लेखनमा पनि थिएँ र गायनमा पनि अब त्यो बेलामा थिएँ होइन, त्यो बेलामा मेरो एउटा नारी शिक्षा आजको आवश्यकता भन्ने एउटा निबन्ध स्रोत केन्द्र स्तरीय त्यसमा चाहिँ मेरो दोस्रो भइदियो, त्यो दोस्रो निबन्ध चाहिँ मेरो साथीहरूले चाहिँ भन्नुभयो हातेमालो यस्तै के कार्यक्रम थियो त्यो बेला,
0: हजुर
1: बाल कार्यक्रम आइरहन्थ्यो अनि विभिन्न ठाउँबाट हामी पत्रहरू पठाइरहन्थ्यौँ सानै बच्चाहरू होइन हाम्रो तरिकाले, अनि मैले रेडियो नेपालको ठेगाना मागेर पठाएँ, साँच्चै मेरो प्रसारण हुनको लागि चाहिँ अर्को हप्ता चाहिँ प्रसारित हुन्छ भनेर भनेपछि बुद्ध आदर्श मावि पढेको म होइन त्यहाँबाट म मेरो घर पुग्नुलाई त्यस्तै 40 मिनट जति लाग्थ्यो हिँडेर, म त्यो हस्याङ र फस्याङ गर्दै होइन घरमा 5 बजी त म घरमा आइपुग्नु पर्यो, अनि त्यस पछाडि मेरो घरमा रेडियो थिएन, मेरो घरको लागि चाहिँ त्यति बेला रेडियो भनेको एउटा विलासिताको सामा थियो, रेडियो थिएन मेरो घरमा, 2-3 घरमा रेडियो थियो मेरो गाउँमा, अनि त्यसपछि म एकजनाकोमा तत्कालै जो दिदीले चाहिँ मलाई एकदमै माया गर्नुहुन्थ्यो म दौडिँदै गएँ, जाँदाखेरि दिदी हुनुहुन्नथ्यो, दिदीको आमा उहाँले रेडियो बन्द गरिदिनु भयो, त्यो पीडालाई चाहिँ मैले चाहिँ यो बिरिङ खोलामा एक दिनमा लेखेको छु, र त्यस पछाडि चाहिँ मलाई इख भयो र भोलिपल्ट आमालाई स्कुल जान्छु भनेर चाहिँ सर्ट फ्रक लगाएर हिँडेको, दिनभरि मेरो घरदेखि अलि माथि चाहिँ साथीहरू त्यो जुन जसले चाहिँ स्कुल पढाउनै सक्नुहुन्न थियो बुवा आमाले केही साथीहरू थिए उनीहरू दिनभरि खोलामा ढुङ्गा टिप्थे, मैले के ठाने भने यिनीहरूसँग गएर ढुङ्गा टिपेँ भने 2 टिपेँ भने त म एउटा रेडियो किन्न सक्छु नयाँ नकिने पनि पुरानो भन्ने लागेर चाहिँ दिनभरि स्कुल नगएर सर्ट फ्रक लगाएर म ढुङ्गा टिप्न गएको कहानी चाहिँ मैले लेखेको छु, र त्यस पछाडि एकजना मेकानिकले पुरानो पार्ट पुर्जा जोडेर रेडियो बनाइदिनु भएको थियो होइन, त्यो खुसी चाहिँ मैले त्यो बिरिङ खोलामा एक दिन भन्ने मेरो लेख छ त्यसमा लेखेको थिएँ, त्यो बेलामा रेडियोको कति महत्त्व थियो अनि मेरो लागि रेडियो नेपाल कस्तो थियो होइन यी कुराहरू चाहिँ त्यो बेला आउँछ, र म अत्यन्तै धेरै चाहिँ रेडियो सुन्ने मान्छे हो, त्यो त्यस पछाडि 11 बजीसम्म बस्थ्यो, त्यो अति हुँदाहुँदै शास्त्रीय सङ्गीतको आला तान सारा सारा सुनिसकेपछि मात्रै सुत्थेँ म, त्यो लेखो रेडियोप्रतिको लगाव चाहिँ झुकाव चाहिँ त्यस्तै थियो,
0: संचार सूचना हो नि त होइन,
1: हजुर
0: त्यो कति महत्त्वपूर्ण हुन्छ, त्यसको प्रभावले आफ्नो जिन्दगी परिवर्तन गर्नुभएको धेरैको कथालाई हामीले सुनाएको पनि छौँ, साँच्चै नै रेडियो नेपाल स्रष्टाहरूको लागि, साङ्गीतिक स्रष्टा साहित्यिक स्रष्टाहरूको लागि, कला पारखीहरूको लागि होइन, सङ्गीत प्रेमीहरूको लागि, जो कसैको लागि पनि कुनै न कुनै रूपमा जीवनको कुनै कालखण्डमा गएर रेडियो नेपाल जोडिएको सुन्दा होइन, र त्यही रेडियोमा एउटा माध्यमको रूपमा आफूलाई पाउँदा हामीलाई खुसी पनि लाग्छ, यहाँको लेखको पहिल्यो माध्यम नै रेडियो नेपाल बन्यो,
1: हजुर
0: त्यसोभन्दा फरक नपर्ला नि,
1: त्यो मेरो प्रसारण भयो तर मैले सुन्न पाइनँ, त्यो हातभरि ठेला उठेर अनि भोलिपल्ट चाहिँ त्यो पुरानो पाठ पूर्जा जोडेर ल्याएको रेडियो चाहिँ मेरो लागि नयाँ भएको, त्यस पछाडिका दिनमा मैले त्यो रेडियो कति बेले पनि नछोडेको, त्यो कुराहरू सम्झिँदाखेरि अहिले त एकदमै रोमाञ्चक लाग्छ, तर त्यो सङ्घर्ष मैले गर्न सकेँ, साँच्चै भन्यो भने तपाईँले अघि भन्नुभयो नि यो महिला सशक्तिकरणको लागि होइन, महिलाहरूको आवाजलाई मुखर गएर चाहिँ बोल्न सक्ने एउटा तागत पनि मलाई चाहिँ त्यो सङ्घर्षले दियो होला जस्तो लाग्छ,
0: पक्कै पनि एउटा लगाव भएन, केही गर्नै पर्छ आफैप्रतिको एउटा विश्वास पनि र गर्नुपर्छ भन्ने त्यो लगावले धेरै छोरीहरूलाई अगाडि बढाएको पनि छ, यहाँको बिरिङ खोला त्यो एक दिनको मेहनत र त्यो मेहनत पछिको जुन एउटा आफूले चाहेको कुरा पुरा भयो भनेपछि गरे सकिँदो रहेछ भन्ने सन्देश त
1: एकदम
0: बाल्यकालमा त्यही बिरिङ खोलाको एक दिनले दियो नि त, सन्देशै दियो,
1: यसमा चाहिँ मैले त्यो तपाईँले भेट्नुभयो भने त्यो किताब पढ्नु होला होइन, अस्तित्वको खोज अनि त्यसमा चाहिँ त्यो छ होइन, त्यसमा चाहिँ मैले के भनेको छु भने नि, मनको बह कसैले नकह भन्छ नि त होइन, एउटा उखान छ नि, तर मलाई ठ्याक्कै त्यसको विपरीत, त्यसलाई चाहिँ मनको बह सबैलाई कह भन्न मन लाग्छ। किनभने त्यो मेरो त्यो जुन ढुङ्गा टिपेको कहानी लेखे कतिलेलाई चाहिँ प्रेरणा भयो कि त्यो होइन, किनभने लाज भन्ने कुरा चाहिँ मान्छेमा आफूमा हुने हो नि त। स्कुल जानुपर्ने फ्रक सर्ट लगाएर होइन टक्क किताब बोकेर म खोलामा गएर दिनभरि ढुङ्गा टिपे, त्यति बेला मलाई लाज भएन भने, अनि त्यो त प्रेरणाको लागि म जस्तै त्यति बेलाका किशोरीहरूको धक त्यो त फुक्यो नि त। अनि सङ्घर्ष भन्ने कुरा चाहिँ मेरो सुरुवात चाहिँ त्यहीँबाट भएको जस्तो लाग्छ मलाई।
0: हामी सोच्छौँ कि सफल बन्नको लागि एकदम धेरै धन सम्पत्ति साथ कोही हुनुपर्छ भनेर भन्छौँ, तर प्रयास त आफैबाट हुनुपर्छ भन्ने कुरा पनि त हो।
1: आत्मविश्वास भन्ने कुरा चाहिँ सबैभन्दा ठुलो साथी हो जिन्दगीको जस्तो लाग्छ मलाई। र आत्मविश्वास छ भने त्यही आत्मविश्वासले चाहिँ जीवनभरि साथ दिन्छ, र त्यो जति अभिन्न मित्र चाहिँ कोही पनि हुँदैन होला जस्तो लाग्छ मलाई।
0: बिरिङ खोलाको एक दिनले मलाई पनि मन छोएको थियो, सायद त्यो पढ्ने कसलाई छुँदैन होला, एउटा बाल्यकालमा एउटा सानो एउटा छोरीले आफ्नो सङ्घर्षको कथाको सुरुवात गरेको जस्तो होइन, त्यो यात्राको सुरुवात गरे जस्तो लाग्छ। र यहाँको मेहनत सङ्घर्ष सजिलो थिएन, अप्ठ्यारो परिस्थितिबाट माथि उठ्दै अगाडि बढिरहेको एउटा छोरी उमा सुवेदी साहित्यिक स्रष्टाको जीवनी पन्नालाई पल्टाउँदा सुन्दा पढ्दा लाग्छ त्यो चाहिँ धेरै हाम्रा नेपाली छोरीहरूको एक प्रतिनिधि पात्रको कथा हो।
1: त्यो वास्तवमा सङ्घर्ष भन्ने कुरा चाहिँ वर्तमानमा जति बेला गरिन्छ त्यति बेला एकदमै गाह्रो हुन्छ, अनि त्यो म सक्छु कि सक्दिनँ भनेर चाहिँ जसले सक्दैन ऊ त्यहीँनिर बस्छ, जसले त्यसलाई चाहिँ त्यो सङ्घर्षको पहाडहरूलाई छिचोल्न सक्छ ऊ चाहिँ अगाडि बढ्ने हो। र हामी जस नेपालका जति पनि अहिले महिलाहरू जो चाहिँ एउटा ठाउँमा पुगेका छौँ होइन, त्यो महिलाहरूले चाहिँ जुन जस्तै मैले चाहिँ मेरो माइतीमा चाहिँ आर्थिक रूपमा अलिकति अब पछाडि परेको परिवार थियो होइन, त्यसले गर्दाखेरि त्यही बेलादेखि चाहिँ मैले सङ्घर्ष गर्न सिकेको हो वास्तवमा भन्यो भने। र मलाई चाहिँ साँच्चै भन्यो भने बिहा पछाडिको मेरो जिन्दगी अगाडिको जिन्दगीमा धेरै फरक छ। अगाडिको जिन्दगी मैले अलिक सङ्घर्ष गरेँ, र त्यही बेलामा चाहिँ मैले के सिकेँ भने महिलालाई आफ्नो सृजनशीलता आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नको लागि पनि अर्थ को सबैभन्दा ठुलो हात हुँदो रहेछ। पहिले आर्थिक रूपमा सबल हो, त्यस पछाडि चाहिँ भएका तिम्रा प्रतिभा तिम्रा क्षमता प्रस्फुटन हुँदै जान्छन् भन्ने एउटा त्यो शिक्षा चाहिँ मैले सानै उमेरमा पाएको हो होइन, त्यसले गर्दाखेरि पनि मलाई त्यो सङ्घर्ष गर्नलाई त्यस्तो धेरै गाह्रो भएन।
0: झापाबाट काठमाडौँसम्मको यात्रा उच्च शिक्षाका लागि भएको थियो।
1: झापाबाट काठमाडौँको यात्राको पनि एउटा रोचक कुरा छ। झापाबाट म एसएलसी दिइसकेपछि चाहिँ अब भद्रपुर मेरो सबैभन्दा नजिकको र सस्तो क्याम्पस चाहिँ थियो भद्रपुर क्याम्पसमा चाहिँ बुवाले अब त्यहीँ पढ अब एक दुईजना साथीसँग मिलेर बस त्यहीँ बस भनेर चाहिँ बुवाले आफ्नो तर्फबाट चाहिँ तयारी गर्दै हुनुहुन्थ्यो, किनभने म पढाइमा अलिकति अब्बलै थिएँ, यो यसले पास गर्छ भन्ने थियो घर परिवारलाई। त्यही बेलामा गाउँकै एकजना दिदीले चाहिँ तिमीलाई चाहिँ काठमाडौँमा पद्मकन्या क्याम्पसमा सङ्गीत पढाउने त्यो अफर चाहिँ मेरो जिन्दगीको एउटा अलिकति कहाली लाग्दो पनि जस्तो पनि भयो। उहाँको कुरा पत्याएँ, म त्यो बेलामा चाहिँ एकदम राम्रो गाउँथेँ, स्टेजमा राम्रै गाउँथेँ, सबैजनाले चाहिँ एउटा गायिका बनाउनुपर्छ भन्ने सरहरूले पनि त्यही कुरा गर्नुहुन्थ्यो, र मलाई पनि एकदमै मेरो जुनुन त्यो बेलाको लेखन थिएन, लेखनमा म फाटाफुटो मात्रै थियो, तर गायनमा चाहिँ झापा जिल्लाभरि जहाँ कार्यक्रम छ स्कुलले जहाँ जहाँ लान्छ म जाने र म त्यहाँ पर्फर्म गर्ने मेरो त्यो थियो। त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा सपना थियो मेरो म गायिका बन्छु भन्ने, त्यो सपनाले गर्दाखेरि म आएँ एकजना दिदीसँग बसेँ। के भइदियो भनेदेखि म स्वतन्त्र रूपमा चाहिँ एउटा घर परिवारमा माया पाएर होइन कान्छी छोरी घरको र समाजबाट पनि मैले चाहिँ एक किसिम माया पाएर प्रतिभाले गर्दाखेरि होइन चिनिएको तिन चारवटा नाटक पनि खेलिसकेको थिएँ, र अर्को कुरा गायनले गर्दाखेरि म चिनिएको एउटा पात्र थिएँ गाउँ समाजमा। काठमाडौँ आइसकेपछि म एकजना दिदीसँग बसेँ, उहाँको स्वभाव पनि एकदमै खरे खालको, म चाहिँ कस्तो भयो भने एउटा स्वतन्त्र रूपमा उडिरहेको चरा चाहिँ पिन्जरामा आएर पखेटा काटेको जस्तो अनुभव भयो कि मलाई, म यो मान्छे त होइन, मलाई पीडा भयो।
0: हजुर।
1: र त्यो पीडाकै बिचमा उहाँसँग यस्तै छ सात महिना म कति बसेँ होइन, खटपट खटपट भयो, त्यस पछाडि म उहाँसँग बसिनँ र मेरो युनियनमा मैले एउटा राम्रो ठाउँ बनाइसकेको थिएँ, यसले चाहिँ राम्रो गाउँछ भनेर गुरुहरूले पनि मलाई एकदम राम्रो मानिन सक्नु भएको थियो, र युनियनको एकजना दिदीसँग गएर बसेँ। त्यस पछाडि चाहिँ एउटा स्कुलमा काम गरेँ होइन, सङ्गीतले गर्दाखेरि चाहिँ मलाई त्यसरी चाहिँ ल्याएको थियो, त्यो मेरो अपरिपक्वता पनि थियो, त्यो एक वर्षको समय चाहिँ मेरो अत्यन्तै पीडादायी समय हो होइन, मेरो दोस्रो वर्षको पढाइ हुँदाहुँदै मेरो बुवा बित्नुभयो र म घर जानु पर्यो। घरमा चाहिँ मेरो अब दाई म र आमा, दाई चाहिँ वृन्दावनमा पढ्दै हुनुहुन्थ्यो, आमा र म मात्रै भयौँ। सोझी आमा, आमालाई छोडेर फेरि आउन सकिनँ। त्यसले गर्दा मेरो सङ्गीतको एउटा प्र्याक्टिकल छुट्यो र त्यही बेलामा चाहिँ त्यही गाउँमा एक भएर त्यहीँ पढाउँदा पढाउँदै मेरो बिहा भयो। र त्यो दुई वर्षको सङ्घर्ष चाहिँ मेरो एकदमै कठिन सङ्घर्ष छ र त्यो दुई वर्षको सङ्घर्षले नै होला सायद मलाई जीवनलाई यति सहज ढङ्गले चिनायो र जीवनमा मैले सङ्घर्ष गर्न सकेँ र जीवनमा जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने एउटा आत्मविश्वास पनि पलायो।
0: त्यही कारणले पनि हुनसक्छ महिला अस्तित्व शक्ति र अनुभूतिलाई सम्मिश्रण गरेर आफ्नो लेखनीमा लिएर राख्नु भएको छ।
1: त्यो महिलाले महिलालाई नबुझेको पाटो पनि मैले एकदमै नजिकबाट हेरेँ। पुरुषले पनि सङ्घर्ष गरेका छ, महिलाले पनि गरेका छ, एउटा ठाउँमा पुग्नलाई सबैले सङ्घर्ष गर्नुपर्छ, तर अतिरिक्त सङ्घर्षको बोध चाहिँ महिलालाई जहिले पनि हुन्छ। महिला हुनुकै पछाडि चाहिँ विभिन्न किसिमका चाहिँ समस्याहरू आइदिन्छन्, त्यो समस्या चाहिँ महिलाले मात्रै भोग्नु परेको छ नि त। हो, यस्ता कुरा चाहिँ मैले मेरो लेखनमा ल्याउने गरेको छु। अहिले मेरो त्यो यो सयौँपुतली कथा सङ्ग्रहमा प्राय गरेर यो महिलाका समस्या भनेर साना समस्या भनिदिने र जीवनभरि त्यो समस्याले चाहिँ मान्छेलाई तनाव दिने यस्ता किसिमका समस्याहरूको लागि उजागर गरेर मैले चाहिँ यो सयौँपुतलीका उर्दी सयौँपुतली जस्ता कथाहरू चाहिँ लेखेको छु।
0: हजुर, यो महिलाको अस्तित्वलाई चिनाउन चाहने महिलाहरूका कथा कतिवटा लेखिएका छन् नि, होइन? त्यो लेखिएका कथाहरूमा यहाँहरूको कथा चाहिँ अलि प्रखर रूपमा अलि अगाडि आइरहेको र महिला शक्तिलाई बुझाउने त्यो मौलिकता, होइन, त्यो अनुभूति हामीले तोदा इति सयौँ पुतली यी जति पनि यहाँको कृति छन् छैटौँ कृति परिधिसम्म आउँदाको, होइन, त्यसमा हामीले देख्न पाउँछौँ।
1: पुरुषहरूले हाम्रो महिलाको बारेमा लेख्नुभयो, प्रशस्तै लेख्नुभयो, किनभने महिलाले भन्दा अगाडि त पुरुषले लेख्न थालेको हो, होइन? महिलाले भन्दा अगाडि पुरुषले पढ्न थाल्नु भएको हो, अनि महिलाले भन्दा अगाडि त पुरुषहरू प्रशस्तै लेख्न थाल्नुभयो महिलाको लागि। तर कसरी चाहिँ त्यसलाई चाहिँ उहाँले त्यो पात्रलाई कसरी चाहिँ प्रयोग गर्नुभयो भन्दाखेरि, महिला भनेको चाहिँ रोना धोनाको एउटा साधन, होइन? महिलाहरू पिन्चै हुन्छन्, महिलाहरू रुन्छन्, महिलाहरू चाहिँ अगाडि बढेर केही पनि गर्न सक्दैनन्, त्यस्ता खालका पात्रहरूको प्रयोग गर्नु भयो। अनि त्यसैलाई चाहिँ हामीलाई चाहिँ एकदम आपत्ति भयो, किनभने अहिलेका महिलाहरू त्यो होइन नि त। सँगै काँध मिलाएर हात मिलाएर चाहिँ काम गरिरहेका छन् महिलाहरू, महिलाहरूले गरिरहेको छ सबै कामहरू भने, महिलाहरूले पढेका छन्, महिलाहरूले लेखिरहेका छन् भनेदेखि लेखनमा चाहिँ त्यो खालको होइन। अब महिलालाई पनि तपाईँहरूले चाहिँ चित्रण गर्ने तरिका भएन भनेपछि हामी आफै लेख्छौँ भने हामीले महिलालाई केन्द्रमा राखेर चाहिँ महिला केन्द्रित किताबहरू लेख्ने होइन, महिला केन्द्रित विषय छान्ने, त्यो हिसाबले चाहिँ हामीले लेख्न थाल्यौँ। तर के भयो भनेदेखि महिलाले महिलाको बारेमा लेख्दाखेरि जुन अनुभव निखारिएको आउँछ नि पुरुषले अनुमानका आधारमा त्यसरी लेखिदिए, तर हामीले लेख्दा त त्यो
0: अनुमान र अनुभूति
1: अनुभवको कुरा हुन्छ, होइन? यो फरकपन ल्याउँदाखेरि चाहिँ के भयो भने हामीले हाम्रा कुरा लेख्दाखेरि दुईवटा कुरा ट्याग लाग्यो के, एउटा कि त महिलाले कति लेखेका, होइन, कति नचिने भएका कुरा लेखेका, कति चाहिँ त्यो प्रजननका कुरा लेखेका, यस्ता कुरा कि त त्यसरी ट्याग लागे, होइन? अब तिमीहरूले लेख्नुपर्ने कुरो अझै छन् भने, तर हामीसँग त महिलाकै विषयमा लेख्ने कुराहरू यति धेरै छन् कि लेखिएकै छैनन्, होइन? अर्को चाहिँ महिलालाई भएको विभेदलाई चाहिँ सतहमा ल्याउँदाखेरि, पाठक सामु ल्याउँदाखेरि चाहिँ यिनीहरू नारीवादी, खुङ्खार नारीवादी हुन् भनेर चाहिँ हामीलाई उपल्लो कित्तामा अर्को कित्तामा छुट्याउने काम भयो, होइन? यो दुवै कामप्रति हाम्रो आपत्ति छ, किनभने हामीले हाम्रा कुरा भन्न पाउनुपर्छ। महिलाको सपोर्टमा पुरुषहरू उठ्नु नहुने, एउटा समतामूलक समाज बनाउनको लागि त नारी र पुरुष बराबरी हुनुपर्छ नि त। नारामा चाहिँ नारी पुरुष बराबरी, होइन, तर छैन, नारी पुरुष बराबरी त कहाँबाट हुनु, होइन? एउटा पहियो छ तल छ, एउटा माथि छ, त्यसरी भएन। समाजलाई
0: सहअस्तित्व, होइन,
1: सह अस्तित्व हुनु पर्यो, होइन? महिलाको सशक्तिकरणको लागि त पुरुषहरूले सहयोग गर्नु पर्यो नि त। हो, यो सहयोगको अपेक्षा पनि चाहियो, किनभने उनीहरू धेरै माथि पुगिसके भने त उनीहरूले हामीलाई सहयोग गर्नु पर्यो। नारीवादी तिमीहरू भनेर चाहिँ उपल्लो कितामा फाल्नु भयो,
0: कहाँनिर अलग छौँ त हामी हाम्रा दाजुभाइसँग, हाम्रा बुवा काकासँग, होइन, हाम्रा जीवनसाथीसँग यति मात्र मनन गरिदियो भने पुग्छ के हो त? महिलावाद, नारीवाद, यसलाई कसरी बुझिदिनुपर्छ जस्तो लाग्छ?
1: नारीका समस्याहरूलाई, नारीले उठाएका कुराहरूलाई चाहिँ मिहिन ढङ्गले हेरिदिनु पर्यो,
0: महिला सवाल।
1: अर्को कुरा, समाजमा महिला जति विभेदमा परिरहेका छन् त्यो विभेदलाई हेरिदिनु पर्यो। महिलाहरू पुरुषहरूले चाहिँ गरेका हिंसाहरू महिलाले लेखे भनेदेखि त्यसलाई चाहिँ अर्को कितामा ठेल्नु भएन, सुन्नु पर्यो नि। हामीले खोजेको त समानता हो नि, हामीले त पुरुषहरूको विरोधी भएर चाहिँ उनीहरूलाई चाहिँ धकेलेर तिमीहरू होइन अब हामी भनेर त त्यो सत्तालाई धकेल्न खोजेको त होइन, हामीले त समानताको कुरा गरेको हो। हामीले पनि तिमीहरू जस्तै, हामी पनि तिमीहरू जस्तै मान्छे हो, हामी पनि तिमीहरूलाई जन्माउँदाखेरि हाम्रो आमाहरूलाई जति पीडा भएको थियो हामीले जन्माउँदा पनि त्यति नै भएको छ। हामी जसरी चाहिँ त्यो मानव भएर चाहिँ यो धरतीमा आएका छौँ तिमीहरू पनि त्यसरी नै आएको हो होइन। हाम्रो प्रश्न भनेको चाहिँ, हाम्रो कुरा भनेको चाहिँ यो पुरुषलाई होइन, यो पितृ सत्तालाई हो, यो
0: कुरा
1: हजुर पितृ सत्तालाई होइन। यो पितृ सत्ता चाहिँ यति हावी भएको छ कि हरेक ठाउँमा हावी भएको छ, भान्सा कोठादेखि लिएर कार्यालयसम्मदेखि लिएर उच्च स्थानमा रहेकाहरूसम्म पनि त्यो पितृ सत्ताले यसरी हावी भएको छ कि त्यहाँनिर चाहिँ त्यो महिलालाई कता न कता खुम्च्याएको हुन्छ। हो, त्यो ठाउँमा चाहिँ हामीले आवाज उठाउने हो भनेर चाहिँ हामी आफ्नो सशक्तिकरणको लागि हामीले बोलेको हो, लेखेको हो होइन। र यो कुरालाई चाहिँ यसरी बुझिदियो भनेदेखि चाहिँ समाजमा एउटा समतामूलक समाजको स्थापना हुन्छ भन्ने कुरा हो होइन। हामीले आह्वानको स्थापना यसरी नै गरेको,
0: महिलावादको मूल मर्म एकदमै आएर जोडिन्छ, महिला भएकै कारणले कहीँ कतै विभेद नहोस् होइन, कहीँ कतै अप्ठ्यारोको सामना गर्न नपरोस्, पुरुष पनि विभेदमा पर्नुहुन्न, महिला पनि विभेदमा पर्नुहुन्न, कोही कसैलाई अन्याय हुनुहुन्न र समानताको लागि आवाज त उठाउनु
1: पर्यो। हाम्रो
0: समानताका लागि आवाज उठाएको थियो र आज अधिकारको कुरा गर्न पाएको छौँ, अधिकारको उपभोग गर्न पाएको छौँ। हजुर,
1: आवाज जहाँ उठ्छ नि, अनि त्यो आवाजलाई दबाउन पनि खोजिन्छ, तर त्यो आवाज चर्को रूपमा उठाइयो भनेदेखि त्यसले चाहिँ एउटा न्याय पनि पाउँछ भन्ने कुरा चाहिँ यसको उदाहरण पनि अब यो अहिले हामीले गरेको कुराकानी
0: होइन।
1: समाजले चाहिँ सानो भन्ने कुरा गर्छ, तर त्यो कुराले चाहिँ जीवनमा, यो हाम्रो व्यावहारिक जीवनमा कति असर पारिरहेको छ त होइन। हो, यस्ता कुराहरूलाई चाहिँ चिर्नलाई र केही हदसम्म चाहिँ अहिले चिरिएको पनि छ, किनभने हाम्रो लेखक साथीहरूले चाहिँ केही सचेत साथीहरूले चाहिँ के गर्नुभयो भनेदेखि, हो महिला अहिले जुन कुरा भनिरहनु भएको छ महिलाहरूलाई चाहिँ हामीले ल्याउनु पर्छ, हामीले अन्याय गरेको हो भनेर चाहिँ उहाँहरूलाई चाहिँ महसुस भयो र केही साथीहरूले हामीलाई सपोर्ट गर्नुभयो, र केहीले चाहिँ बाध्य भएर पनि महिलाहरूले भरि गाली गर्छन् भनेर बाध्य भएर पनि चाहिँ अहिले चाहिँ मञ्चमा महिलाहरूलाई एउटा न एउटा, चारजना पुरुष छन् भने एउटा महिलालाई हालेकै हुन्छ अहिले।
0: महिलावादको मूल मर्म कोही कसैलाई पछि पारेर अगाडि बढ्नु होइन, समानता, यसको सबैभन्दा ठुलो मूल मर्म होइन। जन्मिएपछि समान अधिकार पाउनु पर्यो, लिङ्गको आधारमा विभेद हुनु भएन, त्यो अनुभूति एउटा लेखकलाई नहुने कुरै भएन होइन। जुन कुराले छुन्छ, लेखिन्छ, बोलिन्छ भनिन्छ नि होइन। पाँच थरमा जन्म झापामा हुर्किनु भयो, बाल्यकाल अलि अभावमा सङ्घर्षमा नै बित्यो, र त्यसकै एउटा उदाहरणको रूपमा लिनु पर्दाखेरि हामीले कार्यक्रमको सुरुमा प्रसङ्गलाई उठायौँ, बिरिङ खोलाको एक दिन। त्यो बिरिङ खोलाको एक दिन एउटा छोरीको साहसको र सङ्घर्षको एउटा पदयात्राको सुरुवात थियो होइन। रापिलो एकदम तातो बलुवामाथि जुत्ता नलागिकन होइन, खालि खुट्टाले दिनभरि कलिलो हातले भनौँ न होइन, ढुङ्गा टिपेर थुपारेर
1: पैसाको लागि
0: र त्यो पैसा
1: रेडियोको लागि
0: त्यो रेडियो पनि किन भन्दा रेडियो नेपाल सुन्नको लागि, किन त आफ्नो रचना
1: आफ्नो प्रतिभाको लागि,
0: आफ्नो प्रतिभा सुन्नको लागि। रङ्गकर्मी हुँदै, गायिका हुँदै, लेख्दै, कहिले गजल, कहिले कविता लेख्दै, कहिले कथा लेख्दै, यहाँको पाँच थर झापा काठमाडौँ हुँदै यात्रा त इजरायलसम्म पनि पुग्यो नि त
1: हजुर।
0: एउटा आमा, दिदी, बहिनी, छोरी, जीवन साथीको यात्राको एउटा उदाहरण हो भन्न पनि चाहन्छौँ।
1: एकदमै
0: पढाइलाई चाहिँ निरन्तरता दिनुभयो, सबभन्दा ठुलो कुरा चाहिँ त्यो पनि हो नि त होइन। गाह्रो छ नि त, सजिलो त्यो पक्कै छैन। इजरायलको यात्रा चाहिँ फेरि कहाँबाट जोडियो, कसरी जोडियो?
1: हजुर, यो तपाईँले रोचक कुरा ल्याउनु भयो। मेरो जीवनको यो एउटा पाँच वर्ष चाहिँ मैले इजरायलमा बिताएको छु। यो कस्तो भयो भने, मैले अघि पनि भने मेरो माइती घरको जुन सङ्घर्ष थियो होइन, आर्थिक रूपमा चाहिँ विपन्नताको कारणले गर्दाखेरि म घरको कान्छी छोरी थिएँ, ममा प्रतिभा थियो, तर पनि मैले त्यो एक किसिमको त्यो आर्थिक रूपले पछि पार्दाखेरिको पीडा देखेको थिएँ कि मैले, होइन मेरो साथीहरू सँगसँगै हुँदाखेरिको मैले अलिकति केहीको त्यस्तो महसुस गर्नुपर्ने कुराहरू होइन, यस्ता कुराहरू देखेको थिएँ। मेरो विवाह भइसकेपछिको परिवार चाहिँ अलिअलि खान्ते मित्ते परिवार नै हो, अभाव थिएन खाना र लाउनको। मेरो श्रीमानले चाहिँ जागिर गर्न थालिसक्नु भएको थियो, मलाई बिहा गर्दाखेरि उहाँको राम्रै जागिर थियो। त्यस पछाडि म बिए पढ्न थालेँ, म बिए पढ्दै गर्दा नै मेरो अन्तिम वर्षमा नै मेरो बच्चा जन्मियो। त्यो बेलामा मैले भनौँ न एक किसिमको सामान्य परिवार त थियो नि होइन, उहाँको जागिर थियो अनि त्यस पछाडि घर परिवार पनि अब राम्रै थियो होइन। तर पनि मलाई के लाग्यो भने काठमाडौँको ठाउँ, यति धेरै सङ्घर्ष, म आफै पनि स्कुलमा पढाउन थालिसकेको थिएँ होइन, मेरो बच्चा 3 वर्षको थियो र म पनि एउटा स्कुलमा काम गर्न थालिसकेको थिएँ। मलाई त्यो स्कुलमा जाँदाखेरि बिहान जाँदाखेरि त्यो बच्चा बोकेर जाँदाखेरि मलाई कस्तो लाग्थ्यो भने म जान्थेँ, म त्यो बच्चालाई दिनभरि ऊ आफ्नै कोठामा हुन्थ्यो अनि भने जस्तो अब त्यो स्याहार पनि गर्न सकेन होइन। अर्को कुरा चाहिँ महिनाको अन्तिम मर्न नपाउँदैखेरि पैसा सैसा त सबै सिद्धिन्थ्यो है। अनि अर्को कुरा के भइदियो भनेदेखि मेरो लेखनको भोक त थियो नि त, ममा प्रतिभा थियो, त्यो प्रस्फुटन भन्नु हुन पाएन। एकातिर मेरो घर परिवारको लागि मैले गर्नुपर्ने, घर सम्हाल्नुपर्ने जुन महिलाको है परम्परादेखि आएको छ नि एउटा, त्यो मैले घर सम्हाल्नुपर्ने, मैले बच्चा सम्हाल्नुपर्ने, त्यहीमा मेरो जागिर पनि थियो होइन। अनि यी सायावत कुरामा म यसरी पिसेँ कि मेरो प्रतिभा त कता गयो। के लाग्यो भने मेरो यदि प्रतिभाको मैले प्रस्फुटन गर्नु छ भने पहिला मैले आर्थिक रूपमा आफै सबल हुनु पर्यो। मलाई त्यो खालको महसुस भइसकेपछि र मेरो एकजना मसँगै पढाउँदै गरेको साथी चाहिँ इजरायल जानुभयो, मैले त्योभन्दा अगाडि इजरायलको बारेमा मलाई केही पनि थाहा थिएन। उहाँले त्यहाँ गइसकेपछि चाहिँ यहाँ आऊ, एकदमै राम्रो छ, 5 वर्ष बस्यो भने तिम्रा यी सारा कुराहरू उसलाई म गनगन गरिरहन्थेँ होइन। मलाई लेख्नु मन लाग्छ, मलाई चाहिँ होइन मेरो प्रतिभा चाहिँ हुन आएन, यो घर परिवारमा किच्यो, यो व्यवहारले गर्दाखेरि म चाहिँ पिसेँ भन्ने खालको कुरा चाहिँ म उनलाई सुनाउँथेँ। अनि उनले त्यो एउटा उपाय, मेरो जीवनको एउटा यस्तो खालको उपाय सुझाएपछि चाहिँ मैले घरमा सल्लाह गरेँ होइन, घर सल्लाह भयो र म त्यस पछाडि म गएँ। मैले सोचे भन्दा चाहिँ धेरै राम्रो भयो मलाई त्यहाँ गएपछि होइन। म 5 वर्ष बसेँ, 5 वर्षमा मैले एउटा एक किसिमको जीवनस्तरलाई मैले सोचे जस्तो भनौँ न, एउटा आफूमा अलिकति आर्थिक रूपमा महिला बलियो भयो भने साँच्चै सबै रूपमा चाहिँ बलियो हुँदो रहेछ भन्ने उदाहरण चाहिँ म आफै हो कि। म 5 वर्ष बसेँ, 5 वर्ष बसिसकेपछि म आएँ, ममा अलिकति के यताउता चल्नलाई मलाई गाह्रो भएन होइन, काठमाडौँमा घरसर पनि यताउता सबै भइसकेपछि मलाई समस्या भएन। त्यस पछाडि मेरो प्रतिभा प्रस्फुटन हुँदै गयो नि, हुन त म त्यहीँ बसेर मेरो पहिलो कृति विमोचन भएको हो, म त्योभन्दा अगाडिदेखि लेख्थेँ होइन। मेरो पहिलो तप्किरे अञ्जलीमा चाहिँ मैले भूमध्यसागरको किनारमा
0: त्यही लेख्नुभयो,
1: मेरो पहिलो कृति तप्किएर अञ्जलीमा हो, त्यो 2067 सालमा म इजरायलमै थिएँ। अनलाइन गजल प्रतियोगितामा चाहिँ मेरो एउटा गजल चाहिँ विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा चाहिँ प्रथम भयो, जसलाई चाहिँ शिव परिवारले गाउनु भएको छ, परदेशमा दुख्यो मन दुखाएर रोए, परेलीमा सबै आँसु सुकाएर रोए भन्ने शिव परिवारले गाउनु भएको छ। त्यो गजल प्रथम भइसकेपछि चाहिँ एक किसिम गजलको मा मेरो नाम अगाडि आयो होइन। त्यस पछाडि चाहिँ त्यसकै प्रेरणाले गर्दाखेरि अब त्यहीँनिर मैले एउटा गजल सङ्ग्रह तयार गरेँ र गजल हामी त्यहीँ बसेको जुन साथीहरू थियौँ त्यहाँ एउटा राम्रो माहौल बनाएको थियो मैले होइन। मैले जाँदा जाँदै भाषा सिकिसकेपछि मलाई त्यहाँ काम गर्न खोज्न, राम्रो काम खोज्न, काम त म यहीँबाट खोजेर गएको थिएँ, तर मलाई सजिलो हुने खालको र भनौँ न आर्थिक रूपमा पनि राम्रो खालको मलाई काम खोज्नलाई त्यहाँको सबै कुराहरू जानेपछि मलाई गाह्रो भएन। त्यस पछाडि चाहिँ मैले नेपालबाट गएका जसको भाषाको समस्या छ ती महिला दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ एउटा अफिससँग सहजीकरण काम पनि गर्न पाएँ, त्यो पनि मेरो एउटा सुखद पक्ष छ।
0: 5 वर्षमा धेरै कुरा गर्नु
1: धेरै गर्ने। अर्को कुरा चाहिँ
0: हाम्रा आमा दिदीबहिनी छोरीहरूले पाएको सानो अवसरलाई नि कति धेरै त्यो समयलाई सही सदुपयोग गरेर अगाडि बढिरहनु भएको छ, त्यसकै एक उदाहरण
1: एकदम यो एउटा आत्मविश्वासको। मैले अघि सुरुमै भने नि मेरो साथी भनेको चाहिँ आत्मविश्वास हो। म सानैदेखि मलाई मेरो बुवाले चाहिँ एउटा केही पनि सिकाउनु भएन भन्दाखेरि एक एकदमै जीवनको एउटा ठुलो पाठ पढाउनु भएको छ चाहिँ आत्मविश्वासमा हिँड, यो चाहिँ मेरो जीवनभरि नै चलिरहन्छ होइन। त्यसले गर्दा होला सायद मलाई, अनि त्यहाँ पनि मलाई केही यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ त्योसँग जोडिए। त्यस पछाडि हामी विभिन्न कार्यक्रमहरू गर्न थाल्यौँ र भूमध्य सागरको किनारमा मैले मेरो पहिलो किताब प्रकाशित गरेँ। दोस्रो किताब मेरो गीत सङ्ग्रह निक्ल्यो
0: हजुर।
1: अनि त्यस पछाडि तेस्रो मेरो तोदा, तोदा मैले इजरायलमै हुँदा लेखिसकेँ र नेपालमा आएर चाहिँ प्रकाशित गरेको हो। तोदा 70 सालमा प्रकाशित भएको हो। तोदाले चाहिँ मलाई एउटा नेपाली साहित्यमा मूल धारमा चाहिँ एउटा एकदमै राम्रोसँग चिनायो। तोदाको विषयले गर्दाखेरि चाहिँ नेपाली पाठकले अत्यन्तै रुचाउनु भयो। त्यस पछाडिको मेरो यात्रा चाहिँ अब दोस्रो चरण भन्छु म।
0: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ, हामीलाई सुनिरहनु भएको छ, रेडियो नेपाल सुनिरहनु भएको छ भने यहाँहरूप्रति हामी आभारी छौँ, धन्यवाद। केही समय अझै हामीलाई साथ दिनको लागि आत्मीय आग्रह पनि गरे है। कार्यक्रम आजका नारीमा आज अप्ठ्यारोबाट माथि उठेर सफलताको कथा बुन्न सफल साहित्यिक स्रष्टा जसले महिला शक्तिलाई कलमसँग जोड्नुभयो, महिला अनुभूति र सङ्घर्षलाई आफ्नो लेखनीमा रचनामा लिएर आउनुभयो, महिला अस्तित्व शक्ति र अनुभूतिको सम्मिश्रण गरेर कहिले गजलमा कहिले गीतमा कहिले कथामा कहिले उपन्यासमा राखिराख्नुभयो र एउटा योगदान यति गर्दै गर्दै एउटा योगदान साहित्यिक क्षेत्रमा पुर्याइ पनि रहनु भएको छ। त्यो यात्रा अगाडि बढिरहेको छ र पछिल्लो कृति परिधि उपन्यास भर्खरै मात्र प्रकाशनमा पनि आएको छ र आज त्यो बाल्यकालदेखि अहिलेसम्मको जुन सङ्घर्ष छ यो सङ्घर्ष यहाँले सुनाइराख्दा इजरायल गएको सङ्घर्ष सुनाइराख्दाखेरि त्यो खोलामा गिटी जुत्ता नलगाइकन गिटी उठाइराख्दाखेरि काठमाडौँमा पढ्नकै लागि सङ्घर्ष गरिराख्दाखेरि सानो बच्चालाई छोडेर बाध्यताले होइन त्यो आवश्यकताले कति कुरा जोडेका थिए नि त इजरायलसम्म पुग्नको लागि कसलाई इच्छा हुन्छ र होइन त्यो कुरा सुनाइराख्दा त्यो सुनिरहँदा लाग्यो हाम्रो यो कार्यक्रम सुनिरहनु भएको यहाँको यो अनुभूतिलाई सुनिरहनु भएको धेरैलाई लाग्यो होला यो त मेरै कथा सुनाइरहेको जस्तो यो मेरै जीवनीसँग मिल्दो रहेछ जस्तो होइन धेरै हाम्रो यो दिदी बहिनी आमा छोरीको कथा भनिरहेको जस्तो पनि लाग्यो। अप्ठ्यारोलाई चिरेर अगाडि बढ्नुको विकल्प छैन
1: एकदमै। मलाई के लाग्छ भने यो अप्ठ्यारो परिस्थिति मैले भन्दा बढी भोग्ने महिला दिदी बहिनीहरू नेपालमा धेरै हुनुहुन्छ। दिदी बहिनीहरूलाई चाहिँ के अनुरोध गर्छु भने अप्ठ्यारो छ भनेर चुनौतीलाई देखेर नडराउनुहोस्। चुनौतीलाई कसरी हुन्छ तोडेर फोडेर नागेर अगाडि बढ्नुहोस्। जसले चुनौतीलाई फोडेर तोडेर अगाडि बढ्न सक्नुहुन्छ तपाईँहरूले सफलता अवश्य चुम्नुहुन्छ जस्तो लाग्छ मलाई। र म प्रत्येक दिदी बहिनीहरूलाई होइन हाम्रो नेपाली समाज अनि नेपाली समाजमा चाहिँ एउटा परम्परा छ, परम्पराको जन्जितले हाम्रो महिला दिदी बहिनीहरूलाई बाँधेको छ पितृसत्ताले चाहिँ। त्यसले गर्दा अप्ठ्यारा छन्, अप्ठ्यारा जसलाई पनि हुन्छ अप्ठ्यारालाई चिर्न सक्ने म चाहिँ तपाईँहरू भित्रै छ त्यसलाई खोज्नुहोस् भन्न चाहन्छु म।
0: पक्कै पनि हामी यसैले पनि यहाँको लेखनीमा यहाँले अहिले जुन कुरा भन्नुभयो त्यसलाई नै जोडेर भन्ने हो भने पनि महिला चेतनासँग जोडिँदै आएका छन् कृतिहरू यहाँको भन्नुपर्दा होइन ती कृतिहरू नेपाली साहित्यमा महिला अनुभूतिको महिला जीवनीको एउटा यथार्थको विश्वसनीय दस्तावेजको रूपमा रहेका छन्। यो कुराले पनि धेरै कुराहरू देखाएको छ, प्रकाशनमा ल्याइदिएको छ, सुनाएको छ, पाठकले पढिराख्नु भएको छ होइन ती कुराहरू छ। सँगै सामाजिक एउटा अभियन्ताको रूपमा पनि आवाज उठाउनु कलम चलाउनु यहाँको अर्को एउटा विशेषता पनि रहेको छ। महिलाको बारेमा यो समाज किन यति धेरै विभाजित छन्, पारिवारिक दायित्व र साहित्यलाई सँगसँगै लानु सजिलो छैन, आमाको भूमिका छोरीको भूमिका बुहारीको भूमिका जीवनसाथीको भूमिका सबैलाई मन बुझाएर होइन सबैलाई व्यवस्थित गरेर लिएर जानु सजिलो पक्कै पनि छैन नि,
1: तपाईँ गाह्रो छ यो होइन गाह्रो छ भनेर बस्ने हो भनेदेखि हामी भान्साभन्दा बाहिर निस्किनै सक्दैनौँ। यो गाह्रोलाई हकाएर हुन्छ कि होइन आफूले सकेको सहयोग गरेर हुन्छ कि थोरै धम्क्याएर हुन्छ कि होइन म चाहिँ फेरि एउटा कुरामा म एकदमै स्पष्ट छु के छु भने मलाई धेरैजनाले भन्नुहुन्छ यस्तो नारीवादी कथाहरू लेख्छस् होइन यस्तो लेखन छ तिम्रो पारिवारिक अवस्था चाहिँ कस्तो छ भन्नुहुन्छ। म उहाँहरूलाई के भन्छु भने म मेरो कुरा चाहिँ एकदम स्पष्ट छ, म विद्रोह गर्छु तर मेरो घर फुटाएर होइन, मेरो घरलाई जोडेर म विद्रोह गर्छु, म यो समाजसँग विद्रोह गर्छु, म मेरो परिवारसँगै पनि विद्रोह गर्छु तर घर फुटाउने हिसाबले होइन, घर अझ बलियो बनाउने हिसाबले चाहिँ म विद्रोह गर्छु। गर्छु, मेरो समाजसँगको मेरो विद्रोह भनेको पनि मेरो यो
0: परिवर्तनको
1: लागि हो, र त्यो विद्रोहमा म पनि म फुटाएर होइन, म एक्लै हिँडेर होइन, म सबैलाई सङ्गठित गरेर चाहिँ म त्यो किसिमको विद्रोह गर्छु। यो कुरा चाहिँ म एकदमै प्रष्ट छु, त्यही भएर पनि मलाई चाहिँ अहिले मेरो परिवारको एउटा वातावरण छ नि, एकदमै त्यो वातावरण पनि एउटा लोभलाग्दै वातावरण छ, र लेखनमा पनि मेरो अब मैले लेखिरहेको छु एउटा इमान्दारिता। लेखकलाई सबैभन्दा अगाडि बढाउने भनेको लेखकीय इमान्दारिता चाहिन्छ। म चाहिँ जहिले पनि के भन्छु भने हामीले लेख्दाखेरि हामीले आफ्नो कुराहरू आफूले भोगेका आफूले जानेका आफूले महसुस गरेका कुराहरूलाई लेख्ने हो। लेखक भनेको जहिले पनि यस्तो दृष्टिकोण राख्नुपर्छ लेखकले, जसको आवाज छैन तिनीहरूको आवाज बनिदिने हो लेखकले, होइन, राज्यको दृष्टि पुग्दैन त्यो ठाउँलाई खोतलेर तिनीहरूको आवाजलाई मुखर बनाइदिने काम चाहिँ जहिले पनि लेखकले गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। हाम्रो देशका महिलाहरूको अवस्था कस्तो छ, महिलाहरू कति विभेदमा परेका छन्, घरेलु हिंसामा कति छन्, उनीहरूले बोल्न सकेनन् भने पनि उनीहरूको आवाज बनिदिने काम चाहिँ हामी महिला लेखकको हो नि त, होइन। त्यस कारणले गर्दाखेरि पनि हाम्रो लेखनमा, जस्तै मेरो लेखनमा चाहिँ त्यो बलियो पाटो भएर चाहिँ एउटा महिलाको सशक्तिकरणका लागि चाहिँ आवाजहरू आइरहेको हुन्छ। जस्तै मेरो परिधिको कुरा गर्नुभयो, परिधिमा पनि मैले चाहिँ पात्रको माध्यमबाट यो समाजलाई उधल्ने काम गरेको छु मैले।
0: हजुर, यति भनिरहँदा हामी यही जोड्न चाहन्छौँ, तप्केका अञ्जुलीमा 2066, तृष्णाका छालहरू 2068 हुँदै गर्दाखेरि यो तोदा 2070, इति 2073, सयपुतली 2075 सालमा र परिधि 2082 सालमा। कुनै न कुनै तवरबाट, गजलबाट होस्, कथाबाट होस्, उपन्यासबाट होस्, होइन,
1: हजुर,
0: नारी चेतनालाई, सह अस्तित्वको, महिला अस्तित्वको एउटा यथार्थतालाई कहीँ न कहीँबाट जोडिरहनु भएको छ। यहाँले भन्नुभयो नि घर फुटाएर होइन, विद्रोह परिवर्तनको लागि हो, घरलाई जोड्नको लागि, सम्बन्धलाई मजबुत बनाउनको लागि पनि, आँसु झारेर होइन कि, त्यसलाई शक्तिमा परिणत गरेर विद्रोहबाट पनि गर्न सकिन्छ।
1: हजुर,
0: त्यो कुराहरूलाई आत्मसात गरेर आज भन्ने हो भने के भन्छु जस्तो लाग्थ्यो, आज आएर हेर्दा, त्यो विगतलाई हेर्दा र अहिले वर्तमानको अवस्थामा आफूलाई उभिएर हेर्दाखेरि त्यो फरक होइन,
1: हजुर,
0: त्यो विगत त्यसलाई कसरी।
1: म अहिले बाल्यकालदेखि देखेको एउटा सपना, स्कुल भनौँ न माध्यमिक तह पार गर्दासम्मको मेरो एउटा सपना भनेको चाहिँ, अघि भने नि मेरो गायिका भन्ने सपना थियो, एकदमै गायिका भन्ने मेरो दिन रातको सपना भनेको, निदाउँदाको सपना पनि, दिउँसोको सपना पनि, मेरो आँखा खुल्ला हुँदाको सपना पनि मेरो गायिका भन्ने नै सपना थियो। तर चाहिँ यो जीवनमा मानिससँग भएका विभिन्न किसिमका प्रतिभाहरू हुन्छन् होइन, तर सबै प्रतिभा चाहिँ समान रूपमा प्रस्फुटन हुँदैनन्, कतै न कतै आएर चाहिँ त्यो मोडहरू चेन्ज हुन्छन्, परिवर्तन हुन्छन्। मेरो जीवनमा पनि त्यस्तै भइदियो, जस्तै मसँग जति बेला पैसा थिएन त्यो बेलामा चाहिँ एउटा एल्बम निकाल्यो भनेदेखि एकदमै चर्चामा आइन्थ्यो, जति बेला रेडियो नेपाल मात्रै थियो त्यो बेलामा एक दुईवटा गीत, एउटा गीत मात्रै अलिकति माथि आइदियो, हिट भइदियो भनेदेखि गायिका बन्नलाई सजिलो थियो होइन। तर अगाडि त मसँग त आर्थिक रूपमा त म त कमजोर थिएँ होइन, र त्यो मेरो एउटा सपना मात्रै थियो, र जब मसँग पैसा भयो नि त्यो बेलासम्म आइपुग्दा चाहिँ म कहाँबाट युटर्न भएर म लेखक भइसकेको थिएँ। त्यसले गर्दाखेरि मेरो गायनको एउटा भोक भनौँ न सपना किनारा लाग्यो त्यो। त्यति बेलासम्ममा मेरो दुईवटा कृति पनि निस्किसकेको थियो, र तोदा उपन्यास जति बेला आयो नि त्यति बेलासम्म पनि म गायिका भन्ने मेरो जुन एउटा भोक थियो त्यो एकातिर थियो, र तोदा उपन्यासले चाहिँ मलाई एउटा मूलधारमा एउटा लेखकको रूपमा स्थापित गराइदियो। त्यसले त्यस पछाडिका मेरो आफ्नो चुनौतीहरू थपिँदै गए, किनभने एउटा कृति सफल हुनु भनेको चाहिँ त्यो
0: त्यसले चाहिँ
1: एकदमै त्यो जिम्मेवारी पनि थपिन्छ, समाजलाई अब हामीले बुझ्ने तरिकालाई पनि अलिकति गम्भीर रूपमा हेर्नुपर्ने हुन्छ होइन, र त्यो कृतिभन्दा अझ राम्रो कृति ल्याउने एउटा चुनौती पनि थपिएको हुन्छ। त्यसले गर्दाखेरि मेरो यो गायिका बन्ने जुन सपना थियो त्यो बिचैमा कतै कतै केही कुराले चाहिँ छायामा पार्यो।
0: समय सँगसँगै आफ्नो पहिचान बदलियो, तर त्यो पहिचान, हरेक पहिचानमा एउटा अनुभूति, चेतनाका स्वर आवाज ती शब्दहरूले चाहिँ स्थान पाउँदै गए।
1: हजुर,
0: यसोभन्दा फरक नपर्ला
1: मेरो हकमा चाहिँ पर्दैन, किनभने मैले त्यो एक किसिम भन्ने हो भने मेरो सङ्घर्षसँगै मैले मेरो जीवनलाई चाहिँ एउटा अनुभव होइन अलिकति त्यही किसिमले एउटा आत्मविश्वासका साथ ती पछाडिका दिनहरूमा चाहिँ आफूले भोगेका भोगाइले चाहिँ मैले राम्रो शिक्षा पाएँ होइन, अनि ती कुरालाई मैले चाँडै चाहिँ जीवनको एउटा भनौँ न त्यो उमेरमा जसले पनि जे पनि गर्न सक्छ त्यो उमेरमै मैले बुझेँ, यो बुझाइले चाहिँ म मेरो जीवनलाई चाहिँ एकदमै ठुलो फरक पार्यो होइन, भनेको मलाई अलिकति सफलतातिर डोर्याउँदै लग्यो। मेहनत गर्छु र ममा भएको क्षमतालाई ढाकछोप नगरिकन यथार्थ रूपमा इमान्दार भएर उजागर गर्छु भन्छु होइन, त्यसले गर्दाखेरि पनि होला सायद। र अर्को कुरा मेहनत, मैले जुन अब लेखनको लागि जति मेहनत गर्नुपर्ने हो मैले एकदमै अब अध्ययनको कुरा हुन्छ होइन, अध्ययनलाई सँगसँगै लगेर
0: त्यो मेहनत त्यो योगदानको कदर होइन त्यो लगनशीलता त्यही हेरेर नै प्रभावशाली महिलामा पढ्न सफल हुनुभयो, सकिँदो रहेछ भन्ने सन्देश त यही हो नि त होइन।
1: हजुर,
0: महिला संवेदनाको एउटा नयाँ भूगोल यहाँको कृतिले कोर्दै अगाडि बढिरहेको छ। कथाभन्दा सम्झना, घटनाभन्दा अनुभूति, बाहिरीभन्दा भित्री जीवन बोल्दै पनि आएका छन्, कथाहरूले पढाउँदै आएका छन्, सुनाउँदै आएका छन्। अप्ठ्यारो आउँछ, दुःख पनि पर्छ, आँसु पनि झारिन्छ, तैपनि के कुराले चाहिँ अगाडि बढाउँछ भन्ने कुरा आउँछ।
1: हजुर,
0: यहाँको जीवनीमा नि त्यही छ नि त होइन, जब जब गाह्रो स्थिति आए नि के कुराले अगाडि बढायो जस्तो लाग्यो?
1: मेरो दुईटा कुरा छ।
0: हजुर,
1: एउटा त मैले अघिदेखि भने आत्मविश्वास,
0: आत्मविश्वास।
1: अर्को चाहिँ के भने जस्तै हामी विभिन्न ठाउँमा चाहिँ जस्तै नदी पनि अब ठोकिँदै ठोकिँदै ठोकिँदै ठोकिँदै बगेको हुन्छ नि, हेर्दाखेरि सलल बग्यो भन्ने हुन्छ होइन। मानिसको जिन्दगी पनि त्यस्तै गरेर सङ्घर्षका ती तहहरू पार गर्दै गर्दै गर्दै गर्दै गइरहेको हुन्छ नि होइन। यी विसङ्गति व्यतिथिहरूमा चाहिँ कोही बेला चाहिँ यस्तो आफूलाई चाहिँ त्यो यति पीडा बोध हुने खालको चाहिँ घटनाहरू घटिदिन्छन्। मैले ती कुराहरूलाई चाहिँ जहिले पनि एउटा इखको रूपमा लिएको छु क्या, त्यो इखले र मेरो आत्मविश्वासले नै होला सायद मलाई आज यो ठाउँमा ल्याइरहेको चाहिँ।
0: हजुर उमाजी, अर्को सामाजिक चेतना, महिला शक्ति र अनुभूति यी सबैलाई जोड्दै चिनारी पाएको छ एउटा जिन्दगीले होइन, यो सबै कुराहरूलाई अबका दिनमा कसरी अगाडि बढाउने, के छ योजना?
1: मेरो योजना भनेको त म लेखक र मेरो काम भनेको लेख्नु हो, र लेखकको अझ खास काम भनेको चाहिँ एउटा सीमान्तकृत वर्गको आवाज बनेर चाहिँ मैले लेख्नु छ र पाठक सामु चाहिँ ती कुराहरू पुर्याउनु छ। यो समाजका विभेद, यो समाजको व्यतिथि विसङ्गतिहरूलाई चाहिँ चिर्नको लागि पनि हामीले लेख्नु छ र मेरो कलम चाहिँ यसै गरी अगाडि बढ्छ। महिलाको अस्तित्वको लागि, महिलाको चेतनाको विकासको लागि पनि मैले धेरै लेख्नु छ र मेरो कर्म भनेको चाहिँ मेरो सबैभन्दा ठुलो कर्म भनेको लेखन नै हो र जीवनभरि मैले लेख्ने नै छु जहिले सक्छु।
0: यहाँका योजना, यहाँका लेखनीको यात्राले सफलता हासिल गर्दै जाओस् हामी कार्यक्रमबाट यही कामना गर्छौँ। जाँदा जाँदै अन्तमा आज हाम्रो कार्यक्रम मार्फत के भन्नुहुन्छ?
1: मैले भन्नु पर्दाखेरि लेखक महिलाहरूका लागि भन्नु पर्दाखेरि चाहिँ धेरै पढ्नुहोस्, अरूका पढ्नुहोस्, विश्व दृष्टिकोण राख्नुहोस् र लेख्नुहोस्, त्यो तपाईँहरूको लेखन चाहिँ सफल हुन्छ। र म आम दिदी बहिनीहरू जो चाहिँ घरभित्र हुनुहुन्छ, म तपाईँहरूलाई चाहिँ के भन्छु भनेदेखि, जो चाहिँ दुःखको एउटा भनौँ न पिन्जराभित्र हुनुहुन्छ होइन, उहाँहरूलाई के भन्छु भने त्यो पिन्जरा तोड्ने शक्ति त तपाईँहरूसँगै छ, खोज्नुहोस् भन्न चाहन्छु। र अरू जो चाहिँ हाम्रा नेपाली दिदी बहिनीहरूलाई चाहिँ मेरो कृतिहरू पढिदिनुहोस् होइन, पाठक भएर पढिदिनुहोस् भन्न चाहन्छु।
0: पक्कै पनि आज समय दिएर हामी माझ उपस्थित भएर हामी माझ हाम्रा आदरणीय श्रोता माझ हामीलाई सुनिरहनु भएको जति पनि हुनुहुन्छ उहाँहरू माझ जुन आफ्नो अनुभूति यहाँले राखिदिनु भयो, जीवनीसँग साहित्यसँग जोडेका जुन प्रसङ्गहरू हामी माझ राखिदिनु भयो, यसको लागि उमाजी रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: एकदमै धन्यवाद, तपाईँले मलाई यहाँ अवसर दिनुभयो, मेरो कुराहरू सुनाउने यति राम्रो अवसर दिनुभयो, तपाईँलाई र सम्पूर्ण रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट धन्यवाद।
0: महिलाका अनुभूतिलाई सशक्त ढङ्गबाट अगाडि लिएर आउन सफल, आफ्ना कृति मार्फत, उपन्यास कथा मार्फत लिएर आउन सफल एक सफल लेखक साहित्यकार उमा सुवेदी, आज उहाँको यो अनुभूतिलाई हामीले यहाँहरूमा सुनायौँ। अर्को साताको बसाइमा फेरि महिला सवालका विविध विषयसँगै फेरि सङ्घर्षलाई सफलतामा जोड्न सफल हाम्रा आमा दिदीबहिनी छोरीमध्येकै एक प्रतिनिधि पात्र को अनुभव अनुभूतिलाई प्रेरणाको स्रोत बनाएर यहाँहरूमा आज राख्नको लागि कार्यक्रम आजका नारी करको श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। र हाम्रो प्रस्तुति यहाँले सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। सुन्दै रहनुहोला रेडियो नेपाल। शुभ दिन, नमस्कार।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
5: अब सुन्नुहुनेछ बिहान 9 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्णभीरमा वैकल्पिक सडक निर्माण भएपछि गत भदौ 14 अवरुद्ध सडक भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै र आक्रमणपछि बन्द भएको साउदी अरबको इस्ट वेस्ट तेल पाइपलाइन केही दिनभित्र सुचारू हुने अमेरिकी दाबी। अब समाचार विस्तारमा। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्णभीर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। भदौ 14 आएको बाढीका कारण बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीरमा पहिरो गएपछि र त्रिशुलीले कटान गरेपछि त्यस यता सडक अवरुद्ध रहँदै आएको छ। धादिङमा भदौ 16 पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङखोला स्थित पृथ्वी राजमार्ग र भदौ 26 पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका शीतल बजार स्थित पृथ्वी राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अहिलेको सरकारले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्न उत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्र हितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागि परेको बताउनुभयो। बैठकमा सांसद गीता थपलियाले परराष्ट्र मन्त्री खनालले भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तामा वर्तमान सरकार पुरानो ब्यागेजबाट नभएको भनी दिनुभएको अभिव्यक्तिको अर्थ सुन्नुहुँदै विगतका सरकार कुन कुन निर्णयका ब्यागेज हुन् भनी प्रश्न गर्नुभएको थियो। प्रश्नको जवाफमा मन्त्री खनालले आफूले व्यक्त गरेको ओल्ड ब्यागेज सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आग्रह गर्नुहुँदै आफ्नो भनाइको तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको बताउनुभयो। बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अपनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले धार्मिक सहिष्णुता कायम राख्न, बाल बालिकाका कार्टुनमा धर्म रूपान्तरणका सामग्री प्रसारण गर्न नहुने, गाउँ घरका बस्तीमा धर्म परिवर्तन अभियानका गतिविधिमाथि अनुगमन बढाउनु पर्ने तथा गाई र शालिग्राम तस्करी रोक्नुपर्नेमा जोड दिनु भएको थियो। यस्तै सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशक्य छिट्टो संसदमा पेश गर्ने बताउनुभयो। मन्त्री रावलले गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आम्दानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको बताउनुभयो।
नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोसी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बिहोर्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले तत्कालै वैदेशिक सहयोग लिनुपर्नेमा त्यसो नगरी उद्धार कार्य ढिला हुँदा अपेक्षित रूपमा सफलता हात नलागेको बताउनु भएको हो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक 1:15 बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। आज नै विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ, जसमा अर्थ समिति, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो। मुस्ताङको घरपजोङ गाउँपालिका 4 जोमसोममा घरपजोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। 2 दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्नुभएको छ। प्रतिनिधि सभा तथा सचिवालयका काम कारवाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण आजदेखि सुरु गरिने भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित हेटौँडा भीमफेदी कुलेखानी फाखेल सडकको सुकौरा सडक खण्डमा विद्युतीय गाडी इभी दुर्घटनामा मृत्यु भएका 4 पहिचान खुलेको छ, जसमा नवलपरासी पूर्वका कावासोती नगरपालिकाका 24 नरबहादुर सिंह ठकुरी, धनुषाका 43 सूरज भट्टराईको पहिचान खुलेको हो। त्यस्तै पर्सा जिल्ला छिपहरमाई गाउँपालिका 2 44 भुवनेश्वर शाह र 12 जिल्ला परवानीपुर गाउँपालिकाका 32 सर फरोस मियाको पहिचान भएको हो। गरिमा विकास बैंकले भोटेकोसी बाढी प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि 1,01,11,000 सहयोग प्रदान गर्ने भएको छ। भोटेकोसी बाढीमा परि हालसम्म 1,399 शव फेला परेको छ। बाढी पश्चात अझै 5,179 सम्पर्कविहीन रहेका छन्। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला सडक खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। काठमाडौँ महानगरपालिकाले गरेको कार्य सम्पादनको प्रारम्भिक मूल्याङ्कनमा 70.5 अङ्क प्राप्त भएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको 58 कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत र फेनबी शिष्टाचार भेटवार्ता हिजो भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले हिजो 11 जनालाई पक्राउ गरेको छ। नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेङ्गु संक्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी रहेकै बेला गाउँघरतिर स्क्रब टाइफसका बिरामी पनि बढेका हुन्। गृहमन्त्री सुदन गुरुङले युद्ध बारुड यन्त्र भक्तपुर कार्यालयको हिजो स्थलगत अनुगमन गर्नुभएको छ। भक्तपुरको दुधपाटी स्थित युद्ध बारुड यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालयका प्रमुख विजय धौडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। रोल्पामा मोतियाबिन्दु तथा आँखाका बिरामीहरूको शल्यक्रिया गरिएको छ। नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय, द फ्रेन्ड हलुज फाउन्डेसनको आर्थिक सहयोगमा शल्यक्रिया शिविर सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका ऊर्जा मन्त्री क्रिस राइटले गत साता भएको आक्रमणपछि बन्द भएको साउदी अरबको इस्ट वेस्ट तेल पाइपलाइनबाट केही दिनभित्रै तेल आपूर्ति पुनः सुरु हुने बताउनु भएको छ। यता यमनका हुती विद्रोहीहरूले साउदी अरबले दर्जनौ हवाई आक्रमण गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्रीले हुती समूहले तीव्र रूपमा अघि बढ्ने क्रममा सर्वसाधारणको हत्या तथा विस्थापन गराएको आरोप लगाउनु भएको छ। मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशको हिमाली पहाडी र तराईका साथै बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा वैकल्पिक सडक निर्माण भएपछि गत 14 भदौ 14 अवरुद्ध सडक भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै र आक्रमणपछि बन्द भएको साउदी अरबको इस्ट वेस्ट तेल पाइपलाइन केही दिनभित्रै सुचारू हुने अमेरिकाको दावी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल, नमस्ते।
0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल,
0: नमस्ते नेपालमा हामी आज पनि उपस्थित भइसकेका छौँ। समाजका जल्दा बल्दा विषयवस्तु अनि देश र दुनियाँका ताजा खबरसँगै तपाईँ हाम्रै वरिपरिका समसामयिक र चासोका विषयमा हामी कुराकानी गर्नेछौँ। अनि म तपाईँको साथमा छु प्रज्ञा शरद,
1: अनि म चन्दा विष्ट,
0: अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ मोहम्मद असलम।
1: हजुर, आज हामी तिनजना छौँ। प्रविधितर्फ मोहम्मद असलम भाइले हामीलाई साथ दिनुहुन्छ, साथी प्रज्ञा र म उपस्थित छौँ। यो हाम्रो नमस्ते नेपालको चौथो श्रृङ्खला हो, यदि तपाईँहरूलाई सम्झना छ भने, र निरन्तर रूपमा हामी तपाईँहरूको साथसँगै कार्यक्रम नमस्ते नेपाललाई सँगै लिएर जानेछौँ, र अबको केही समय हामीसँगै रहिदिनको लागि आत्मीय आग्रह पनि गर्छौँ।
0: हजुर, र भर्खरै चन्दा हामीले तिज मनाएका छौँ, तिज पञ्चमी अस्ति हिजो गरेर, होइन?
1: हजुर,
0: चाडबाडहरू नजिकै पनि छन्
1: हो नि, कतिपय पहिले याद गर्नुभयो होला यो पटक, होइन प्रज्ञा? हामीले पनि तिज साधारण तरिकाले, होइन, आफ्नै घर परिवारभित्र मात्र रहेर मनायौँ भने हामीले त्यही देख्यौँ पनि, यात्रा गर्दाखेरि होस् अथवा बाहिर मन्दिर जाँदा, अफिस आउँदा जाँदा पनि। अब हुन त हिजो पनि पञ्चमी, आज पनि कतिले पञ्चमी
0: मनाउँदै,
1: तर हामीलाई यो देशमा विपद भएको कारणले गर्दा हामी नेपाली चाहिँ कति सजग रहेछौँ, कति आत्मीय बन्यौँ भन्ने कुरा पनि देखियो नि त अघिल्लो
0: वर्षभन्दा। खुसी पनि हुनुहुन्थेन जतिले मनाउनु भयो नि उहाँहरू, हामी जस जसले मनाउने अवसर पाएका थियौँ उहाँहरू पनि खुसी साथ मनाउनु भएको थिएन, किनभने एउटा परिवारमा दुःख पर्दाखेरि अर्को परिवारलाई पक्कै पनि दुःख लाग्छ नै, कोही पनि खुसी हुन सक्दैन। त्यसैले गर्दाखेरि सबैले यो पालि आफ्नो तिजका खर्चहरू पनि बचाउनु भयो, जोगाउनु भयो, र बाढी पीडितहरूलाई सहयोग पनि गर्नुभयो, होइन, अनि साथ पनि दिनुभयो। तर चन्दा, मलाई यसमा के लाग्छ भने हामीले बाढी गयो र सुहामा यत्रो दुःख आयो, विपद आयो, देश रोएको छ, सबैको मन दुखेको छ, देशलाई दुखेको छ, र हामीले एकचोटि मात्रै बाढी पीडितलाई सहयोग गरेर चाहिँ पुग्छ जस्तो मलाई लाग्दैन, होइन?
1: जहाँबाट जसरी हुन्छ सहयोग भनेको, फेरि आर्थिक सहयोग त छँदैछ, होइन, भावनात्मक सहयोग, के आवाज सुनिदिएर, होइन, बुझिदिएर, उहाँहरूको मर्मलाई आत्मसात गरेर त्यो सहयोग पनि सँगसँगै लानुपर्छ, र यो दीर्घकालीन रूपमा यो सहयोग र साथको चाहिँ हामीले अपेक्षा पनि गरेको छौँ। र यो वर्ष त विशेष त हामीले तिज त यो जति पनि परिवारहरू बिछोडिनु भएको छ उहाँहरूको छिटो मिलन होस्, जहाँ जो जसको निधन भयो आत्माले चिर शान्ति प्राप्त गरोस्, यस्ता घटनाहरू नदोहोरियोस्, होइन, नहोस्, विपद अब कहाँ कसरी कति बेला हुन्छ थाहा हुँदैन, एकजुट भएर हामी यसबाट माथि उठ्न सकौँ, यही कामनाका साथ हामीले यो वर्षको तिज मनायौँ भनौँ न, होइन?
0: र अब दसैँ पनि नजिकिँदैछ, होइन, त्यसैले दसैँलाई पनि हामीले पक्कै पनि, चाडपर्वहरू धेरै नजिकिँदैछन्, तर यो वर्ष पक्कै पनि हामी कोही नेपालीलाई पनि त्यस्तो खुसी हुने छैन, किनभने रसुवा बाढी पीडितहरूलाई निकै दुःख परेको छ, त्यसैले कसैले पनि फुजुलको खर्च, होइन, एक्स्ट्रा अनावश्यक खर्च पनि नगर्नु होला, सकेको बरु हामीले कसरी हुन्छ सहयोग, एकचोटि मात्रै, अघि पनि हामीले भन्यौँ एकचोटि राहत दिँदैमा हाम्रो कर्तव्य पुरा हुँदैन, उहाँहरूलाई धेरै हाम्रो सहयोगको आवश्यकता छ, हामीले सक्ने मानसिक स्वास्थ्यको हिसाबलेदेखि लिएर, हामीले आफ्नो राहतको कुराहरूदेखि लिएर, साथ दिने कुराहरूदेखि लिएर धेरै कुरामा साथ दिन सक्छौँ।
1: हजुर, रसुवा भोटिकोसी बाढीले पारेको प्रभाव, होइन, यो जनधनको क्षति कुरा नगरौँ भन्दा पनि त्यो आइ नै होइन, यो कुरालाई फेरि पनि थोरै भए पनि हामी यसपछि पनि जोड्नेछौँ। अहिलेको लागि भने एउटा गीत सौगात, हाम्रा विशेष त युवाहरूको लागि, युवाको जोस जाँगरको यति बेला असाध्यै आवश्यकता छ।
0: हजुर, साथको पनि आवश्यकता छ, यो गीत है त।

0: हो, हामी अवश्य पनि उठ्नेछौँ, किनभने हामीलाई रसुवा बाढीले एकदमै झिझोरेर राखेको छ, थितोलो बनाएको छ, हामीलाई रुवाएको छ,
1: हामीलाई स्तब्ध छौँ, हामी अचम्मित छौँ र दुःखी पनि छौँ, र राहत र उद्धारको कार्यमा जुटेको पनि छौँ। पुनर्स्थापना अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अवस्था भएको छ। मन र तनको दुवै घाउमा मलम लगाउनु पर्ने अवस्था पनि आएको छ। आर्थिक सहयोगदेखि लिएर आत्मीयताको सहयोगदेखि लिएर होइन सब कुराको सहयोगको पनि जरुरी छ। यसैले हामी जुटौँ, जुट्नु परेको छ, अवश्य पनि उज्यालो दिन आउनेछ, यो दुःख हटेर जानेछ, हरेक पल टरेर जान्छ। यो कुरालाई आत्मसात राखेर फेरि पनि हामी उठ्नु छ।
0: र रसुवा भोटेकुसी बाढीले नुवाकोट र रसुवाका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएपछि हराइरहेका श्रमिक र कर्मचारीहरूको खोज तथा उद्धार कार्य पनि अधिकांश आयोजनामा अहिले भइ पनि रहेको छ।
1: प्रज्ञा यसमा सबैको ध्यान पनि अहिले केन्द्रित भएको छ नि त, होइन? कतिलाई फेरि आश पनि जोडिएको छ, के होला, के भेटिएला, कि नभेटिएला, कस्तो अवस्थामा भेटिएला भनेको छ। र बाढीबाट क्षति पुगेका 13 जलविद्युत आयोजना मध्ये अहिले चिलिमे र माथिल्लो त्रिशुले 1 र माथिल्लो त्रिशुली 3B मात्र खोज तथा उद्धारको कार्य जारी भएको भनेर खबर आएको छ, र अन्य आयोजनामा भने थप खोजी अहिले चाहिँ रोकिएको देखिएको छ, होइन?
0: र 111 मेगावाट र सुवागढी 1, 120 मेगावाट र सुवा भोटेकोसी, 5 मेगावाट मैलुङ खोला, 60 मेगावाट माथिल्लो त्रिशुली 3A र 14.1 मेगावाट देवीघाट र 14.3 मेगावाट माथिल्लो मैलुङ लगायत आयोजनामा हराइरहेका कर्मचारी तथा श्रमिकको खोजी अहिले रोकिएको हो।
1: कस्तो भन्न पनि गाह्रो लागिरहेछ, होइन? 11 आयोजनामा कार्यरत लगभग 868 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ भनेर यो खबर सुनाउँदा हामीलाई दुःख पनि लागेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अब अहिले यो चिलिमेमा भने सुरुङभित्र बाढीले थुपारेको माटो तथा ठुलो ढुङ्गा हटाउने काम निरन्तर भइरहेको छ। अहिले यो चाहिँ तत्कालको यो खबर पनि भयो, र होइन जति पनि कङ्क्रिट र यो बोल्डर भेटिने भएकोले त्यसमा चाहिँ असाध्यै यो कार्य चाहिँ चुनौतीपूर्ण छ, तर खटिरहनु भएको छ यति बेला नै प्रज्ञा, फेरि पनि अब भन्न मन लागेको छ, जो जति जुटिरहनु भएको छ, यो चुनौतीको सामना गरिरहनु भएको छ, र सुरक्षाकर्मीदेखि लिएर होइन
0: स्वयंसेवकदेखि
1: लिएर स्थानीय सरकार सबै धन्यवादको पात्र हुनुहुन्छ। यसमा विभिन्न सङ्घ संस्थाहरू पनि आफ्नो स्थानबाट विभिन्न काम कार्यबाट जुटिराख्नु भएको छ,
0: लागि पनि राख्नु
1: यो फेरि हामी उठ्नेछौँ, जुट्नेछौँ। यो कुरासँगै आजको यो बिहानको एउटा खबर आएको छ
0: एकदमै, यो हामी नेपाल भूकम्पीय जोखिममा छ भन्ने कुरा त धेरै अगाडिदेखि आइराखेकै समाचारहरू हुन्, तर मुगुमा आज बिहान मात्रै 2 भूकम्प गए के। मुगु जिल्लालाई केन्द्र बनाएर बुधबार बिहान 1:51 4.5 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ चन्दा।
1: र केन्द्रको अनुसार बिहान 4:28 भएको यो घटना, जनधनको क्षति नहोस् त्यसको खबर पनि आएको छैन, होइन? नभएको नै खबर आओस् हामी त्यही नै भन्छौँ,
0: सबै सुरक्षित रहनु भएको सुन्न पाउँछ,
1: जति बेला जहाँ पनि हुन सक्छ नहोस् त हाम्रो कामना हो, होइन? भएको खण्डमा त्यति बेला आत्तिए र डर यो सबै लाग्नु स्वाभाविक हो, तर फेरि हामीले कसरी यसलाई समाधान गर्न सक्छौँ त, समाधानको पाटो चाहिँ खोज्नुको विकल्प पनि छैन। र अघि हामीले कुरा पनि गरेको थियौँ कार्यक्रमको सुरुमा नै, चाडपर्व नजिकै छ भन्दा यो गुलियो चिनी
0: आउँछ, तर म त के भन्छु भने चन्दा, चिनीको अभाव छ भने चिनी छोडिदिउँ केही समयलाई,
1: त्यही त
0: है। स्वास्थ्यको लागि सबभन्दा हानिकारक सेतो चिजहरूमा एउटा चिनी पर्छ, एउटा मैदा पर्छ, होइन? एउटा चामल पर्छ, एउटा नुन पर्छ, होइन? यी कुराहरू हामीले चाहिँ कम खाएकै राम्रो। त्यसैले यदि चिनीको अभाव छ भने मैले जहिले पनि भन्ने गर्छु, घरमा पनि म लागू गर्ने गर्छु कि, चन्दाले कतिको लागू गर्नुहुन्छ, जस्तो प्याजको मूल्य एकदम बढेको छ भने किन प्याज खानु पर्यो, प्याज नखाएर
1: नबाँच्ने
0: होइन नि, होइन? गोलभेडा महँगो छ भने किन गोलभेडा खानु पर्यो, युरिक एसिड पनि त बढाउँछ गोलभेडाले,
1: त्यो पनि सोच्नु पर्यो कि हामी अभावमा कम गर्ने कम खाने, भेटिएको छैन भने त के हुन्छ, त्यो बिना एकदम रोकिने अवस्था पनि होइन।
0: पाहुना पछि चाड पर्व धान्ने होइन यस्तो भन्ने कुराहरू आउँछ, त्यो भन्न सजिलो छ तिमीहरूलाई भन्ने कुरा पनि गर्नु होला, रिसाउनु पनि होला, तर नरिसाउनु
1: भन्न सजिलो पनि छ नै के, हामी एकदम चिनीको कम प्रयोग गर्छौँ,
0: म त चिनी नै पाहुना आउँदा मात्रै हो, पाहुनालाई पनि बुझाउन सकिन्छ। आजभोलि त धेरै पाहुनाले पनि सुगर फ्री नै खोज्नुहुन्छ होइन, चिनी नराखेको चिया ल्याउनुहोस् भन्नुहुन्छ। त्यसैले गर्दाखेरि अनेक उपायहरू छन्, त्यसैले चिनी नै प्रयोग गर्नुपर्छ भन्ने छैन, चिनी रहितका खानेकुराहरू पनि बनाउन सक्छ।
1: यो त एक पाटो भयो, तर कति व्यापार, कतिपय अब होटेल, कतिपय रेस्टुरेन्ट सबैलाई चाहिएको छ, कतिपय ठाउँमा नभई नभएको अवस्थाहरू पनि होला, त्यहाँ चाहिँ अभाव यस्तो नदेखियोस् होइन, चाडबाडको मुखमा यो मूल्य वृद्धि हुने होइन अभाव देखिने, यसले चाहिँ सधैँ उपभोक्तालाई त सताइरहेको
0: हुन्छ।
1: यो कुराहरूमा चाहिँ
0: व्यापारीहरूले सहजता अपनाउनु पर्यो, यस्तो बेलामा लुकाउँछन् व्यापारीहरूले मूल्य बढाउन भन्ने कुराहरू पनि आउँछ, त्यसैले व्यापारीहरूले पनि कृपया यस्तो नगरिदिनु होला चाडबाडको मुखमा मूल्य बढाउनको लागि, किनभने एक नेपालीसँग बढी लिएर तपाईँलाई कति नै फाइदा होला।
1: त्यही त, वर्षभरिमा सबैभन्दा धेरै चिनी खपत हुने यही चाडपर्वको नजिक हो, चाडपर्वमा हो भनौँ, दसैँ तिहार यिनीहरूमा, अब फेरि यति बेला नै यो अभाव किन देखिरहेको छ, यो यस्तो अभावहरू चाहिँ नहोस्, यसलाई कसरी निराकरण गर्न सकिन्छ, उपभोक्ताको गुनासो पनि सुनियोस्, हामी त यही भन्न चाहन्छौँ। र हामीले आजको कुरा गर्दाखेरि आज एउटा खबर हामीले जानकारीमा आयो, समाचार आएको छ, यहाँहरूले सुन्नुभयो होला, जानकारी भएको छ कि छैन, यदि छ भने आज अब आत्तिनु त पर्दैन र पनि सचेत त हुनु पर्यो, यही जानकारी त ठुलो कुरा हो नि त। आज 22 जिल्लामा आकस्मिक बाढीको जोखिम छ, भारी वर्षा कतिपय ठाउँमा हुन्छ भनेर पूर्व अनुमान पनि गरिएको छ, र बाढी पूर्व अनुमान महाशाखाले आज 22 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यति ठुलो पनि होइन, तर सचेत रहनु
0: चाहिँ पर्यो, किनभने जन्दा अस्ति भर्खर हिजो अस्ति राति मनहरामा 81 बाढी आयो होइन काठमाडौँमै, भनेपछि माथितिर पानी परेको होला, थियो होला सायद, तर यतातिर पानी परेको थिएन, कसरी बाढी यत्रो आयो भन्ने कुरा पनि आयो। त्यसैले गर्दाखेरि मुहानहरूमा पानी परेको हुनसक्छ, तपाईँहरू जहिले पनि सचेत सतर्क, तटीय क्षेत्रमा समतल ठाउँमा नदी किनारमा भएका मानिसहरू चाहिँ जहिले पनि सतर्क भएको राम्रो बाढी पहिरोको बेलामा।
1: अनि अबको 3 दिनसम्म चाहिँ देशका अधिकांश प्रमुख नदीहरूको जलस्तर चाहिँ अलिकति बढ्ने भन्ने पनि भएको छ, कहीँ कतै यात्रा गर्दै हुनुहुन्छ भने बाटोको जानकारी लिनुहोस्,
0: जानकारी पनि
1: लिनुहोला, किन जोखिम मूल्य, किन भन्दा हाम्रो शरीर, मन, धन, देश, राष्ट्रसँगै परिवार, आफ्नो आत्मीयजन, आफूलाई माया गर्नेसँग पनि त जोडिएको छ नि त, त्यो भएर जोखिम नबोलौँ, कहिले कहिले त आत्मीयजनकै लागि, घर परिवारकै लागि भनेर जोखिम मोलेको त हो नि भन्ने छ, तर अब समय परिस्थिति अनुसार हामीले निर्णय लिनुपर्ने हुन्छ।
0: जस्तो चाडपर्व दसैँ अर्को वर्ष पनि आउँछ, यो साल बाढीले धेरै ठाउँमा असर पुर्याएको छ, पहिरो गएको छ, बाटो अप्ठ्यारो छ, हिजो मात्रै एउटा मैले सोसियल मिडियामा चन्दा भिडियो देखाएको थिएँ होइन, एकजना मानिसलाई तपाईँ त्यता नजानुस् भनेर कृष्ण भिरमा रोक्नु भयो, अनि किन नजाने, म कहाँ जाँदै हुनुहुन्छ भनेर भनेपछि म जतासुकै जाऊ, तपाईँलाई के मतलब भन्नुभयो कि, एकजना बटुवाले होइन, यस यो भनेको तपाईँहरूका लागि हो, प्रहरी प्रशासन, स्थानीय निकायहरू छन् तपाईँहरूलाई नजानुस् भन्छन् भने तपाईँको केही कारण होला नि त, तपाईँको सुरक्षाको कारण होला, बाटोको असुरक्षाको कारण होला, धेरै कुराहरू हुनसक्छन्, यस्तोमा त बुझ्नु पर्यो नि त हामीले, अन्धाधुन्ध हिँड्ने, घर जाने भनेर भएन नि, घर जाने बाटो कस्तो छ त्यो हेर्नु पर्यो नि त होइन।
1: यहीँनिर फेरि अर्को कुरा पनि आएको छ, चाडबाड नजिकै जाँदा चोरीका घटनाहरू, अपहरणका घटनाहरूको पनि
0: एकदमै
1: जानकारी आइरहेछ, यसमा चाहिँ असाध्यै सचेत रहनु होला है, अब त घर छोडेर हिँड्दाखेरि पनि धेरै कुरा विचार गर्नुपर्ने हुन्छ, आफूले जिन्दगीभर आर्जेको सम्पत्ति त्यसमा होइन, कतिपय कुराहरू आफ्नो परिवारको भविष्यसँग पनि जोडेको हुन्छ, आफ्नो बालबालिकाको पनि राम्रोसँग रेखदेख गर्नु होला, हेरविचार गर्नु होला। बालबालिकाको कुरा आउने बित्तिकै सम्झे कि कस्तो भने, अब अहिले यो बाढीबाट जुन प्रभावित क्षेत्र छ त्यहाँ धेरैले हाम्रा बालबालिकाहरूले आमा बुवा गुमाउनु भएको छ, आमा बुवा विहीन हुनुभएको छ, धेरैले आमा बुवा खोजिरहनु भएको छ, र कतिपय यही कारणले पनि अपाङ्गता हुनुभएको बालबालिका पनि हुनुहुन्छ, पहिले अपाङ्गता भएका जो बालबालिका हुनुहुन्छ, आफ्नो परिवारजन नहुँदा उहाँहरूलाई अप्ठ्यारोमा पनि परेको छ, र यति बेला हाम्रा बालबालिकाको लागि पुनर्स्थापना र उहाँहरूको दीर्घकालीन यो भविष्यकै लागि केही सोचेर काम कार्य गर्नु पनि आवश्यक छ। यति बेलै फेरि एउटा याद आयो, हाम्रो बालबालिकासँग, हाम्रा बाबु नानीहरूसँग जोडिएको, हाम्रा युवाहरूसँग जोडिएको एउटा सङ्गीत गीत एउटा याद आयो. सङ्गीतमा पनि ठुलो शक्ति हुन्छ, अपार शक्ति हुन्छ भन्छ नि होइन प्रज्ञा. यो सङ्गीतसँग हामी जोडिराखेको छौँ र यहाँहरूलाई यो गीत सौगात हामी राख्न लागेका छौँ. हाम्रा कुनै पनि बालबालिकाहरूले दुःख पीडाको सामना गर्न नपरोस्, सधैँ हाम्रा बालबालिकाको साथ हामी दिइरहन सकौँ. हामी नेपालीहरू भएसम्म हाम्रा बालबालिकाहरू कहीँ कतै अप्ठ्यारोमा
0: कुनै पनि किसिमको जोखिममा नपरोस्,
1: यसको लागि सचेत छ.

0: पहिलो कन्सर्टको लागि विदेश जाँदै छ त
1: रङ्गीन फुल बधाई छ तिमी जुन हौ बधाई छ सङ्गीतको मधुर
2: हजुर यो गीत सौगातपछि पुनः नमस्ते नेपालमा यहाँहरूलाई स्वागत गर्छौँ नमस्ते नेपालमा आज हामी रहेका छौँ साथी प्रज्ञा र म चन्दा विष्ट
3: अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ मोहम्मद असलम हामी कार्यक्रमको लगभग अन्तमा पनि आउन लागिसक्यौँ चन्दा आज सोह्र सेप्टेम्बर विश्व ओजोन तह दिवस रहेछ क्या यो चाहिँ महत्त्वपूर्ण कुरा छ अहिलेको सन्दर्भमा हेर्दाखेरि होइन चिसो पृथ्वीका लागि विश्वव्यापी कदम भन्ने नाराका साथ आज विश्व ओजोन तह दिवस मनाइँदैछ र हामीले आकाशतिर हेर्दाखेरि देख्न नसक्ने तर पृथ्वीमा जीवन का लागि अत्यन्त महत्त्वपूर्ण एउटा सुरक्षा कवच रहेछ यो ओजोन तह भनेको
2: एउटा तह हुन्छ त्यो हैन
3: सूर्यबाट आउने हानिकारक परावैजनी किरणबाट मानिसलाई वनस्पति र सम्पूर्ण जीव जगतलाई जोगाउन यसको ठूलो भूमिका हुँदो रहेछ
2: हजुर यसै कारण त हामीले भनिरहेको छौँ होइन वातावरणमा हामीले ध्यान दिउँ स्वच्छ वातावरणमा भनेर हामीले गरेको सानो सानो कुराले पनि त्यो ओजोन तहलाई प्रभाव पारिरहेको छ भन्ने कुरा चाहिँ हामी नबिर्स्यौँ हुन त उद्योग धन्दा यसमा होइन यो
3: हामीले जलाउने प्लास्टिकहरू यस्ता यस्ता कुराहरूले धेरै असर गर्छ हामीले फाल्ने फोहोरहरू वातावरणलाई प्रदूषित बनाउँदाखेरि सबै गएर बस्ने माथि त्यही ओजोन लेयरमै हो त्यसैले गर्दाखेरि यसमा पनि हामीले एकदमै ध्यान दिन जरुरी छ र आजको विश्वमा ओजोन संरक्षणसँगै अर्को चुनौती पनि जोडिएको छ जलवायु परिवर्तन जसको कारणले हामीले भर्खरै यत्रो बाढीको सामना गर्छ
2: जलवायु परिवर्तनमा तपाईँ हाम्रो सबैको भूमिका हुन्छ यसमा सबैको प्रतिबद्धता पनि आवश्यक छ स्वच्छ सफा वातावरण हाम्रो माग हो हाम्रो आवश्यकता हो यो समय र समयको माग र आवश्यकता दुवैलाई मनन गरेर सफा स्वच्छ वातावरण हरियाली वातावरण कसरी गराउन सकिन्छ त्यतापट्टि पनि लाग्यो
3: चन्दा वातावरणको कुरा गर्दा गर्दै मलाई अहिले डेङ्गुको कुरा गर्न मन
2: लाग्यो
3: किनभने एकअर्कासँग यी हरेक कुराहरू रिलेटेड छन् क्या अब वातावरण सफा नहुन बित्तिकै के भयो त डेङ्गु फैलियो होइन अहिले हाम्रो 77 जिल्लामा डेङ्गु फैलिएको छ
2: सहरमा सहरी क्षेत्रमा डेङ्गी अनि त्यसपछि गाउँमा टाइफस होइन यो चाहिँ एक प्रकारको भुसुना जस्तोले टोक्ने रहेछ र यसमा पनि नेपालमा अहिलेको लागि चाहिँ यो डेङ्गीको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको कुरा पनि आएको छ यसको लागि सजग रहँ सचेत रहँ फोहोर पानीहरू होइन जम्मा हुन नदिउँ हाम्रो घर वरपर स्वच्छ वातावरण राखौँ र यो डेङ्गी अथवा टाइफस यो स्क्रब टाइफस यिनीहरू भयो भने फेरि कति गाह्रो छ कि यसबाट जोगिनको लागि यो एउटा जोखिम पनि हो बिरामी भएपछि असाध्यै गाह्रो हुन्छ त्यस कारण
3: हामीले घरमा त लामखुट्टेको लागि झुल लगाउँछौँ मस्किटो म्याट बाल्छौँ होइन अनेक गर्छौँ तर जब हामी बाहिर बाहिर गफ गर्न साथीभाइसँग बस्छौँ नि त्यो बेलामा हामीले सुरक्षा के अप्नाएको हुन्छौँ त त्यो बेलामा टोक्छ के ल यो डेङ्गुको लामखुट्टेले फेरि के रहेछ भने 3 फिटभन्दा माथि धेरै जान सक्दैन अरे तल तल टोक्ने रहेछ त्यसैले हामी साँझ बिहान बाहिर जाँदाखेरि गफ गर्दाखेरि साथीभाइसँग बस्दाखेरि कतै पनि तपाईँ हुनुहुन्छ भने आफ्नो खुट्टा हात छोपिने गरी त्यस्ता खालका लुगाहरू प्रयोग गर्नुहोस् ताकि मच्छरले टोक्न नसकोस्
2: सुन्दा सानो लाग्छ तर यो सानो कुराले कति ठुलो जोखिमको सामना गर्नुपर्छ होइन हामी साना कुराहरूबाट जोगियौँ सचेत रहौँ जहाँ छौँ सुरक्षित रहौँ आफ्नो ख्याल गरौँ र सकेको सहयोग र साथ पनि देऊ
3: आज हामी यही भन्दै बिदा माग्ने समयमा आइसकेका छौँ हामीलाई अब धेरै समय छैन त्यसैले गर्दाखेरि 10 बजे तपाईँहरूले सुन्नुहुनेछ समाचार 10 बजेको समाचारपछि लेख बेसी कार्यक्रम सुन्न सक्नुहुनेछ अहिलेका लागि भने हामी नमस्ते नेपालबाट
2: बिदा माग्छौँ फेरि पनि हामी आत्मीय आग्रह गर्छौँ सुन्दै रहनु होला रेडियो नेपाल हजुर
3: म प्रज्ञा शरद
2: म चन्दा विष्ट र प्राविधिक साथी मोहम्मद असलमलाई आजको लागि नमस्ते नेपालबाट बिदा दिनुहोस् र रेडियो नेपाल चाहिँ सुन्दै गर्नुहोस् भन्ने आग्रह गर्छौँ आजको लागि नमस्कार
3: शुभ दिन।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौँ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 अवरुद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्ण भीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। कृष्ण भीरमा सड़क अवरुद्ध भएपछि काठमाडौँतर्फ हुने अत्यावश्यकीय सामग्रीको ढुवानी प्रभावित हुँदै आएको छ भने गन्तव्यतर्फ जाने यात्रु र चाडपर्व मनाउन घर जाने यात्रु पनि प्रभावित हुँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अहिलेको सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद संघको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्र हितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागि परेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण र परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको प्रष्ट पार्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अपनाउनु पर्ने बताउनु भयो। नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोशी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग्नुपर्ने तथा विद्यालय र क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्नुपर्ने कुरामा चुकेको उहाँले बताउनुभयो। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 प्रतिनिधि सभाको बैठक बस्दैछ। 1:15 राष्ट्रिय सभाको बैठक बस्दैछ। राष्ट्रिय सभाको आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित हेटौँडा भीमफेदी कुलेखानी फाखेल सडकको सुकौरा सडक खण्डमा विद्युतीय गाडी इभी दुर्घटनामा मृत्यु भएका 4 पहिचान खुलेको छ। भोटेकोशी बाढीमा परि हालसम्म 1,399 शव फेला परेको छ। बाढी पश्चात अझै 5,179 सम्पर्कविहीन रहेका छन्। गरिमा विकास बैंकले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि 1,01,11,000 सहयोग गर्ने भएको छ। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रफ एन बीच हिजो शिष्टाचार भेट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले हिजो 11 पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरुङले युद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको हिजो स्थलगत अवलोकन गर्नुभएको छ। भक्तपुरको दुध पार्टी स्थित युद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुखले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका ऊर्जा मन्त्री क्रिस राइटले गत साता भएको आक्रमणपछि बन्द भएको साउदी अरबको इस्ट वेस्ट तेल पाइपलाइनबाट केही दिनभित्रै तेल आपूर्ति पुनः सुरु हुने बताउनु भएको छ। यता यमनका हुती विद्रोहीहरूले साउदी अरबले दर्जनौ हवाई आक्रमण गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेख बिचमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूसँग कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू पनि सुनाउनेछौँ। र आज भने म केही जानकारीमूलक कुराकानीहरू राख्ने क्रममा आज भने म यहाँसँग कुराकानी नै गर्नेछु। र केही कुराकानी अनि केही भेटका कुराहरू र केही गीतका कुराहरू। कार्यक्रम लेख बेसीमा हामी धेरै साथीहरूसँग जोड्यौँ, धेरै कुराकानी गऱ्यौँ। कहिलेकाहीँ केही आवाजहरू कानले मात्र सुन्दैनन्, मनले पनि महसुस गर्छन्। सायद यही आवाजको यात्रामा आज फेरि हामी एकपटक जोडिएका छौँ। जीवनका व्यस्त पलहरूबाट केही समय छुट्याएर हामीसँग जोडिनुहुने सम्पूर्ण श्रोता मित्रहरूलाई हृदयदेखि नै स्वागत गर्दछु। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हाम्रो यो सानो प्रयासले तपाईँको मनमा केही खुसी, केही सम्झना र केही आत्मीयता थप्न सकोस् भन्ने हाम्रो चाहना रहिआएको छ। समय बित्दै जान्छ, मानिसहरू टाढिँदै जान्छन्, तर केही सम्बन्धहरू आवाज मार्फत पनि मनको निकै नजिक भएर रहिरहन्छन्, बसिरहन्छन्। त्यसैले केही समयको लागि आफ्ना चिन्ता र व्यस्तताहरूलाई पर राखौँ अनि सँगै बिताउँ केही मिठा पलहरू, केही मिठा सम्झनाहरूलाई। मनदेखि मनसम्म जोडिने यो यात्रामा तपाईँलाई फेरि पनि म स्वागत गर्छु। कहिलेकाहीँ जीवनमा भेटिएका मानिसहरू केही समयको लागि मात्र हाम्रो यात्रामा आउँछन्, तर उनीहरूले छोडेको सम्झनाहरू भने जीवनभर मनमा बसिरहन्छन्, याद बनेर खेलिरहन्छन् मनभित्र। सायद रेडियो नेपाल पनि यस्तै एउटा माध्यम हो, जहाँ हामी एकअर्कालाई देख्न सक्दैनौँ, तर आवाजको माध्यमबाट मनसँग जोडिरहेका हुन्छौँ। तपाईँको दिन कस्तो बितिरहेको छ हामीलाई थाहा छैन। सायद तपाईँ मुस्कुराइरहनु भएको होला, कतै चिन्तामा हुनुहुन्छ होला, सायद कुनै पुरानो सम्झनामा हराइरहनु भएको पनि होला, वा सायद मनभित्र लुकाएर राखेका कुनै पीडा बोकेर हामीलाई सुनिरहनु भएको होला। माइक अगाडि बसेर अनगिन्ती कुरा गऱ्यौँ हामीले। कहिलेकाहीँ शब्द मिलेन, कहिलेकाहीँ समय पुग्दैन थियो, तर हाम्रो साथ कहिल्यै अपुग भएन। आज यही आवाज मार्फत तपाईँहरूसँग जोडिन गर्दा मनले एउटा प्रश्न गरिरहेको छ, के साँच्चै यो हाम्रो अन्तिम कार्यक्रम हो त? सायद आज पछि यही ठाउँमा, यही समयमा, यही साथीहरूको आवाज फेरि यसरी सुनिन सकिँदैन त, या सुनिने छैन। तर एउटा कुरा पक्का छ, कार्यक्रम सकिएला, माइक बन्द होला, हामी आफ्नो बाटो लागौँला, तर सँगै बिताएका ती हाँसोहरू, ती साना साना झगडाहरू, ती रमाइला क्षणहरू र एक अर्काको साथ, यो कहिल्यै सकिने छैनन्, किनकि केही यात्राहरू गन्तव्यमा पुगेर सकिँदैनन्, ती त सम्झनामा फेरि फेरि सुरु भइरहन्छन् र ती यादहरू बनेर हाम्रो मनमा खेलिरहन्छन्। तर आज केही समयको लागि ती सबै कुरा बिर्सिदिनुहोस्, आफूलाई केही समय दिनुहोस् र हाम्रो आवाजलाई हाम्रो साथी सम्झिनुहोस्, किनकि केही भेटहरू समयको केही समयको लागि हुन्छन्, तर केही आवाजहरू सम्झनाको लागि हुन्छन्। त्यही सम्झनामा, त्यही आत्मीयतामा आज फेरि हामी तपाईँको मनको ढोका ढकढकाउँदै आएका छौँ। मनका कुरा, मनका सम्झनाहरू गरिरहँदा ती दिनहरू याद आइरहन्छन् हाम्रा पनि, हामी पनि बिर्सिँदैनौँ ती कुराहरूलाई, सधैँ ती कुराहरू सम्झिरहन्छौँ। र आज फेरि यिनै कुराहरूलाई दोहोऱ्याइरहँदा, साथीहरूसँग कुरा गरिरहँदाखेरि ती याद, पुराना यादहरू त पक्कै पनि आउँछन्, तर पनि हामी छुट्टिएर

अगाडि लैजाँदै गर्छौँ। तर कहिलेकाहीँ यस्तो पनि लाग्छ, समय त बगिरहन्छ, समयलाई कसले पर्खिन सक्छ र, होइन? तर ती यादहरू भने जति बगे पनि, जति हराए पनि, जति टाढा गए पनि सँगै सधैँ भइरहँदो रहेछ। ती यादहरूसँगै बग्दा बग्दा कहिलेकाहीँ ती साथीहरूको यादले मन पोल्दो रहेछ। कता कता यादले, ती सम्झनाहरूले ती बितेका पलहरू अनि ती कहिलेकाहीँ मनमा लागेका कुराहरू पोख्दा, मनका ती बहरलाई पोख्दाखेरि पक्कै पनि ती मनका भावहरू पोखिने रहेछन्, अनि ती भित्र मनका गहभरि ती यादहरू, होइन, मनका सम्झनाहरू बनेर सधैँ बगिरहँदो रहेछ। त आउनुहोस् गीत बजाउँ, एउटा गीत म राख्छु, पाण्डव सुनार राम थापाको युगल स्वरमा रहेको मिठो भाका यहाँहरूलाई राख्छु, र त्यसपछि म यहाँहरूसँगै कुरा गर्न आउँछु। 82.7 21 र 82.7 36

0: यो मिठो सुमधुर आवाज थियो पाण्डव सुनवार र राम थापाको युगल स्वरमा. कार्यक्रम लेख बेसीमा यहाँले यस्तै पुराना मिठा लोकभाकाहरू, पुराना श्रेष्ठका गीतहरू सुन्दै आउनुभएको छ. सुनाइरहेका पनि छौँ, सुनाउने पनि छौँ. त आज भने मैले केही जानकारीमूलक कुरा राख्दिनँ भनेर अघि पनि भनिसकेँ. आज म यहाँसँगै धेरै कुराकानी गर्नेछौँ र यहाँहरूका गीतहरू सुन्नेछौँ र हाम्रा गीतहरू सुनाउनेछौँ. त्यही यही गीत सुन्नको लागि कोही साथी यतिखेर आइसक्नु भएको छ, कहाँको हुनुहुन्छ? हेलो.
1: नमस्कार
0: दीपिका थापा.
1: हजुर दाई, हजुरलाई नमस्कार अनि स्वागत पनि गर्न चाहे. म पहिलो कलर साथमा मेरो फोन उठाएर हजुरसम्म जोड दिनु भयो. टेक्निसियनमा सरलाई पनि धन्यवादको साथ स्वागत भन्न चाहन्छु.
0: एकदम उहाँ पनि स्वागत भनेर नमस्कार गर्नुभएको छ. दस औँडा जोडेर कहाँ छ
1: एकदमै यो के भन्छ, धेरै पछि यो विषम परिस्थिति पछि हजुरसँग भेट हुन पाएँ, खुसी लाग्यो एकदमै. अब समयले कहाँ कहाँ पुर्यायो, कति दुःख पीडाहरू भयो होइन दाई यसपालि, त्यस्तै त्यस्तै सबै कुरा त्यस्तै त्यस्तै भयो.

0: अब पनि त्यस्तै त्यस्तै होला जस्तो छ।
1: नहोस् त्यस्तो, हामी कामना गरौँ त्यस्तो नहोस् अबको दिनमा।
0: होइन, दसैँ तिहार चाहिँ ती जस्तै यस्तै होला भनेको मैले, अरू नहोस्। आज बिहान पनि धेरै ठाउँमा, अन्त अन्य ठाउँमा उता सुदूरपश्चिमतिर भूकम्प गएको खबर आएको छ होइन, अस्ति पनि आयो। यो दुःखको परिस्थिति कहिले नआओस् भनेको खै एकपछि दुई गर्दै मान्छेलाई जीवन भएको छ। यही बाँचुन्जेल त हो नि दाइ, हाँस्ने र बोल्ने होइन,
1: मरेपछि
0: के छ र लाने, दुई दिनको चोला, आज यहाँ छ भोलि कता होला, यस्तै यस्तै भइरहेछ नि होइन दाइ।
1: पक्का पक्का पक्का पक्का,
0: यसरी भेटाउनु पनि भाग्य जस्तो लाग्छ कि मलाई, त खुसी लाग्छ एकदमै
1: एकदम एकदम एकदम। दिपकाजी, अरे आज कस्तो गीत सुनाउने छ त दिपकाजी ल्याउनु भएको छ गीत चाहिँ?
0: हजुर, म सानो एउटा गीत सुनाउँछु नि त।
1: ओके, हस्।
0: हे बारी आयो, पहिरो आयो, बगायो नि घरबार, बारी आयो, पहिरो आयो, बगायो नि घरबार, सडकको बाटो भयो।

0: भोलि नारन्थन मागेत काले खौरा भेटौँ भइरहन्छ कहिले होला भेट कति मिठो हजुरको बोली एकै वचन बोल्दिनु दिल खोली नारन्थन मागेत काले खौरा भेटौँ भइरहन्छ कहिले होला भेट
1: मिठो मिठो मिठो प्रसिद्धि भेट भइरहन्छ, सम्झना भइरहन्छ, सम्झना राख्नुपर्छ होइन, र मान्छे टाढा भएर के भएर सम्झना टाढा भएन भने त हामी भेट भइहाल्छौँ होइन।
0: एकदमै दादा खुसी लाग्यो हजुरलाई भेट्न पाएँ, अति खुसी छु भन्दै अर्को साथीलाई टाइम दिँदै म बिदा भए। नमस्कार।
1: हजुर नमस्कार। दीपिका थापा हुनुहुन्थ्यो कुलेश्वरबाट, फेरि अर्को साथी आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ। हेलो
2: हजुर नमस्कार, गुड मर्निङ सेवादाई।
1: नमस्ते, गुड मर्निङ, को बोल्नु भएको कताबाट?
2: म इलामको माइजु पहिला एसबी राई बोल्दैछु।
1: हजुर
2: एसबी राई बोल्दैछु।
1: एसबी राई, आराम हुन्छ एसबीजी?
2: एकदम आराम।
1: के छ अनि इलामतिर के छ अनि खबर खबर के छ?
2: इलामतिरको मौसमको बारेमा भन्नुपर्दाखेरि पानी पर्ला कि जस्तो पनि भइरहेको छ, हल्का घाम लाग्दो छ। अहिले काम कुरो खासै त्यति छैन, घरे हल्का
1: यता पनि खास त्यस्तै छ, त्यस्तो घाम पनि टक्कर आएको छैन, पानी पनि परेको चाहिँ छैन, तातो पनि छैन, त्यस्तो चिसो भनेर चिसो पनि भएको छैन, हल्का हल्का। अब चिसो त त्यति आउने बेला नि छैन होइन, बिस्तारै अब समय आउँदैछ, गर्मी नै छ, अन्यथा त यहाँ पनि ठिकै छ। रेस्पीजी, अनि आज कस्तो गीत लिएर आउनु भएको छ रेस्पीजीले?
2: आज म छोटो सुनाउँछु नि।
1: ओके हस्।
2: बाटो राम्रो धनको ता धरानको, धनको ता धरानको, टुङ्गो छैन एक मुठी परानको, उड्दै आयो हवाइजहाज, उड्दै आयो हवाइजहाज, जैमा उडाउँछै लाज। हजुर यति नै।
1: हा, छोटो मिठो गीतको लागि यहाँलाई धेरै धेरै धन्यवाद एसबीजी, हामीसँग जोडिँदै गर्ला अहिले छुट्टी है त। एसबी राई हुनुहुन्थ्यो इलामबाट, अर्को साथी फेरि गर्नु। हेलो हेलो हेलो, अर्को साथी सायद फोनमा राखेर कतै जानुभएको छ, प्राविधिक मित्र मोहम्मद असलम कन्ट्याक्टमा हुनुहुन्छ, कुरा गर्दै हुनुहुन्छ, कोही आइसन भएको छ काँडा हुनुहुन्छ। हेलो
3: हेलो हजुर नमस्कार।
1: हजुर नमस्कार, को बोल्नुभयो कताबाट?
3: नवलपुरबाट
1: ओमणि सापकोटा।
3: हजुर हजुर,
1: आराम हुनुहुन्छ?
3: एकदम ठिक ठाकै छ हजुर।
1: अनि अनि यो नवलपुरमा त दुःखद घटना सुनिएको थियो, के साँच्चै हो कि के हो?
3: हजुर, एकजना काउसदीको त्यो हिजो मैले नि सुने हो समाचारमै, तपाईँको चाहिँ नि हाम्रोबाट तपाईँको हाम्रो राम अविरलले काम गर्नुहुन्छ नि, उहाँकै एरिया पर्छ है त हजुर?
1: ए हजुर, उतै हो। ए त्यही त मैले हिजो यसो एउटा हेरेको थिएँ, त्यसमा देखाएको थिएँ, दुःखद घटना रहेछ होइन?
3: मैले नि समाचारमा नि सुने, अनि पछि तपाईँको बिबिसीमा भनेको थियो क्या, मैले बिबिसी पनि सुन्ने गर्छु
1: हजुर,
3: काउसदीकै भनेको छ है तपाईँको त्यो मालपोत कार्यालयतिर यता उत्तर साइड
1: कता त्यतैतिरको भनेको थियो मैले हेरेको थिएँ, त्यसमा
3: उत्तर साइड त्यो ठ्याक्कै तपाईँको कोइला पानीको एरिया हो क्या त्यो?
1: ए हजुर हजुर,
3: त्यहाँबाट पाउँदा बाटो पनि छ
1: है हजुर।
3: त्यहीँको एकजना ठाकुरी मित्र पर्नु भएको थियो नि,
1: त्यही त तिजमा तिज खाएर आएको, त्यसपछि यस्तो घटना घटेको
3: कुरा मैले भन्दै थियो,
1: यस्तो घटना नहोस् भन्ने चाहन्छौँ हामी, र पनि है अब कहिले सुन्नै पर्छ, अब कतिले देखि पनि
3: यात्रा गर्नै पर्यो, जानै पर्यो, अब त्यस्तो हुन्छ। अब हाम्रो अब के भनौँ, उता भोटे कोसीको त्यस्तो
1: दुःखद
3: परिस्थिति परेको छ
1: हजुर,
3: अब सबै कुराहरूलाई अब सहनै पर्यो, बाँकी भएको चाहिँ अब अलिकति केयरफुल हुन पर्यो भन्नु
1: पक्का पक्का पक्का। अरू अरू के छ अनि, अरू त समग्रमा ठिकठाक छैन,
3: समग्रमा सबै राम्रै छ भनौँ।
1: ओके ओके, एक टुक्रा गीत सुनाइदिने त,
3: उतै पूर्वतिरकै अन्जु गौतमको यसो दुई लाइन
1: गुनगुनाउँछु।
3: माया गरी छाडी कहाँ भयो भुल, गोठालोले बजाएको बाँसुरीको धुन, थोरै दिनमा धेरै माया गरी छोडी कहाँ गयो। यति नै गर्छ।
1: छोटो छोटो छोटो मिठो प्रसङ्गलाई धेरै धेरै धन्यवाद ओमजी, अहिले यसमा छुट्टे ओमरी सापकोटा नवलपुरबाट हुन्थ्यो, छोटो मिठो गीतसँगै छुट्टिसक्नु भएको छ, अर्को साथी फेरि आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ। हेलो
4: हेलो राजन सर, लोक अभिवादन।
1: लोक अभिवादन, नमस्कार गरे, कहाँबाट को बोल्नु भयो?
4: म सीताराम राई बोल्दैछु, सुन्दर नगरपालिका मोरङबाट।
1: मोरङबाट सीताराम, के भन्नुभयो?
4: सीताराम राई बोलेको।
1: सीतारामजी मेरो पहिलो कुराकानी हो कि आयो?
4: होइन, हाम्रो त धेरैचोटि कुराकानी,
1: तर बिचमा धेरै धेरै धेरै ग्याप भयो जस्तो हाम्रो है।
4: धेरै कुराकानी भइसकेको छ, अब बिचमा फेरि फोन नलाग्ने त्यस्तो चाहिँ कारण, अब आफ्नो कहिले काहीँ रेडियो त्यो समय दिन पनि नपाएकोले, रेडियो सुन्न पनि नपाएकोले गर्दा त्यस्तो भएको
1: हो। अनि के छ अरू सीतारामजी, अनि मोरङतिरको हालखबर के छ, तपाईँ केमा व्यस्त हुनुहुन्छ आज अहिले?
4: म त्यही अब यो केमा व्यस्त हुनु र अब यो आज 22 दिन भयो भनेर भनिएको छ, यो अब यो भदौ 10 गतेको जुन घटना घट्यो नि,
1: हजुर हजुर हजुर,
4: पछाडिको दिनहरूमा अब रेडियो सुन्दै नै अब बसिरहेको छु भनौँ, रेडियोमा अब समाचारहरू छन् अब तपाईँहरूले प्रसारण गरिदिएको प्रत्यक्ष प्रसारण पनि अस्ति मैले फोन गरेको थिएँ होइन,
1: हजुर हजुर
4: फोन गरेको थिएँ, त्यसमा पनि आफ्नो विचारहरू राखेको छु मैले, र जस लेखबेसीमा चाहिँ अब आज हजुरले जो कार्यक्रमको सुरुवातमै केही केही क्षणहरू केही पलहरूको कुरा गर्नुभयो क्या,
1: हजुर
4: त्यो चाहिँ मलाई एकदमै छोयो क्या, आज चाहिँ जसरी भए पनि फोन लगाउनै पर्ने हो भनेर,
1: हजुर
4: जुन कार्यक्रमको विषयमा अनि त्यो कार्यक्रम अब नरहे पनि आफ्नो बाटो चाहिँ लागिसके पछाडि पनि त्यही यादहरू मेटिँदैनन्
1: मेटिँदैनन्
4: ती माइकको आवाज माइक चाहिँ बाट चाहिँ आवाज टाढा भए पनि त्यहाँ त्यो क्षणहरू त्यो अब कार्यक्रममा चाहिँ फोन गरेर चाहिँ अब भलाकुसारी गरेको गीत सङ्गीतहरू सुनाएको त्यो कुराहरू चाहिँ बिर्सिन सकिँदैन,
1: तपाईँले
4: कुरा गर्नुभयो नि त्यो कुराले मलाई एकदमै छोएर चाहिँ आज जसरी फोन लाउनु पऱ्यो भनेर फोन लगाएको सर, हजुर खुसी लाग्यो,
1: एकदम सधैँ खुसी रहनु होला, हामी पनि कामना गर्छौँ सीतारामजी सधैँ हामीसँग जोडिनु होला होइन। अनि आज के गीत सुनाउनुहुन्छ त, पूर्वेली गीत सुनाउने हो त?
4: आज म पूर्वेली गीत सुनाउन गइरहेको छु सर, मलाई काउन्टडाउन दिनु होला।
1: ओके ओके 3 2 1 गो।
4: मायाको गाउँ ठेकीमा दिने त्रिपापीको हिरो, त्रिपापीको

0: मिठो प्रस्तुति यसको लागि धेरै धेरै धन्यवाद सीतारामजी, अहिले आज छुट्टी है त। सीताराम राय हुनुहुन्थ्यो मोरङबाट। फेरि अर्को साथी आइसक्नुहुन्छ, काँडाको हुनुहुन्छ। हेलो
1: हजुर,
0: हजुर नमस्कार। नमस्कार, को बोल्नु भयो कताबाट?
1: म लमजुङबाट गणेश साक्या बोल्दैछु हजुर।
0: ए लमजुङबाट गणेश साक्ये?
1: हजुर साक्या।
0: हजुर गणेशजी आराम हुनुहुन्छ?
1: आरामै हजुर, आरामै हुनुहुन्छ नि?
0: ठिक छु गणेशजी। अनि के छ लमजुङतिर तपाईँको खबर खबर के छ?
1: हाम्रो खबर खबर के हो नि, रातभर पानी आयो ठुलो, अहिले घाम लाग्छ।
0: अब सुरक्षित रहनु होला होइन, पानी अब अहिले अलिकति अब अहिले जताततै सुन्निएको छ होइन, अब विशेष गरी त्यही साइडतिर होइन, अब आफू सुरक्षित होला पानी पर्दाखेरि होइन, आफू सुरक्षित रहियो भने जीवन रह्यो भने भोलिका दिनदेखि नै छ, होइन भने त ती पनि देखिँदैन, त्यसले गर्दा आफू सुरक्षित रहनु चाहिँ एकदम जरुरी हुन्छ होइन गणेशजी।
1: हजुर हजुर।
0: अनि अरू के छ नयाँ? अनि
1: हजुर नयाँ नयाँले के हो नि, यस्तै कोदो रोप्दैछन्, कोदो गोड्दैछन्, काल्ला काट्दैछन्,
0: रमाइलो छ अहिले।
1: हजुर तिप त अहिले खासै रमाइलो भएन,
0: अब सबैतिर त्यस्तै छ, यो दुःखद अब घटना घट्यो होइन, त्यसले गर्दा पनि अब त्यस्तो बेलामा अब रमाइलो गर्ने कुरो पनि भएन नि होइन र?
1: भएन भएन हजुर।
0: अनि गणेशजी आज के गीत सुनाउने हो त हामीलाई?
1: के सुनाउने? एउटा सानो सानो।
0: हुन्छ हुन्छ।
1: घाँसा खतम तिन कल्ला खुर्केर, तिन कल्ला खुर्केर, गयो जवान तामा जै हुर्केर, गयो जवान तामा जै हुर्केर, घाँसा खतम तिन कल्ला खुर्केर, तिन कल्ला खुर्केर, गयो जवान तामा जै हुर्केर।
0: यति नै छोटो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद गणेशजी। अब सुरक्षित रहनु अहिले यहाँसँग छुट्टी है त।
1: सबैलाई साथीभाइलाई मिठो सम्झना
0: हस् हाम्रो तर्फबाट है त।
1: हस्
0: नमस्कार। गणेश साक्य हुनुहुन्थ्यो लमजुङबाट, छोटो मिठो गीतसँगै कुराकानीसँग छुट्टिसक्नु भएको छ। अर्को साथी फेरि आइसक्नु भएको छ, कहाँको हुनुहुन्छ? हेलो
2: हेलो नमस्ते, गुड मर्निङ राजन भाइ।
0: नमस्ते, गुड मर्निङ धरान विष्णु पादुकाबाट रोशन फुला अंग्राई हैन त?
2: हजुर हजुर।
0: अनि के छ रोशन जी? अनि
2: खबर मेरो एकदमै ठिक छ भन्नु पर्छ, अलिकति दाईको भाउ विषय पनि राम्रो भइरहेछ, त्यही हो अरे त खबर, सबै ठिक छ भनौँ न।
0: एकदम तर्फ शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ हामी पनि है, उहाँलाई पनि दिनु होला। अनि अरू के छ, केमा व्यस्त हुनुहुन्छ?
2: अरू व्यस्त त राजालाई त्यही काम कार्यहरू गर्ने हो, अब त्यस्तै हो भनौँ न, कामहरू गर्ने
0: गर्नै पर्यो है, त्यो त गर्नै पर्यो नि होइन,
2: अरू त
0: के। अनि कस्तो के सुन्नुहुन्छ आज
2: राजालाई? अब म त अब बढी मात्रामा त्रिवेणी लोक भाषाहरू नै गुनगुनाउने हो है।
0: हजुर।
2: त्यही भएर पनि आज पनि
0: त्रिवेणी छोटो मिठो है, ओके ओके ल।
2: ओके ल।

0: म त एकै छर्दिन है जहाँ गए नि है म त एकै छर्दिन है जहाँ गए नि
1: छोटो मिठो गीतको लागि धेरै धेरै धन्यवाद रोशनजी, हामीसँग जोडिँदै गर्नु ल, फोन गर्दै गर्नु ल, अहिले छुट्टिए बाबाई। धरान विष्णु पादु गराउँथ्यो रोशन फुलाङ राई। अर्को साथी फेरि आइसन भएको छ, कहाँको हुनुहुन्छ? हेलो,
2: हेलो,
1: हजुर नमस्कार।
2: नमस्कार,
1: को बोल्नुभयो कताबाट?
2: म सुदर्शन सत्यवाल, विनित पास्खाल काभ्रेबाट।
1: सुदर्शनजी आराम हुनुहुन्छ?
2: हजुर ठिक छु।
1: धेरै पछि आउनुभयो त हामीसँग जोडिन।
2: हजुर हजुर,
1: कहाँ व्यस्त रहनुभयो यति लामो समय?
2: कता आउनु, घरतिरै, अब यसो कलेजतिर आउनु जाने, यस्तै चलिरहेको।
1: कलेज आउने जाने पढाइमा दियो बाल्ने काम हुँदैछ?
2: हजुर हजुर,
1: होइन त, ओके, बाल्नुपर्छ दियो पनि। अरू के छ नयाँ, अरू के छ अनि?
2: ठिकै छ, अरू केही छैन, एउटा सानो भावना सुनाउ जस्तो लाग्यो त्यही हो।
1: ओके ओके,
2: भेटिनु छुटिनु त के हो र संसारको रित हो,
1: पक्का
2: भेट्दा र छोड्दा कहिले खुसी मिल्छ भने कहिले पीडा, खुसी र पीडा दुवैलाई सहन सक्ने बनाइदिउन् भगवान्ले, यही प्रार्थना गर्छु। र दाइको अघिको गफ पनि सुनेको थिएँ मैले, अनि दाइको रेडियो नेपालको यात्रा लगभग
1: एकदम एकदम एकदम
2: होइन सकिन लागेको छ। अब दाइको जीवनको बाँकी अवधिको यात्रा सफल रहोस्।
1: धन्यवाद।
2: जसरी हामी श्रोता दर्शकहरूलाई यहाँले विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेर रेडियो नेपालबाट जुन किसिमको सौहार्द वातावरणमा, रसिलो वातावरणमा चाहिँ कार्यक्रम सञ्चालन गरेर हामीलाई मन्त्रमुग्ध बनाउनु भयो, यसको लागि यहाँप्रति आभार प्रकट गर्दै यहाँ बाँकी जीवन सुखद सफल र उत्तरोत्तर प्रगति रहोस्। अनि यो अवकाश प्राप्त भएपछिको अवस्थामा पनि सृजनशील हातहरू चलिरहन्, दाइले गीत लेख्नुहुन्छ भन्ने मैले सुनेको छु, अरू साहित्यिक सृजनाहरू पनि गर्नुहुन्छ भन्ने सुनेको छु, यो ऊर्जाशील समय अझ ऊर्जाशील भइरहोस् भन्ने कामना गर्छु।
1: हस्, धेरै धन्यवाद। पक्कै सुदर्शन, अब यहाँले भने जस्तै खुसी सधैँ रहिरहँदैन, पीडा पनि सधैँ रहिरहँदैन, खुसीसँगै पीडा पनि हुन्छ, पीडासँगै खुसी पनि हुन्छ, यी दुईको मिलन भएन भने त जीवन चल्न पनि गाह्रो हुन्छ नि, होइन? पक्का।
2: मैले गीत नसुनाउने विचार गरेँ, यति मात्र
1: ओके ओके, ओके सुदर्शनजी, मलाई याद आउँछ तपाईँका ती पुराना मैले पढेका गीती कथाहरूका ती पङ्क्तिहरू छन्, कति यादहरू छन् क्या मलाई, अब अहिले त ती मसँग अझै पनि सुरक्षित छन्, म कहिले काहीँ सुन्छु तपाईँका ती त्यति बेलाका ती शब्दहरू, तपाईँले लेखेका ती ती कति गीती कथा यहाँको कति प्रिय पनि बनेका थिए, कति श्रोताहरूले मन रुचाएका पनि थिए,
2: होइन?
1: अब ती फेरि पनि अब ती समय ती दिन होइन त्यस्तै शब्दहरू फुरिरहोस्, यहाँका हातहरूले पनि ती लेखिरहन् भन्ने मेरो पनि कामना छ, त्यस्ता कथाहरू फेरि पनि हामी सबैले सुन्न सकौँ, सबै साथीहरूले सुन्न पाउन् भन्ने अझै पनि मेरो कामना चाहिँ अझै छ यी सुदर्शनजी। ओके, छोटो मिठो कुराकानी यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, अहिले छुट्टी है त।
2: धन्यवाद,
1: हस्, बाबाई। सुदर्शन सत्याल काभ्रेबाट हुन्थ्यो, धेरै अगाडिको श्रोतामा पनि कुनै बेला गीती कथा सुरु गर्दा उहाँका कति गीती कथाहरू मैले नै वाचन गरेको थिएँ, र उहाँका गीती कथाहरू कति श्रोताहरूले रुचाएका पनि थिए, र बिस्तारै हामीले ती कथाहरू समय सँगसँगै बहँदै गयौँ, समय सँगसँगै परिवर्तन हुँदै गयो, र ती केही कार्यक्रमहरू हराए, केही बाँकी नै छन् र केही हुने उसमा पनि छ। यतिखेर अर्को साथी आइसक्नु भएको छ, फेरि अर्को साथी को हुनुहुन्छ? हेलो,
3: हेलो, गुड मर्निङ, नमस्ते हजुर।
1: गुड मर्निङ, नमस्ते, को बोल्नु भयो?
3: म पाँच तरबाट लिखेश्वर लिम्बु त हजुर।
1: ओहो, लिखेश्वरजी आराम?
3: म एकदम आराम, कुशल। प्रोग्राम
1: धेरै पछि आउनुभयो त?
3: अनि धेरै पछि नै भन्नुपर्छ हजुर।
1: अनि के छ लिखेश्वरजी, अनि त्यतातिरको खबर खबर के छ, तपाईँको के छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
3: खबर ठिकै छ, म आराम कुशल छु, अहिलेको समयमा चाहिँ एकदमै कार्यक्रम सुन्दै, अनि त्यस्तै त हो गाउँघरमा, अब
1: हाँसो खुसी नै रहिरहनु, हामी पनि यही छ कि कामना, लिखेश्वरजी सबै साथीहरू हाँसी खुसीमै बाँचिरहनु, जस्तै कुराकानी भइरहोस्, जस्तै गीत सुनिरहन पाऊँ, सधैँ हामी यही कामना गर्छौँ हामी पनि।
3: हजुर हजुर हजुर, अहिले पनि कामना छ मेरो तर्फबाट।
1: अनि आज के पूर्वेली भाका नै सुनाउने कि के छ आज चाहिँ?
3: हुन्छ, म थोरै पूर्वेली भाका नै सुनाउँछु त।
1: ओके, ल
3: हुन्छ, मलाई काउन्ट गर्नु थोरै।
1: Three, two, one. गो
3: पुरानो मायाले लैलै देख्दा मन रुन्छ नि पुरानो मायाले लैलै देख्दा मन रुन्छ नि बाते त भेटघाट हुँदो रहेछ नि बाँचे त भेटघाट हुँदो रहेछ नि हाइ हा हा ती दिन पन्थर हाइ हा ती दिन पन्थर बिर्सेको छैन नि मेरो हजुर बिर्सेको छैन नि मेरो हजुर
1: पक्कै पक्कै बिर्सिनु त हुँदै भएन सम्झना रहिरहोस् हाम्रो पनि सम्झना सधैँ छ नबिर्सिनु होला यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद अहिले छुट्टी है त
3: हजुर हजुर हस्
1: तपाईँ लेखेछु जीवनी थियो पाँच थरबाट छोटो मिठो गीतसँगै छुट्टिसक्नु भएको छ फेरि अर्को साथी कहाँबाट आउनुहुन्छ उहाँसँग कुरा गरिहाल्छु म हेलो
4: हेलो नमस्ते राजन सर गुड मर्निङ
1: नमस्ते गुड मर्निङ शुभ बिहानी को बोल्नुभयो कताबाट
4: म श्रीराम दाल बोल्दैछु भक्तपुरबाट
1: ओ श्रीराम दाल भक्तपुर आराम हुनुहुन्छ श्रीरामजी
4: आराम छ सर हजुरलाई कस्तो छ
1: एकदम ठिकठाक छु श्रीरामजी नयाँ नौलो के छन् तपाईँको
4: नयाँ नौलो त मेरो त ठिक छ हजुरको
1: ए मेरो पनि केही छैन हाम्रो
4: यता सुदर्शन सरले भनेपछि थाहा पाएँ हजुर
1: हामीबाट
4: रेडियोबाट विदा हुँदै हुनुहुन्छ अरे भनेर है
1: हजुर अब केही समयमा
4: अब यो आवाज फेरि अब कताबाट सुन्न पाउने होला रेडियो नै छोड्नु भयो भने जस्तो लाग्छ है
1: होइन हामी आवाजबाट टाढा हुन्छौँ तर मनबाट टाढा हुँदैनौँ नि
4: पक्कै पनि अब मनको माया त हजुरको हाम्रो कानमा गुन्जिरहन्छ
1: अवश्य अवश्य
4: भए पनि यसरी अब प्रत्यक्ष रूपमा चाहिँ बोल्न नपाइएला पछि अलि मन खोल्लो जस्तोलाई भएको
1: होइन म अब यो संसारमा यो रितै छ होइन सधैँ सधैँ एकै एउटै रित चल्दै

0: लौ लौ लौ म घुम्छु मायाले, लौ लौ लौ म घुम्छु मायाले, गोठैमा बस्ने गोठाला दाइको ठेकीमा मै छैन, फुलबारी गई फुल टिपी ल्याए लाइदिने कोही छैन, सानोमा सानो मजुरको भाले गर्दैले रेटोला, नमरी बाँचे कालले साँचे अर्को साल भेटौँला।
1: हजुर हा हा मिठो मिठो मिठो प्रस्तुति श्रीरामजी, यसलाई यहाँ धेरै धन्यवाद, यस्तै सम्झना रहिरहोस् अहिले यहाँसँग छुट्टी
0: है त। हुन्छ सर, हजुर राम्रो सम्झना यसरी रहिरहोस्, यही कामनाका साथ म पनि बिदा हुन्छु, नमस्ते।
1: हस् नमस्ते, श्रीराम दाहाल हुन्थ्यो भक्तपुरबाट, धेरै साथीसँग कुरा गरिसक्यौँ किनभने आज हामीले सुरुमा जानकारीमूलक कुरा राख्ने गरेका थियौँ, त्यो राखेनौँ र त्यसले गर्दा पनि धेरै साथीसँग कुरा गर्ने जमर्को पनि थियो, मलाई मन पनि थियो, धेरै साथीसँग आज जोडिने मन थियो, त्यसैले धेरै साथीसँग जोडिसकेँ, धेरै साथी गीत पनि सुनिसकेँ। अब भने हाम्रो गीत सुनाउनु पालो आएको छ, हाम्रो गीत राख्छौँ लोकबहादुर छेत्री र भुलु मुकारुङको युगल स्वरमा रहेको निकै पुरानो मिठो भाका आयो यहाँको लागि, त्यसपछि फेरि म आउँछु 42 हेर साथ 21 र 42 हेर साथ 36।

बन्दीपुर भनेको डुम्रेमा थियो लोकबहादुर छेत्री अनि बुलु मुकारुङ्गीको स्वरमा निकै पुरानो मिठो भाका अहिले यहाँ राख्यौँ। फेरि म साथीहरूसँग जोडिन्छु, साथीहरूसँग कुराकानी गर्छु, साथीहरूको गीत सुन्छु, फेरिमा

0: छोटो मिठो यो बाँसुरीको मिठो धुनलाई धेरै धन्यवाद बालकुमारजी, मिठो प्रस्तुति दिनुभयो। हस् नमस्ते, बालकुमार लामा हुनुहुन्थ्यो गागल फेरिबाट छोटो मिठो बाँसुरी धुनबाट छुट्टी सर्नु। अर्को साथी फेरि आइसक्नु छ, काँडाको हुनुहुन्छ। हेलो नमस्ते नमस्ते नमस्कार, अभिवादन, साङ्गीतिक अभिवादन, कताबाट को बोल्नु भयो?
1: हजुर, म अर्जुन थापा है, म घर निजगढ, अहिले हाल काठमाडौँबाट।
0: कहाँ?
1: निजगढ घर भए, हाल काठमाडौँ कलङ्कीबाट।
0: काठमाडौँ भनेपछि उपचार अस्तै हुनुहुन्छ अझै?
1: हजुर हजुर, होइन अब एउटा सानोतिनो कामले आएको
0: हो। ए, योभन्दा अगाडि उपचार छ म उहाँको के भन्नुहुन्थ्यो नि, होइन?
1: हजुर
0: हजुर, कस्तो राम्रो भयो?
1: ठिकै छ अहिले, जोस अहिले ठिकै भइरहेको
0: छ, एकदम चाँडै निको होस् हामी पनि कामना गरौँ। अनि अर्जुनजी, अरू के छ नयाँ नौलो? अनि
1: हजुर, नयाँ नौलो भन्नुपर्दा खासै नयाँ त छैन, अब अब जो होस् देशमा विडम्बना भए पनि, जो होस् अब हामीले जसो तसो भए पनि धैर्य धारण नै गर्नुपर्ने छ है, यही यही अब धैर्य धारण गर्नु पनि सिक्नुपर्ने छ।
0: हो त हो त,
1: पाठ जोस पाठहरू सिक्ने यस्तै हो,
0: सिक्नु पर्यो हामीले, अब हामीले सुरक्षित रहनु पनि पर्यो, र अब अरू हामीले अब विपदको बेला रमाइलो गर्नुभन्दा पनि त्यहाँ हातेमालो गरिदिनु पर्यो कि विपदका परेकाहरूलाई पनि, हामी पनि त्यसमा साथ सपोर्ट हाम्रो पनि हुनु पर्यो, होइन?
1: हजुर।
0: अनि अरू
1: मेरो छोरो चाहिँ गएको थियो त्यहाँ, अब भनौँ न अलिकति पीडितहरूलाई चाहिँ अब क्लबबाट गएको
0: थियो, यस्तो बेला हो गर्ने भनेको।
1: हजुर, अलिअलि आर्थिक सहयोगहरू त्यस्तै त्यस्तै, अब सबैले अलिअलि गरेर भन्ने नि, मिलेर सबैले गरेर धेरै हुन्छ है, अब
0: थोपा थोपा गरेरै सम्बन्ध बन्छ भने जस्तै, अब थोरै थोरै सहयोगले ठुलो सहयोग बन्न सक्छ, होइन? त्यति बेला यो आपत परेको बेला सबैलाई, होइन? पक्का। अनि आज कस्तो गीत सुनौ त मर्जुनजी?
1: अब हजुर पनि अब रिटायर हुन लाग्यो भने सुन्नुमा आयो है, अब सुख शान्ति समृद्धि प्रगति कामना छ, अब जे अरू अरू कार्यहरू गर्दा पनि सफलता मिल्योस्, हजुरलाई शुभकामना।
0: धन्यवाद धन्यवाद।
1: हजुर, अब एउटा सानो टुक्रो गाउँछु नि त म।
0: ओके ओके, हस्।
1: हे सानो तिम्रो नपाउँदा साथ मैले मर्छु होला भन्छ यो हात मैले, सानो तिम्रो नपाए साथ मैले मर्छु होला भन्छ यो हात मैले।

0: भराइमा बसो माया नजरको भराइमा, हाम्रो बसो माया नजरको भराइमा।
1: मिठो मिठो मिठो मिठो प्रस्तुति अर्जुनजी, यो मिठो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद। अहिले छुट्टी है त।
0: हस् त,
1: नमस्कार। काठमाडौँबाटै हुनुहुन्थ्यो अर्जुन थापाजी। अर्को साथी फेरि एक्सन बसेको हुनुहुन्छ। हेलो
2: हेलो हेलो,
1: हजुर नमस्ते। को बोल्नुभयो, कताबाट आवाज आएको छैन?

0: चौकाल
1: हजुर
0: कलाधर चौकाल
1: कलाधर
0: कलाधर चौकाल सर नमस्कार
1: एकदम तपाईँको आवाज एकदम मसिनो आएको छ कि
0: होइन तपाईँको त क्लियर सुनिएको छ म
1: तपाईँको आवाज त्यति राम्रो आइरहेको छैन कलादरजी तपाईँको मैले आवाज राम्रोसँग सुन्न सकिनँ त्यसैले फेरि प्रयास गर्नु होला भयो भने पक्कै पनि यहाँसँग कुराकानी गर्छु यहाँ गीत सुन्छ अहिले पनि अर्को साथी आउनुपर्छ उहाँसँग कुरा गर्छु हेलो
2: हजुर नमस्कार
1: हजुर नमस्कार बाँकेबाट
2: बाँकेबाट इन्द्र बुढाथुकी छेत्री
1: इन्द्रजी आराम हुनुहुन्छ
2: आराम त ठिक ठिकै छ अब भनौँ यस्तै हो अलिक गर्मी छ नि सकेर
1: गर्मी त अब अहिले अब सकिसकेको छैन बिस्तारै कुनै दिन अब हामीलाई गर्मी नै प्यारो हुने दिन पनि आउँदैछ होइन
2: हजुर हजुर अनि हजुर चाहिँ दाजु अब योबाट आज हप्तादेखि अब
1: सायद अर्को हप्ता आउँदिन होला यहाँसँग सक्दिनँ होला भेटिँदैन होला कुरा गर्न
2: अनि रेडियो नेपालबाटै अवकाश हुनुभयो कार्यक्रमको लागि
1: रेडियोबाटै
2: ए पुगिसक्यो 20 वर्ष पुग्नु
1: पुग्यो
2: ओहो भक्क म त थाहै थिएन त्यति यस्तो नमजा म त तपाईँसँग धेरै वर्ष चाहिँ है यस्तो रमाइलो कार्यक्रम अनि कति मिठो प्रस्तुति हजुरको चाहिँ यस्तो म त यो हजुर यसरी जानुहुन्छ कार्यक्रमबाट भने त कल्पनै सोच्दैन सोध्ने कुरा आज सुन्दाखेरि कस्तो अनि होइन छुट्टीमा पुगिरह्यो क्या कति नमजा जस्तो लाग्यो अब रेडियोमा हुनुहुन्न
1: हजुर
2: आउने आउने दिनमा
1: हजुर हजुर छ हुन्न
2: ए त्यही त विगतको दिनमा पनि एकपल्ट कार्यक्रम रोकेर कता उता धरानतिर होइन बर्जीवासतिर कता जानु त्यसपछि यहाँ दाङमा आउनुभयो त्यहाँ पनि कुरै भएको थियो हाम्रो फेरि रिटर्न बेला आउनुभयो अत्यन्तै खुसी अत्यन्तै होइन राम्रो एकदम प्रस्तुति थियो अब तर पनि हामी चाहिँ सधैँ हजुरलाई होइन सधैँ हजुरको लेखहरू हजुर केही साहित्य यताउता सुन्न होइन
1: बोल्न
2: हाम्रो बोल्दैन चाहिँ भेटघाट होइन हामी सम्झना चाहिँ
1: रहिरहन्छ
2: धेरै धेरै धेरै एकदम अत्यन्तै एकदमै सफल हजुरलाई है
1: हजुर
2: सफलता
1: धन्यवाद
2: शुभकामना दिन चाहन्छु हजुरलाई है एकदम सबै कुरामा चाहिँ हजुरलाई त्यसको चाहिँ स्वास्थ्य हरेक कुरा राम्रो होस् अनि माया सम्झना छ है
1: धेरै धेरै धन्यवाद अनि आज के छ इन्स्ट्रुमेन्ट के ल्याउनु भएको छ
2: आज केही नगर मलाई
1: आज केही नगर्ने
2: हजुर गफै भयो होइन
1: गफा भयो खुसी लाग्यो हस् धेरै धेरै धन्यवाद इन्द्रजी यहाँसँग छुट्टी हस् हस् धन्यवाद नमस्कार इन्द्र बुढा थोकी बाँकेबाट हुन्थ्यो अर्को साथी कोही आइसक्नु भएको छ को हुनुहुन्छ साथी कोही सायद टेलिफोन हुनुहुन्न प्राविधिक मित्र मोहम्मद असलम प्रयासमै हुनुहुन्छ यस्तै यो अब कार्यक्रम एउटा कार्यक्रममा छुट्टिए पनि अर्को कार्यक्रममा अर्कोसँग भेट हुन्छ जोडिन्छ तर सम्झना यादहरू भने हामीसँग सधैँ रहिरहनेछ यहाँहरूका माया सधैँ साथ रहिरहने नै छ कोही साथी आएको मलाई सङ्केत गर्नुभएको छ असलमजीले हेलो
3: हजुर हजुर
1: हजुर नमस्ते
3: हजुर नमस्ते
1: को बोल्नु भयो कताबाट
3: यता मोरङको रतमाईबाट शङ्कर ढकाल
1: शङ्करजी आराम हुनुहुन्छ
3: ए आराम छु सर हजुरले पो यहाँ चिन्ता गर्नुभयो कस्तो मनै खिन्न भयो गीत गाउने मोडमा पनि कस्तो भयो आउँदो बाँकी जीवन एकदम सफल रहोस् हामीले कहिलेकाहीँ हजुरको बोली कुनै न कुनै माध्यमबाट सुन्न पाइयोस्
1: पक्का पक्का
3: यही शुभकामना हजुरलाई
1: धन्यवाद होइन त्यो अब
3: हजुर अर्को हप्तादेखि अब बोली सुन्न अलिक असम रेडियो नेपालबाट सुन्न असमर्थ होइन रहेछ ठिक छ
1: हजुर होइन यस्तै हो छुट्नु भेट्नु त एउटा गीत मिठो गीत पनि छ होइन छुट्नु भेट्नु यस्तै हो भने अब सधैँ एकै नाश सधैँको सबैको एकै साथमै रहन्न तर पनि हामी जति साथी जोडिएका छौँ त्यो मनबाट हामी हट्दैनौँ हामी हटाउन पनि चाहँदैनौँ झट्दैनौँ मनमा सही रहनेछौँ र होला आवाजमा नसुनिला तर सम्झनामा हामी सधैँ रहिरहनेछौँ होइन
3: किनभने हजुरसँग छोटो बेलामा अब मिडियातिर पहिले पनि गर्थेँ अब हुँदैन्थ्यो के हुँदैन्थ्यो छोटो समय दुई चारचोटि हजुरसँग गफ गर्ने मौका पायो रेडियो नेपाल मार्फत तर अब छोटै भयो भनौँ न हजुरसँगको सम्बन्ध चाहिँ
1: ओके अनि के छ छोटो मिठो गीततिर लाग्ने कि हजुर हस् हस्
3: कतिमा राम्रो दरबार मारो नि मायाले मारो सिन्धुली गाडी घुमेर हेर्दा सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमै कतिमा राम्रो दरबार मारो नि मायाले मारो आजकालको जवानलाई हेर, आजकालको जवानलाई हेर, सुन्तलीमै कस्तो पो होला घरबार, मारो नि मायाले माया। हस् त सर, अब यति नै रहेछ हजुरसँग बोल्ने मौका। धेरै नेपाललाई धन्यवाद, अनि हजुरलाई पनि हजुरसँगको छोटो यात्रा सधैँभरि सम्झना स्मरणमा रहिरहोस्, यही कुरा। हस्
1: धेरै धेरै धन्यवाद शङ्करजी, अहिले यहाँसँग छुट्टे। हस्
3: हस्
1: नमस्ते। शङ्कर ढकाल हुन्थ्यो मोरङबाट। पक्कै पनि सम्झना बिर्सना यस्तै हो। आजको कार्यक्रममा अब हामी छुट्टिने बेला भइसक्यो। अब आजको कार्यक्रम यहीँ आएर बिसाउँदैछौँ। मनमा अनेकौँ सम्झनाहरू बिदेका छन्। केही समयका लागि भए पनि हामीलाई एउटै ठाउँमा जोडिने अवसर अनि विदाईको क्षणमा आइपुगेका छौँ। कार्यक्रम सकिएपछि यहाँ बाँडिएका माया, आत्मीयता, अनुभव र सम्झनाहरू भने सधैँ हाम्रो मनमा जीवित रहिरहनेछन्। भेटघाट छोटो हुनसक्छ, तर त्यसले छोडेको प्रभाव कहिले छोटो हुँदैन। विदाई भन्नु छुट्टिनु मात्र होइन, फेरि भेट्ने आशा पनि हो। यही आशासहित आजलाई हामी कार्यक्रमबाट बिदा हुन्छौँ। कार्यक्रमबाट प्राविधिक मित्र मोहम्मद आसलम अनि यो प्रस्तुता राजन छेत्रीलाई पनि बिदा दिनुहोस्। नमस्ते। अब त्यहाँ राख्छौँ रामसरण नेपाली र सुबोध अधिकारीको मिठो स्वरसँगै यहाँसँग आजबाट हामी छुट्टिन्छौँ। धेरै धेरै धन्यवाद जति साथी हामीलाई सुनिदिनु भयो, जति साथी हामीसँग जोडिनु भयो, उहाँको लागि धेरै धेरै धन्यवाद।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले 11 बजे बस्ने बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलले दिनुभएको जानकारी अनुसार बैठकमा विभिन्न राजनैतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज अपराह्न 4 बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै दिउँसो 1:15 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी आजै विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्णभीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। कृष्णभीरमा सड़क अवरुद्ध भएपछि काठमाडौँतर्फ हुने अत्यावश्यकीय सामग्रीको ढुवानी पनि प्रभावित हुँदै आएको छ भने गन्तव्यतर्फ जाने यात्रु र चाडपर्व मनाउन घर जाने यात्रु पनि प्रभावित हुँदै आएका छन्। धादिङमा भदौ 16 पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङ खोला स्थित पृथ्वी राजमार्ग र भदौ 26 पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका शीतल बजार स्थित पृथ्वी लोकमार्ग भने एकतर्फी सुचारू छ। मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु भएर आज बिहान लगातार 2 भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 1:51 कलाई आसपास केन्द्रबिन्दु भएर 4.5 म्याग्निच्युडको भूकम्प गएको हो। त्यसै गरी बिहान 4:28 सोही क्षेत्रमा केन्द्रबिन्दु भएर 4.2 म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। यसअघि भदौ 26 जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर 4.1 म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमै डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेंगु संक्रमणले बागलुङ बजारका घरै पिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेंगू फैलिएको छ। बागलुङमा साउन यता मात्रै 1403 जनामा डेंगू फैलिएको छ, जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। भोटेकोसी बाढीमा परि हालसम्म 1399 जनाको शव फेला परेको छ। बाढी पश्चात अझै 5179 जना सम्पर्कविहीन छन्। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म 13,742 जनाको उद्धार गरिएको छ।
गरिमा विकास ब्याङ्कले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 1,01,11,000 रुपियाँ सहयोग गर्ने भएको छ। ब्याङ्कका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार प्रभावित जिल्लाका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि ब्याङ्कका कर्मचारीको एक दिनको तलब तथा भत्ता बापत रु 16,20,550 बराबरको सहयोग उपलब्ध गराइएको छ। यस्तै ब्याङ्कका तर्फबाट 34,90,561 बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। यसै गरी ब्याङ्कले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनर्स्थापना सम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप 50,00,000 बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका 4 स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्केगाड गाउँपालिका 1 जयरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको लस एन्जलसमा समाचार सङ्कलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा 3 मृत्यु भएको छ। च्याट्सवर्थ क्षेत्रमा भएको घातक दुर्घटनाको समाचार सङ्कलन गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो। लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा 4 स्वास्थ्य जाँच गरिएकोमा 3 मृत घोषित गरिएको छ। 1 अस्पताल लगिएको छ। मृतक मध्ये 1 जमिनमा रहेका व्यक्ति रहेको बताइएको छ। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्षण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ आधुनिक गीतहरूबाट। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचार पछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजे सुन्नुहुनेछ समाचार, समाचार पछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिसमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना, दिउँसो दुई बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका स्याटरडे प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ सुनिता लिम्बू थेबेको स्वरमा रहेको छ भने टिका चामलिङको रचनामा सुरेश अधिकारीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुनायौं हेमन्त शर्माको स्वरमा रहेको आधुनिक गीत भने मधु सारूको रचना रहेको थियो कमल अधिकारीको संगीतमा। अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा, शिखा भारतीको स्वरमा रहेको छ भने अर्जुन पोखरेलको गीत रचना अनि संगीतमा।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हजुर, भर्खरै सुनायो सन्तोष लामाको स्वरमा रहेको आधुनिक गीत चन्द्र र शैलीको रचनामा रहेको थियो भने महेश खड्काको सङ्गीतमा। हामी रेडियो नेपालबाट यो समय यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, सरिता प्रजापति जेसीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुभाष भुषालको रचना अनि सङ्गीतमा।

अहिले सुनायौँ प्रमोद खरेलको स्वरमा रहेको आधुनिक गीत निरा पिजीको रचनामा रहेको थियो भने राजकुमार बगरको सङ्गीतमा. अब फेरि अर्को गीत राख्दैछौँ यहाँहरू माझमा. हिमाल कर्ती मगरको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुनिल गिरीको रचना रहेको छ हिमाल कर्ती मगरको सङ्गीतमा.

अहिले सुनायौँ हिमाल सागर अनु चौधरीको स्वरमा रहेको आधुनिक गीत टिका भञ्जनको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा राजेश पायल राई मिलन मातेको स्वरमा रहेको यो गीत राख्दैछौँ भने गोविन्द प्रसाद उपाध्यायको रचना रहेको छ भने दीपक राज गौतमको सङ्गीतमा यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ। लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डे बेसी स्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जल सतह 8.24 मिटर आसपास रहेको छ। उक्त केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा साइरन बज्ने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मर्स्याङ्दी नदीमा पानीको सतह पटक पटक बढ्ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताउनुभयो। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णवीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्णवीर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज अपराह 4 बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि सहकर्मी विद्या र म रमेशको तर्फबाट। हजुर, प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुन्न सक्नुहुन्छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुन्नुहुनेछ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा सामान्य ज्ञान र गीतको सही उत्तर मिलाउने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू थिए सुरेश लामा र दिपा लामाको स्वर, त्यसै गरी टेक बिसी र अनु चौधरीको स्वर, अर्को गीत मेलिना राई र शक्ति चन्दको स्वर, मौसम गुरुङ, डिआर सुजन, मेमिसा घलेको स्वर, त्यसै गरी रामजी खान र टिका पुनको स्वर, अन्तमा रहेको थियो सुनिल नेपाली र रेखा जोशीको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711 र 42711736। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ विष्णु माझी र खुमन अधिकारीको स्वर, बाबुराम बोहराको रचना खुमन।

0: छैन।
1: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ विष्णु माझी र खुमन अधिकारीको स्वर, बाबुराम बोहराको रचना, खुमन अधिकारीको सङ्गीतबाट। हामी कार्यक्रम म्युजिक एन्ड क्विज रेडियो नेपालको केन्द्रीय प्रसारणबाट आज पनि लिएर उपस्थित भइसकेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई सुनिरहनु भएको छ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट,
2: अनि म विद्या,
1: अनि म रमेश। अब करिब 1 बजीसम्म तपाईँहरूसँग कुराकानी गर्नेछौँ। थुप्रै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् भने धेरै गीतहरूका अंशहरू पनि रहेका छन्। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ।
2: हेलो
3: दिदी,
1: राम राम हो अपनेको आवाज त मजा से नै आइलो जे
3: नै छ
1: कटके आइल बा जहन
3: ए पठल। हेलो
2: हेलो
3: नमस्ते
2: दिलबहादुर जी, का बा हाल खबर?
3: ठीक बा दीदी,
2: सुर्खेत के हाल खबर? का बा
3: ठीक बा दीदी,
2: मजे बाटो
3: काम लागल बा?
2: बढ़िया से काम लागल बा।
3: हां
1: खाना खासे क्लिक कलवा?
3: हां खासे क्लिक बाजी।
1: कहां हो? घरे घरे घरे हो कि काम में हो? काम ना अपने
3: मैं घरे बा,
1: घरे बाती
3: हजुर।
1: दिलबहादुर चौधरी हुनुहुन्छ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट, घरमै छु, खाना खाइसकेँ भन्दै हुनुहुन्छ। अब प्रश्नतिर लागौँ है
2: दिलबहादुरजी।
3: हजुर,
2: प्रश्न एकदमै सजिलो परेको छ है आज तपाईँलाई। ल, प्रश्न यस प्रकार रहेको छ, लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्दछ? बुझ्नुभयो? एकदमै, त्यही भएर अब रिपिट गरौँ, यो चाहिँ अलिकति नसुन्निएको गाउँपालिका छ, त्यही भएर सोधौँ भनेर होइन। यसमा चाहिँ अब सदा

0: हामीले चारवटा अप्सन राखेका छौँ। अप्सन एमा रहेको छ दाङ जिल्ला, अप्सन बीमा रहेको छ प्युठान जिल्ला, अप्सन सीमा रहेको छ सल्यान जिल्ला, वा अप्सन डीमा रहेको छ रोल्पा जिल्ला।
1: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। र सोटिन्छौँ, दिलबहादुर चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। हामीले कहिले काहीँ प्रश्नहरू रिपिट गरेर आएका हुन्छौँ, कतिको सुन्नुहुन्छ, कतिको याद गर्नुहुन्छ भनेर। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो,
2: हेलो, नमस्ते।
0: राजुजी,
2: के
0: छ नि हाल खबर?
1: जे होस् राजुसँग पनि कुराकानी भइरहेको छ। अनि पानी नपरेको कति भयो विराटनगरतिर? के छ, अलि गर्मी कम भयो कि जस्तो महसुस हुन थालेको छैन? तपाईँको व्यापार कस्तो चलिरहेछ राजुजी? चलिरहेछ। हुन्छ, प्रश्न रहेको छ, लुङ्गी गाउँपालिका कुन जिल्लामा पर्दछ? अप्सन तिनवटा छन्, प्युठान, सल्यान वा रोल्पा। लुङ्गी, लुङ्गी, ललालु, लुङ्गी। प्युठान, सल्यान वा रोल्पा। दुईटालाई हटाइदिउँ, पर्दैन, रोल्पामा पर्छ सही उत्तर। अब हामी एउटा गीत सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।

0: राजुजी, यो गीत सुन्नु भएको थियो? उहाँका थुप्रै गीतहरू चर्चित छन्, धेरै गीतहरू पछिल्लो समयमा धेरै गीतहरू निकै चर्चामा रहेका छन्। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। राजु काभ्रे आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा विराटनगरबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको मिलाउन सक्नु भएन। फेरि यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो, हेलो, नमस्कार हजुर, सुन्नुहोस् न, हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियोको भोल्युम चाहिँ अलिकति कम, थोरै कम गरेर अलिक पर बसिदिनुहुन्छ कि?
2: हजुर हजुर,
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: पाँचथरबाट बिन्दास माइन्डाई बोलिरहेको छु हजुर।
1: पाँचथरबाट?
2: हजुर,
1: कतिको बिन्दास भएर बस्नु भएको छ?
2: म त हजुरसँग विद्यासँग नबोल्नु नपाउँदा पुरा बिन्दास भइरहेको छ
0: हजुर। त्यही भएर बिन्दास राख्नु भयो होला नाम पनि
2: है? होइन, मलाई चाहिँ चिन्नुले जस होइन, नेपालको सबैले बिन्दास नयन राई कहाँको हो भनेर चिनिहाल्नुहुन्छ, तर पाँच तारको भनेर चाहिँ थाहा छ सबैले, साथीभाइ र जस अग्रजहरूले चाहिँ
1: यो आवाज सुन्ने जतिले होइन।
2: हजुर हजुर,
1: अनि के छ नि हालखबर?
2: हाल खबर एकदम ठिक छ, राम्रै छ, जस होइन, पाँच तारिक घाम लागिरहेछ, रमाइलो छ, घमाइलो छ, एकदम दसैँ आउँदैछ होइन, अब जस भोलि विश्वकर्मा पूजा छ होइन, सबै अब जस होइन रमाइलो झल्कियो भइरहेछ भन्नुपर्छ त गाउँ घरमा।
0: बिन्दास पारामा हुनुहुन्छ,
1: चलिरहेछ जिन्दगी होइन।
2: अनि रमेश, अब स्वागत के छ त, अनि सुनाउनुहोस् रेडियो नेपालको सबै।
0: मेरो पनि बिन्दास छ नि।
1: यतिको बिन्दास भएन भने त फेरि कसरी जिन्दगी चल्ला र?
2: मजाले चल्छ नि त, हाम्रो दिव्याको चाहिँ जस बोली नै राम्रो छ क्या, जस होइन,
0: कस्तो
2: राम्रो हाँटेर कस्तो मजाले बोल्नुहुन्छ, अनि तपाईँको भोइस चाहिँ सुनिराख्नु लाग्छ क्या जहिले पनि।
0: त्यसो भए त्यही भएर त सुरुमा टेलिफोन गर्दाखेरि रेडियो कानमा थियो क्या।
2: म त रेडियो नेपाल सुनिनँ भने त खानै रुच्दैन जहिले पनि, अफिस जाँदा पनि नजाँदा पनि, म अफिस आज गइनँ होइन र पनि घरमा बसिराख्दा पनि
1: भन्ने
2: हुन्छ क्या। थोरै काम थियो, अनि अब अफिसमा पनि खासै अब काम हुँदैन, कहिले काहीँ अब गइन्छ होइन, र पनि जानु चाहिँ जहिले पनि नियम अफिसको अब टाइम हुन्छ होइन, तर मेरो घरमा चाहिँ अलिकति समस्या थियो अनि त्यसले जान पाइएन, र पनि यहाँदेखि कन्ट्याक्ट हाम्रो हुन्छ नि त, अब अफिसमा पनि जाने नजाने चाहिँ त्यस्तै
0: भन्नुहुन्छ हजुर। के अरे, धेरै पटक कुराकानी भइसकेको छ तपाईँसँग, अनि काम चाहिँ केमा गर्नुहुन्छ?
2: म भने मेरो काम पालिका हो होइन। हजुर,
1: कुन पालिका?
2: यो चाहिँ अफियारमै भन्नुपर्छ होला
0: ल। हुन्छ, अब प्रश्नतिर लागौँ है बिन्दास।
2: हुन्छ, ओके,
1: प्रश्न यो पनि एकदमै सजिलो छ, सुनसाहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ भनेर प्रश्न राखेका छौँ, बुझ्नुभयो प्रश्न? सुनसाहारी, सुनसाहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ? चारवटा अप्सन रहेका छन् हामीसँग, अप्सन एमा रोल्पा जिल्ला, अप्सन बीमा ताप्लेजुङ जिल्ला, अप्सन सीमा रुकुम पूर्व जिल्ला, वा अप्सन डीमा रहेको छ रुकुम पश्चिम जिल्ला।
2: भनेपछि एकछिनै
1: चिट गर्दै हुनुहुन्छ क्या?
2: त्यो त पक्कै पूर्व चाहिँ पूर्व परेन होला, पश्चिमतिरै होला हौ सायद, अब अलिकति कन्डिसन अलिकति भयो क्या, फेरि पहिला त धेरै पढ्दाखेरि कलेज पढ्दाखेरि यस्तो बारेमा चाहिँ धेरै, यो अफिस जब जागिर उमे भएपछि चाहिँ धेरै धेरै के हुन्छ मेमा सुत्नु पस्नु जस्तै
0: लाग्छ
1: नि। चारवटा अप्सन छ हामीसँग होइन, अप्सन एमा राखेका छौँ रोल्पा जिल्ला, अप्सन बीमा रहेको छ ताप्लेजुङ जिल्ला, अप्सन सीमा रहेको छ रुकुम पूर्व जिल्ला, वा अप्सन डीमा रहेको छ रुकुम पश्चिम जिल्ला, यी मध्ये एउटामा चाहिँ छ है।
2: लास्ट कोनमा चाहिँ राख्न
1: रुकुम पश्चिम छ लास्टमा।
0: एकचोटि भन्दा मिलेन, अब फेरि रेडियो सुन्दै गर्नु होला। हुन्छ, बिन्दास नयन राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा पाँच तर्फबाट। उहाँलाई हामीले सुनसहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ भन्ने प्रश्न राखेका थियौँ। रुकुम पश्चिम भन्नुभयो मिलेन, यतिखेर कुनै मित्र हुनुहुन्छ। हेलो,
3: हेलो, नमस्ते।
1: नमस्ते हजुर,
3: म सुरज पन्त बौद्ध काठमाडौँबाट।
1: सुरजजी,
3: हजुर,
1: के छ नि खबर?
3: सब ठिक छ हजुरहरूको, के छ?
1: हाम्रो एकदम ठिकठाक छ, नजिकै हुनुहुन्छ, के छ नि त्यताको हालखबर?
3: यताको हालखबर अब मौसम हेर्दाखेरि पानी पर्ला जस्तो पनि देखिन्छ, घाम लाग्ला जस्तो पनि छ, के हो
1: बुझ्नै नसकिने है।
3: हजुर,
1: अनि खाना खानु भयो?
0: सुरजजीसँग जे होस् प्रायः कुराकानी भइरहेको छ, खुसी लाग्छ। अब प्रश्नतिर लागौँ सुरजजी, सुनसहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ, रोल्पा, ताफ्लेजुङ वा रुकुम पूर्व?
3: रुकुम पूर्व र रोल्पा हो कि
0: कुन भन्नुहुन्छ? रोल्पा, ताफ्लेजुङ वा रुकुम पूर्व?
3: रोल्पा भन्छु म।
0: ल, यसपालि चाहिँ राम्रैमा अडिक हुनुभयो है त्यो। हुन्छ, अब एउटा गीत सुनाउँछु तपाईँलाई, निकै चलेका गीतहरू छन् उहाँका पछिल्लो समयमा, तपाईँले गायिकाको नाम भन्नुपर्ने हुन्छ।

0: सुरजजी
1: हजुर
0: गायिकाको नाम
1: रचना रिमाल हो
0: के भन्नुभयो
1: रचना रिमाल
0: एकदमै सही भन्नुभयो रचना रिमाल हो दुईवटै सबनी गानको पनि सही भन्नुभयो गीतको पनि मिलाउनु भयो हामीसँग छवटा गीतहरू रहेका छन् कुन गीत रोजाइमा राख्नुहुन्छ
1: चलचित्रको गीत छ होला
0: त दाइ चलचित्रको चाहिँ छैन सुरेश लामा र दिपा लामाको अनि टेक बिसी र अनु चौधरीको मेलिना राई र शक्ति चन्दको मौसम गुरुङ र मेमिसा घलेको रामजी खान टिकापुन सुनिल नेपाली रेखा जोशी
1: मेलिना राईको
0: हुन्छ सम्झिन सक्नुहुन्छ
1: अनि रेडियो काठमाडौँ होल फाइभलाई अनि मलाई सुरज पन्त सबैजना
0: हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सोटिन्छौँ सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा बौद्धबाट उहाँले रोजाइमा राख्नु भएको छ मेलिना राई र शक्ति चन्दको स्वर शक्ति चन्दको रचना र सङ्गीत हो तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल

0: हजुर, कार्यक्रममा गीत बजाइसकेका थियो सुरज पन्तको रोजाइमा रहेको, मेलिना राई र शक्तिचन्दको स्वरमा रहेको थियो भने गीत रचना सङ्गीत रहेको थियो शक्तिचन्दको। यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज रेडियो नेपालका साटुटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो।
2: हेलो
1: हजुर, नमस्कार।
2: नमस्कार हजुर,
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सोलुखुम्बुबाट तिलक परियार।
1: तिलक परियार
2: हजुर,
1: सोलुखुम्बु कुन ठाउँबाट तिलकजी?
2: सोलुखुम्बु सल्लेरी।
1: सल्लेरी
2: हजुर,
1: के छ सोलुखुम्बुतिरको यतिखेरको मौसम कस्तो छ?
2: घाम लागिरहेछ सर।
1: घाम लागिरहेछ। आज भोलि के व्यस्त हुनुहुन्छ? सोलुतिर त आलु निकै प्रख्यात छ नि, सोलुको आलु भनेर।
2: हजुर, यता त बढी जस्तो आलु नै हुन्छ सर।
1: अहिले के सिजन हो, लगाउने सिजन हो या गोड्ने सिजन हो, कस्तो हो?
2: यतिखेर त खन्ने बेला भएको छ।
1: खन्ने बेला कस्तो छ यसपालि? रोगहरू कतिको लागिरहेछ कि राम्रो छ?
2: राम्रै छ सर,
1: यसपालि राम्रो
2: छ, आलुहरू त एकदम राम्रो हुन्छ।
1: एकदमै मिठो पनि हुन्छ सोलुको आलु,
2: हजुर,
1: प्रख्यात पनि हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा आउनुहुन्छ, अब प्रश्नतिर लागौँ
2: सर। प्रश्न अगाडि, या 98 रेडियो नेपालै बन्द छोडेको छ सर?
1: सोलुखुम्बुमा 98 MHz रेडियो कहिलेदेखि?
2: 3-4 दिन भइसक्यो सर।
1: हुन्छ, सकभर यो हाम्रो चलाएको कार्यक्रम सुनिराख्नुहुन्छ उहाँहरूले,
0: यहाँको यो
1: समस्या चाहिँ सकभर चाँडोभन्दा चाँडो गर्नुहुन्छ होला, हामी पनि मौखिक जानकारी गराउँछौँ है। हुन्छ, प्रश्नतिर लागौँ।
0: प्रश्न यस प्रकार रहेको छ तिलकजी, बफर जोन अफ युरोप भनी चिनिने देश कुन हो? प्रश्न बुझ्नुभयो? बफर जोन अफ युरोप भनी चिनिने देश कुन हो? बुझ्नुभयो प्रश्न?
2: हजुर।
0: चारवटा अप्सन रहेका छन्, अप्सन एमा रहेको छ जर्मनी, अप्सन बीमा रहेको छ फ्रान्स, अप्सन सीमा रहेको छ बेल्जियम, वा अप्सन डीमा रहेको छ युक्रेन।
2: जर्मन भनेपछि
1: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ। तिलक फरियार आउनु भएको थियो सोलुखुम्बुबाट, उहाँले रेडियो नेपाल पनि 98 MHz केही दिनदेखि, 2-3 दिनदेखि सुन्न पाइरहेका छैनौँ भनेर आफ्नो समस्या भनौँ न, रेडियो नेपालबाट चाहिँ धेरै कार्यक्रमहरू सुनिराख्नु नियमित श्रोताहरू। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो। हेलो, कोही श्रोता आउनु भएको थियो, गइसक्नु भएको छ। 0142-11-7-36 लाइन हामीले खुला गरिसकेका छौँ, फेरि पनि कोही श्रोता आउनु भएको छ।
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर।
3: हेलो, नमस्ते दिदी।
0: नमस्ते, हामीले हाम्रो आवाज एकदमै नजिकबाट सुनिरहेका छौँ, रेडियोको भोल्युम थोरै कम गरेर अलिकति पर राखिदिनुहुन्छ कि?
3: हुन्छ।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: बागलिङबाट पुनम मगर हो।
0: पुनमजी, फेरि पनि आउनुभयो, कस्तो खुसी लाग्यो।
3: हजुर,
0: के छ नि हालखबर बागलुङको?
3: सबै ठिकै छ मेरो त नि हजुरको।
0: हाम्रो पनि एकदम ठिकठाक छ। कुन ठाउँदेखि हो ठ्याक्कै?
3: बागलुङ जैमिनीबाट।
0: जैमिनीतिर के छ नि हालखबर?
3: सबै ठिकै छ, पानी पर्ला पर्ला जस्तो छ, त्यही नै हो।
0: तर पानी परेको छैन है, तर जाडो चाहिँ होला है?
3: हल्का हल्का छ
0: जाडो चाहिँ। म चाहिँ अस्ति कहिले असारको लास्टतिर गएको थिएँ, एकदमै जाडो महसुस भएको थियो कि, त्यस्तो गर्मीमा पनि। अब अहिले झन् जाडो होला होइन। बाटोहरूको अवस्था कस्तो छ नि?
3: बाटोहरू त ठिकै छ भन्नुपर्छ।
0: यो सिजनमा चाहिँ बागलुङतिर जानुभयो घुम्न, होइन, घुम्ने जो हुनुहुन्छ रमेशजी, होइन, यस्तो राम्रो ठाउँ छ, होइन, मलाई चाहिँ फेरि जानु मन छ कि, त्यति राम्रो ठाउँ छ कि घुमेर नसकिने।
1: नेपालका प्राय जिल्लाहरू सबै सुन्दर छन्,
0: तर त्यसमा पनि अब नेपाल भनेर चिनेको बागलुङ होइन।
1: हुन्छ, अब प्रश्नतिर लागौँ। बफर जोन अफ युरोप भनी चिनिने देश कुन हो? अप्सन 3 बाँकी रहेका छन्, फ्रान्स, बेल्जियम वा युक्रेन।
3: मैले बेल्जियम भन्छु।
1: कसो अनुमान हो या थाहा पाउनु भएको थियो?
3: होइन, झटारो हानेको
1: कहीँ कहीँ झटारो पनि सही ठाउँमा लाग्छ है।
3: हजुर,
1: सही उत्तर हो। अब एउटा गीत सुनाउँछु तपाईँलाई, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
3: हुन्छ।

0: पुनमजी
1: हजुर,
0: यो गीत सुन्नु भएको थियो?
1: है, सुन्न त सुन्यौँला बिर्स्यौँला।
0: उहाँका पनि थुप्रै गीतहरू चर्चित छन्, गायिकामा अझै धेरै गीतहरू छन् गायिकाका,
2: जुन गीत उहाँले गाउनुहुन्छ एकदमै चाहिँ चल्छ,
0: चल्छन्,
2: म रुचाउनुहुन्छ श्रोताहरूले।
1: रचनालीमा लोके
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। पुनम मगर आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा, जयमणि बागलुङबाट। फेरि यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
3: हेलो, नमस्ते,
2: नमस्ते, कहाँबाटको बोल्दै हुनुहुन्छ?
3: हेलो,
2: कहाँबाटको बोल्दै हुनुहुन्छ हजुर?
3: म हेटौँडाबाट जाउँछु।
0: हजुर, हेटौँडाबाट शुभ नाम?
3: जवान सिंह।
0: जवान सिंह,
3: हजुर।
0: अनि जवानजी आरामै हुनुहुन्छ?
3: रहेछु।
0: हेटौँडा कुन ठाउँबाट?
3: हेटौँडाबाट।
0: अनि के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ, सुनाउनुहोस्। घरतिरै काममा दिनहरू गइरहेछन् त्यसो भए। हुन्छ, अब एउटा प्रश्नतिर लागौँ है।
2: प्रश्न यस प्रकार छ जवानजी, गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्छ, बुझ्नुभयो? फेरि भन्छौ है त, गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ, बुझ्नुभयो प्रश्न? गौरी शङ्कर हिमाल चाहिँ कुन हिम श्रृङ्खलामा पर्दछ, बुझ्नुभयो? चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ महालङ्गुर, अप्सन बीमा रहेको छ कञ्चनजङ्घा, अप्सन सीमा रहेको छ गणेश, वा अप्सन डीमा रहेको छ रोलवालिङ।
0: हामीले तपाईँको आवाज राम्रोसँग
2: सुनिरहेका छौँ त। अहिले कस्तो सुन्दै हुनुहुन्छ? प्रश्न फेरि एकपटक भनिदिन्छौँ है त। गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ, बुझ्नुभयो? चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ महालङ्गुर, अप्सन बीमा रहेको छ कञ्चनजङ्घा, अप्सन सीमा रहेको छ गणेश, वा अप्सन डीमा रहेको छ रोलबालिङ। हजुर, अप्सन बी भन्नुभएको हो?
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। जवान सिंह आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा हेटौँडाबाट। गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ प्रश्न रहेको छ, तिनवटा अप्सन बाँकी रहेका छन् र कुनै मित्र यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा आउनुहुन्छ।
2: हेलो,
4: नमस्कार,
2: हाम्रो तर्फबाट पनि एकदमै नमस्कार छ।
4: हजुर
2: नरेन्द्रजी,
4: हजुर,
2: के छ नि हालखबर? अनि स्याङ्जाको के छ नि?
0: अलि तपाईँको आवाज कटेर आइरहेछ नरेन्द्रजी,
4: अहिले पनि
0: यता पनि बादल छ, अलिअलि घाम पनि छ, मौसम
4: अहिले कटेको छ।
0: तपाईँको आवाज अलिक कटेर आइरहेछ नरेन्द्रजी,
2: अहिले अलि ठिक्कको लागि है। ल, प्रश्नतर्फ लागौँ है त। गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ, बुझ्नुभयो प्रश्न? तिनवटा अप्सन बाँकी रहेका छन्। अप्सन बी चाहिँ गइसकेको छ है, अब अप्सन ए, अप्सन सी र अप्सन डी रहेको छ। अप्सन एमा रहेको छ महालङ्गुर, अप्सन सीमा रहेको छ गणेश, अप्सन डीमा रहेको छ रोलबालिङ।
0: एकदमै सही उत्तर, नरेन्द्रजीले प्रायः सामान्य ज्ञानको मिलाउनुहुन्छ कि।
2: आज अब गीतको नि मिलाउनुहुन्छ,
0: आज गीतको पनि निकै चर्चामा रहेका पछिल्लो समयमा गायिकाको गीत रहेको छ, गायक पनि हुनुहुन्छ। तपाईँले गायक वा गायिकाको जुनसुकै मध्ये एउटा पनि एउटा भन्न सक्नुहुन्छ, यो गीत यो कार्यक्रम मार्फत पनि बजाउँछौँ हामीले। हुन्छ, सुनाउँछौँ एकछिन।

0: डोरी गीत गाउँछन्।
1: आधुनिक गीत हो यो, नरेन्द्रजी एउटा नाम भन्नुहोस्।
0: होइन, त्यो डोरी पनि गाउने गाउने
1: ए डोरी पनि गायिकाका छन्।
2: सबै गीत गाउनु पर् हुन्छ उहाँ चाहिँ सबै विधाका।
1: के भन्नुभयो? एकदमै सही उत्तर हो। तपाईँ कस्तो उर्गेन दोङको पनि युगल स्वर हो, लक्ष्मण राईले लेख्नु भएको हो, उर्गेन दोङको सङ्गीत हो यो गीतमा। अब कुन गीत रोजाइमा राख्नुहुन्छ? हामीसँग टेक बिसी अनु चौधरी, मौसम गुरुङ, मेमिसा घले, रामजी खान टिकापुन, सुनिल नेपाली, रेखा जोशी। मौसम गुरुङको हुन्छ, सम्झिन सक्नुहुन्छ?
0: फर्स्ट अफ अल हजुरहरूलाई त्यसपछि सम्पूर्ण परिवारको लागि अनि साथीहरू भन्नुपर्छ आफ्नो व्यक्तिगत भन्दाखेरि अनि त्यसपछि साधन गर्छु राम्ररी खान्छ अनि त्यसपछि हुनुहुन्छ हाम्रो जीवनकारी अनि राजाकी हेर्छ उहाँलाई धेरै धेरैसँग अरू नदी खत्री आशिष बस्नेत विशाला अनि त्यसै गरी अरू व्यक्ति धन्यवाद लक्ष्मी अनि त्यस्तै गरेर हाम्रो गभर्मेन्ट चर्च काट्छ सरस्वती राई अनि त्यो सुमी राई उहाँलाई
1: हुन्छ। नरेन्द्रजी टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। उहाँले सामान्य ज्ञान सम्बन्धीको पनि सही र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। मौसम गुरुङ, डिआर सुजन र मेमिसा घलेको स्वर, डिआर सुजनको चाहिँ यो रचना र सङ्गीत हो। अब हामी एक दुईजना साथीहरूसँग कुराकानी गर्नेछौँ, समय थोरै बाँकी छ, प्रश्न राख्नेछौँ, गीत सुनाउनेछौँ, गीत चाहिँ यही बज्नेछ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: हेलो, नमस्ते।
2: नमस्ते, हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
3: म भीम तामाङ छुरी बिनायतबाट।
2: भीम तामाङ,
3: हजुर।
2: भीमजी के छ नि हालखबर?
3: एकदम ठिक छ, तपाईँहरूको कस्तो छ दाइ दिदी?
1: एकदमै ठिक छ नि। अनि नजिकै हुनुहुन्छ सूर्य विनायक?
3: नजिकै हो।
1: अनि घर चाहिँ कता भीमजीको?
3: घर मेरो काभ्रे।
1: काभ्रे, के गर्दै हुनुहुन्छ काठमाडौँतिर? नजिकै हुनुहुन्छ, एक डेढ घन्टामा त पुगिन्छ होला काभ्रे। अब हामी प्रश्नतिर लागौँ है
2: भीमजी। प्रश्न यस प्रकार रहेको छ, एकदमै सजिलो प्रश्न रहेको छ। यो चाहिँ यस कार्यक्रममा चाहिँ हामी धेरैचोटि चाहिँ प्रश्न राखिसकेका छौँ है। लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो प्रश्न? लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ पर्वत जिल्ला, अप्सन बीमा रहेको छ बागलुङ जिल्ला, अप्सन सीमा रहेको छ मुस्ताङ जिल्ला, वा अप्सन डीमा रहेको छ म्याग्दी जिल्ला।
3: यो मुस्ताङ नै पर्छ
1: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। भीम तामाङ आउनु भएको थियो सूर्य विनायकबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, प्रश्न पनि लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तिनवटा अप्सन बाँकी रहेका छन्। उहाँले मुस्ताङ भन्नुभएको थियो, मिलेन। अब एकजना मित्रसँग कुराकानी गर्नेछौँ आज कार्यक्रम म्युजिक एन्ड क्विजका आजका अन्तिम मित्र।
2: हेलो
4: हजुर, नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: अस्ति पनि कुराकानी भएको भत्किया पुल। अनि के छ किमजोङजीको खबर?
4: मेरो ठिकै छ सर।
1: अनि के गर्दै हुनुहुन्छ यतिखेर? बाँकी समयमा के गर्नुहुन्छ नि? त्यत्तिकै हुनुहुन्छ,
2: आज मजाले खाएर खाना खाएर सुत्नुहुन्छ। किमजोङजी
4: हजुर,
2: अब प्रश्नतर्फ लागौँ।
4: हुन्छ,
2: प्रश्न यस प्रकार रहेको छ, लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो प्रश्न?
4: लोकता,
2: हजुर, लोकताको
1: जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?
2: तिनवटा अप्सन रहेका छन् हामीसँग होइन। अप्सन एमा रहेको छ पर्वत जिल्ला, अप्सन बीमा रहेको छ बागलुङ जिल्ला, वा अप्सन डीमा रहेको छ म्याग्दी जिल्ला।
4: लोकता
1: मिलेन, तर सही हो बागलुङ जिल्ला, लोकताको जिल्ला भनेर चिनिने जिल्ला चाहिँ बागलुङ हो। आजलाई म्युजिक एन्ड क्विजको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा हाम्रो नरेन्द्रजीले रोजाइमा राख्नुभएको गीत राख्दैछौँ। मौसम गुरुङ मिमिसा खले र डिआर सुजनको स्वर रहेको छ, डिआर सुजनको रचना र सङ्गीत हो। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म रमेश
2: अनि म विद्या
1: छुट्टिन्छौँ। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ। बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिष्ट पार्टीका नेताहरू माधव कुमार नेपाल र वर्षमान पुन, नेकपा एमालेकी नेत्री पद्मा रियाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही तथा जनमत पार्टीका अध्यक्ष सिक्की राउत लगायतका नेताहरू सहभागी हुनुहुन्छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ। देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिको कारण उद्धार पुनर्स्थापना तथा विद्युत आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्व निर्धारित भ्रमण रद्द गर्नुभएको हो। भोटेको सित्रिचुली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नु जिम्मेवारी मन्त्रालय सामु छ। साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्स्थापना, विद्युत आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपदपछिको पुननिर्माण तथा पुनरुत्थानको कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। लगातार वर्षा भइरहेको कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डी बेसी स्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार नदीको जलसतह 8.24 मिटर आसपास रहेको छ। उक्त केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा साइरन बज्ने व्यवस्था गरिएको छ। यसै गरी त्रिशुली नदीको कटान र पहिरोको कारण गत भदौ 14 गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानैदेखि कृष्ण भीर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। कृष्ण भीरमा सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ हुने अत्यावश्यकीय सामग्रीको ढुवानी पनि प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज अपराह्न 4 बजे बैठक बस्नेछ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। केही बेरमा सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यसै गरी दिउँसो 1:15 राष्ट्रिय सभा बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। सरकारले आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्थाको लागि प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनको लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल मार्फत आज उहाँले उक्त विधेयक अब मन्त्री परिषद लैजाने र त्यसपछि संसदमा पेश गरिने उल्लेख गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले विपदको यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगको लागि आभार व्यक्त गर्नुभयो। भेटवार्ताको क्रममा प्रधानमन्त्री शाहले विपदको कारण नेपालीसँगै विदेशी नागरिक समेत प्रभावित भएको बताउनु भयो। उहाँले जलवायु परिवर्तनको असर स्वरूप यस घटनाको सामना गर्नु परेको बताउनुभयो। यसै गरी नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको लस एन्जलसमा समाचार सङ्कलनको लागि उडेको हेलिकप्टर दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। चार्ल्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार सङ्कलन गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो। लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा 4 जनाको स्वास्थ्य जाँच गरिएकोमा 3 जनालाई मृत घोषित गरिएको छ। 1 जनालाई अस्पताल लगिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
1: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौँ। म चित्रकला चौहान
2: अनि म समीक्षा बडाल।
1: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा हामीले काङकुङ अर्थात् थाई पालुङ्गो खेती प्रविधिबारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। काङकुङ एक किसिमको जलीय तथा अर्धजलीयमा हुने बिरुवा हो। यो उष्ण र उपोष्ण हावापानीमा पाइन्छ। यसको पात मुटु आकारको हुन्छ। यसको पात फराकिलो किसिमको 6-7 सेन्टिमिटर चौडाइ रहेको हुन्छ भने 15-20 सेन्टिमिटर लम्बाइ वा लामो हुन्छ। यसको फूल सेतो र आकर्षित किसिमको हुन्छ। कहिलेकाहीँ वा कुनै जातको फूल गुलाबी रङ पनि फुल्न सक्छ। काङकुङको जङ्गली जात भने बैजनी रङको हुन्छ। काङकुङको पात नरम खालको हुन्छ भने यसको काण्ड नरम र भित्र खोक्रो हुन्छ। यसको पात वा काण्डमा विभिन्न किसिमका खाद्य तत्व तथा भिटामिनहरू पाइन्छ। यसको पात र काण्ड तरकारी तथा अन्य परिकार बनाएर खानको लागि प्रयोग गरिन्छ। यसको हाँगाको आँख्लाबाट जरा निस्कन्छ। आँख्लाबाट निस्केको जराबाट पनि अन्य ठाउँमा प्रसारण गर्न सकिन्छ। यो धेरै जसो बिउबाट प्रसारण गरिन्छ। काङकुङको उत्पत्ति एसियाको उत्तरी भाग तथा भारतको पूर्वी क्षेत्रमा भएको मानिन्छ। 200 वर्ष ईसा पूर्वदेखि नै यसको खेतीको सुरुवात गरेको भन्ने पाइएको छ। यसलाई प्रशस्त रूपमा पाइने बेलामा गाई भैँसीलाई वा अन्य पशुलाई पोषक घाँसको रूपमा पनि खुवाउने गरिन्छ। यसको बोटलाई झट्ट हेर्दा सखरखण्डसँग मिलेको देखिन्छ। उपयुक्त वातावरणमा यो एक दिनमा 4 इन्च वृद्धि र विकास भएको पाइन्छ। काङकुङ पनि 2 किसिमको हुन्छ। एउटा रातो काण्ड भएको काङकुङ। यस काङकुङको रातो काण्ड भएको डाँठ र फूल गुलाफी रङको फुल्दछ। त्यसै गरी सेतो काण्ड भएको काङकुङमा सेतो काण्ड भएको डाँठ फूल सेतो रङको हुन्छ। काङकुङको वृद्धि र विकास सखरखण्डको जस्तो लहरा बनेर वृद्धि विकास हुन्छ। यो एक किसिमको सानो मुटु आकारको पात हुने बिरुवा हो। पातको चौडाइमा चौडा पात अर्थात् 2.5 सेन्टिमिटरदेखि लाम्चो 1-2.5 सेन्टिमिटर बाँड आकारको टुप्पा आकारमा हुने जातहरू पनि यसमा रहेका छन्। यसका हाँगा 2-4 मिटरसम्म लामो हुन्छ। हिलो वा पानीको सतहमा पनि यो तैरिएर बढ्न सक्दछ। यसका आँख्लाहरूबाट पनि मसिनो जराहरू निस्केका हुन्छन्। यो छिटो वृद्धि र विकास हुने भएकोले धेरै पटक टिप्न सकिन्छ। काङकुङ एक पौष्टिक तत्त्वको मात्रा बढी भएको साग हो। काङकुङमा धेरै पौष्टिक तत्त्व पाइने हुँदा यो गर्भवती महिलालाई खुवाउन राम्रो हुन्छ। काङकुङबाट विभिन्न किसिमका परिकार बनाउन सकिन्छ। जस्तै साग भुटेर खाने, सलाद, अचार आदि बनाएर पनि खान सकिन्छ। यस्तो परिकार खानाले शरीर हृष्टपुष्ट देखिन्छ र पौष्टिक तत्त्व पनि पाउन सकिन्छ। यसमा पाइने विभिन्न किसिमका पौष्टिक तत्त्वहरू भिटामिन ए, क्याल्सियम, फलाम, जिंक, सेलेनिन, प्रोटिन गाई वस्तु, बोका बाख्रा, हाँस कुखुरालाई पनि खुवाउन सकिन्छ। काङकुङ अर्थात् थाई सागलाई उष्ण हावापानीमा लगाउन सकिन्छ। यसलाई आवश्यक तापक्रम 20-30 डिग्री सेन्टिग्रेडसम्ममा यसको खेती राम्रो हुन्छ। काङकुङलाई

0: लाई फुल फुल्न छिटो दिनको आवश्यक पर्छ। ग्रीष्म ऋतुको मध्य वा दिन पनि अलि छोटो हुन थालेपछिबाट यो फुल फुल्न थाल्छ। काङकुङ खेती गर्नका लागि सिंचाईको आवश्यकता पर्दछ। काङकुङले धेरै चिसो सहन नसक्ने भएकोले यसलाई तुसारोबाट बचाउनु पर्छ। तुसारो यसमा पर्यो भने यसले सहन नसकेर यो मर्ने वा ओइलाउने हुन्छ। यसलाई हुरी बतासबाट पनि बचाउनु पर्छ। हावाहुरीको कारणले गर्दा यो मर्ने तथा उत्पादन धेरै दिन नसक्ने हुन्छ। यसलाई चिसोबाट बचाउनको लागि हिउँदमा प्लास्टिकको गुमोज बनाइदिनु पर्दछ। नेपालमा यसको खेती तराई, भित्री मधेश, खोज, बेसीमा, वर्षैभरि र मध्य पहाडमा शिशिर ऋतु बाहेक अरू मौसममा सफलतापूर्वक गर्न सकिन्छ। काङकुङलाई प्रशस्त मात्रामा प्राङ्गारिक मल भएको माटोमा लगाउनु पर्छ। यो खेती बलौटे दोमट माटोमा फस्टाउँदछ। यसको खेती गर्नको लागि आवश्यक माटोको पिएच 5.5-7 उपयुक्त मानिन्छ। एउटै काङकुङको बोटबाट धेरै पटक साग टिपेर खाने हुनाले राम्रोसँग तयार पारेको जग्गामा पोहोर बनाएर प्रति बोट कम्पोस्ट 1 केजी युरिया 3 ग्राम, डिएपी 6 ग्राम, पोटास 3 ग्राम रोप्नुभन्दा अगाडि दिनुपर्छ र 20-25 दिनपछि गोडमेल गरेर 3 ग्राम प्रति बोट युरियाले टपड्रेस गर्ने र तेस्रो साग टिपाएपछि प्रति बोटमा युरिया 3 ग्राम दिएर पुनः टपड्रेस गर्नुपर्दछ। काङकुङको साग उत्पादनमा बेर्नाको गुणस्तरले ठूलो भूमिका खेल्ने हुनाले स्वस्थ र गुणस्तरीय बेर्नाको प्रयोग गर्नुपर्दछ। यसको बिउको बोक्रा बाक्लो हुने हुनाले नर्सरीमा बिउ छर्नु 1 दिन पहिले 12 घण्टा पानीमा भिजाएर राख्ने र त्यसपछिको 12 घण्टा भिजेको कपडामा पोको पारेर राख्नु पर्दछ। नर्सरीमा बिउ राखेर 30-35 दिनमा बेर्ना तयार हुन्छ। त्यसैले चिसो अलि कम भएपछि तराई तथा भित्री मधेसमा माघको दोस्रो हप्तादेखि र मध्य पहाडमा फागुनको तेस्रो हप्तादेखि खुल्ला जमिनमा बिरुवा सार्न सकिन्छ। त्यस बेला बेर्ना सार्नको लागि नर्सरी बेर्ना गुमोजभित्र तातो बनाएर तयार गर्नुपर्ने हुन्छ, अन्यथा 1 महिनापछि सर्दछ। साधारणतया बिउ उमार्नको लागि उपयुक्त तापक्रम 20-30 डिग्री सेन्टिग्रेड हो। प्लास्टिक प्लग ट्रेमा बेर्ना उमार्दा भरपर्दो र सजिलो पर्दछ। उक्त प्लास्टिक प्लग ट्रेमा 1 भाग राम्रोसँग कुहिएको कम्पोस्ट मल र 2 भाग कोकोपिट मिसाएको मिश्रण भर्नु पर्दछ। उक्त प्लास्टिक प्लग ट्रेमा चिस्यानको अवस्था हेरी साधारणतया दिनदिनै पानी दिनु पर्दछ।
1: श्रोताविन्द, अबको प्रस्तुतिमा काङकुङ सागको बेर्ना सार्ने, बेर्ना रोप्ने दूरी, जातहरू, गोडमेल तथा बिउ उत्पादनको बारेमा जानकारी प्रस्तुत

भएको आँखा भन्दा तल छुट्याएर कटिङ सार्न सकिन्छ। चारदेखि पाँचवटा आँखा भएको कटिङ बनाएर नर्सरीमा रोपिन्छ र जरा राम्रोसँग आएपछि सो कटिङ खेती गर्ने जग्गामा सारिन्छ। नेपालमा यसको त्यति प्रचलन नरहेको हुँदा यसलाई बिउको माध्यमबाट प्रसारण गर्ने गरिएको छ। काङकुङ सागलाई हारदेखि हारको दूरी 50 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 30 सेन्टिमिटरको फरकमा सार्नु पर्दछ। काङकुङ साग लगाएको छेउछाउमा 3-4 सेन्टिमिटर अग्लो आली बनाउनु पर्दछ। यसरी आली बनायो भने पानीको मात्रा तथा बिरुवामा चिस्यानको मात्रा रहिरहन्छ। पानी 1-2 दिनमा दिइराख्नु पर्दछ, किनभने यो जलीय तथा अर्धजलीय भएकोले यसलाई पानी बढी मात्रामा आवश्यक पर्दछ। कुलोबाट सिंचाइ गर्ने हो भने 1.5-2 मिटर चौडाइको प्लटहरू बनाए प्लटहरू बीच 30 सेन्टिमिटरको होचो बाटो बनाउनु पर्दछ। यसैबाट सिंचाइ गर्न सकिन्छ। काङकुङको बोटले पुरै जग्गा नढाकेसम्म झारपात आए तापनि पछि बोट बढेर ढाक्न थालेपछि झारपात आउँदैन। त्यसैले सुरुको अवस्थामा यसमा आउने झारपातलाई गोडमेल गरेर काङकुङ बालीबाट निकाल्नु पर्दछ। यसलाई निकाल्दा काङकुङ लुलो र लहरा जस्तो हुने र भित्र खुकुलो हुने भएकोले यसलाई बिस्तारै छेउछेउबाट निकाल्नु पर्दछ। गोडमेल गर्दा बीचमा टेकेर गर्नु हुँदैन। बीचमा टेकेर गर्यो भने काङकुङ भाँचिने र फुट्ने हुन्छ। यसरी काङकुङ खेती गर्दा गोडमेलमा ध्यान दिनु पर्दछ। पहिलो गोडमेल गर्दा युरियाले टप ड्रेस गर्नु पर्दछ। काङकुङ सारेको 5-6 हप्ता पछि पहिलो पटक साग टिप्न तयार हुन्छ। बाली लिँदा काङकुङको पात टुप्पा र आँखा लिनु पर्दछ। यो टिप्दा माथिको टुप्पोतिरको टिपेर खाइन्छ। डाँट भाँचिएको स्थानको पात र आँखाको कापबाट मुनि पलाउन थाल्दछ र यो नै पछिको लागि टिप्ने साग बन्दछ। उचित हेरचाह भएको बालीमा 2-3 हप्ताको फरकमा बाली टिप्न सकिन्छ। प्रकाश अवधि छोटो वा छोटो दिन हुन थालेपछि यसमा फुल फुल्न थाल्दछ र प्रत्येक टिपाईको मात्रा कम हुन थाल्दछ। फुल धेरै फुल्न थालेपछि खान योग्य हुँदैन। यो टिप्न वा बाली लिने समयमा फुल धेरै फुल्नु भन्दा पहिले नै लिनु पर्दछ। बिहानको शीत ओभाएपछि साग टिप्नु उपयुक्त हुन्छ। काङकुङ खेतीबाट उत्पादन र आमदानी राम्रो लिन सकिन्छ। प्रति रोपनी 3-4 हजार किलो साग उत्पादन लिन सकिन्छ। नेपालको तराई तथा भित्री मधेश तथा मध्य पहाडमा विभिन्न किसिमका सागपातहरू हिउँदमा प्रचुर मात्रामा पाइए तापनि गर्मी र बर्सात याममा स्विसचाड बाहेक अरू साग खेती गर्न नसकिने अवस्थामा बेउ मौसममा हरियो साग आपूर्ति गर्नको लागि यो काङकुङ एक वरदान नै जस्तो देखिन्छ। काङकुङमा खासै रोग तथा किराले आक्रमण गरिएको देखिएको छैन। तापनि कलिलो अवस्थामा पातमा खपटे किरा

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनरवा वज्रचार्यसँगै दुर्गा अधिकारीको संगीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ लोकगायक उपेन्द्र पन्तलाई प्रस्तुत गर्नेछौँ।

0: धन्यवाद दुर्गाजी, आज संयोग मिल्यो यहाँलाई रेडियो नेपाललाई धेरै धेरै धन्यवाद छ, आभारी छु।
1: आरामै हुनुहुन्छ?
0: एकदम ठिक छु, राम्रो छ। मलाई
1: जस्तो अब यहाँ त नेपाली सेनाको एउटा निवृत्त अफिसर पनि हो नि, होइन? अहिले चाहिँ अब के गरेर दिनहरू बिताइरहनु भएको छ?
0: सेनाको उपछि मैले एउटा संस्थामा म्यानेजर भएर काम गरेँ, अनि त्यसपछि मैले त्यो पनि छोडेर रिटायरमेन्ट लाइफको 7 वर्षपछि मैले साङ्गीतिक फेरि पुरा सुरु गरेँ। पुराना गीतहरू पनि रिमेक गर्ने, गाउने, नयाँको पनि सिर्जना गर्ने, अर्को रेकर्डिङ फेरि हुँदैछ मेरो स्टुडियोमा, अहिले चलेका सबैले देखेका जानेका मान्छेहरूसँग गरेको छु। एउटा हजुरबा र नाति पुस्तकमा कसरी गाउन सकिन्छ, कसरी गर्न सकिन्छ, त्यो एउटा एक्सपेरिमेन्ट पनि हो,
1: नयाँ प्रयास, होइन? जस्तो अब सङ्गीतभित्र डुबिराख्नका लागि त साधना छुट्नुहुन्न भनेर भन्छन्, होइन? यहाँ लामै समय नेपाली सेनामा सेवारत रहनुभयो,
0: 34 वर्ष
1: सेवा गरेर अवकाश भएपछि फेरि आफ्नो साङ्गीतिक जीवनमा फर्किनु,
0: 7 वर्ष रेस्ट गरेर,
1: हजुर, 7 वर्षसम्म चाहिँ फेरि सङ्गीतको कुनै केही गर्नु भएन,
0: अहिले 3 वर्ष भयो। यो 3 वर्षमा चाहिँ धेरै नै उतार चढाव छ, मेरो भोइसले पनि साथ दिएको छ, मैले शब्द पनि कोर्न सक्ने र आफ्नै भाकाहरू चाहिँ आफैले मौलिक शब्द र मौलिक भाकामा म एकदम त्यस विश्वास गर्छु, माया गर्छु, मौलिकतालाई 1 इन्च पनि तलमाथि हुन दिन्न,
1: आफ्नै मौलिक कुराहरूलाई खोजिरहनु भएको छ,
0: मौलिक
1: गीत मार्फत सार्वजनिक गरिरहनु भएको छ। भनौँ न, 34 वर्षको नेपाली सेनामा रहेको त्यो सेवाबाट निवृत्त भएपछि त्यसपछि फेरि 7 वर्षको ग्याप पछि फेरि सङ्गीतलाई उजागर गरिरहनु भएको छ, लोक सङ्गीतलाई,
0: एकदम
1: हजुर। यहाँको यो सङ्गीतको कुरा गर्दाखेरि चाहिँ जस्तो अलिकति अगाडि फर्किन मन लाग्यो मलाई, होइन, 2041 सालबाट होला यहाँले औपचारिक रूपमा आफ्नो गीत यात्रालाई अगाडि बढाउनु भएको चाहिँ, 2041 सालमा औपचारिक रूपमा आफ्नो गीत सङ्गीतमा मार्दै गर्दाको पल सम्झिनु न आज।
0: रमाइलो लाग्छ, आनन्द आउँछ त्यो पल त। अब रेडियोमा अरू केही थिएन, रेडियो मात्रै त थियो नि सुरुमा त। अब हामी चौतारीमा आउनु परिहाल्थ्यो, चौतारीमा चाहिँ गाएपछि अब हाम्रा त्यो बेलाका पाण्डव सुनवार दाई, युक्त गुरुङ, उहाँहरू जाने शिवशङ्कर दाई, बच्चु कैलाश, सबै उहाँहरू जाने पुरानो पुरानो कलाकार, मेरा राणा दिदी पनि हुनुहुन्थ्यो, कोइल देवी दिदीहरू सबै त्यहाँ रमाइलो थियो। त्यहाँ गरेपछि हामीलाई उत्साहित दिन्थ्यौँ क्या, त्यो बेला गाउँमा 6 महिना 1 वर्षसम्म नयाँ भाका निक्लिन्थ्यो, त्यो प्राकृतिकबाट निक्लिन्थ्यो, त्यहाँको नेचरल दिनेकोहरू निक्लिन्थ्यो, यो अहिले जस्तो कोठामा बनाउने होइन, त्यो निक्लिएपछि भाका आफै सम्झिराख्ने, अरूलाई भनिदियो भने फेरि सुनाइदियो भने गाइदिइहाल्छन् भने डरले,
1: अर्कोले बनाएर
0: टिभी दिन्छ भने डरले, अनि त्यसपछि हामी प्रत्येक साँझमा गाउनु पर्थ्यो
1: रेडियो नेपालमा,
0: रेडियो नेपालमा प्रत्येक साँझ भन्ने थियो, त्यो निलो चाहिँ त्यो खाम भएको 30 पैसाको खाम भयो टिकट, त्यो त्यहाँ लेख्ने कुन कुन गीत मन पऱ्यो अनि ट्याप टाँसेर अनि पठाइदिन्थ्यो कि, अनि यहाँ आउँथ्यो तन्नै हुन्थ्यो, यसले हेर्नु तपाईँको गीतको फर्मेस, त्यसरी त्यो प्रतिभा साँझमा गीत आएछ। अब यो मान्छेको फर्म रहेछ क्वालिटी भनेपछि लोकल डेट दिन्थ्यो यहाँ, त्यो पनि गाह्रै हुन्थ्यो पाउनलाई, अब कोही धाउने मान्छेले अलि पाउँथ्यो नि, तर 6 महिनामा 5 महिनामा 1 पटक वर्षमा 2 पटकसम्म पाइन्थ्यो लोकल डेट,
1: हजुर। सुरु सुरुमा चाहिँ चौतारी कार्यक्रममा गाउनुहुन्थ्यो,
0: चौतारीमा गाउँथ्यो,
1: हजुर, अनि चौतारी, हजुर, चौतारीमा भयो अनि प्रतिभा साँझ भयो, होइन, अनि त्यसमा आफ्नो प्रतिभा पोख्दै पोख्दै अनि 2041 सालमा चाहिँ स्वर परीक्षा पास गर्नुभयो,
0: 41 साल
1: त्यसपछिको यहाँको पहिलो गीत चाहिँ रेडियो नेपालमै रेकर्ड भएको सावित्री शाहसँग होला,
0: त्योभन्दा अगाडि सपना श्री परियार,
1: सपना परियार,
0: त्यो चाहिँ प्रतिभा साँझ गएको, तर यता रेकर्ड हेर रहेछ अहिले लोकल डेट जस्तै भएछ, त्यो पहिलो त्यो हो,
1: ए हजुर, पहिलो गीत चाहिँ त्यो
0: हो, त्यो
1: त्यो गीतको सङ्कलन चाहिँ यहाँले गर्नुभएको थियो,
0: मैले गरेको, त्यसलाई सङ्कलन भन्थ्यो, अहिले त शब्द भन्छ होइन, सङ्गीत भन्छ होइन, त्यसलाई सङ्कलन थियो, मसँग गाउनेको साथीहरू 2 जना हुन्थ्यो अनि उहाँको नामै नलेख्ने, उपेन्द्र पन्त, सपना श्री परियार र साथीहरू, सङ्कलक उपेन्द्र पन्त, मजाको कोरस स्वर छ,
1: अलिकति सम्झिनुहुन्छ त्यो गीत थोरै आज,
0: किन नसम्झिने, हे बसिरहनु गाउँ घरे दाजुभाइ, अब मेरो हुने भो टाढा पाई, ए बसिरहनु गाउँघरे दाजुभाइ, अब मेरो हुने भो टाढा पाई, ए ओरालीमा जोझारे पानी, मेरै माया हो क्यारे झैँ।

0: अब यो पहिलो गीतको कुराकानी सँगसँगै अझै यहाँको अझै तलतिर आउन मन लाग्यो. यहाँ जन्मिनु भएको चाहिँ तनहुँमा
1: होइन,
0: तनहुँ भन्ने बित्तिकै हामी भानुभक्त आचार्यलाई सम्झिन्छौँ.
1: हाम्रो नगरपालिका नामै त्यही हो, पहिला मिर्लुङ भन्थ्यो, अहिले चाहिँ भानु. म 12 जन्मिएको, 10 मामालीमा हुर्किएको.
0: हजुर, मामा घरमा हुर्किनु भयो यहाँ.
1: हो हो, गीत पनि अहिले त्यही गाइरहेको छु. अहिले नयाँ चाहिँ नेपाल आइडलको 7 विजेता नानी एउटा नातिनी गङ्गा सुनामसँग अहिले म्युजिक भिडियो सबै तयार भएको छ, एडिटिङ भइसकेको छ. यो चाहिँ दशैँ तिहारको लागि उपहार यहाँहरूलाई हुनेछ.
0: यति भनिसकेपछि त सुन्ने श्रोतालाई त कौतूहल त जागिहाल्यो नि. गीत कस्तो छ होला त? नेपाल आइडल विजेता जो हुनुहुन्थ्यो होइन, गङ्गा सुनाम, उहाँसँग उतिखेरको कलाकार उपेन्द्र पन्तले गाउनु भएको छ भनेपछि कस्तो होला भन्ने सुनौँ न भने जस्तो त सबैलाई भइहाल्छ होइन. सानो टुक्रा सुन्नुहोस्.
1: हे मामाली.

0: यो गीत पनि एकदमै मिठो रहेछ होइन, पक्कै पनि सुन्दर हुनेछ, हामी सबैले सुन्न नै पाउनेछौँ
1: अवश्य यहाँहरूले माया गरिदिनु होला भन्ने आशा गर्दछु।
0: हजुर, तनहुँमा जन्मनुभयो, त्यहीँ हुर्कनुभयो होइन, र हामीले कवि भानुभक्त आचार्यलाई पनि सम्झ्यौँ। यो गीत सङ्गीत साहित्यका लागि चाहिँ एउटा उत्प्रेरणा भर्ने कि त्यो साहित्यिक भूमिको प्रभाव हुन्छ रे, कि पारिवारिक प्रभाव हुन्छ रे, कि स्वस्फूर्त कुनै व्यक्तिलाई चाहिँ सुरुदेखि सानैदेखि गाउन एकदमै गड गिफ्टेड नै भनौँ न आफै उत्प्रेरित हुनुहुन्छ रे होइन। यहाँको सन्दर्भमा चाहिँ के हो, जस्तो त्यहाँको हरियाली वातावरण होइन, साहित्यिक वातावरण, त्यो ठाउँको रङरसले प्रभाव पार्यो कि, अथवा आफूलाई म सानैदेखि एकदमै गाउँछु भन्ने लाग्यो कि, परिवारमा कोही त्यस्तो व्यक्ति पनि हुनुहुन्थ्यो कि?
1: कोही छैनन्, मलाई चाहिँ कसैले पनि मन पराउँदैन परिवारमा।
0: किन होला?
1: गीत गाउने गीताङ्गे,
0: गीत गाउने भनेर
1: छोरी मान्छेले त गीत गाउन सकिहाल्यो, यो कु कहाँ जान्छ, पहिले जान्छ, यसले चाहिँ नाक काट्छ भन्ने भइहाल्यो। छोरो मान्छेले नि यसले कतिवटा ल्याउने हो भन्थे, बिहारको श्रीमतीलाई डर, घर परिवारलाई डर, त्यति राम्रो हाम्रो परिवारमा मान्थेन। तर नेचुरली मेरो भोकलले पनि अहिलेसम्म यो चाहिँ मैले कुनै रियाज गरेर होइन, खानापिनामा कन्ट्रोल गरेर होइन, मेरो अहिलेसम्म जति छ जे सुन्नु भयो त्यो हाम्रो ठाउँ परिवेश, यहाँले भने जस्तै भानुभक्त जन्मिएको ठाउँ हो, त्यहाँ तल चाहिँ चुन्दी रमगा भन्ने छ, त्यहाँ हाम्रो चन्द्रावती माध्यमिक विद्यालय हो, त्यहीँ पढेको, त्यहाँ भानुभक्तले खाएकै पानी खाएको, त्यहाँ भानुभक्तले नुहाएको चुन्दी, चुन्दीमा हामी पौडी खेलेको, सिरुपाते खेलेको, त्यहाँ माथि गण्डकी अञ्चलको तनु लम्जु गोर्खा भनेर त यो चाहिँ खानी नै हो। त्यति मात्रै नभएर बागलुङतिर पनि त्यसले छड्को हान्छ, स्याङ्जातिर नि हानेको छ, यतातिर चाहिँ अन्यत्र छेउछाउमा नि चिटा त हानेको छ, तर यो लतगो भन्छ लम्जु तनु गोर्खा यिनीहरू चाहिँ उद्गम स्थल जस्तै लाग्छ मलाई, लोकगीतको विशेष गरेर।
0: हजुर हजुर, त्यहीको प्रभाव यहाँलाई पनि पर्यो भनौँ न
1: होइन, मान्छेलाई इन्ट्रेस्ट नै हो, कोहीले त यो राम्रो मान्दैनन्।
0: त्यतिखेरको समय गीत सङ्गीतलाई हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन।
1: त्यो खासै के भन्यो भने यो त गाउने रमाइलो गर्ने नाच्ने अनि पैसाहरू चाहिँ चढाउने फाल्ने अलिकति ठुला पैसा भएका धनी मान्छेहरू चाहिँ भनाउँदाहरूले इन्जोय गर्ने, गन्धर्वले गाउने, अब चाहिँ दर्जीहरूले चाहिँ बाजा बजाउने, गीत गाउने होइन, अनि त्यो चाहिँ वादीहरूले चाहिँ नाच्ने, मादल बजाउने छ नि त्यो। अब अहिले त बाहुन क्षेत्रीय भए, मगर भए होइन,
0: अहिले सङ्गीत नसुन्ने र सङ्गीतमा नरमाउने मान्छे को होला त अहिले?

0: आउनेहरू नर्सिङ लिएर साना बजार फुकेर दमा ठोकेर हिँडेछन्, देख्नु
1: अहिले सबैले बजाउनुहुन्छ। यो नै एउटा सोसलाइजेसन हो नि, सामाजिकीकरण हुँदै गएको हो, एकदमै राम्रो कुरा हो यो। जसले जे जान्नुहुन्छ त्यो कुनै भूगोल जातको प्रभाव पर्नु भएन, धर्मको प्रभाव पर्नु भएन, सबैले जानेको कुरा गर्नु पर्यो नि त, होइन। तनहुँबाट गीत सङ्गीतको यात्रा सुरु भयो, स्कुल हुँदै पनि गाउनुहुन्थ्यो होला
0: नि? स्कुलमा त म त हिरो त्यहाँको नाच्ने पनि,
1: हजुर,
0: गाउने पनि, नाटक पनि खेल्ने,
1: हजुर।
0: अब त्यो यता चाहिँ डाइट नखाए बा राम्रै कलाकार होइन रहेछ। तिनटै विद्या
1: ए सबै थोक जान्ने,
0: तिनटै भनेपछि बागिना के भन्छ नि, बागिना होइन,
1: गाउने बजाउने र नाच्नेलाई बागिना भनेर
0: पनि, बागिना टाइपको। मैले मैथिली नाच र तनुको चाहिँ पश्चिमी झ्याउरे, म चाहिँ कौडा, तनुको कौडा मुहरको, त्यसको त म अब डाइरेक्सन गर्न सक्छु।
1: कोरा भाकाको कौडा भन्छ,
0: कौडा कौडा हुन्छ, हामी त त्यो चुड्का नि भन्छौँ, चुड्का पनि भन्छ,
1: रोइला चुड्का,
0: रोइलातिर चाहिँ लम्जुतिरको छ, ठाडो भाका चाहिँ लम्जुको सम्पत्ति भयो, तनुको त्यो कौडा हो। त्यस कारणले
1: कौडा भाका चाहिँ विशेष गरी मगर समुदायहरूले गाउने भाकालाई भनिन्छ जस्तो लाग्छ।
0: त्यो फेरि केटले गाउने होइन,
1: हजुर,
0: केटाहरूले कछाड लाएर, सेतो जुत्ता मोजा लाएर, अनि पछाडि चाहिँ त्यो भाङ्रा लाएर, खैँजडी लिएर, अनि गाउने केटीहरू चाहिँ मजाले झुलेर नाच्ने, आनन्दसँग नाच्ने केटीहरूको, त्यो अति राम्रो, मलाई खुब मनपर्छ यो
1: कौडा भाका।
0: कौडा त्यो अहिले मैले गर्दैछु एउटा रेकर्डिङ अब स्टुडियोमा,
1: हजुर, अहिले चाहिँ गर्न आँट्दै
0: हुन्छ। कस्तो भने केटाले मात्रै गाउनु पर्ने हो, तर मैले केटीलाई पनि दिएको छु, रमाइलो पनि चाहिन्छ, अब के जानु गए दुःख नि छ, सबै छ, दिन सके गर्न सके राम्रै हुन्छ। म तनुकै मान्छे हो, मेरो त्यही ठाउँमा जन्मिएको, अहिले जनताको चाहना अनुसार फिमेल भोइस पनि सुन्न चाहने हुँदा उहाँलाई दिएको, अब हामी यसमा केटा पनि नाच्न सक्छौँ नयाँ हाम्रो चाहिँ त्यो भर्जनमा।
1: सम्भवतः एसएलसी पास गरुन्जेलसँगसम्म त गाउँकै स्कुलमा पढ्नुभयो होला,
0: गाउँकै स्कुलमा भानु जन्मिएको, यसो मुनि एउटै वडा हो, चुनी रङ्बा वडा नम्बर 7 भानु 7 त्यहीँ छ स्कुल पनि,
1: हजुर,
0: त्यहीँ पढेको,
1: त्यहीँबाट एसएलसी पास गर्नुभयो, त्यसपछि काठमाडौँ आउनुभयो,
0: त्यसपछि काठमाडौँ आएँ।
1: अनि काठमाडौँ आइसकेपछि नेपाली सेनामा सेवारत भएपछि सङ्गीतलाई अझै लानुभएको कि सेवारत हुनुभन्दा अगाडि नै त्यो रेकर्डिङतिर चाहिँ गइसक्नु भएको थियो?
0: यही नेपाली सेनामा आएर चाहिँ दुख्दै दुख्दै भाग्दै छिप्दै रेडियो नेपालमा ड्युटी बसे बेलामा रेनकोट लाएर आउने, त्यो यहाँ सरकारी त्यो पिप्सहरू देखिन्छ ऱ्याङ्क, अनि त्यसपछि आफ्नो चाहिँ अर्नामेन्टहरू देखिन्छन् लाएर, यहाँ पसिनामै भएर 11 बजे पसिसक्नु पनि स्टुडियोमा, म्युजिसियनहरू चाहिँ त्यो गेटमा चाहिँ त्यो हेरिरहन्थे, आएन भने त 20 रुपियाँ गयो त उहाँहरूको, अब मेरो चाहिँ 30 रुपियाँ आउँथ्यो, गीत लेखिएको 10 रुपियाँ, गाएको 20 रुपियाँ, 30 रुपियाँ आउँथ्यो, गयो त स्वर परीक्षा नगरी त के पाइन्छ र, स्वर परीक्षा पासेर लोकल डेट गाएपछि मात्रै त्यो गीतको
1: डेट पाएपछि गीत
0: रेकर्ड गर्छ, अनि त्यसपछि यहाँ एक लेखा शाखामा यति लामो हरियो पाना दिन्थ्यो, पानामा भरेर गएपछि पैसा लिन्थ्यौँ। अब 37
1: सेवा सुरु
0: भयो,
1: 41 स्वर परीक्षा पास गर्नुभयो,
0: अनि त्यहीबाट मलाई चाहिँ नेपाली सेनालाई धन्यवाद दिनुपर्छ, रेडियोमा भोइस पास हेरेर, त्यसलाई फेरि कम्पिटिसन धेरै उहाँ जानाको हुन्थ्यो, 250 कि कतिजनामा 19 पास गरेँ हामीले, पहिलोचोटि नै हो मैले पास गरेको, एउटा नेपाली सेनाले धेरै कुरो दिएछ, यो अपर्च्युनिटी उसले दिए भने इच्छा जहाँ इच्छा त्यहाँ उपाय यहाँ आइन्थ्यो जसरी नै।
1: तर भन्नलाई के भनिन्छ भने नेपाली सेना भनेको एउटा कठोर जागिर हो, होइन, कठोर मन पनि बनाउनुपर्छ, हुन्छ। अब यता साहित्य सङ्गीत भनेको कोमल हृदयबाट प्रस्फुटन हुने चिज हो, भावना बग्ने चिज हो, त्यसको संयोजन कसरी हुन सक्छ होला भने जस्तो पनि हुने कि, नेपाली सेनामा नेपाल प्रहरीमा काम गर्नुहुने धेरै कलाकारहरू हुनुहुन्छ, होइन, गीतकारहरू हुनुहुन्छ, गायक कलाकारहरू हुनुहुन्छ, साहित्यकारहरू हुनुहुन्छ, तर लाग्छ चाहिँ कस्तो भने त्यो कठोर मनबाट कोमल मनमा कसरी प्रवेश हुन्छ होला, त्यतातिरको मन चाहिँ कसरी जान्छ होला भन्ने खालको जिज्ञासा चाहिँ हुने क्या।
0: त्यहाँ अब त्यहाँ त्यहाँको तालिम बेग्लै हुन्छ, त्यसलाई सिरोपर गर्नु पर्यो, अब यो भनेको आफ्नै आउने चिज, आफ्नै भावनामा आउने चिज हो, यो त्यति त्यसले फरक पार्दैन, आफ्नो क्षेत्रमा त्यहाँ गएपछि, घर गएपछि र ससुराली गएपछिको बिहे फरक हुँदैन र, घरमा के कस्तो बिहे गर्छ, ससुराले के गरिन्छ उदाहरणको लागि, होइन र,
1: यसलाई
0: सम्झिनुहोस् न, होइन
1: उता जाँदाखेरि उतैको रङमा भिज्नु पर्यो, यता आउँदा यतैको रङमा
0: बिर्सिनी, बिर्सिनी यता जाँदा उता बिर्सिनी।
1: हजुर हजुर, स्वर परीक्षा पास भइसकिसकेपछि चाहिँ त्यो सपना श्रीसँग पहिलो गीत भयो, त्यसपछि चाहिँ सावित्री शाहसँग

0: भयो होला?
1: सावित्री शाह, अनि सावित्री शाह पछि चाहिँ बिमासँग धेरै भयो, अनि त्यसपछि पछि चलेका सूर्यकुमारी गुरुङ, गुड्डु गुरुङ र उमा गुरुङ भन्ने हुनुहुन्थ्यो, अहिले कोही एउटा युकेमा र एउटा चाहिँ जर्मनमा छन् उनीहरू। आउँदाखेरि दाई हामी त यसपालि गयौँ भन्छन्, भेट्न मन लाग्छ पुराना मान्छेहरू।
0: प्राय गीतहरू त यहाँ आफै सङ्कलन गर्नुहुन्थ्यो है, सबै कलेक्सन गरेर
1: सबै सबै
0: यहाँले त अरूले सङ्कलन गरेको गीत गाउनु नै भएको छैन?
1: छैन, अर्काको गीत त मैले गाउँदा नि गाउँदिनँ, म पनि दिन्न,
0: अरूलाई दिनु पनि हुन्न।
1: यहाँबाट कतै गीत लानु पर्यो रेडियोबाट भनेदेखि मेरो डेटको, मेरो सङ्कलन, मेरो चाहिँ भाका, मेरो शब्द मात्रै मैले लाने हो, अरूको अर्काको साथ दिएको मैले हामीसँग गाएको चाहिँ प्रेमराजा महत, कृष्णस्थ ढुङ्गाना मैले गाएको छु नि, त्यो मेरो भनेर क्ल्याम्पै गर्दिनँ म, किनभने मेरो डेटको मात्रै मेरो भन्छु र मैले अरूलाई पनि देखाइनँ। मलाई चाहिँ भ्युअर्स बटुल्ने छैन, खालि यो चाहिँ मेमोरीको लागि छोरा नातिले पनि सुनन् रेडियोमा, जस्तो यस्ता सङ्घ संस्था मात्रै मान्छे व्यक्ति गए पनि संस्था त रहिरहन्छ।
0: बिल्कुलै, लगभग यहाँले 100 बढी गीत गाउनुभयो
1: त्यस्तै होला
0: होइन,
1: प्लस हो।
0: ती गीतहरू सबै आफै सङ्कलन गरेर गाउनुभयो, ती मध्ये कुनै गीत, कुनै ठेट भाका आफूले सङ्कलन गरेर ल्याएपछि को त्यो कुनै पल बोकेको अथवा क्षण बोकेको रमाइलो लागेको कुनै गीत त छ यहाँसँग? त्यस्तो कुनै गीत छ त्यो चाहिँ मानसपटलमा आइरहन्छ, त्यो क्षण सहित सम्झना ताजा हुने कुनै गीत छ?
1: अब यो कुरा आयो साथीसँग गाएको कुरो त्यो यथार्थ हो। पहिला त अहिले जस्तो यो फोनमा इन्स्टाग्राम टिकटक के भन्छ नि यस्ता विविध किसिमका चाहिँ डिजिटल मिडिया थिएन नि,
0: हजुर,
1: त्यही एउटा खामभित्र चिठी लेखेर म कसरी सुरु गरौँ, ती कुराहरू तिम्रो मनका भावनाहरू मैले चाहिँ कसरी पोखौँ, नाइल नदी भन्दा लामो क्यासपेसाल क्यासपेन्स ताल भन्दा गहिरो सम्झना तिमीलाई भनेर लेखिन चलन थियो नि, कसरी म सुरु गरौँ भने त्यसरी नै बिहे अगाडि लभ हुँदाखेरिको यथार्थ कुरामा बिहेमा त परिणत हुन सकेन, यथार्थ कुरामा आफै त्यहाँ गएर भेट्न जाँदाखेरि मामाले गएको हुनाले त्यही रिफ्युजीको दुःख गरेर गएको, यहाँबाट चाहिँ त्यति टाढा झापा जस्तो ठाउँमा,
0: हजुर,
1: त्यो ठाउँमा चाहिँ त्यो नपाउँदाखेरि त्यो गीत बनेको।
0: जसलाई भेट्न भनेर जानुभएको थियो उहाँ चाहिँ मामा घर जानुभएको रहेछ, भेट भएन, त्यसपछि गीत बन्यो,
1: गीत बन्यो,
0: त्यो गीत चाहिँ सावित्री सार यहाँले गाउनु,
1: मैले गाएको त्यही गीत हो।

0: को मायालु झापाको आउनी जानी कसरी थाहा पाएको ए भतानुको मायालु झापाको आउने जाने कसरी थाहा पाएको यो चाहिँ भने के हो भने मैले के भने भन्न उनले भने त्यो चाहिँ उसले मैले जति रिसाएर भने के भनेपछि फेरि बर्खामा त्यो किस्ने खोलो छ भालु खोप खोलो छ तर्न सकिन्न फेरि आवै हुँदैन फकाएको उनले चाहिँ फेरि हिउँदमा आऊ है फेरि बर्खा लाग्छ सकिँदैन यो पुल छैन भने अनि मैले चाहिँ रिस उठेर म आएको यहाँ कसरी थाहा पाएको अनि भएको भनेर चाहिँ त्यो सेन्स किन भएको म थाहा पाएर भएको मैले ल म आउँछु भने म दुःख दिन त बल्ल भएको भने
1: त्यो सेन्समा चाहिँ यहाँले यो गीत तयार गर्नुभयो।

0: 2041 सालबाट यहाँले औपचारिक रूपमा गीत यात्रा सुरु गर्नुभयो होइन, त्यसपछि यहाँको गायन यात्रा अगाडि बढ्दै गयो, एकातिर सेवा पनि नेपाली सेवामा छँदै थियो होइन, त्यतिखेर त विकल्पमा रेडियो नेपाल नै थियो होइन, रेडियो नेपालबाट ती रेकर्ड भएका गीतहरू पनि बस्थे होला, त्यसपछि मानिसहरूको प्रतिक्रिया कस्तो आउँथ्यो, आफूलाई पनि हौसला मिल्थ्यो होला नि, सम्झना गर्नु न।
1: त्यो त धेरै छन्, म फेरि हाम्रै नजिकको स्कुलमा त्यो बेला चाहिँ निमामी थियो कि प्राइभेट थियो, अहिले त हाई स्कुल भएको छ, म विदामा गए बेला त्यहाँ माथिबाट बय पनि भन्ने ठाउँबाट झरेको स्कुलकै विद्यार्थी मास्टरले पढाउँदा पढाउँदा सबै बाहिर निक्लेर मलाई हेर्न आएको थिएँ, लाउरे रेडियोमा गाउने दुईटा लाउरे अर्को रेडियोको गायक रेडियोमा गीत सुन्न पाउने, शुक्रबार सबैको चाहिँ नयाँ ब्याट्री फेरेर बस्थे, मेरो गाउँको नाम चाहिँ काजी बाबु हो, आज काजी बाबु गीत आउँछ रेडियो खोला है 4 बजे शुक्रबार आज
0: एक गाउँमा यहाँलाई सानामा काजी बाबु भनेर बोलाउनुहुन्थ्यो, अनि आफ्ना गाउँ घर छरछिमेकहरू चाहिँ यहाँको गीत आउँछ भनेर रेडियो
1: आज आउँछ है रेडियो खोले त्यो ब्याट्री हाल छैन हाल भन्थे,
0: त्यस्तो रमाइलो हुन्थ्यो है,
1: होइन त रेडियोमा कसरी मान्छे त्यहाँ रेडियोतिर बोल्छ अनि सानो एउटा चाहिँ नि माखा जस्तो हुन्छ त्यो फुत्तभित्र पस्छ र अनि त्यसले बोल्छ भन्थे, अब त्यस्ता त्यस्तो मान्छे सानो भित्र पस्छ अरे,
0: हाइपोथेटिकल कुरा,
1: हाइपोथेटिकल कुरा त्यो काल्पनिक
0: काल्पनिक कुराहरू होइन, यस्तो हुन्छ होला नि मान्छे
1: अनि त्यहाँभित्र अनि त्यसले बोल्छ, अब अहिले कहाँ पुगिसक्यो हेरेर फोन गर्ने बेला आयो, त्यो बेला कति गाह्रो थियो, एउटा हुन्थ्यो आकाशवाणी भन्ने जिल्लामा, अब अहिले साथ साथमा हात हातमा जहाँसुकी
0: सेवामा रहँदा त आफ्नो परिवारबाट दूरी टाढा हुन्थ्यो, र पनि त्यो मन त्यो सम्झनाले पनि त गीतहरू त फुरिहाल्थ्यो होला नि।
1: मैले एउटा घटना गीत कसरी फुरिया थियो भने,
0: हजुर,
1: हाम्रो चाहिँ दालसिङ पासा भन्ने चाहिँ पारी गाउँ चाहिँ मकवानपुरको त्यो बगेको बेलामा यहाँबाट थाहा छैन एकदम बोलायो भने हाम्रो मेरै पल्टनको मान्छेहरू 10 जना चाहिँ हात हतियार सम्पूर्ण खानेकुरा लिएर चाहिँ सबै बेल्चा सेल्चा लिएर सबै चाहिँ लिएर बुठ बाँधेर गएको गरुङ्गो भएर अनि दुईवटा चाहिँ उल्टे 8 जना त्यहीँ बिते, त्यो घटना एउटा घटना कि तिजमा मैले गाउन लाएको छु उसलाई हाम्रो चेलीको हाम्रो चाहिँ बिमा कुमार दुरा बहिनीलाई, अनि त्यही साल फेरि चाहिँ मोगादिसुमा अफ्रिकाको सोमालियाको राजधानी मोगादिसुमा हाम्रो चाहिँ एकजना मेजर साहब एउटा अधिकृत सहित 5-7-8 जनालाई घेरेर त्यो विद्रोहीहरूले मारेको त्यो घटना घटना गीतमा मैले तिजमा फेर निकालेको छु।
0: यसरी नै अब गीत सङ्गीतका यात्राहरू र सेवाका यात्राहरू यहाँका अगाडि बढ्दै बढ्दै गए होइन, रेडियो नेपालकै सम्झना गर्नुपर्दा चाहिँ जस्तो रेडियो नेपालमा यहाँ आउनुहुन्थ्यो नि त्यतिखेर त यहाँ कोइली देवी, तारा देवी, नातिकाजी, शिवशङ्कर सबै हुनुहुन्थ्यो होला, नारायण गोपाल सबै हुनुहुन्थ्यो होला,
1: भेट्नुहुन्थ्यो, रमाइलो हुन्थ्यो,
0: अनि उहाँहरूले गीत गायनमा कतिको हौसला दिनुहुन्थ्यो कि
1: कोही मलाई चाहिँ यो छके यहाँ लिएर कुरा मलाई चाहिँ त्यो भोजपुरी के भोजपुरी दाई हाम्रो
0: हिरण्य
1: भोजपुरी दाई उहाँले मलाई खुब मन पराउने मेरो स्वर, भाइ तिम्रो त स्वर त छ क्या भने मनपर्छ भन्थ्यो, शब्दहरू पनि मनपर्छ मलाई, उहाँले पाण्डव सुन राम्रै हो, युक्त गुरुङ दाई हाम्रो लमजुङ्गेनी भए स्वर्गीय युक्त गुरुङ दाई हामी सम्झिन्छु पाण्डव सुन्दर दाईलाई सबै नाचिकाजीहरूसँग र त्यति हुन्थेन,
0: उहाँहरू बढी आधुनिक गीतमा
1: आधुनिक गीतको सामान हुन्थेन, अनि लोकगीत लोकगायन गाउनेसँग त राम थापा रेडियो नेपालको पुरानै भने जाइद नखाए पनि यहाँ काम गरे हुनाले हामी पुराना मध्यमा पर्छौँ, अब त
0: हजुर रेडियो नेपाल त एउटा धरोहर नै भयो नि त,
1: हामीले जाइद नखाए पनि व्यस्त यहीँबाट सुरु भएको हो नि, जन्मभूमि जननी जन्मभूमि स्वर्गादेवी गरिएपछि यो हाम्रो सङ्गीतको त जननी यिनै हुन् नि,
0: हो नि सबै कलाकारहरू आएर पहिला ढोग्नु नै हुन्छ, रेडियो नेपाललाई पहिला नमन गरेर नै प्रवेश गर्नुहुन्छ होइन, त्यति सम्मान छ होइन
1: आमा होइन त,
0: ओहो अब यसरी गीत गाउँदै गर्दा रेडियोमा बज्दै गर्दाखेरि चाहिँ परिवारमा चाहिँ पहिला यो गीत गाउनु हुँदैन भनेर जुन धारणा हुन्थ्यो नि, पछि रेडियोबाट गाउन थालिसकेपछि बज्न थालिसकेपछि चाहिँ पारिवारिक प्रतिक्रिया कस्तो भयो यहाँ?
1: बजा इन्ट्रेस्टिङ कुरा गरिदिनु भयो त, मैले बिहा गरेपछि
0: हजुर
1: मैले मात्रै गीत गाएँ भने हाम्रो बुढीले चाहिँ बुढी माउले श्रीमतीले हाफ होलम भन्दा नि फुल होलम लगाउने डुवेड छ भने प्याट्टा निभाएर हिँड्ने

0: ल इन्ट्रेस्टिङ रहन्छ,
1: कति रमाइलो कथा, अरूसँग डुएटमा गाएको मन नपर्ने,
0: एक्लै गएको चाहिँ सुन्ने, फेरि फिमेल भोकल आयो भनेपछि बन्द गरिदिने नि।
1: अनि त्यही कुराले गर्दाखेरि घरमा त्यो सङ्गीतले गर्दाखेरि कहिलेकाहीँ यताउति तनाव त हुँदैन थियो होला।
0: मेरो खलकमा मेरो घरमा यो सङ्गीत सम्बन्धी कसैले सहयोगै गर्दैन, सपोर्टै गर्दैन, किन पैसा खर्च नि मान्छ। अब यो अहिले

0: कहाँ चन्द्र भन्नेहरू पनि हुनुहुन्छ नि,
1: त्यो त कहाँ हुन्छ। अब अहिले यस्तै चल्छन् हाम्रो यस्तै चाहिँ मेलोडियस टिपिकल शब्द तथा सङ्गीत अथवा चाहिँ भाकालाई जमानै फरक पर्यो, डिजिटल जमाना।
0: अहिले त अब धेरैले अब लोकगीतलाई त कोठैमा बसेर एउटा उत्पादन हुन्छन्, गाउँघरका भाकाहरू टिपेर त ल्याउनुहुन्न भन्ने एउटा
1: यहाँको गीत गाउँमा गाउने भयो, अब उल्टो भयो।

0: ला हैजा टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ, आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल पूर्व।

0: कनेक्शन।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहद्रबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई।

केही दिनमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

सुनु स्वदेश गान जीवन शर्माको स्वरमा रक्तिम परिवारको रचना र सङ्गीत रहेको छ। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 खरिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर तपाईँलाई गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु देव कुमार द्रविडको स्वर शब्द अनि सङ्गीतमा रहेको यो गीत।

मित्र, भनिन्छ मुखबाट निस्केको बोली गोली समान हुन्छ। जसरी एकपटक निस्केको गोली फर्केर आउँदैन, त्यसै गरी एकपटक मुखबाट निस्केर निस्किसकेको बोली पनि फर्केर आउँदैन। त्यसैले मित्र, सोचेर सम्झेर बुझेर मात्रै बोल्ने गर्नुपर्छ। त मित्र, हामी दैनिक जीवनमा परिवार, साथी, छिमेकी र विद्यालयमा निरन्तर बोलीचाली प्रयोग गर्छौँ। बोलीचाली भनेको मानिसले सामान्य जीवनमा प्रयोग गर्ने सजिलो, सरल र अनौपचारिक भाषा हो। त आजको कार्यक्रम समय सङ्गीतमा गीतकारले कसरी बोली वचनका बारेमा गीतहरू लेखेका छन्, त्यही वरपर रहेर तपाईँलाई यो समयमा मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, यही क्रममा अब हामी अर्को गीत सुनाउँदैछौँ। यो गीतमा स्वर राजेश पाल राईको रहेको छ भने गीत रचना गर्नुभएको हो राजु बाबु श्रेष्ठले, अनि सङ्गीत सुरेश अधिकारीको।

हजुर मित्र, बोली नै त हो मानिसलाई सम्झाउने अनि बिर्साउने कि कसो। मिठो बोलीले मानिसलाई सम्झन बाध्य गराउँछ भने तितो बोली कटु बोलीले मानिसलाई सम्झन पनि मन नलाग्ने बनाउँछ। त मित्र, नराम्रो कटु बोली वचनले नै सम्बन्धमा दरार ल्याउन पनि सक्छ। त्यसैले हामीले राम्रो बोली, मिठो बोली, सभ्य बोली सबैको प्रिय हुने हुँदा हामी सबैले मिठो बोली नै बोल्ने गर्नुपर्छ। त आउनुहोस् अब पनि म अर्को गीत सुनाउँछु। प्रमोद खरेल र रिता केसीको स्वरमा सजिएको गीत रचना तारा बहादुर डाङ्गीले गर्नुभएको हो भने सङ्गीत राजकुमार बगरको रहेको छ।

मित्र मिठो बोली नम्र बोली सभ्य बोली सबैको प्रिय हुन्छ, सबैको चाहना मिठो बोली नै सुन्ने हुन्छ, रुखो बोली कसैले पनि चाहँदैन, त्यसैले मित्र मिठो बोली नै बोल्ने गर्नुपर्छ। हामीले अरूलाई दिएर पछिसम्म आफूलाई सम्झाउन सफल हुने भनेको कुरा बोली वचन नै हो, होइन? यदि बोली वचन मिठो भयो भने हामी अरूको हृदयमा टिकिरहन सफल हुन्छौँ, त्यसैले सत्य अनि मिठो बोली नै बोल्ने गर्नुपर्छ। त आउनुहोस् अब भने म अर्को गीत सुनाउँछु, दीपक लिम्बूको स्वरमा सजिएको, गीत रचना टेक तामाङले गर्नुभएको हो भने सङ्गीत आलोक श्रेष्ठको।

मित्र, मानिसको सबैभन्दा बहुमूल्य गहना भनेको मिठो बोली नै हो। अरूको अगाडि आफूलाई राम्रो बनाउनु छ भने नम्र बोली, मिठो बोली नै बोल्ने गर्नुपर्छ। हामीले अरूलाई अरूको अगाडि आफू राम्रो बनाउन चाहन्छौँ भने विभिन्न साजसज्जा शृङ्गार गरे पनि यदि हाम्रो बोली राम्रो छैन, मिठो छैन, सभ्य छैन भने यसले कुनै पनि अर्थ राख्दैन मित्र। त्यसैले आफूलाई सजाउनु छ, आफूलाई अरूको अगाडि राम्रो बनाउनु छ भने हामीले आफ्नो बोली नम्र मिठो बनाउनै पर्छ। तपाईँ हामीलाई थाहै छ, बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु अनि बस्न पाए भन्दैमा थ्याच्च नबस्नु भन्ने उखान पनि चलेको छ, होइन? यो उखानबाट पनि पुष्टि हुन्छ कि सोचेर सम्झेर बुझेर मात्रै बोल्नुपर्छ भन्ने कुरा। त बस्न पाएँ भन्दैमा थ्याच्च बस्ने अनि बोल्न पाएँ भन्दैमा प्याच्च बोल्दा चाहिँ जे पनि हुनसक्छ। त्यसैले मित्र, बस्दा पनि के छ, एकपटक हेरेर होइन बस्ने गर्नुपर्छ भने बोल्दा पनि यो बोल्दा चाहिँ आफूले बोलेको कुराहरूले अरूलाई असर गर्छ कि गर्दैन आफ्नो बोलीबाट भन्ने कुरा एकताल सोचेर विचार गरेर मात्रै हामीले बोल्ने गर्नुपर्छ। त आउनुहोस्, यही कुरा तपाईँ हामी सबैले मनन गर्दै अब भने म अर्को एउटा गीत सुनाउँछु। यो गीत चाहिँ विश्वास पौडेलको स्वरमा सजिएको छ। रचना, गीत रचना पनि गायक स्वयंले नै गर्नुभएको हो भने सङ्गीत पनि गायक स्वयंको नै रहेको छ।

मित्र, भनिन्छ बोल्नेको पिठो बिक्छ अनि नबोल्नेको चामल पनि बिक्दैन। तर यसो भन्दैमा नचाहिने कुरामा धेरै बोली आफ्नो बोली बिकाउने चाहिँ हामीले अवश्य पनि गर्नु हुँदैन। बोल्दा सोचेर सम्झेर बुझेर मात्रै बोल्ने गर्नुपर्छ। त मित्र, मानिसको जीवन दुई दिनको छ। यो छोटो जीवनमा हामीले सबैसँग मित्रवत व्यवहार गरी मिलिजुली निस्वार्थी भई बाँच्नुपर्छ। हामी कसैका लागि प्रेरणाको स्रोत बन्न सकेको खण्डमा हाम्रो जीवनले अवश्य पनि सार्थकता पाउनेछ भन्दै कार्यक्रम समय सङ्गीत आजको लागि बिदा हुनुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रहरूले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथ मागेको लागि धेरै धेरै धन्यवाद। त मित्र, आज हामीले कार्यक्रम अवधिभर बोली वचनसँग सम्बन्धित रहेर गीतहरू सुनायौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भने। प्रतिक्रियाको लागि अनि तपाईँलाई कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ, यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्न चाहन्छु म। अनि तपाईँको माझमा उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना पुरन गिरीले गर्नुभएको हो भने सङ्गीत नारायण ओलीको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी रिता आचार्य बिदा भए। हौस् त, नमस्कार।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक। विपद व्यवस्थापनको सहजीकरणका लागि सर्वदलीय संयन्त्र बनाउने निर्णय। मूल्यवृद्धि नियन्त्रण र नागरिकको जनजीविकाको सहज बनाउन सांसदहरूद्वारा सरकारसँग माग। पहिरोले क्षतिग्रस्त कृष्णवीरको सडक मर्मत सम्पन्न। भोलिदेखि दुईतर्फी सवारी साधन चल्ने। र अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, 3 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। त्यसै गरी सर्वदलीय बैठकले भदौ 10 गते तिब्बततिरबाट आएको रसुवा भोटेकोशी बाढीको नामाकरण गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले रासोपा सभापति रवि लामिछाने संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ। संसदभित्रबाट संसदीय समिति बनाउनको लागि चाहिँ राजनीतिक दलहरू तयार रहेको र उहाँहरूको समर्थन रहेको, उहाँहरूको आग्रह र अनुरोध रहेको कुरा चाहिँ नि राजनीतिक दलहरूको तर्फबाट पनि आज व्यक्त गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढाउनुपर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्त्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ।
0: बैठकमा नेपाली कङ्ग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपाल, राप्रपाका नेता ज्ञानेन्द्र साई, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूको सहभागिता थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले प्रमुख चाडपर्व नजिकै गर्दा बजारमा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वाभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मौन बस्न नहुने बताउनुभयो। बैठकमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगहरू फैलिएको, हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेकोले त्यसलाई व्यवस्थित गर्न संसदबाट सर्वदलीय उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानुनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिमपहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने बताउनु भएको छ। बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जिम्मेवार बनाउन नेपालले उक्त विश्व मञ्चमा जलवायु क्षतिपूर्ति र जलवायु न्यायको पहल अघि बढाउनुपर्नेमा जोड दिनुभयो। जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत र उद्धार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व प्रसिद्ध एकाडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस ओस्कर अवार्डको 900 संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र तिनीहरू एलिफेन्ट्स इन दि फगको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनु भएको हो। सर्लाहीमा एकै दिन 5 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। मंगलबार भएका बेग्ला बेग्लै घटनामा परि सर्लाहीको बरहतवा, गौडैता, बागमती र कविलासी क्षेत्रमा भएका दुर्घटनाहरूमा 5 जनाको मृत्यु भएको हो। सर्लाही स्थित बागमती नगरपालिका 4 गोलीटोल स्थित च्याउ फ्याक्ट्री क्षेत्रमा मंगलबार साँझ चट्याङ पर्दा 12 वर्षीय दिना मोक्तानको मृत्यु भएको छ। करिब साँझ 5:30 बजी परेको चट्याङबाट घाइते भएकी दिनालाई उपचारका लागि बागमती मोडल अस्पताल लगिएको थियो। सोही घटनामा 11 वर्षीय प्रतिमा बोमजन र 42 वर्षीय पोसाक बहादुर वाइबा घाइते भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै बाढीमा नेपालीसँगै विदेशी पनि प्रभावित भएकोमा दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज अपरान्ह 4 बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल गर्न आवश्यक छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ। निरन्तर परिरहेको पानीका कारण मर्स्याङ्दी नदीमा जलसतह बढेको छ। भकुण्डीबेसी स्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार नदीको जलसतह 8.24 मिटर आसपास रहेको छ। सो केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा साइरन बज्ने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मर्स्याङ्दी नदीमा पानीको सतह पटक पटक बढ्ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताउनुभयो। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्णभीर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ हुने अत्यावश्यकीय सामग्रीको ढुवानी पनि प्रभावित हुँदै आएको छ भने गन्तव्यतर्फ जाने यात्रु र चाडपर्व मनाउन घर जाने आउने यात्रु पनि प्रभावित हुँदै आएका छन्। यही भदौ 10 गते भोटिकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्न रसुवा जिल्लामा 25 सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको जनधनको प्रारम्भिक क्षतिको विवरण 1 महिनाभित्र सङ्कलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्यादेश दिएको जानकारी दिनुभयो। बैतडीका ग्रामीण बस्तीहरू अझै पनि राष्ट्रिय प्रसारण लाइन तथा विद्युत सेवाबाट वञ्चित छन्। जिल्लाका कतिपय ठाउँमा बिजुलीका पोल र तार विस्तार भए पनि विद्युत लाइन सुचारू नहुँदा स्थानीयले बत्ती नै नबाली महसुल तिर्न बाध्य छन्। बैतडीबाट संवाददाता गोविन्द पन्त।
2: बैतडीमा अझै पनि कुल जनसङ्ख्या वा घरधुरीको आधारमा सरदर 35-40% जनसङ्ख्या पूर्ण रूपमा विद्युतको पहुँचबाट वञ्चित रहेको अनुमानित तथ्याङ्क रहेको छ। जिल्लाको पर्चौडी, सुनैया र पञ्चेश्वरका दुर्गम ओडाहरूका धेरैजसो ग्रामीण बस्तीहरूमा पोल र तार टाँगिए पनि बत्ती बाल्न नपाएको गुनासो गर्नुहुन्छ स्थानीय लक्ष्मण बोहरा।
3: त्यो ठाउँमा पोल होला तर त्यहाँ अहिले खिया लागेर अब केही छिनमा जीर्ण अवस्था बन्दै पोल परिवर्तन गर्नुपर्ने अवस्था छ। धेरै आवाज उठाए पनि न जनप्रतिनिधिले आवाज सुन्छ न केही नै गर्छ मात्र भन्छ गर्ने के होइन।
2: बत्ती नपुगेका बस्तीहरूमा स्थानीय बासिन्दाहरू वर्षौंदेखि टुकी वा सोलारको भरमा रात बिताइरहेका छन्। स्थानीय रिगेश धानुक।
4: अहिले चाहिँ हाम्रो सम्बन्धित क्षेत्रहरूमा चाहिँ विद्युत कार्य चाहिँ एकदमै ढिलासुस्ती चाहिँ भएको अवस्था चाहिँ हो। यस कार्यालयले अब सम्बन्धित कार्यालयहरूलाई विविध विषयमा चाहिँ कार्य अगाडि बढाउनलाई पत्रहरू पनि पाकेता पत्रहरू पनि पठाएकै।
2: जिल्लाका कतिपय भित्री र दुर्गम बस्तीहरूमा वैकल्पिक ऊर्जाको लागि निर्माण गरिएका लघु जलविद्युत आयोजनाहरू समेत अहिले बिग्रिएर अल्पत्र परेका भएका छन् स्थानीय रावल बोहरा।
5: जनप्रतिनिधिहरूले कहिले केही कारणले चाहिँ भएको, कहिले चाहिँ केही कारणले यस्तो हो पुग्छ, कहिले दसैँमा पुग्छ भन्ने, कहिले अब तिन चार महिनापछि हुन्छ भन्ने, त्यसको प्रक्रिया हामीले अगाडि बढेर छौँ भन्ने, तर काम चाहिँ नहुने क्या। त्यो जनताहरूले आवाज यस्तो गुनासोहरू राख्दाखेरि ठिक छ हामी गर्छौँ भइरहेछ काम चाहिँ भइरहेछ भन्ने।
2: भैतडीका धेरै जसो गाउँहरू दुर्गम क्षेत्रको कठिन पहाडी भूगोलमा छरिएर रहेका कारण विद्युत पुर्याउन असहज भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: हाम्रा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारले आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति बिदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति सिहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि तयार गरिएको विधेयकमा सो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो। सामाजिक सञ्जाल मार्फत आज उहाँले सो विधेयक अब मन्त्री परिषद लैजाने र त्यसपछि संसदमा पेश गरिने उल्लेख गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्क मौद्रिक व्यवस्थापन विभागले 60 अर्ब रुपियाँको 1 महिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र ब्याङ्कले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। महोत्तरीको भिट्ठामोड जनकपुर सडक खण्डमा पुलहरूको निर्माणमा ढिलाइ हुँदा स्थानीय तथा यात्रुहरूलाई दैनिक यात्रा गर्न शास्ति भइरहेको छ। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
6: महोत्तरीको भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ हुँदा शास्ति भएको छ। पुल बनाउन थालेको 4 वर्ष भइसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन, जसले गर्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ। पुल नहुँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय लतिफ नदाफ बताउनुहुन्छ।
7: हाम्रा सबको त यस्तै घाटा अब यही पुल 3 सालसे ऊपर से बन रहले, एकरा कुनै चीजको सुनवाई नै।
6: जलेश्वर जनकपुर सडक कुनै गली रोड नभई दैनिक रूपमा हजारौं यात्रीहरू यातायात गर्ने सडक हो। समयमा पुल निर्माण नहुँदा धेरै चोटी दुर्घटना समेत भइसकेको स्थानीय रूपेश मण्डल बताउनुहुन्छ।
7: आइरहेको मौसम प्रत्येक साल साले साले बाहिर आउँदै छ, लेकिन तैयो भी यहाँको जनप्रतिनिधि हो या क्षेत्रको प्रतिनिधि हो, अभी तक ओही पुल पर कोनो सुनवाई नै केलकै, बाहिर आउँदै छ। आब वहाँ रोड जाम भए छ, केको दुर्घटना भए छ, कतै बेर टेम्पो ओहिमे खसल छ।
6: बजेट अभावले भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटमेश्वरी पुल निर्माणमा ढिलाइ भएको र पटक पटक म्याद थप्नु परेको हुलाकी राजमार्ग जनकपुर परियोजनाका कार्यालय प्रमुख कृष्ण कुमार महतो बताउनुहुन्छ।
8: 4 वटा पुलहरू मेजर पुलहरू थिए र केही कलभर्टहरू थिए। मेजर पुलहरू मध्ये 3 वटा पुलको निर्माण कार्य अहिले भइराखेको अवस्था छ। एउटा पुलको अहिलेसम्म फेका व्यवस्थापनै गर्न सकिएको छैन। विगत 4 वर्षदेखि हामीले अर्थ मन्त्रालयमा बजेटको लागि शुल्क निर्धारण गरेका छौँ, तर हालको अवस्थासम्म पनि प्राप्त नभएको अवस्था रहेको छ। त्यसले गर्दाखेरि एउटा पुलको निर्माण हामीले सुरु गर्नै सकेका छैनौँ। त्यसको कहिले बजेट प्राप्ति हुन्छ र फेका व्यवस्था
6: 2079 साल फागुन 2 गतेको करिब 30 करोडको लागतमा पुल निर्माण कार्य सुरु गरिएको 4 वर्ष हुँदा समेत पूरा हुन सकेको छैन। मञ्जित कुमार राम, महोत्तरी।
9: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
10: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
9: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
10: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
9: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
10: र अझ रमाइलो कुरा,
9: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
10: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
9: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे,
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचारमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाको लस एन्जलसमा समाचार सङ्कलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा पर्दा 3 जनाको मृत्यु भएको छ। च्याट्सवर्थ क्षेत्रमा भएको बस दुर्घटनाको समाचार सङ्कलन गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो। लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा 4 जनाको स्वास्थ्य जाँच गरिएकोमा 3 जनालाई मृत घोषित गरिएको थियो। 1 जनालाई अस्पताल लगिएको छ। मृतकमध्ये 1 जना जमिनमा रहेका व्यक्ति भएको बताइएको छ। दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक, विपद व्यवस्थापनको सहजीकरणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय, मूल्य वृद्धि नियन्त्रण र नागरिकको जनजीविका सहज बनाउन सांसदहरूद्वारा सरकारसँग माग, पहिरोले क्षतिग्रस्त कृष्णभीरको सडक मर्मत सम्पन्न, भोलिदेखि दुईतर्फी सवारी साधन चल्ने र अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, 3 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

सर्वदलीय उपरोग स्तरक समिति गठन करे पर्ला माग कर छन्। सांसदलाई बाढीमा परेको हेराला मानुषक मृत्यु दर्ता बारे कानुनी प्रक्रिया सजिलो बान्या, रोकन्जेल बाटलग चाँडो खुल्या, बजार लगातार दिथ्या तसु पाछलो समय बत्तीबाट चलार गाडी बढ्ते जैल दुर्घटना रोकेले चालालारक सिप जाँच लाइसेन्स प्रणाली सुधार तसु बत्ती गाडी जोगालार बारे मापदण्ड टोकेले सरकारक ध्यान तान दिल छ। राष्ट्रिय सभाग आजुक बैठकमा सांसदलाई संयुक्त राष्ट्रसँग महासभामा हावापानी फेरन्जैको नेपालक हिमाली भागमा पर्ला असर बढ्दै जैल हिउँ पैरा तसु हिमाली भाग जोगालारमा विश्व समुदायिक ध्यान तान दिल र छाट। बैठकमा सांसदलाई अन्तर्राष्ट्रिय समुदायलाई हावापानी फेरन्जैलाई असर हट्यालाई जिम्मेवार बान्यालाई नेपालले उसे विश्व मञ्चमा हावापानी क्षतिपूर्ति तसु हावापानी न्यायिक पहल आगु बढ्या पर्लामा जोड दिइरहेला। सांसदलाई जागिर कर्लार, सीमा जोगालार, बडालार, महँगी रोकलार, किसाने फराल चिजक लागि बजार व्यवस्थापन करलार, मध्य प्रदेशमा आधारभूत सेवा बढालार तसु दलित छोराटेक पैसा नै पर्लारको पढाइमा सोलारी दिथ्या सहित थरीथरी समसामयिक विषयमा सरकारक ध्यान कारा दिल र छ। प्रधानमन्त्री बालेन्द्र शाह सँगै अमेरिकी दूतावास कार्यवाहक राजदूत मेगन बोल्डिने शिष्टाचार भेट गरिरहेक। सिंहदरबार प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा ओलखे आज भेट गर्ल हो। भेटमा हावापानीबाटै हखलार विपद खतरा हटालार तसु ओखरक सम्बोधन गरेलै विश्वव्यापी मिलेको कर्लार काम तसु सामूहिक प्रयासले अझै बलियो बान्या पर्लानमा प्रधानमन्त्री शाह जोड दिल रहेस। यससँगै भोटेकोसी बाढीपछि अमेरिकी कर्ल सहयोगमा आभार व्यक्त गर्दै अमेरिकी लगानी बढ्याले अनुरोध कर्ल रहेस। कार्यवाहक राजदूत बोल्डिने बाढी पीडितक लागि दुःख व्यक्त गर्दै राहत फेरिबानालारमा अमेरिकी सहयोग लगातार रहिधरलार बाजिरहेलग। प्रधानमन्त्री बालेन्द्र शाह संघीय संसदमा सम्बोधन गर्दै घोषणा गर्ला मितिभित्रै पृथ्वी राजमार्गभित्र नागढुङ्गा मुगलिनबाट खण्डमा पर्ला कृष्णभीरमा ट्र्याक खोल्लार काम पुरा भइरहेक। रसुवाग भोटेकोसी लरीमा हिउँ बाढी आइनेसो सरकारले सुरु गर्ल खोज उद्धार जाँच तसु राहत व्यवस्थापनमा भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिते प्रधानमन्त्री शाह कृष्णभीरमा रोकन्जैल बाद भदौ महिना भित्र चलालार बाजलार लग। प्रधानमन्त्रीको उही घोषणा अनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उसे खण्डमा भदौ 28 गते सोको जाँचक रूपमा मोटरगाडी सेवा सुरु गरेको सफल अख्नेसो आइलार कानु बिहिबार वा असोज 1 गते सो दुईबाटे मोटरगाडी चलालार भइरहेक। एकरक लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लगातार खटिधरल प्रधानमन्त्री सचिवालय जैल कानु सूचना निकालेको जानकारी कराल र छ। राष्ट्रपति रामचन्द्र पौडेल आगु राष्ट्रिय प्राकृतिक स्रोत तसु वित्त आयोगक आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन बुझाल रचिक। राष्ट्रपति कार्यालयमा आज आयोजना गर्ल कार्यक्रममा आयोगक कार्यवाहक अध्यक्ष विपिन राज नेहरूलाई राष्ट्रपति आगु प्रतिवेदन बुझाल राष्ट्रपति कार्यालय जनाल रचिक। प्रधानमन्त्री बालेन्द्र शाह मन्त्री परिषद बैठक बोलाल रचिक। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बिहारको 4 बजे बैठक बस्ती रचिक। प्रधानमन्त्री कार्यालयको अनुसार बैठकमा समसामयिक विषय तसु सरकारक लगातार कामक सूचीमा छलफल तसु चैलार निर्णय अखलार जनाल रचिक। सरकारी माइखलाई चुटेकमा 6 महिना तलबसहित प्रसुति वा सुत्केरी विदा तसु बाख्यालाई 42 दिनसम्म तलबसहितक सुत्केरी स्याहार विदा दिलार व्यवस्थाको लागि प्रस्ताव गरिरहेक। कानुन न्याय तसु संसदीय मामिला मन्त्री सुविता गौतमले सुरक्षित मातृत्व तसु प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि ठिक गर्ल विधेयकमा उसे व्यवस्था प्रस्ताव गर्ल जानकारी दिल हो। सामाजिक सञ्जालकबाटै आज उही उसे विधेयक मन्त्री परिषद लेख्लार तसु संसदमा बुझालार उल्लेख गर्दै कामक चाप बढ्ल सँगै मानसिक जीवनशैली फेरन्जैला कारण धेरैजसो परिवार 1 वा 2 सन्तानमा भर परिधरल अवस्थामा नयाँ जन्मलाई छोडाते तसु परिवारलाई धेरै समय दिलै बाब्याग माइखले सहयोग गरे राज्य जिम्मेवारी अख्ल बाजल रहेस। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोके प्राथमिकता सेवा लिलार लक्षित हरियो टोकनकबाट सेवा दे थालिरहेक। कार्यालय सेवा दिलारमा प्राथमिकतामा धरै पर्लार अशक्त सहित लाइनमा कुरीको बसै नै पर्लारलाई हरियो टोकनकबाट सेवा दे थाल हो। कार्यालय प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार पहिला प्राथमिकतामा बुद्रो बुद्री पाइलानी अशक्त तसु अपाङ्गता अख्ला मानुष अंशु 5 वर्ष एठक छोडाटेक मायक 65 भने हरियो टोकन लिलारे सेवाले कुरीको बसै नै पर्लार अधिकृत थापै बाजल रहेस। यीबीच गृह मन्त्रालय स्थानीय प्रशासन कार्यालयले परिपत्र गरेको प्रशासनिक सेवा लिलारलाई बिचौलिया मुक्त चारचारो सजिलो सोलारी बनाले निर्देशन दिल र छात। नेपालमा डेङ्गुक बर्के खतरामा रहलसँगै बागलुङमा स्क्रब टाइफस पनि फैलिरहेक। बागलुङमा डेङ्गु लागेको बागलुङ बजारक धेरैजसो घरै पछि बिरामी
भैरेला भने गाउँ

टी स्क्रब टाइफस लागेको बिरामीलाई बढिरहेला। जिल्ला सदरमुकाम बागलुङमा साउन यतै मात्र 1403 जनामा डेङ्गु फैलिरहेले इसे तथ्याङ्क नेपालमा नै धेरै रहल प्रदेश जनस्वास्थ्य कार्यालय जनाल रचिक एकरकबाट बचेले अग्निवर्गीय सतर्कता अपनाल रचिक। यीबीच गण्डकी प्रदेशक 10 जिल्लामा जैलपुस माघ सोको अग्निसम्म 2311 जनामा डेङ्गु लाग्ला पुष्टि भइरहेलिग। निर्वाचन आयोगले आफ्नै पुरानो सदस्यता रहल दल त्यागीको अर्को राजनीतिक दलमा छिर्ला 2 उपाध्यक्षसहित 10 स्थानीय तह निर्वाचित जनप्रतिनिधिक पद खाली अख्ला जनाल रचिक। आयोगले उयसँगै स्थानीय तह उसे निर्वाचित जनप्रतिनिधि दल त्यागला बारेमा आज सूचना निकालेको ओलखक पद खाली अख्ला जानकारी दिलो हो। आयोगका अनुसार मध्य प्रदेशक 4, कोशी प्रदेशक 3, बागमती प्रदेशक 2 तसु सुदूरपश्चिम प्रदेशक 1 जनप्रतिनिधि पद खाली अख्ला हो। भोटेको से बाढी बाटे अख्ल जन धनक नाशक विवरण जम्मा गरेले रसुवा जिल्लामा 25 तथ्याङ्क मूल्याङ्कन समिति गठन कर लार भैरेलिक। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्य संयोजकत्वमा समिति गठन कर्ल हो। जिल्ला विपद व्यवस्थापन समिति संयोजक तसु मुख्य जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा जैलकानु अख्ल विपद व्यवस्थापन समिति बैठकले बाढीबाट अख्ल जन धनक सुरुक नाशक विवरण 1 महिनाभित्र जम्मा गरेले नयाँ गठन कर्ल मूल्याङ्कन समितिले कामक आदेश दिल अधिकारी पाण्डे जानकारी दिल र उतै लमजुङमा लगातार पानी परिधरल कारण मर्स्याङदी लहरीमा पानीको सतह बढिरहेको जिल्ला भकुण्डे बेसिक मर्स्याङदी पानी नाप्ला केन्द्र अनुसार अग्नि लहरी पानीको सतह 8.24 मिटर यस्ता उर्सा रचिक भने उसे केन्द्रमा 10 मिटरलाई चेतावनी तह मान्ल रचिक। उयो अनुसार पाछल्लो दिनमा उसे लहरी चेतावनी तह धेरैपल्ट पार गर्ल केन्द्र जनाल रचिक। मर्स्याङदी लहरीमा पानीको सतह बढ्दै साइरन बजलार व्यवस्था पनि गर्ल रचिक। महोत्तरी बर्तिवास नापी कार्यालय सर्वेक्षक सेवा लिलारसँगै घुस लिटिकर्ल अवस्थामा समात्ल रचिक। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्तिवासक टोली जैलकानु सेवा लिलारसँगै 1,00,000 रुपियाँ घुस लिटिकर्ल अवस्थामा नापी सर्वेक्षकलाई रङ्गे हात समात्ल हो। समात्ल सर्वेक्षक सिराहा घर अख्ल तसो अख्नी नापी कार्यालय बर्तिवासमा काम करिधरल बाजल रचिक। घटनाबारे थप विवरण आए भने बाँकी नै रचिक। दार्चुलामा जैलकानु राति चट्याङ लागेको 1 ज्यान जैरेलिक। जिल्लाको मालिका अर्जुन गाउँपालिका 7 श्री पूरक 43 वर्षक भोजराज जोशी चट्याङ लागेको घटना आख्ला ठाउँमै ज्यान जैल। जिल्ला पुलिस कार्यालय दार्चुला सूचना अधिकारी तसो इन्स्पेक्टर देवेन्द्र बुढाथोकी जानकारी दिल रछात। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउनेछौँ केही गीतहरू विभिन्न भाषामा। पहिला सुनाउँदैछौँ जिरेल भाषामा, प्रेम जिरेलको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुन्नुभयो मगर भाषामा यो गीत देवमणी वास्तोलाको स्वरमा मनबहादुर आलेको सङ्कलन। अहिले हामी यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न भाषामा रहेका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ माझी भाषामा हरिशरण भट्टराईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं भोजपुरी भाषामा राम पवित्र ठाकुरको स्वर रहेको थियो भने संकलन मुरारी रेग्मीको। अब सुनाउँदैछौं कुमाल भाषामा यो अर्को गीत दलबहादुर कुमालको स्वर तथा संकलन रहेको छ।

अहिले सुनायो माया निरासीको स्वर निमा दोर्जी लामाको सङ्कलन घले भाषामा. अब सुनाउँदैछौँ लिम्बू भाषामा यो अर्को गीत कृष्ण ओझाको स्वर रहेको छ भने यस गीतमा सङ्कलन रहेको छ महानन्द ओझाको.

अहिले सुनायौं गुरुङ भाषामा यो अर्को गीत सोम गुरुङ बिरहीको स्वर तथा संकलन रहेको छ। अब सुनाउँदैछौ नेपाल भाषामा रामकृष्ण श्रेष्ठको स्वर तथा संकलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। त्यसै गरी सर्वदलीय बैठकले भदौ 10 गते तिब्बततिरबाट आएको रोसुवा भोटे कोशी बाढीको नामाकरण गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले रासोपा सभापति रवि लामिछाने संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीवनका जनजीविका सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले प्रमुख चाडपर्व नजिकै गर्दा बजारमा खाद्यान्न ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वाभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मौन बस्न नहुने बताउनुभयो। बैठकमा सांसदहरूले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगहरू फैलिरहेको हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेकोले यसलाई व्यवस्थित गर्न संसदबाट सर्वदलीय उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानुन प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार सेवा र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु गरेको छ। सभामुख टोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्म शुभारम्भ गर्नुभयो। सो अवसरमा सभामुख अर्यालले डिजिटल प्रणाली कुनै विलासिता नभई वर्तमान युगको आवश्यकता भएको बताउनुभयो। संघीय संसदका गतिविधि, विधेयकको अवस्था, सांसदको विवरण, बैठक तथा समितिका सूचना र नेपालको संसदीय इतिहाससँग सम्बन्धित अभिलेखलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिने प्रयास गरिएको उहाँले बताउनुभयो। चलचित्र सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रबन्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व प्रसिद्ध एकाडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्स ओस्कार अवार्डको 900 संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्रका टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चार मन्त्री डाक्टर तिमिलसिन्हाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायु जन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनु भएको थियो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. अमेरिकाको लस एन्जलसमा समाचार सङ्कलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा 3 जनाको मृत्यु भएको छ. च्याट्सवर्थ क्षेत्रमा भएको बस दुर्घटनाको समाचार सङ्कलन गरिरहेका बेला हेलिकप्टर खसेको हो. दुर्घटनापछि ठुलो आगलागी भएको थियो. लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा 4 जनाको स्वास्थ्य जाँच गरिएकोमा 3 जनालाई मृत घोषित गरिएको छ. 1 जनालाई अस्पताल लगिएको छ. मृतकमध्ये 1 जना जमिनमा रहेका व्यक्ति भएको बताएको छ. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्विके कि सङ्घ्योर सेन्डोनाङ प्रतिनिधि सभाकि आरिङ्के छोकदुला छोकमितिवी मिमाङ तिवी मिजे क्योङ्गो तन्दोग्ला निमे टेङमा थोको चालक तिवी गोङ फरुप सुङ्गिन गोङ युङमोजोनी मिमाङ कि मिजे क्योङ्गोला जोलोमो जबकोला सुङला सुनाङ सोङ छोकमितिवी तत्तु सेन्तिवा चिप्ला हुङ्गिन गोतोफला बजारला साप्समा ग्यासङ यम्बा खाक्सन्प चालक तिवी गोङ फरुपताङ चालक तिवा चालकसँग मेङ्यो सुङ्गिन तुकुइ नेताङ हुङमिजु कोला सुङला सुनाङ भिएन तुग्राङ केने छोकदुला छोकमितिवी फोटेको शिशो तकि क्योन फोको सखुल्ला नजाति वा फेलोप तोरुप मितिवा छोलोपताङ सुङक्योपकी लागाति वा खाक्सेन्पो चिने किगो कोला सुङला सुनाङ सुङ तुग्राङ केने छोकमितिवी स्वतकला सोनी तोरुप मितिवी मृत्यु दर्ता जफ कोर्के लाका चोलोमो जफ नागलुप लाम्तिवा जोनी टिम्बु पेगो बजार अनुगमन कि लाकाति वा हुर्थक केने निमिठेङमा किगो तेजेन तिनसो कि तुछोला लोकी इभी गाडी तप्योक्ला स्वरूप नेताङ युङमो सफला गाडी तुङ्गो मितिवी लक्ष्य ग्याम्सेफ किगो लाइसेन्स प्रणाली यर्ग्या सफ तेजेन इभी गाडी कोर्के ठिम तेन्तेने किगो कोला सुङला सुनाङ सुङ राष्ट्रिय सभाकी आरिङ्की छोकदुला छोकमितिवी ङ्याम्डुल ग्याखप छोकपी महासभाला नामग्युर्वा तेमा यमी खाङ्री तिवाला फोको क्योनो खाकी टोकपा तिवा फरिन गलोपताङ खाङ्री सखुल्ला सुङक्योप्ला जम्बुलिङला चिछोक्ला स्वप सुङ्क्वा छोकदुला छोकमितिवी जम्बुलिङ चिछोक्ला नामग्युर्वा कि क्योनो युङ्गो चप्ला ल्यागेन लङ्गो चप्ला यम्बी जम्बुलिङ मन्सला नामग्युर्वा कि तेमा फोको क्योन कि कुन्साप्ताङ जलवाय न्याकी कोला हुर्था क्याने लाका किगौला सुगेप नाङसोङ नामगिरवा कि जोसालेन्सी भोटेको सिताङ त्रिशुली चाङबुला वाउ सोताक तेमा क्योन फोको तिवला रातङ सुङक्योप नासागलुप खाङबे मितिवला कुन्साप तेर्गो क्योन फोको तिवी तन्दोग्ला चेङ्गा मालाव क्याने मेन्जु टडिकि गौतङ खाङबा मेतोप तिवला खाङबे टडिकि गौला छोकपी तिवी सुनाङसोङ तुग्राङ केन्द्र छोकदुकी आकस्मिक तुछोला छोकमितिवी हाम्पुमितिवी खप्तेला हुङ्गोफलाका मेलकपा तिवा न्युङमो चप्ला पुम्पेजा तिवी खप्तेला हुङ्गोफ साइबर बुलिङ ग्यागौला खाक्सेन्पो सिजु जप कोला सुङला सुनाङ भिएन छोकमितिवी ग्यालखप्ला लाका ह्याटोपको कब्सोगौ सन्छामा सोखुकी सुङक्योप नेताङ तम्बो जोगौ चालक तिवी गोङ फरुप नेताङ न्युङमो जोगौ याम्बुला जो चालक तिवा रङ्गुल्ला रङ्ग जोलुमो क्याने चुङ्गुप टरिकि गौतङ दलित पेजा तिवाला टेङ्गा मालव क्याने लोपचुङ टरिकि गौ कोला सुङला सुनाङ सुङ सिङजिन रामचन्द्र पौडेला राष्ट्रिय प्राकृतिक स्रोत तेजेन बित्ता आइकि फल्जोलो नितङ गेचुग्या नितङ गेचुग्या सुम्की लोखर प्रतिवेदन चिगेमका सिङजिन ल्याखुङला अरिङको डिक्याउ ल्यारिमला छोपी कार्यवाग चुख्या विपिन राज निरौला कि सिङजिनला प्रतिवेदन चिगेको सिङजिन ल्याखुङकी सेतोभिएन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचो रवि लामेछानेकी सोखाति वा तेरिला केताङ्गो सर्वदलीय छोकदुकी रङजुङ कालेटरी केतोप तन्दोक्ला चिकडेले केतोपला सोखाति वा तेरि डिग्ने छोकपा जफ थाक्छोत क्यान गए रासोपाकी छोकचो रवि लामेछानेकी गोठेला देव छोकदोला ट्रोसोक्ला छोकसुक गोतोप सप्सी सोखी कुछप तिवी गोठे थोङ्गोप क्यानी तुन्ठक निके नाङ्ला रङचुङ कालेके कोर्तिवा न्युङ्गो जप तेजेन टरिकी तन्दोग्ला सोखा तेरे फर्के मिक्सरल छोकपा जप कोर्ला प्रतिनिधि सभाकी छोकचोला सप थाक्सोत्याउन तुग्राङ केने छोकदुला गलुफदौला कि गते चिथम्बला ज्ञानग्ने हौसो तकी मिङ तेन्तेने कितोप्ला सुङला सप थाक्सोत क्याउ रासोपा कि सुङसेवा जगदीश खरेल कि ख्यान्तोक नाङसुङ छोकदुला नेपाली कम्युनिस्ट पार्टीकी गोठित माधव कुमार नेपाल नेपाली कङ्ग्रेसकी छोकचो गगन कुमार थापा राष्ट्रिय प्रजातन्त्र पार्टीकी गोठित ज्ञानेन्द्र साई जनमत पार्टीकी छोकचो सिके रावताङ यमा गोठित दिवा छोकसु क्याउ सेटक्वा सिलोनु बालेन्द्र सातङ क्याने यम्बी तन्दोग्ला अमेरिकाकी कार्यवाग सुङछाप मेगन बोल्टिनकी आरिङ सिलोन तेजिन लोन्छोक ल्याखुङला थुक्ठेत क्या नङ्गवा थुक्ठेतला सिलोन साकी तन्दिकी कालेकी तुछोला यम्बुला अमेरिका सुङकी क्याउ रोक्रमला थुचिछे सुनाङ सुङ सिलोन साकी रसुवाकी स्वतकी यम्बु मिमाङ तिरङ मिदा क्याने छिगेलकी मितिवालासँग क्योनफोको सुङ्गिन नामगिरवाकी जोसालेन्सी थेन्दोप रङजुङ काले युङमो सफ तन्दोग्ला चमुलिङ चिकडिल खाक्सेन गोतोप सुङसुङ थुक्ठेतला कार्यवाग सुङसा बोल्टिने कि रसुवा स्वतक्तेमा मि रक्ताङ टोङबला फोको क्योनला सेमदुक क्या नगिन क्योन फोको मितिउला सेमसो सुनाङ्गेन सुङसा बोल्टिन कि अमेरिका कि सुङ यम्बुला रोक्रम कितोप छोक्ला नमसङ गोतोप सुङसुङ
दलेन तेजेन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमौसिना के रेक्सुङ तेजेन ग्यालुङ खाक्सेनपो कि शिला सो फिल्म टिभी सुङक्योप्ताङ यर्गे कि तन्दोक्ला सुङकी ख्यालेन गोतो सुङक एकाडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस कि थेङ गुप्चुगुवा गोकी संस्करण कि तन्दोक्ला एम्बे गोठेत कि तोप फिल्म कि छोकपा ताङ क्याना आरिङ लोनखाङला छुङ्गुप थोकटेटला ग्याङसिङ लोनपो डाक्टर तिमौसिना कि कला सखु कि सुङक्योप कि तोप क्याउखाप कि ल्याग्यान कि तोप सुङक ग्याङसिङ लोनपो तिमौसिना कि चलचित्र सखु कि यर्ग्य कि तन्दोक्ला लोनखाङ ने रोग्रामा कि तोप छोक्ला सुङकी नमसाङ हुर्थक कि तोप कोला सल्भुजो नाङसुङ भोटिको शिशो तक्तेमा मिमाङ रोकताङ टोङबला फोको क्युन कि थो दुतुब्ला रसुवा जोङखला चोङकी कुछफ राजेन्द्र प्रसाद आचार्य कि गोठिला मेरा निसुङा कि थो ग्याम्सिप छोकपा जो सेन जोङखी रङजुङका लेटरिक छोकपी ग्याजुनपा तेजिन चोङखी चोक कमल प्रसाद पाण्डे कि गोठिला दाङ डुपा छुङ्गोफ रङजुङका लेटरिक छोकपी सुङकी सो तक्तेमा फोको क्युन मिमाङ रोकताङ टोङबी कोला ङ्याम्सिप क्याने लाचु कि नाङला थो दुतुब्ला ङ्याम्सिप छोकपाला ल्याग सुङकी अङ्गे हामला न्युङसोकला ला ठुक स्याकी लाताङ कुङसाङ तेर्गौताङ अङ्गे पापला निमा सिब्जुस्याङ कुङसाङ तेर्गौ ट्रेडिकी तन्दोग्ला प्रस्ताव क्यानक्वा डिम डिक्टिम तेजेन संसदीय मामिला लोनपो सुविधा गौतमकी सुरक्षित मातृत्व तेजेन प्रजनन स्वास्थ्य अधिकार ऐनितोङ दिन्छु थोन गाला युवा तोङ्गुफ तन्दोग्ला जो विधेयकला ती ट्रेडिक प्रस्ताव क्याउ ख्यान्थोक नाङसोङ सिलोन बालेन्द्र साकी सङ्घीय टोचोक्ला सुङलफ नगोफ्रिम्बला घोषणा ख्यान गोप्तोसो नाङलाराङ पृथ्वी गेलाम नङ्गी नागटुङ्गा मुक्टिङ लाम्ला खेलोफ कृष्ण फिर ट्र्याक फेतोब्लाका टुपा छुङ्क्वा रसवाकी फोटिको सिचाङबुला हौ सोतग्ला स्वर्णे तरुप मितिवा सुङ्क्योप कितोप मेन्जु क्यान तेरुप्ताङ रातकी टरिकी कोला दिपदौलाकी गते चुपदिने छिर्मु प्रतिनि सबला ख्यान्थोक तेरुफ्रिम्बला सिलोन साकी कृष्ण फिरला नागलोप लाम बदौला नाङलाराङ जिन्क्योङ कितोप ख्यान्थोक नगोफ कृष्ण फिर्की ट्र्याक पेतोप तन्दोग्ला पूर्वधार ग्यार्ग्य लोनपो सुनिल लम्सालकी हुर्थक क्याने लाका खि गोतोप सिलोन टुङ्गी खाङकी सेन ग्वासेसी प्राविधिक तिवाताङ लक्सेपा तिवा मेरा ङप्चो चोइकी घिमेठेङमा सुजो घण्टा चिङ्गिने सुन चुरु सेक्लाका खि गोतोप सेन ग्वा सोलुखुम्बुकी सोताङ युल छोकपी छोकचो सुनपा अन्जुना छिरिङ राईताङ क्यान मेरा हिला च्याकपो लक्पो क्याउकोला खम्जु ख्यालक अत्य दुरुपयोग अनुसन्धान आयुकी सुङसेपा सुरेश नेपानेकी सेतोप नाङसेन पजोलो नितोङ गेचु ताङ गेचु ग्या चुक्ला ढाका सिलाइ फुनाइकी जोङदार तेरोप्लाका जोने बिन्दोसी जोङदार तेरोप मितिवी लाने घुसलाउ क्युनला खम्जु ख्यालोपेन दुब्राङ क्यानी मौतरीकी बर्दिवास नापी ल्याखुङकी सर्वोच्च ल्याखुङला हुङ्गुप मितिवताङ क्यान घुसलाङ्गिन गोतोप कब्ला मेरा चुग्ला जिम्बो सेनक्वा अख्तिर दुरुपयोग अनुसन्धान ल्याखुङ बर्दिवास कि छोकपी दाङ टेङ्गा बुमुचिक घुसलाङ्गिन गोतोप नेताङला नापी सर्वसेकला जिम्बो येन जिम्बो सर्वसेक सिरा खाङबा युदोप तन्दा नापी ल्याखुङ बर्दिवासलाई लाका खि गोतोप सेनक्वा यम्बुला डेङ्गु नजाकी थोरिम कलेला होतोप बाग्लुङ जोङखाला स्क्रब टाइफस नजासङ थोङ्गो सेनगुवा बाग्लुङ जोङखी सदरमुकाम बाग्लुङ बजाला डेङ्गु नजा बङ्गी फेलिन गोतोप प्रादेशिक मिमाङ छोतेन ल्याखुङकी सेतोपिएन बाग्लुङला साउन लाछुर गेम्तिरङ मिमेरा तोङुचिक सहिजितङ सुम्ला डेङ्गु नजा थोङ्गोपिएन धुब्राङ केने गण्डकी प्रदेशकी जोङखा चिथम्बाला गलोफुस लाने चुन तन्दा सेक्ला मेरा मिमेरा तोङङी सही सुमतङ चुचिक्ला डेङ्गु नजा थोङ्गो गोदेम छोकपी रङ्गी सोखा क्युनजङ्गे याम्बा सबसे सोखाला सु छोकचो सुनपा मेरा निताङ क्यान चिथम्बा सन्देशन त कि गोदेमे मिमाङको छपकी कोसा तोङबा गलोप सेनक्वा गोदेम छोकपी डेलबा गोतोप सन्देशन त कि मिमाङको छपकी सोखा क्युनजगो कोला ख्यान्थोक नङ्गिन तन्दा मधेस प्रदेशला जी कोशी प्रदेशला सुम बागमती प्रदेशला निताङ सुदूरपश्चिम प्रदेशला मेरा चुकी कोसा तोङबा गोतोप सेनक्वा सर्लाकी सिरसिरियाला मोटरसाइकल नि थोक्ने मि मेरा नि नासागल ग्वासेसी मेरा निला बङ्गी क्युन फोको सेनक्वा सर्लाकी कविलासी टोङखेर वरा आङ दिन सिरसिरियाला गोतोप मलङ्गवा नवालपुर लामला ड्रै गोतोप मोटरसाइकल ताङ क्यान याम्बा छोक्ने हुङ्गेन गोतोप मोटरसाइकल थोक्ने मोटरसाइकल तोङ्गो मि सर्लाकी गौतेर टोङखेर वरा आङ ठोकी लो सुमजुकी सुमित यादव ताङ मोटरसाइकल तोङ्गो मि सर्लाकी कविलासी टोङखेर वरा आङ ग्याक
ताकि निशु ठोके पप्पू पासवान नासगलोप गेन दफ्योग्ला बङ्गी क्योनुफोको निकर मेन्जुकी रिम्बला प्रादेशिक मेनखाङ मलङ्गौला नासगलोप चङ्कीको सुङमाक मिलाकुङकी डिएसपी वेद प्रसाद गौतमकी सुङसुङ रेडियो नेपाल ने शेर्वी सङ्गीर डुप्सुङ थुचुछे।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98

0: पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा,
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ऊ पखाबो इले विभिन्न देश पाखे रात यो सामग्री नाप ड्रोन यको मात्रा थन डुवाउल वे सन्दर्भ जिसम पासा बङ्गलादेशी पासा छौ ड्रोन न जुनाओ जिबी विभिन्न थासे ओ पखाबो युप्टि भिडियो खिचाइआ सन्दर्भ जिबी विभिन्न थासे चाहिला उब्ले नसे द ड्रोन यो एकदम इन्ट्रेस्ट जोगो जे थन बनादि सारासा ड्रोन छौ एकदम थङ्कना यो नुगु प्रविधि जुन विभिन्न प्रकारे भिडियो खिचाइआट एरियल फोटो खिचाइआट उठेन टु विभिन्न प्रकोप जीवले मनु त मालियो उठेन टु राहत सामग्री ठेङ्किनियो लागि एकदम ज्याओ प्रविधि ख
1: हजुर जे थो खानपला यागु जे ड्रोन विशेष थो छिसे चाहिँ सल ब्याकीको कथा थो घोसा गोया गुजुल छि अन चाहिँ नेपाल झ्याती ढङ्गा चिन चाहिँ नेपाल झ्याती ढङ्गा चाहिँ छि चाहिँ जोखिम मोलेना छि चाहिँ त्रिशुली लगायत छि चाहिँ अन झ्यादी ल अन चाहिँ छि छुछु छि अन वास्तविक रूप चाहिँ सत्य तथ्य गजुगु कथा चाहिँ थो चपु चलन एना चाहिँ त्रिशुली खुसी चाहिँ अन चाहिँ छेद विच्छेद यागुप्री अन जनजीवन छेद विच्छेद यापी छेत भग्नावशेष यागुप्री झिसेन युट्युब मार्फत टेलिभिजन झिसे चाहिँ सोया छि वास्तव्य अन थेङ्का दिनुलाई छु मिखा चाहिँ छु सोया दिया गठे छि टाका दिया
0: जी चाइना बेला जुन खुसी भाओ टाइम हे यो ठाउँ ड्रोन न अन छोया पास्पी त जुन ओ ड्रोन एसोसिएसन पास्पी लगायत आर्मी पुलिस नप सरसल्लाह अन ड्रोन यो पि ज्या जुया चङ्गु ख वे टाइम हेन जिउ ड्रोन न अनि यहाँका पास्पीसँग चलेना वया चङ्गु जे नेपाल ठेन हुँगा जी निनु लिपा जे अन छौ स्थलगत भ्रमणे वना वे टाइम चाइना पाखेँ पेगो ड्रोन 80 किलो सामान लोनीपट्टि ड्रोन
1: 80 किलो
0: हजुर छौ ड्रोन 80 किलो लोनीपट्टि ऊ ड्रोन नेपाल त रात स्वरूप बिउ ख र ऊ टाइम ऊ ड्रोन यो यो प्रशिक्षण केहीपट्टि ज्याजो यो लागि जिएन ठेन ठेन जुन ऊ रसुवा नसे रसुवा गढी नसे जुन गल्छी टाका चाहिँ एकको पटक अन जुयाच्नुको ठ्या परिचित था अनि बस्ती जस्तै अनि एउटी ऊ रसुवा गढी जुल ओठेन्टो कोए ऊ कर कार्यालय ओठेन्टो बेत्राबोटी ऊ ओठेन्टो त्रिशुली अलिक देवीघाट अलिक गल्छी ऊ सम्पूर्ण एरिया दुबान लाओ खण्ड त खुसी उप्टी लेभलले 20-25 मिटर बोरे जुन अझ 4-5 तल्ला ऊ डुबान जु जुयाचन उसलाई उखी पारी वारी पारी ऊ पुरा खुसी बगे जो
1: खन्दुसीन
0: जीवन बेला अन नयो कारणना ऊ त्रिशुली बजार वारी ढुङ्गेर हटासे ढुङ्गे बजार अन्टाकजको उनी अवस्था दु ऊ यहाँ चुए खासे मरु र ऊ यहाँ भुडी चुए छौ ट्विन युपट्टि व्यवस्थिना अनि मनु त वार पार नाचङ हो खण्ड त ओठेन्टो अन बस्ती स्वयं मर्याङ्कल अन ऊ बजार अन्ल ऊ चारास एकदम चले जो बजार ट्रेकिङ रुट लाङटाङ ट्रेकिङ रुट ओठेन्टो उखे चाइना मानसरोवर चायो नि उप्टी रुट ऊ कारणना एकको क्षति जो खण्डु मलाई अनि ऊ बिचे 8-9 वटा हाइड्रो पावर उप्टी जुन निर्माण जुयाचङ्गु अलि न्यू सोल चले जुयाचङ्गु उप्टी त्रिशुली 3A प्लाउ दक्षिण प्लाउ त्रिशुली ऊ जुन ऊ हाइड्रो पावर जेनेरेट जिप्टी ऊ बिल्डिङ एफ टोपु अवस्था डु उसले टटगौ लो चुइका आया ऊ पुले ठकर नयाँ ऊ पुले बगे जोप्टी अवस्था डु होइन
1: धाबले चाहिँ ऊ बोल लुँ छेउपट्टि चाहिँ धाबले चाहिँ महादेव बेसी त ठाउँ ढका चाहिँ महादेव बेसी चोपिसे चाहिँ ऊ युट्युब हेरेर अपलोड नाटो तापाउ थासे त के लुँ छ चाहिँ भगुङ गरेको थिएँ नि आफ्नो चारौँ टन्यो ढिया चाहिँ त्यो योगको देश न उयो त चाहिँ या त थियो पनि चाहिँ धाइके थो जापानीको पनि सुनामी थिएँ है थो नेपाली न सुनामी सुनामी थिएँ जुल धाइपट्टि न जुन अहिले छौ गतिकी आयो अन केरुङ नाका चाहिँ 200 मिटर त के ऊके योपट्टि छाल चाहिँ ठाउँ ढका अहिले अनि योपट्टि चेचे चौपट्टि त के बस्ती त चाहिँ सखाप नाटो ढिया छिसे विदेशी च्यानल न सोया अठे ख कति ख
0: अनि एउटा भौगोलिक अवस्था स्वेपले गरिरहेको छ लेङ्गे खोला छेउ नेपाली भोट नभयो जुल
1: हजुर
0: मेरो भोटेपछि खास झुरे जु गाने
1: त्रिसले
0: गुल्न खुसी दक्षिणा भोटे खुसी राई जस्तै काट पानी नभोटे खुसी राई
1: अनु
0: कर्ण रे छुरा छ चाइना इमिग्रेसन सेन्टर डो इमिग्रेसन सेन्टर यो जङ्ग खौ उखे सोएबले चिराना सोएबले जवे लिङ्गे जुल खवे चाहिँ भोटे खुसी जुल
1: भोटे खुसी हजुर
0: ऊ खासै अब त्रिशुली नदी अथवा भोटेकोसी एकको फराकिलो म जस्तो
1: हजुर
0: साँगुरो
1: हजुर
0: मलाई एकदम कुहे यो लेभल 2500 मिटर कुहे अब एकदम तरङ फोर्स भएले ऊ बिल्डिङ त हिट नल्छ बिल्डिङ अथवा ऊ झ्याचोप्टि ऊ भोटेकोसी उप्टि
1: हजुर
0: उके हिट नभएले ऊ ल ब्याग सरे झुल
1: किलोमिटर त के ब्याग सरे झुल रिपोर्ट भयो आज
0: चार पाँच किलोमिटर ल खैमा खो छारा उसले ठाउँ माल
1: हजुर
0: कोइलो चिहेला त
1: हजुर
0: ओह्रालो ऊ कारण दुई तिन किलोमिटर ऊ खै तर अन्न चाइनिज त्यो छु न बस्ती मर्गान
1: ऊ
0: बस्ती चाहिँ केरुङ चुए एकदम 20 किलोमिटर चुहेको
1: छ
0: उखेलो बाओ मखो छ लिङ्गे खोलाइ ठुकिलो बस्ती मरो इमोप्टी मानव क्षेत्री सायद अन्न बस्ती मरो कारण मजु तर घन मानव अझै क्षेत्री जुन लाग्छ ऊ जुन ऊ इमिग्रेसन सेन्टर ऊ केरुङ यो इमिग्रेन्ट सेन्टर पोर्ट गयो जस्तै गुल्न गाडी चिकेन हो पि सामान कहाँ हो पि डक्क पोर्ट चेकिङ जुहार नि अनि सामान हैजुल अनि पोर्ट न अनि डुजुल अनि पल्टिना चिरा नेपाली हैजुल सामान ऊ कारण होइन गुल्न छिटी झुप्टी ऊ पोर्ट एज हो
1: गयो
0: चाइना केरुङ पोर्ट
1: हजुर केरुङ पोर्ट अहिले अनलिपलाई च्याप्रो बेसी अहिले
0: अनलिप थुकेछ छौ मेउ अछि धुने च्याप्रो बेसी मको छौ
1: बेत्रावती न झुल
0: बेटा बेटा कोही झुल स्याप्रो बेसी अझ कोही उसमा चुहे छौ बस्ती हजुर दुखा जुन ट्याक्स ट्याक्स खायो
1: हरेक ठ्याक्कै लु ठाउँ चाहिँ हजुर त्यो त उयो छौँ पनि खाले एकै चुहे हाइटे ख
0: हाइटे
1: हाइटे ख अन्नलाई यो खै अझै नोक्सान झुल अन्नलाई लगभग लगभग 400 ट्रक त खै अन्न
0: क्युले चुनाउनुमा क्युले जुन सामान काउन्टर जुन क्युले चुनि इपिन्टको लाखन्डु ओठेन्टु जुन ऊ ढुङ्गे बजार स्याफ्रो बेसी करिब करिब 17 किलोमिटर टुका
1: हजुर
0: 17 किलोमिटर जुन डिस्टेन्स है रोड एला भेहिकल्स तलाई गाडी त ओड रोड जाने इपिना पनि लाटो छ
1: उखे लिसलिसे उखे लाङटाङ राष्ट्रिय निकुजे उना चोपी उखे चाइना यो पनि तिब्बत युपट्टि अन चाहिँ
0: मानसरोवर
1: मानसरोवर कैलाश मानसरोवर उना चोपिन यो लाटोन जुल
0: ल्याउ्या
1: चोपी चाहिँ यो कोही लाटो हामीले चाहिँ आज चाहिँ त्यो ड्रोन चाहिँ गनगन पुगेका दिएल
0: सुरु पहिलो चरणलाई मानव जीवन रक्षा यो लागि त्यहाँ सोचे मलाई ऊ कारण होइन सामान छ एउटा लिपियो खाउँ है ऊ जुन ऊ पहिरो वे साह्रो कने खुने छ ड्रोन एसोसिएसन आह्वान हेर्दा सुके सुके ड्रोन डु डक्क ड्रोन जुन आवे मल
1: हजुर
0: नेपाल सरकार नप समन्वय होइन
1: हजुर
0: पुलिस आर्मी नप छौ कोअर्डिनेसन नछौ टिम डेकलका
1: हजुर
0: टिम डेकल अहिले सुके सुके छुछु ड्रोन डु उपस्केल ड्रोन थियो फोटोग्राफी भिडियोग्राफी आजको दही
1: हजुर
0: उखेलाई छौ स्वेटरलाई झिल भिजुअल
1: हजुर
0: तर उके मनो मालियो जुन ऊ मनो लाभे मनो मालियो चाहिँ उके ज्या या फैम
1: हजुर
0: उके लागि थर्मल ड्रोन माग यदि थर्मल ड्रोन रहेछ सुझिरहेछ जस्तै मनो त छिए लाना झुन्का सँग पिनिल खन्दै मुख हामी यो नर्मल ड्रोनहरूलाई पिनियो जग्गा खिचाइएका पिचे मलाई एरियल मार्फत खिचाइ तर ऊ थर्मल ड्रोन छुइरहेछ ऊ लाना छौँ ह्याउले ल्यामा मैले तलान ल्यामा ऊ पूर्ण ल्यामा उके छु अछि मरो ऊ छौ लेजर लाइट छु या अनि दुनि मनो डुमहरू पत्ल्याइदियो
1: ऊ लेजर छोएले न मना चोपिन त अब पत्ता लगाए फै म
0: मना
1: चोपिन थर्मल
0: लिभिङ अछि चाहिँ पत्ल्याइ
1: हजुर जस्तै नाइट भिजन हेलिकप्टर चाहिँ योगको थाहा छ युद्धग्रस्त थाहा छ बनि नाजपुरपट्टि मनो त्योपट्टि थर्मल युग अझै न खामे चाहिँ आ थो ड्रोन युपट्टि चाहिँ लब चाहिँ जस्तै थो भोटी खुसी थो ङ्गा झिसे चाहिँ लब चाहिँ गनगन नेपाल सरकार या त स्थानीय तह या त सरकार काउडो छिउ अनुभव
0: थुट्टामे झिके विभिन्न स्रोत साधन जो छ अझ मानव क्षति कम जियो मलाई ऊ झिके मरो कारण होइन चाइना बिरुङ्गा जुन जुन ड्रोन यो उपयोग जुया छ न यो थो क्षेत्र न थियो आवश्यक थाना आउटो मरेक मगाओ थाना आउटो उडेन्टु नेपाल सरकार न याक्न छौ नीति वही
1: हजुर
0: आठो युजलाई मल्टिपल प्रपोज
1: यो
0: कोठा छ युज या युज जस्तै भिडियो खिचे नसेकया अनि रेख डेक निरीक्षण मलाई छो इन्भेस्टिगेसन नाप आठौँ आठो कारको युटी खाउँ या चौँटो मलाई गन लम मर्या गन पुल मर्या वारिपारी सामान छोए मलाई अटुवा छौ यो कु डिस्टेन्स सामान छोए मलाई लाग्छ एकदम कम मूल्य छौ सामान ढुवानी आयो त वास त यङ्की उपचार सामग्री छोयो कारण होइन ठुकै यो युजलाई व्यापक दो
1: हजुर इन्जिनियर ज्ञानु राजा महर्जनज्यू जिन थाहा छ फोन ल्याबु भत्स मिस्टेक जो गु हुने हान जिन्सक झिन्जिनियर बाजमेज त फोन ल्याबी 42 11 7 21 42 11 7 36 फोन यनादी फै ज्ञान राजा महर्जनज्यूले चाहिँ प्रत्यक्ष छिम चाहिँ संवाद न यनादी फै इन्जिनियर बाजमेज पनि धासे आगत क्या छि ड्रोन यु ख लानाद ल नाप्नाप ड्रोन ढाबलेला नाचन छि धाइत ल गुल्न फुटेज क्या पनि आदि इत्यादि आउया चाहिँ त्यो थिएन छेलिफोइ मुनुटे त छुएन राहाते चाहिँ 80 किलो तक न उखी ठुकी या फुइट हुँ न जुल त्यो ड्रोन युपट्टि या खलाबे चाहिँ थौकने वार जो आन चौँदो युक्रेनी वार जो आ चौँदो इजरायल इरानी वार आ त्यो ड्रोन हाँक्न चाहिँ एकदम मानव त्यही त है त्यो नरसम्हार हेरेको ठाउँ जो आ चौँदो हामीले त्यो ड्रोन यो भटी चाहिँ फाइदा बेफाइदा छ अर्को कुला दिसले छिचा थोए विषयले चाहिँ चाहिँ नेपालले प्रथमै जुइ फुछि चाइना हुना चाहिँ ठुक्या चाहिँ ट्रेनिङ न कया दिम जुलिन थोन्येन
0: वास्तवे चुनौती जो फाइदा बेफाइदा दै दै अवश्य न खास ड्रोन यो सुरुवात यक्कु नि थौँसु 50-60 वर्ष नि आएछ वारे युज यो छौ उपकरण ख
1: हजुर
0: जुन आर्मी स्टेसनसँग युज है तर थौँकने जुन बजारे वया चङ्गु मन्त्रीसँग युज नाचौँ खास छो ड्रोन मक्सी त क्वाडकप्टर त्यो फाइन दियो क्वाडकप्टर
1: हजुर
0: मलाई अहिले छौ चित प्रोनाउन्स या अफ यु हिसाब ड्रोन ड्रोन त हाल खास ड्रोन यो मिनिङ चाहिँ हनी बी कस्तिया
1: हजुर हजुर
0: हिसाब गुगलले सोल्ला छ ड्रोन यो मिनिङ सोल्ला छ हनी बी गाबी मिज पि हनी बी
1: हजुर
0: मङ्गला अहिले अब छ फ्लाइङ जो कार नै नान ऊ हनी बी नप छौ नामकरण या जुइफु गुल्न मार्केट गएको चाहिँ चिस ट्याम लाग्छ त क्वाड क्वाड प्रोजेक्ट ट्याम
1: क्वाड क्वाड हजुर
0: चिस इजी हिसाबमा अफ हिसाबमा ड्रोन ड्रोन त्यहाँ छौँ खण्डु अहिले सुरुवाती चरणले ठु ड्रोन वारे यो जुन जुन आठौँ कुनै ठु भिडियो खिचे हरेक चिज वया चाहन्छु ल अहिले आठो वया ख ठुकै बेफाइट नै यक्कुडु चारा छ ठुइ त मिसयुज या टा छ विभिन्न हटियारी रूपेन मन्दिरसँग युज या फै वे जुवा थियो ठुइट मोनिटरिङ ठुइट लाइसेन्सिङ मलाई ठो पाइलट दको आइडेन्टिफिकेसन दको कया चाहँदो चाहिँ उइट छिस भिजुअल छोया एकुरेसी छौ एकुरेसी खण्डु चाहिँ उयो म्यापिङै उयाट्ने गन्ठासे असि या ख अन्ठासे चिस आक्रमण या फो कारण होइन ठो छौ खत्रै न विषय ख वे जुवा सरकार ठुइट छौ कार्यान्वयन या त एकदम ठकुवा चाहँदो
1: हजुर
0: हजुर कुनै हामीसँग नयाँ ढ्याको चिज याद ल्याउला ठुटो कन्ट्रोल या फैमाको ठुकै उठे त्यो कार्यान्वयन गेना या उयो किसिमे सरकार तयारी डु ठु युजफुल नजुल तर छौ सुनाना छौ मिसयुज या ढाँसा छौ एकदम तरौँ दुर्घटना नजुफु कारण होइन ठुट सचेत जुया चल्यामा हो खण्डु
1: नेपाल सरकार त स्पष्ट रूपमा गैना थुइ त चाहिँ व्यवस्थित रूपमा चाहिँ ढ्याक्युट्युब
0: नै आठको भित्र चुजिया जुवा चाहिँ थाहा छ छौ क्यान चाहिँ उज्जैन प्राधिकरण छौ ड्रोन रजिस्ट्रेसन यही
1: हजुर
0: चाहिँ हटियाठेन ड्रोन रजिस्ट्रेसन यहाँमा विदाउट रजिस्ट्रेसन ब्रेक नम्बर हो एनी टाइम एनी वेयर पुलिस स्टेसन जोन फो र वुठेन टु ब्रेक टर्न जस्तै आएर आटेज गाँसिया भएका हो केही पनि चिना छैन मलाई तर भेक थिएन प्रत्येक फ्लाइटै पर्मिट कामा सुकै लागि भेकियो
1: हजुर
0: चाहिँ खेलौँ टेन झल्ला भेकियो हो छौ फङ्सन छौ थौ प्राइभेट फङ्सन यसलाई भेक डट मलाई अलिक पब्लिक प्लेस भेक मर्का मेरा देश नरे ख
1: प्राइभेट या त न नेपाल प्रहरी नपाउँछ स्वीकृत
0: प्राइभेट प्राइभेट मर्ने चुनावी हो जस्तै प्राइभेट यो मतलब भोज भटेर बिहा व्रत बन्द ओयौली यो ज्याटा खासे छुन यहाँ माचार छ इन्डोर खिचै पृथ्वी छ खिचै ऊ मेरा मेरा खिचै मखुके अलिक ऊ कारणलाई छौँ मतलब मर अलिक उठेन फेस्टिभल है जुल फेस्टिभल होइन पुलिस छ उसले केयरमा या चाहिँ ऊ नगरपालिका अथवा वडा नपर्न सम्बन्धी यही कारण उल्टाक्न अछि म जस्तै कन्भेन्सन एरिया चिउ छु कन्जर्भेसन एरिया राष्ट्र निकुञ्ज अथवा छुन एउटी पब्लिक प्लेस जस्तै विश्व अझ सूची मलाई वर्ल्ड हेरिटेज
1: हजुर विश्व सम्पदा
0: सम्पदा सूची एउटालाई खिचैया म रोपटी नियमेड हजुर वे कारण छौ खत्रियो कारण छौ ऊ अझै याना टोका
1: हजुर त्यहाँले चाहिँ भदौ दस गतेलाई हेलिकप्टरलाई यो के अझै राहतको लागि मनु त मालिकको लागि मनु त्यो त जीवित उद्धार लाग्यो यो के ज्याट ओके चाहिँ झिउ छेछम मिसा पाइलट ट्युप्री नेपालमा पहिलो मिसा पाइलट नाला छौ कथाला वेकयु चाहिँ भेहेजु जुला ओ ढुङ्गा ड्रोन युप्टिन खला बला यो खोजुया छौँ त्यो ड्रोन यु कारण चाहिँ मुनु त नेमखना चोपी सुरुङ्गे तक धुवाउना चाहिँ मालिगो अहिले चाहिँ चोहे चाहिँ लसिन डङ्गा चाहिँ थाउनमा फुट्या या त ठिङमा फुट्या टक्न ड्रोन चाहिँ नकर्ने छिन् धैदल 80 किलो तक्न अछि चाहिँ राहत प्याकेज न बिउपट्टि न अछि जुल त्यो विशेष खलाबले ठ्याक्कै छु ध्यादी हेलिकप्टर युपट्टि महत्त्व आ ड्रोन यो महत्त्व या त चाहिँ गैनाको लागि फै
0: छुन चिज छुन प्रविधि छेलिबले छौ आर्थिक न खै
1: हजुर
0: हेलिकप्टर वो ड्रोन युपट्टि जुन वो सञ्चालन हिबले जुन वो आर्थिक भार एकै फरक
1: हजुर
0: जस्तै चिसँग खना चाहिँ हेलिकप्टर 16-17 छेला
1: हजुर ऊ
0: फ्री मख
1: हजुर
0: ऊ टेफुलमाला
1: टेफुलमाल हजुर
0: केही रकमलाई सहुलियत दिए तर असा उकै आर्थिक भारलाई डर डट ड्रोन एकदम बोस्यालाई एकै गुणा कम आर्थिक भार सञ्चालन जियो चाहे ब्याट्री सञ्चालन जियो र इन्धन भए उडेन टु एकछिन चार्जरलाई हाँक्न युजियाजी ल अहिले हेलिकप्टर डिओ ठ्याक्क असि जुयु जुल लाजेको भइछु जस्तै सुरुङलाई उकै सर्चलाई पहिले ड्रोन नै या मलाई ऊ बाढी जुन ऊ ठासेन पहिले ड्रोन पहिले इन्भेस्टिगेसन या टुका
1: हजुर
0: पहिले ड्रोन इन्भेस्टिगेसन या त पहिले कोही ठ्याक्कै सुखहरू एउटा चाहिँ ला उता मनु ले मल्ला अन मनु ले मल्ला अन सामान्य मल्ला उसले लिप्टिने ऊ हेलिकप्टर जाइना छ
1: टुका हजुर
0: सुरुवाती चरणले ड्रोन है दको जाइना छ टुका अन्त ऊ करिब करिब 15-20 ड्रोन युज या छ टुका सुरुङ
1: हजुर
0: लिपलाई एकको हेलिकप्टरमा प्रब्लम जुन लिप कन्ट्रोल या त सुरुङलाई सुके सुके ड्रोन टक्कै ड्रोन जुटाउनु
1: मौका
0: ड्रोन बेकाले ऊ कि माला होइन
1: राहतियो लागि ख कि
0: राति
1: रिल देख्यो
0: राति मतलब अनि एउटै इन्भेस्टिगेसन या गन मनु डुला गन मनु अर्कै जुवा छौँ डुला एउटै निरीक्षण ड्रोन भएको सुरु रिल सिल सुना
1: ड्रोन आइदिउले चाहिँ भदौ 10 गते लगत्ते गुल्न भएको पनि ड्रोन चाहिँ रात सुहाउ न मुनु त गन्दु फसल जातो पनि गन्दु ढ्या चाहिँ माल त जुल लिप चाहिँ आछि गुल्न चिन उभला ड्रोन त एकदम अत्याधुनिक प्रविधि दुप्टी ड्रोन वा सुरुङ दुनियाँ त के हुना चाहिँ
0: गन हाँसा छुन जुम खोप्टे उसलाई वे ड्रोन आज मेन प्रब्लम छ जसलाई हाँस जस्तै या जनगुनासो नहोला सरकार रेस्क्यु या मफ्ट थोमफ्ट चारा छ सुरुङ्गो मुटु पार्टी छु
1: हजुर
0: मुटु पार्टी उसले ला पहिलो पाला
1: च्याकमा
0: पामा च्याक ल ड्रोन न छेफेम छुन छेफेम समस्या बोझ अब हो चाउ जसलाई मनोट न हुन्जे स्क्याबेट न हुन्जे हरेक हुन्जे जु ल पहिलो पुवा च्याक्टर ठाकुल छ पुवा च्याक्टर ठाकुल पुवा घन्डियो पट्ल्या मफ्टका
1: हजुर
0: अब पुरै जाबिल छ
1: फुले फुकाउँ अछि चुका नै बिल तिना नै बिल मुठे पार्टी गाला गनखट घान अनुमान न या फै मुक्त अहिले चाहिँ नेपालले चाहिँ झि प्रविधि न उल्लि
0: प्रविधि
1: लोकेसन
0: प्रब्लम जुल लिप इन सम म्याप सेयरिङ एना इन्जिनियर सम म्याप सेयरिङ एना लोकेसन पटलाइना नै लिप अछि छ नि नटलो वन अफ समस्या जा छ
1: हजुर त्यहाँले त्यो ड्रोन बोका चाहिँ त्यो राहत यिनीको मनु मालिकको अहिले चाहिँ गुल्न ठोके चाहिँ सेना त्यता ए गुवालियाउको ठन यो ड्रोन गुवालिया त छुके चाहिँ गुल्तक गुहाली बिल धायु मतलब चाहिँ मुनो त माले त जीवित मुनो त माले त या त मुनो सिप त माल त सिपिला ओ पिनपिनी दस खनिज हाउलि ल माले फोइपट्टि अवस्था म र ड्रोनवे हुने चाहिँ मुनो त माउपट्टि यो छु छिके रेकर्ड दु ज्यादा समाचार मखाउने
0: ओ गर्जु लासा ड्रोन अब छे ढुन्चुना छ पिन पट्ल्याम अफ त अब ओ अनला हजारौँ मनुटला पनि सिनाचौँ डे डे भएको चारा छे चुकायौँ चुल्ला छे पुऱ्याउँछु कारण होइन अहिले छौ नि केसे छुचो लाग्छ जस्तै अनि यो क्राउड ड्रोन बेका छ बेला म मनुटो मुनाछु नि छ्या मुनि किसिममा अहिले लिप पुलिस त्यसमा फलोअप या त
1: फलोअप
0: भेटापट्टि ऊ भुरिम सम्लु आउल नि
1: हजुर
0: चिया पास्मीसँग ऊ पट्ल्याइ होगा
1: ड्रोन बेका
0: अछि झुल अनि ऊ लिपले सच्याबले ऊ छेलाई छे घुना गुन्ठामहरू ऊ टस्ना ऊ टाइममा जी अनि ढोका ऊ टाइममा जी ठुकी ढुङ्गे बजारे ढोका
1: हजुर चण्डिका श्रेष्ठ श्रेष्ठ
0: इपी चाहिँ भेटापट्टि ऊ झिपिङ अनि ऊ लयौँ काट्दैन चुए ठाउँ मुफ्ट अहिले झिपी ऊ ट्विन डेका छ ठ्याचु नाट्नु हुँदा ल वे टाइम हे द मेसेज होला काठमाडौँसम्म एकदम जीवित बुढीमसम्म बुढीमा आमसम्म जीवित ऊ दार्जु लर्गा छौ द मेसेज छोया होगा
1: ड्रोन यु मद्दत है वो मालफुगु ख
0: आइमसँग पहिला अन ड्रोन भेकल ड्रोन भेकल अन जुन अन क्राउड खन रूपले अनला छम मिसै प्रि वो साउन्ड ट्याड उड्यो किसिममा उहाँ
1: चाहिँ
0: अब उहाँ स्विटर ट्याउले
1: हजुर
0: अहिले अन ड्रोन अन सर्च आफूले अन क्राउड खाउँले अहिले
1: हजुर
0: पुलिस त भना अहिले रेस्क्यु आउँदा
1: त्यसले ऊ ड्रोन बेका चाहिँ क्राउड खन अहिले चाहिँ पुलिस सशस्त्र प्रहरी पी भना चाहिँ अन लिखा उठ्यो
0: नत्र बेटाबेटा पनि नयाँ भन्छु
1: मरु मरु
0: आना उन त गाम मेउ
1: नजुले मार्ग पाँच छ किलोमिटर उनी बुनमा झिन अब चौबिस मिनट यस छोया अब उन एकदम थुक्पा चोए पाख्यो बेत्रपट्टि चोए अब लिउने ऊपट्टि अछिले चाहिँ
0: डाइरेक्ट हजुर सात आठ किलोमिटर जम्मा उठाउने बेला झन्डै चौध पन्ध्र किलोमिटर
1: हजुर चौध पन्ध्र किलोमिटर उन अफ रोड त वे अछि बैकुलिपिक ढ्या चाहिँ भटे ल तफ आजको याउ जानु थो बैशाख आछु थो थो झाका चुइरङ्गा दस गते चुइरङ्गा आजको जुल ध्याबले चाहिँ ड्रोन न मुनु माल त चाहिँ कुठ झुल चाहिँ ध्याफै ध्याबले चाहिँ छम्मुनु ल माल
0: हजुर
1: ड्रोन यो पनि मकसद चाहिँ बालौ पछेन ड्रोन चाहिँ बोल त्यहाँ लाग्छ ड्रोन त्यो पनि युक्रेन मुनु त थोक्ने आर्मी त हुनेमा ड्रोन मुनु चाहिँ स्याउ गर्नु छुट फुङ ड्रोन स्याउले ड्रोने हुन वे फय पर्के जु पठाउ ड्रोन ए बम त्यहाँ चाहिँ मिका चौपडी मुनु सेना चौपडी थन्ला ड्रोन न मुनु माक्ल या त मुनु त चाहिँ उतारे या त चाहिँ ताल त धै पनि खोइ भाल पनि खनिन्द त एकको झिउ पनि त्यो कार्यक्रम मकसद न थो छौ भाल पनि चाहिँ त्यो प्याउले छ ड्रोन होइन थो उठेका गर्न समाचार हो उजु कारण न थो एकदमै बाँल ड्रोन कारण छ म चाहिँ चन्द्रिका श्रेष्ठ चाहिँ 64 वर्षमा बाह्र दिन ढङ्गा
0: न्युजेमको कारण प्राविधिक चरण जुन ड्रोन बेका जुन सर्चेट
1: हजुर
0: ऊ चिजलाई सिमेको अलिक अनि न्युज मिडिया त विभिन्न ढुका युट्युबहरू त यताउति अलिक इम्सल जुन वाल टच आओ
1: हजुर
0: मुनु लिकाओ ऊको क्याप्चर
1: मेन ड्रोन कालचिन नाच छिउ प्रिन सोया ड्रोन ब्रेक उजोको छिन अप्लोप याना दिल त ड्रोन खिचाइ अप्रि चाहिँ जी मुखे छ यो कुलो जी चाहिँ स्पोर्ट नाल स्वयं मुफ्ट ड्रोन ब्रेक उजोको भिडियो काइतौपट्टि चाहिँ
0: म चाहिँ ऊ सामान जुन उखी पारी छु एउटा उद्घाटन दिनका हो
1: उद्घाटन हजुर हामीले चाहिँ गुलनाथन ड्रोन होला चाहिँ सिजो लानु न खाना दिल आगो थिए कि ती थन चाहिँ थौँको नै हुइना बिना नाच छि छक कुलाना दिइरङ्ल थो नेपाल चाहिँ चिन त भरि चाहिँ तेरेमै आऊ या त आयो सरकार तेरेमै आऊ अर्जु कान चाहिँ चिन चाहिँ नेपाल या त चाहिँ ख्याट चाहिँ थो चाहिँ विस्फोट याना थो चाहिँ थो चलाउना चाहिँ खुसी पा चाहिँ छोया ल त ड्यामेज चाहिँ पड्केन होला ढुपिन हुना बिना त ठुकै आतको न योको मुनु त गुल्न विदेशी मिडिया न नेपाल ओ चिन स्वयं योपि या त गुली गुली न भारत न स्वयं योपि छैन त्यो पनि हुना बिना नाचौँ गुडो ठ्याक्के चाहिँ धाइदिसँग छुख थो वास्तव थो लिस्लिस यहाँ जस्तो कि चिनेलाई यो खोइ प्रविधि दो चिनलाई एकदमै एडभान्स टेक्नोलोजी डुप्ने देश ख अहिले थवे भू उपग्रह दु नेपाली पनि त हिम नदी त अहिले त गुल्न त ग्लेसियर त दु गुल्न अझ थो अझ त्यो एभरेन्ज दुइटा सौपटे अयोपटेन वेकम चाहिँ फुक डेटालाई चाहिँ मिनेट मिनेटै काइच नै तर ठु विशेषमा चाहिँ नेपाल त चाहिँ सूचना बि मफु धैकोटिन उयाज गुलिसिया चाहिँ पिन है बिउ ख ध्यान उयाज छु एनालाइसिस छु ख
0: ठुकै यो सन्दर्भ झिँ चुडाएर छ विभिन्न मिडिया विभिन्न किसिमको त्यो खुवाया चाहिँ जस्तै चाइना विभिन्न भौतिक संरचना यो निर्माण क्रम विस्फोटिना यो जोड युपिन खुवाया चाहिँ उडेन्टुमा विभिन्न भू उपग्रह युप्ति फोटो अनुसार छुन जसै युप्ति छौ तथ्याङ्क छौ डेटा र त्यसले ठाउँ डिसाइज गर्ने तरिका मेरो देशै तैमुख
1: तैमुख
0: तर असँग उहाँलाई निरीक्षण लगि नाट्ने तर ठोके चाहिँ छु लाग्छ त्यो टाल फुटेज उमुख हो टाल युज गर विके डेटा ढ्याने घन घन टाल डो गोली लेभल बोरेज आएको छौँ ओरे गर्दै ठो केस गर्छु लाग्छ सुरुङला त्यो चिन पाखे चाहिँ जो रिप्टी तिब्बत
1: टिप्टी
0: फुटेज सोसँग सोसँग होला ठ्याक्कै जे गुगल चाहिँ अठेना सोह्य गुगल अठेना सोहीलाई ठ्याक्कै ऊ लिउनु ज्यादन ऊ कारणै न टाल यो सन्दर्भ जो छ इम्सँग जानकारी नभ्याट्ने अब अपडेट नजुवा छौँ जस्तै मेट्रोलोजी हाइड्रोलोजी इम्सँग इम्लापमा कोअर्डिनेट नै नाचाउँदै हो गुल लेभल जुवा छौँ अब पहाडे कुटुबले इम्सँग छु अछि हाम्रो इम्सँग चाहिने पाखेलाई छु नि अथवा छु दिन है ताल यो बारे इम्सँग इन्फर्मेसन ब्याचौँ ज्यादन ताल यो लेभल बढेर ज्याचौँ लु यताउति ज्याचौँ लु
1: इन्फर्मेसन
0: ज्याचौँ ल तर ऊ पहाड कुटुबी एउटै इम्सँग अनुमान अब पनि मलाई पाऱ्यो गर्छ ज्याचौँ ल ऊ सिरैमा
1: हो
0: ढुन्डुन चर्के ज्यादने ल छक्लाँ छुट्टा बिहा छिन्छु ऊ छक्लाँ स्वाट छिए कुहाउँछु ल लिएर कुहाउँछु ल ऊ हिसाब आर्टिक युप्टी जुन चिसँग सोया छन् ऊ मिडिया जुन प्रसारण जोया छौँ उप्टी सोपले चाइना यो किसिममा छि हो खासै खनमर हो
1: हजुर त्यहाँले चाहिँ आछि जियोग्राफी डिपार्टमेन्ट होइन जाइना अञ्चलमा थाई कर्मचारी न जुल छौ धाइनी थो हिमाली थो गुल्न रेन थो दो थो कान्छो पहाड न धाइ त्यहाँले चाहिँ थोला पक्की ल मुखु थोला निगुपट्टि चाहिँ प्लाट्यु जुला उठे जुटी अर्जुनले गुबेन थो चाहिँ तस नसुझी धाइको ठाउँ न दु थोरै विशेष खलाबलाई चिना छ ल चिन र नेपाल यो विषयलाई सूचना आदान प्रदान जुया चुङ्गु दुर्याल छि धाद ल तर आ गन जिन ठुलो जिन तस्नुपट्टि नछुट्याएर आएछ चाहिँ चिन्यो ह्याने डुपट्टि खेटल नेपाल जुल अनछु जुला चिने वेपट्टि जुल नेपाल चिन खुसीले नेपाल चिन खुसी जुया हो ल वेकअप केटुङ नाका या त्वस्तो जुल नेपाली नाकालाई चिको चाहिँ वेकम त इन्फ्रास्ट्रक्चर वेकम चाहिँ एकदमै एडभान्स उठ त के रोकेयाम त चिन त खान हुन पिनन्दो ठुकै इम्प्याक्टलाई चिन त न लागु चिने थुक ठुकै विशेष समाचार गयो कठाउँ होला ठुकै इम्प्याक्ट सकारात्मक नकारात्मक ढङ्ग छुछु दो
0: आठो प्राकृतिक प्रकोप ख मलाई आठो नकारात्मकलाई खास जुए मखो छारा छ आठो सुनाना ऐना जोड मखो नेपाल ऐना जोड मखो चाइना ऐना जोड मखो एक्कासी पहाड कुटोल कुटुवा खुसी जोल तरौँ खुसी बाहुल
1: ऊ
0: कारण इम्सन यो किसिमलाई सोचे भया छा जस्तो प्राकृतिक प्रकोप ख ठुकै न्यूनीकरणबाट छुचु या मार्यो त्यहाँ जुन तयारी हुने
1: हजुर अगति कि आतो राहत यो पनि खलाबले चाहिँ मेमेको देशसँग न राहतले यो खुवा ब्याचौँ त भारतमा ब्याच न मेमेको देशसँग ब्याच्न अस्ट्रेलिया न बिल लगायत देशसँग ब्याच्न चिन न यो खो ब्याचौँ दु गुली खेपले उहे ढङ्ग ल तत्तो रौँपट्टि सैनिक विमान ब्याचौँ है दु छौ धाइ नि थो नेपाल या त चाहिँ सामरिक महत्त्व यो पनि थो देख धाइको कठाउन विभिन्न देशमा चाहिँ हान थोए फ्लोर त चाहिँ प्रोकिना चौँगु डु धाइको कठाउन दु छियो एनालाइसिस ठुके गयो छिन् त्यहाँका चुनावीको दु
0: मुख्यतया नेपाल चिन हो इन्डिया बिच
1: हजुर
0: लाउ कारण छिमेकी देख चिन हो इन्डिया चिसँग न्यु देशसित न छौ समानान्तर रूप काममा आठो प्रकोप जीवले सहयोगी होला छौ रिलेसन हिसाब
1: हजुर रिलेसन हिसाबले
0: खुल ठुकै सहयोग होइन गुल्सिया विभिन्न ठाउँ ठाउँ चाहिँ स्वार्थी जुइफु तर नछौ मानव रक्षाको लागि मलाई त्यो प्रलय जुइबले एक देशमा मेउ देश त सहयोगी आदान प्रदान थो जुया छु नि हरेक पोको भएन
1: हजुर आठो लिसले से गते कि चिनेन अप्यास कय क्षेत्री चुल भवन मन त फुकम मन त अन जनमुक्ति सेना ओया विभिन्न उपकरण ओला जेसिबी लगायत ओया चाहिँ क्रेन त ओया चाहिँ वेकम चाहिँ थगुप्टी ल सञ्जाल चाहिँ बिस्तारै आरङला नेपाली सीमा तकै होला तर लिक चौ पनि छौ गरिब देश सुनाकी झ्याप्ले एकचिन प्रति चाहिँ झ्याप्ले वफादार जुया छु न तथापि ओ चिन चाहिँ नेपाल या त वे कथा चाहिँ सडक सञ्जाल त तब्याकी त या त सडक सञ्जाल चाहिँ चिन्यो सीमा त किङ्की त चाहिँ अयो कथा चाहिँ ग्वालीमा या ढैगुप रहेन हुइना बिना उया चङ्गुदो छिउ ठुकै पर्सन छुदो
0: चिस चिपिना जन्म जुया पाँचौँ दशक
1: हजुर
0: झिपी जन्मजी हि नासेन निसे थो उत्तरयोपटी ल उलि बाला खनमरो जुन इन्डिया यो बोर्डरटाको छिहुल न बाला हाइवे त वो आटक न डेकमा फुकार नै ना त इन्डिया पाखे छु दबाब खलरियो दक्षिण ट्याका चौँटो तर थो टाइमेटक न छिस उकेपटी हाइवे उत्तर चिन जोरेजी हाइवे डेकमा फुकार नै ना छिहु विकास क्रम न भिच लिउन लाना छौँ खलरियो त्यही छौ
1: हजुर लिस्ट लिस्ट आगो थियो कि गुल्न चिनके प्रविधि यो कुरो डु ड्रोन बिहा चाहिँ छिटो ग्वालिया त तर सुरुङ दुनी चाहिँ मुनु त मालितन अनि चाहिँ विभिन्न अटोमेटिक चाहिँ क्रेन त प्रयोग छि अयोले चाहिँ उसले चाहिँ ग्वाली मोजल ढैगुपट्टि न दु छुख अयो वास्तवै छुख अयो पनि ग्वाल बिउसा त मिडिया मो खला मिडियाबाजी चाहिँ मोजु खल गठेकी नखर्ने छि चाहिँ ड्रोन युपट्टि कठा चाहिँ ग्वालिना छम मिसा मेजु चाहिँ माक्ट चाहिँ ताल छि धाइतल अठे छु चिन प्रविधि ग्वाली आशा त पनि ऊ मछेउए ख कि छुख
0: प्रविधिलाई छुछु बोल्यो टी खासै जानकारी मन त इम्केन प्रविधिले यो कोही डु चार सय तनेल प्रोजेक्ट दक्षिण हिहने विश्व चिन लान चाहिँ डु
1: हजुर
0: चिन वन ढाछ यो टनेललाई घुल्ले घुल्दै मलाई गाडी अनाउने हो जहाजै अनाउने हो अनि हाइड्रो पावर जो ल है टनेल छोयौ चिन ऊ टनेल लागि यामया जिन मसिल छ अनि उप टनेल हाइड्रो पावर जुन निर्माण जुया छ उठो
1: ओ
0: चाइनिज कम्पनी एउटा छ अबसम्म चाइनिज जीवित लुइकल
1: हजुर
0: तर सिपिएल अनि चाइनिज त गुल्लिँदैन नि गुल्दैन चार सय प्रोजेक्ट इमो मलाई इमे कामदार त यो कुयो जुया छ उठो ओ कार नै न खासला न छौ अवस्था न छौ थाको ख चार सय ऊ टनेल पाए लुइक मफु अवस्था मलाई उपकरण दयान छौँ युज मोटी अवस्था खण्डो खान
1: हजुर आठ विशेष झिसे थो निन जो मुजु झिन मसिल तर आफ्नो असार त बिना झिन्झिने चिन चाहिँ विदेशी मिडिया तत्रौँ विदेशी मिडिया या चाहिँ केरुङ नाका त वेकपट्टि भौतिक संरचना सिउपट्टि अहिले वुड लिस है वेकम चाहिँ झाक्न वेकै त चाहिँ पुनर्स्थान याउपट्टि चाहिँ वेकम चाहिँ केङ्का चाहिँ छौको त चाहिँ जिम्चे मुखु नेपाली हो ग्लेसियर चाहिँ फुटेज या उल्टो जिम त चाहिँ सेङ्काबिल धैको ठाउँ यो पनि म्यासेज छौगुपट्टि ख मुखु छौपट्टि विषय विषयवस्तु जिफु तर नेपालमा चाहिँ अयोको ठाउँ हे थो चाहिँ गतिको कम्पेन्सेसन यो न खुवा या छौँदो नापा चाहिँ प्रधानमन्त्री पुष्पकमल दाहाल जोब्लेन त चाहिँ क्लाइमेट चेन्ज चाहिँ जिम्से नामको औद्योगिक देश त जी सेभेन होइना चाहिँ जो अर्जुन चाहिँ यु सुड हेभ टु पे कम्पेन्सेसन इन दिस ग्लोबल क्लाइमेट चेन्ज बिकज मलाई कार्बन इमिसन यो कुरा त ढेका चाहिँ जुल आज प्रधानमन्त्री बालिन शाह न चाहिँ संयुक्त राष्ट्र सङ्घ हुना न ठोए खैट चाहिँ लोना चाहिँ कम्पेन्सेसन यु न ख ल्याउपट्टि चाहिँ ध्याच्न पुलिसले चाहिँ झिसे चाहिँ मिडिया वाजियाना चाहिँ विदेशी त हया चाहिँ झिसे या फु पनि अवस्था दिनु तर छ्यामै आउँथे
0: आयो जुन अनियुक्ति जुन स्थलगत भ्रमण
1: है
0: अन को इन्टरनेसनल मिडिया त उयो छ चिहो साइड है तर चो वनमुखु कारण ऊ चाइना साइड है सायद अन ऊ खन मर गुल्न फुटेज हुलो इमसँग ऊ गुगल अर्थ पाखे
1: बेत्राबुत्तको उना छौँ खन्टुका
0: अँ बेत्राबुट्टि अन चो उनी अवस्था मर चाहिरहेको छ कि हेलिकप्टर अछि यहाँ चार्टर यहाँ
1: मलाई
0: खर्च खोजुलो जस्तै सिएनएन बिबिसी द कुछ यो साइड खिचेर जस्तो ऊ कारण ठोछौ ऊ विश्व छौ तरौँ अछि जो टुका जस्तै दुई पनि चाइना यो ग्वाङसी तरौँ खुसी भाव हो टुका
1: हजुर
0: मलाई ऊ चिजलाई विश्व एकको प्रचार मजु तर थो चिउ चिरो देशे जुन थो जुल्नी त्यो एकको प्रचार झुटुका र वे हिसाबमा थोरा आट्न विभिन्न देश वया चाहिँ
1: त्यहाँ चाहिँ छ कि म यी जग बाग्दैन दुई मिनट जग बाग्दैन त चाहिँ प्राविधिक पासा चाहिँ जानकारी बिहा दिएर जे निन्मफु पनि छिँ ध्यामा पनि दस चाहिँ एक मिनट चाहिँ छिँ ध्या दिफै
0: अथवा ड्रोन सन्दर्भ जी चुडाएर छ नेपाल सरकार दन थो याक्न कार्यान्वयन हेमल नीति नियम याक्न डेका थु त गैना सर्वसुलभ मनु पाखेँ अथवा विभिन्न संस्था पाखेँ थुत युटिलाइज थुत छेलियु कार्यान्वयन या त चाहिँ इनापेना चुना अहिले चाहिँ थो जीवन दबु निना डिपी सक्ल फाजु मेज पिन्दन थो यो केको सुभा देश चाहिँ ड्रोन सम्बन्धी छुन एउटा थर्ड जिज्ञासा दत्ता छ द फेसबुक जो ज्ञानराज महर्जन यो फेसबुक या मेरो सोसल मिडिया निन्फै जी सस्यो छिके पनि त जानकारी बिहा दिए
1: हजुर छिन थन महँगो यी बिहालाई योग्यको सुझाव दिएछ इन्जिनियर छि भाजो ज्ञानराज महर्जन जसले यहाँ भाजमा चाहिँ मेगु वाले हाँक्न थोए थजुगु विषयवस्तु जुन जे ज्या जो यहाँको उपेश महर्जन वेगु बचाउ विषय थौँ या त ब्या सुब्या
0: सुब्या
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: नमस्कार हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ प्राविधिक सहकर्मी धर्मपाल प्रसाद उद्घोषक म गणेश थापा यसबेला साँझको 5 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकीका अनुसार सङ्घीय संसदबाट पारित भई प्रमाणीकरण हुन आएको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो। नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम सो विधेयक प्रमाणीकरण गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय भएको छ। बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। यसै गरी सर्वदलीय बैठकले भदौ 10 तिब्बततिरबाट आएको र सुवा भोटेकोशी बाढीको नामाकरण गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले रासोपा सभापति रवि लामिछानेले संयोजक रहनुभएको उच्च स्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले प्रमुख चाडपर्व नजिकै गर्दा बजारमा खाद्यान्न ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वाभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मौन बस्न नहुने बताउनुभयो। बैठकमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगहरू फैलिएको, हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको, यसले व्यवस्थित गर्न संसदबाट सर्वदलीय उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानुनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार सेवा र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले विभिन्न अस्पतालहरूमा आपतकालीन स्वास्थ्य सेवा तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा सुरक्षा तथा दीर्घकालीन हित सुनिश्चित गर्न सङ्घ प्रदेश र स्थानीय तिनै तहका सरकारबीच समन्वय भइरहेको पनि जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि असोज 2 शुक्रबार दिउँसो 1:15 बस्नेछ। सङ्घीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु गरेको छ। सभामुख टोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्म शुभारम्भ गर्नुभयो। सङ्घीय संसदका गतिविधि, विधेयकको अवस्था, सांसदको विवरण, बैठक तथा समितिका सूचना र नेपालको संसदीय इतिहाससँग सम्बन्धित अभिलेखलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिने प्रयास गरिएको उहाँले बताउनुभयो। सिरामा प्रहरीले ठूलो परिणाममा लागु औषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरीले सिरा नगरपालिका वडा नम्बर 1 स्थित हुलाकी सडक खण्डबाट 105 केजी गाँजासहित J1C-12-13 नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। बरामद गाँजा र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिराहमा राखिएको भए पनि चालक फरार भएकाले खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तीमा 60 जना साना खानी मजदुरहरूको मृत्यु हुनका साथै धेरै बेपत्ता भएको जनाइएको छ। मङ्गलबार पश्चिम कर्डोफानको एल नाहुद सहर नजिकैको अल जारा सुनखानी भत्किएपछिको उद्धार अभियानमा 60 जनाको शव बरामद गरिएको एएफपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ रञ्जिता थापा र शिव हमालको स्वर, शिव हमालको लय शब्द सङ्कलनमा रहेको लोकदोहोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। लोकदोहोरी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, प्रकाश दूतराज र मेलिना राईको स्वर, प्रकाश दूतराजको लय शब्द सङ्कलनमा।

अहिले हामीले भर्खरै यहाँहरूलाई विनोद बाजुराली र शान्ति श्री परियारको स्वर विनोद बाजुरालीको लय शब्द सङ्कलनमा रहेको लोकदोरी गीत सुनायौँ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेश सरकारलाई मानवाधिकार संस्कृति निर्माणमा प्रतिबद्ध भन्दै संविधान कानून तथा अन्तर्राष्ट्रिय मानवाधिकार सम्बन्धी सन्धि महासन्धि र सम्झौताबाट सिर्जित दायित्व कार्यान्वयन गर्न आग्रह गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोग प्रदेश कार्यालयले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित प्रदेश सरकारका सबै मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगलाई मानवाधिकारलाई छिट्टै कार्यक्रम नभई प्रदेश सरकारका सबै मन्त्रालयको कार्य सम्पादनसँग जोड्ने गरी पहल गर्न आग्रह गरेको हो। यसका लागि आर्थिक वर्ष 2083-84 बजेट तथा नीति कार्यक्रममा मानवाधिकार संरक्षण र प्रवर्धनका विषय समावेश गर्न आग्रह गरिएको छ। यस क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई संविधानको अनुसूची 6 उल्लेखित प्रदेशका एकल अधिकारका विषयमा आवश्यक ऐन नियम तथा निर्देशिका तर्जुमा गर्न र प्रदेश कानुनको कार्यान्वयन अवस्थाको अनुगमन गर्न आग्रह गरेको छ। प्रदेश सरकारको मानवाधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी जिम्मेवारी प्रभावकारी बनाउन आवश्यक प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कारागार तथा हिरासत सुधार, बाल सुधार गृह निर्माण, द्वन्द पीडित तथा बेपत्ता व्यक्तिका परिवारको पुनर्स्थापना, परिपूरण र रोजगारी सम्बन्धी कार्यक्रम समावेश गर्न आग्रह गरिएको छ। मानवाधिकारका क्षेत्रमा क्रियाशील गैर सरकारी सङ्घ संस्थाको अभिलेख तथा समन्वय र साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमका लागि आवश्यक व्यवस्था गर्न पनि आयोगले सुझाएको छ। आर्थिक मामिला मन्त्रालयलाई मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना तथा प्रदेश सरकारको कार्यविभाजन नियमावलीमा उल्लेखित जिम्मेवारी कार्यान्वयनका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ। यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई उपभोक्ता अधिकार संरक्षणका लागि नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा र आवश्यक अध्ययन गरी उपभोक्ता अदालत गठन प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरिएको छ। त्यसै गरी प्रदेश नीति तथा योजना आयोगलाई प्रदेशको एकल अधिकारको सूची तथा प्रदेश सरकारको कार्य विभाजन नियमावलीमा उल्लेखित मन्त्रालयगत कार्य जिम्मेवारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको जानकारी गराइएको छ। गण्डकी प्रदेशका 10 जिल्लामा गत पुष माघदेखि हालसम्म 2311 डेङ्गुको संक्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको संक्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। गत जुलाईपछि डेङ्गु संक्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल सुरु गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट पश्चातको छलफल कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा मन्त्रालयका सचिव लीला प्रसाद शर्माले चालु आर्थिक वर्षको बजेट स्वीकृत पश्चात यसको कार्यान्वयनको नयाँ व्यवस्था, कानूनमा भएका परिवर्तन, सरकारको विकास निर्माणको सहयात्री, निजी क्षेत्रको अपेक्षा र प्रदेश सरकारले लागू गर्दै आएका अभ्यास र पुँजीगत खर्चका लागि सरकारवाला निकायले पूरा गर्नुपर्ने साझा दायित्वको बारेमा बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्रालय वित्त व्यवस्थापन तथा राजस्व महाशाखाका प्रमुख मनोज गिरीले आर्थिक वर्ष तथा राजस्व परिचालन र आर्थिक ऐनले गरेका परिवर्तन वरिष्ठ शाखा अधिकृत मदन कुमार गिरीले बजेट तर्जुमा तथा कार्यान्वयन प्रक्रियामा कानुनी व्यवस्था र अभ्यास कानुन अधिकृत मोती प्रसाद अरियालले कर्णाली प्रदेश सरकारको विनियोजन ऐन 2083 रहेका विभिन्न कानुनी प्रावधान समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसै गरी प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीले सार्वजनिक खरिद कानुनमा भएको पछिल्लो संशोधन तथा थप व्यवस्थापन र निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष मानव बमले कर्णाली प्रदेश सरकारको विकास योजना वितरण प्रणाली आयोजना कार्यान्वयन प्रक्रिया भूगोल र बजेट बीचको तादम्यता एवं बजेट कार्यान्वयनका विषयमा निजी क्षेत्रको अपेक्षाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।
छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाही, मन्त्रीहरू, प्रदेश सभा सदस्य, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश लेखा नियन्त्रक, निजी क्षेत्र लगायत पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो। सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। कविलासी नगरपालिका साथ सिर्सिया स्थित मलङबा नवलपुर सडक खण्डमा मधेश प्रदेश 03003P7824 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको BR30AP1224 नम्बरको भारतीय मोटरसाइकल ठोकिएको थियो। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकल चालक सर्लाहीको गुडैता नगरपालिका 6 30 वर्षीय सुमित यादव र 1224 नम्बरका मोटरसाइकल चालक सर्लाहीको कपलासी 8 26 वर्षका पप्पू पासवानको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते दुवैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलङमा

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्नो 7 वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष हरिप्रसाद बस्यालले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधबार प्रतिवेदन बुझाइएको प्रदेश लोकसेवा आयोगका सचिव शम्भु प्रसाद मरासिनीले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुन्छ कार्यक्रम बालबाटिका। त्यसपछि 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7:00 समाचार सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। अनि बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 स्वरोजगार कार्यक्रम सुन्नुहुनेछ। त्यसपछि 8:30 आप्रवासन सम्वाद कार्यक्रम प्रस्तुत हुनेछ। राति 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि अमर गीतमाला कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि राति 10:00 हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सुमधुर आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। अनि राति 11:00 समाचार सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारणमा भने यहाँहरूले सुमधुर गीत सङ्गीतबाट रात्रिकालीन प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आज राति 11:00 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारीसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। त्यसपछि 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ।

नमस्कार, शुभ साँझ। म हुँ विद्या चौधरी। रेडियो नेपालको कार्यक्रम बाल बाटिकामा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। सदाझै आज पनि हामी यो बुधबारको बसाईमा करिब करिब 15 मिनटसम्म तपाईँहरूसँग रहनेछौ। कार्यक्रम अवधिभर सुनेर मजाले साथ दिनुहोला है त भाइ बहिनीहरू। कामले डाँडा काटिसकेको छ, सहरका व्यस्त सडकहरूको कोलाहल बिस्तारै मत्थर हुँदैछ। भाइ बहिनीहरू, आज म काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेकी छु। यहाँ अहिले स्कुलको घन्टी बजेको छैन, विद्यार्थीहरूको भिड पनि छैन। आज दिनभरिको चहलपहल पछि स्कुल शान्त छ, तर यति बेला म एक्लै छैन। यो शान्त साँझमा मैले यही स्कुलका चारजना तपाईँ जस्तै साथीहरूसँग केही बेर रमाइलो गफगाफ गर्ने मौका पाएकी छु। सहरका विद्यालयहरूमा ठुलो बगैँचा नहोला, जमिन पनि नहोला, तर यहाँका छतका गमलाहरूमा विद्यार्थीहरूले आफ्नो एउटा सानो संसार सजाउनु भएको छ। यी साना हातहरूले कोरेको हरियालीको कथा र उहाँहरूको प्रकृतिको बुझाइ आजको बाल बाटिकाको विषय हो। कार्यक्रमको सुरुवात भने हामी एउटा बाल गीतबाट गर्नेछौँ, त्यसपछि तपाईँहरूकै साथीहरूसँग गरेको कुराकानी सुनाउनेछौँ है त। अब भने हामी यहाँहरूलाई सुनाउनेछौँ एउटा बाल गीत।

0: भाइ बहिनीहरू, यो बाल गीत पछि फेरि पनि तपाईँहरूलाई कार्यक्रम बाल बाटिकामा धेरै भन्दा धेरै स्वागत छ। यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बुधबार यसै समयमा हामीलाई सुन्दै आउनु भएको छ। साथीहरू, अब भने काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ चारजना भाइ बहिनीहरूसँगको कुराकानी सुनाउनेछु। कक्षा नौमा अध्ययनरत हुनुहुन्छ वर्षा शाह, त्यसै गरी कक्षा नौमै अध्ययनरत हुनुहुन्छ विभिषा चौलागाई, र सँगसँगै तपाईँकै साथी हुनुहुन्छ कक्षा आठमा अध्ययनरत आकाश यादव, र सँगै हुनुहुन्छ कक्षा आठमै अध्ययनरत हुनुहुन्छ साहिल। सहरको व्यस्ततामा जहाँ जमिनको अभाव छ, तपाईँहरूले यी छतका गमलाहरूलाई नै आफ्नो बालबाटिका बनाउनु भएको रहेछ। अब म चाहिँ साहिल पटेललाई सोध्न चाहन्छु, तपाईँहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई कसरी साथी बनाउनु भएको छ नि?
1: हामीहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई विभिन्न तरिकाले साथी बनाएका छौँ। जस्तै स्कुलको छतमा पुगेर यहाँ हेर्दा तितली माहुरीहरू आएको हेर्दा हरियाली वातावरणले मन आनन्दित हुन्छ। कसैले जीवन पाइरहेको छ भन्ने महसुस हुन्छ। जीवनहरू बिचमा म पनि एक साथी हुँ जस्तो लाग्छ। मैले मेरो साथी जस्तो त्यसलाई गर्ने चाहना राखेको हुन्छु। जस्तै हामीहरूले आफ्नो साथीहरूले केयरिङ गर्छौँ, त्यस्तै ती बिरुवाहरूलाई केयरिङ गर्ने जस्तो मन लाग्छ। यिनीहरू भएर मात्र हामी मेरोमा पूर्णता भएको महसुस हुन्छ। यी बिरुवाहरूले बचाएर आफू एउटा कुनै सजीव वस्तुलाई जीवन दिएको छौ जस्तो लाग्छ।
0: धन्यवाद। अब विभिषा तर्फ लागौँ है त। अब भने साथीहरू, म कक्षा नौमा अध्ययनरत विभिषालाई एउटा प्रश्न सोध्न चाहन्छु। दिनभरिको पढाइको थकान पछि जब तपाईँ यहाँ बिरुवामा पानी हाल्न आउनुहुन्छ, तब कस्तो खालको महसुस गर्नुहुन्छ नि विभिषा?
2: अब दिनभरिको पढाइको थकान पछि जब म फुलबारीमा पानी हाल्न जान्छु, तब चाहिँ मलाई धेरै आनन्दित महसुस हुन्छ। त्यहाँ भएका हरियाली वातावरणले मेरो मनमा खुसियाली छाउँछ। अब जस्तै जसरी हामीलाई हाम्रो आमा बुवाले हेरचाह गरेर ऊर्जाशील बनाउनु हुन्छ नि, त्यसरी नै मैले पनि त्यस जोड बिरुवालाई पानी हालेर तिनीहरूको हेरचाह गरेर तिनीहरूलाई ऊर्जाशील बनाउँदाखेरि चाहिँ धेरै आनन्दित र धेरै खुसियाली महसुस हुन्छ मलाई।
0: कस्तो राम्रो कुरा राख्नुभयो विभिषा, धन्यवाद। साथीहरू, त्यसै गरी अब भने कक्षा आठमा अध्ययनरत आकाश यादवसँग म एउटा प्रश्न गर्न गइरहेकी छु। यहाँ ठाउँ कम छ, तर यसलाई हरियाली बनाउन तपाईँहरूले के कस्ता उपाय अप्नाउनु भएको छ नि?
3: ठाउँ कम छ तर यसलाई हरियाली बनाउन हामीहरू विभिन्न उपायहरू अप्नाएका छौँ। स्ट्यान्डहरू व्यवस्थापन गर्ने, कर्नर प्यासेजको पूर्ण प्रयोग गर्ने, इन्डोर प्लान्टहरू रोप्ने, डेकोरेटिभ आइडियाहरू लगाएर स्मार्ट म्यानेजमेन्ट गर्न सकिन्छ। जति स्पेस छ त्यसलाई नै पर्याप्त मानेर हरियाली सृजना गर्न सकिन्छ।
0: धन्यवाद आकाश।
3: थ्याङ्क यू
0: साथीहरू। त्यसै गरी अब भने म कक्षा नौमै अध्ययनरत वर्षा शाहसँग केही कुराकानी गर्छु है त। उहाँलाई पनि एउटा प्रश्न राख्छु म। यदि भविष्यमा तपाईँहरूले यो सहरलाई अझ हरियाली बनाउनु पर्यो भने सबैभन्दा पहिले के गर्नुहुन्छ नि?
4: म भविष्यमा वातावरणलाई सुन्दर र हरियाली बनाउन विभिन्न प्रकारका चेतनात्मक कार्यहरू गरी विभिन्न प्रकारको वृक्षारोपण गर्छु र आफ्नो वरिपरि भएका खाली जग्गामा पनि वृक्षारोपण गर्छु। आफ्नो घरमा पनि विभिन्न प्रकारका सानो ठाउँमा पनि विभिन्न प्रकारका बिरुवा लगाई त्यसलाई हरियाली बनाउने प्रयास गर्छु। यसरी म आफ्नो भविष्यमा हरियालीको लागि काम गर्नेछु।
0: थ्याङ्क यू वर्षा।
4: थ्याङ्क यू म्याम।
0: कस्तो राम्रो कुरा राख्नुभयो वर्षाले। भाइ बहिनीहरू, प्रकृति प्रतिको यो कोमल भावना साँच्चै लोभ लाग्दो छ। अब म यही विद्यालयका विज्ञान विषय अध्यापन गराउँदै आइरहनु भएको शिक्षिका हुनुहुन्छ शान्ता मरासिनी। सहरका स्कुलमा बगैँचाको लागि जमिन छैन भन्ने गुनासो त सधैँ नै रहन्छ। सरस्वती माविले जसरी छतका गमलाहरूलाई नै बाल बाटिकाको रूप दिएको छ, यसले विद्यार्थीहरूलाई कसरी सिकाउँदैछ त?
5: सहरका स्कुलहरूमा चाहिँ बगैँचा बनाउनको लागि सबैभन्दा स्पेसको अभाव छ भन्ने सधैँभरि गुनासो सुनिरहेको बेला बखतमा हामी छोटेश्वर सरस्वती माध्यमिक विद्यालयले हामी छतलाई नै हामी एउटा पूर्ण रूपमा एउटा गार्डनको रूपमा सिर्जना गर्ने प्रयास गरेका छौँ। जे छ त्यसलाई नै हामी पर्याप्त सम्झिएर त्यसलाई कसरी स्मार्ट व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई नै हामी सधैँभरि त्यही स्लोगनलाई लिएर अगाडि बढिरहेका छौँ र हामी हाम्रा विद्यार्थीहरूलाई हाम्रा बालबालिकाहरूलाई हामी जसरी तिमीहरूको जीवनलाई ऊर्जाशील बनाइरहेका छौँ, तिमीहरूको बुद्धि विकासमा, तिमीहरूको प्यारेन्टिङमा, तिमीहरूको केयरिङमा जति हामी लागेका छौँ, तिमीहरूले जीवन त्यसरी ऊर्जाशील भइरहेको छ भने यी प्लान्टहरू पनि यी रुख बिरुवाहरू पनि यिनीहरूको पनि आफ्नै लाइफ छ, यिनीहरूलाई पनि केयरिङ चाहिन्छ, यिनीहरूको लागि पनि कसैले प्यारेन्टिङ गरिदिनुपर्छ, त्यसको प्यारेन्टिङ गर्ने जिम्मेवारी तिमीहरू हामी सबैको हो, विद्यार्थी शिक्षक हामी सबैको हो। यसलाई राम्रो गरायो भने मात्र हाम्रो होल इन्भाइरोमेन्ट चाहिँ पर्फेक्ट हुन सक्छ भन्ने कुराको बारेमा उनीहरूलाई आइडिया जेनेरेट गर्दै प्लान्टहरूमा पानी राख्ने कुराहरू अथवा तिनीहरूलाई चारोहरूलाई गोडमेल गर्ने कुराहरू सबै कुराहरूमा उनीहरूकै सहभागितात्मक क्रियाकलापहरूमा चाहिँ हामी जोड दिँदै तिनीहरूलाई वी आर अल्सो गिभिङ समवान लाइफ भन्ने स्लोगनलाई चाहिँ उनीहरूको मगजमा भरेर हामी त्यो तरिकाले चाहिँ हाम्रा विद्यार्थीहरूलाई यो गार्डन यहाँसम्म ल्याइपुर्याउनको लागि विद्यार्थी हामी सबै मिलेर लगाइरहेका छौँ। म्याम,
0: विद्यार्थीहरूमा प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्न घर र विद्यालयमा थप के गर्न सकिएला जस्तो लाग्छ नि?
5: पक्कै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्नको लागि घर तथा विद्यालयमा रहेर हामीले उनीहरूकै सहभागितात्मक क्रियाकलापमा जोड दिन सक्छौँ। हामी प्लेस बेस्ड लर्निङ मेथडलाई अप्टेन गरेर उनीहरू जहाँ छन् त्यो वरिपरिको इन्भाइरोमेन्ट, त्यो वरिपरिको प्रकृतिलाई हामीले जोगाउनको लागि त्यहाँ भएका अप्ठ्याराहरूलाई हामी कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई प्लेस बेस्ट लर्निङ मेथड अपनाएर हामी उनीहरूलाई क्रियाशील गराउन सक्छौँ। त्यसै गरी रियल वर्ल्ड एक्सपिरियन्ससँग जोड्दै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने पानीहरू विकास गर्न सक्छौँ। हामी आफ्नो घरबाट निस्केको फोहोर, आफ्नो विद्यालयबाट निस्केको फोहोर, हाम्रो घर वरिको वातावरण, विद्यालय वरिपरिको प्रकृति, यी सबै कुराहरूसँग हाम्रो जीवनलाई जोड्दै हाम्रो उनीहरूसँग के आवश्यकता छ र हामीले उनीहरूलाई के दिनुपर्छ र उनीहरूले हामीलाई के दिइरहेका छन् भन्ने कुराको वास्तविक भ्यालु बेस्ड एजुकेसनमा जोड दिएर हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानीहरूको विकास गर्नको लागि हामी स्कुल समग्र रूपमा लागि परिरहेको छ अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि।
0: हस्, धन्यवाद म्याम जानकारीका लागि।
5: थ्याङ्क यू म्याम।

भाइ बहिनीहरू, काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको छतमा रहेको यो सानो बालबाटिकाबाट आज हामीले धेरै कुरा सिक्यौं। जमिनको अभाव भन्दैमा प्रकृतिसँगको सम्बन्ध तोड्नु पर्दैन भन्ने कुरा यी साना तपाईँहरूकै साथीहरूको प्रयासले प्रमाणित गरिसकेको छ। अभावका बीचमा पनि केही न केही हरियाली थप्न सकिन्छ र त्यही हरियालीले नै हाम्रो भविष्यको अक्सिजन जोगाउँछ। आजको यस विशेष कुराकानीमा सहभागी हुनुहुने कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका तपाईँ जस्तै साथीहरू र विज्ञान विषयका शिक्षिकालाई एकदमै धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।

0: प्रकृति सुरक्षित रहे मात्र हामी सुरक्षित रहन्छौँ। आजको 15 मिनटको बाल बाटिका अब यही सकिन्छ। अर्को बुधबार यस्तै कुनै सुन्दर विषयका साथमा पुनः हामी उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि यो मेरो आवाज तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने तपाईँको दिदी मिनर्वा बज्राचार्यलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद छ। र सँगसँगै रेडियो नेपाल मजाले सुन्न आग्रह गर्दै तपाईँकी दिदी विद्या चौधरी पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
1: जय।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
2: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी भोटे कोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पशु चौपायामा परेको समग्र क्षतिको अवस्था कस्तो छ, प्रभावित क्षेत्रमा कृषि वन तथा पर्यावरण मन्त्रालय अर्थात् त्यस अन्तर्गतको पशु सेवा विभागको सक्रियता कस्तो छ, भोटे कोशी बाढी पछि सो क्षेत्रमा उत्पन्न हुन सक्ने अन्य महामारीको अवस्था के हुन सक्छ र सरकारी तयारी के छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव तथा पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। यहाँलाई कृषि संवादमा स्वागत छ।
3: हस्, नमस्कार, धन्यवाद।
2: रसुवाको भोटे कोशीमा आएको जुन बाढी छ,
3: हजुर,
2: त्यो बाढीका कारणले रसुवा, हादिङ र नुवाकोट अझ चितवन समेत लगायतका जिल्लामा परेको पशु चौपायामा परेको समग्र क्षतिलाई यहाँहरूले कसरी चाहिँ त्यसलाई त्यसको प्रारम्भिक क्षति के छ, त्यसको चाहिँ अध्ययन कसरी गरिरहनु भएको छ, यहीँबाट सुरुवात गर्नु।
3: सद्य सान्दर्भिक इस्यू नै हो अहिले, भदौ 10 गतेको महाविपत्ति नै भन्नुपर्छ, प्रलय नै भन्नुपर्छ एक किसिमले। सरस्वती हेर्दाखेरि रसुवाबाट सुरु भयो, त्यो बेग त त्यतिकै थामिँदैन थियो, रसुवामा ठुलो क्षति भयो र नुवाकोट पशुपालनको हिसाबले सधैँ पोटेन्सियल जिल्ला पनि हो, नुवाकोटमा पनि पशु चौपायामा ठुलो क्षति भयो। धादिङ र गोर्खाका पनि नदी तटीय क्षेत्रमा भएका फार्महरू अथवा केही व्यावसायिक फार्म लगायत किसानहरूको होइन आफू पनि विस्थापित हुनुभयो, आफ्नो पशु पक्षीहरू पनि नष्ट भयो र यो प्रभाव चाहिँ त्यसपछि गोर्खा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी छ, त्यहाँ चाहिँ पशु वस्तुको क्षति भएन, तर यहाँबाट गएका पशु पक्षीहरू चाहिँ पशुहरू होइन, यसमा चाहिँ गाई भैँसीहरू, भेडा बाख्राहरू, बङ्गुरहरू, कुखुराहरू खासै भेटिने कुराहरू भएन, ठुलो सङ्ख्या नदीको छेउछाउमा पनि विस्थापित भनौँ न चाहिँ भगाएर लगेको अवस्था भने चाहिँ विशेष 7 जिल्लामा चाहिँ यसको प्रभाव रह्यो र मूलत चाहिँ लसको हिसाबले धेरै क्षतिको हिसाबले रसुवा र नुवाकोट नि भयो र यसमा चाहिँ हाम्रो सुरुवात देख्ने यो महाप्रलय महाविपत्तिमा चाहिँ तत्कालले 10 गतेदेखि 11 गतेदेखि पश्चिम विभाग आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर विभागीय स्तर टोली पनि र यहाँलाई मैले भन्नुपर्छ विशेष गरी यो विपदमा त जिल्ला स्थित पशुसेवाका कार्यालयहरू भए, त्यसबाट स्थानीय त सरकारका पशुसेवा शाखा, स्थानीय सरकार स्वयं र जिल्ला स्थित चाहिँ प्रमुख जिल्ला अधिकारी लगायत अरू सर्व म्याडमहरूसँग समन्वय गरिकन पशु पक्षीको क्षेत्रमा यो ठुलो क्षति त छँदैछ, मानवीय क्षति सबै मानवमा लाग्नु पनि भएको थियो, हामीले त्यसमा पनि सहयोग गर्यो आफ्नो हिसाबले, तर पशुसेवाको हिसाबले गर्नुपर्ने थप क्षतिहरू नहोस् र तत्कालै घाइते पशुको रेस्क्यु उद्धार गर्ने उपचार गर्नुपर्ने कुराहरू, एउटा मात्र चाहिँ भैँसी बाँच्यो भने पनि किसानको धेरै ठुलो बचाउन सकिन्छ, त्यस्ता टोलीहरू पनि हामीले परिचालन गरेका थियौँ र सुरुवातमा पक्कै पनि मानवीय संवेदनशीलता बढी भएको हुनाले हामीले दुवै क्षेत्रमा मानवीय क्षेत्रमा के सहयोग गर्न सकिन्छ, गएको बेला उद्धारमा सहभागी पनि हाम्रो साथीहरू हुनुभयो भनेपछि र पशु पक्षीको क्षेत्रमा व्यवस्थापनको हिसाबले पनि हामीले काम गर्यौँ। तथ्याङ्क हिसाबले हेर्नुहुन्छ भनेदेखि गाई भैँसीको यो प्रारम्भिक तथ्याङ्क गरौँ, किनभने अहिले पनि त्यहाँका किसानहरू कहीँ चाहिँ हजुरलाई भन्नुपर्छ त्यहाँको वस्तुस्थिति, गाई भैँसीहरू छन्, तिनीहरूको मालिक कसको गाई भैँसी भन्ने थाहा छैन भने त्यस्तो पनि भेटिएको अवस्थाहरू छ भने समग्र रूपमा अहिले मानवीय क्षति ठुलो भएको छ, आफ्ना कति चाहिँ मानव नै छैन भने चाहिँ पशु पक्षी कति छन् भनेको त भनिदिने पनि भएन, यद्यपि विस्तारै तथ्याङ्क सङ्कलन हुँदैछ र अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार हाम्रो गाई भैँसीको हिसाबले करिब 1580 गाई भैँसी चाहिँ क्षति भएको, बगाएको, पुरिएको अवस्थाहरू छ। बाख्राको हिसाबले झन्डै 2800 बाख्राहरू चाहिँ नष्ट भएको भन्ने कुरो चाहिँ यो विशेष गरी जिल्ला स्थित कार्यालय र स्थानीय सरकार पशुसेवा शाखा लगायत नदी तटका क्षेत्रमा हाम्रो सरहरूले गर्नुभएको सामान्य सर्वे अनुसार आएको डेटा पनि यसलाई विस्तृत चाहिँ हामीहरूलाई पछि पनि वास्तवमा कति हुन्छ, यथार्थ क्षति कति हो भन्ने कुरो अझै पनि आकलन गर्ने क्रममा छन्। कुखुराको हिसाबले केही व्यवसायिक कुखुरा फार्महरू चाहिँ नदीको तटीय क्षेत्रमा थिए, झन्डै 130,000 भन्दा बढी संख्यामा कुखुरा फार्महरू नष्ट भएका छन्। बङ्गुर फार्महरू पनि नदीकै छेउछाउमा बङ्गुरहरू राख्ने गरिन्छ, करिब करिब चाहिँ 1600-1700 संख्यामा बङ्गुरहरू र नदी तटीय क्षेत्रमा माछा र विशेष गरी चाहिँ अरू चाहिँ यो भौतिक संरचनाको हिसाबले यहाँलाई चाहिँ हाम्रो नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ माछा लगायत अरू तटीय क्षेत्रमा भएको माछा फार्महरूमा पनि धेरै क्षति भएको चाहिँ जानकारी प्राप्त भएको छ। यी त पशु पक्षीमा भएका क्षतिहरू भयो भने सँगसँगै संरचनागत रूपमा पनि नुवा नगरको चाहिँ पशेवा कारले आंशिक रूपमा क्षति भएको छ। यो हाम्रो टिमुरे रसुवा गढीमा पनि एउटा चाहिँ के भन्छ त्यहाँ नाका पनि थियो, पशु क्वारेन्टाइन चेक पोस्ट थियो, त्यसको चाहिँ अब त्यो सधैँ छैन, त्यो अवस्थै चाहिँ विकराल अवस्थाहरू छ। त्यहाँ क्षति भएको र केही नगरपालिका केही गाउँपालिकाको चाहिँ पशेवा शाखाहरू पनि बगाइएको भन्ने कुरो उत्तर गएको र अरू कालिकाको पनि भन्ने जानकारी प्राप्त भएको छ। यो भौतिक क्षति पनि भए मानवीय क्षति त कति कति भयो र पशु पक्षीको क्षेत्रमा पनि निकै नै ठुलो क्षति भएको अवस्थाहरू छ। तत्काल हामीले सम्बोधन गर्ने कुराहरू त गरेका छौँ, तर के भने दीर्घकालीन रूपमा गर्नुपर्ने कुराहरू अहिले यहाँको जिज्ञासा हुन सक्छ, त्यसमा पनि पश्चिमी अनुभव लागि परेको छ।
2: महामारी जुन यो विपद छ
3: हजुर,
2: यो एउटा विनाशकारी बाढी पछि जीवित जो पशु वस्तुहरू चौपायाहरू छन् नि मालिक विहीन अवस्थामा छन्, फार्म विहीन अवस्थामा छन्, वनमा चर्न गएको अवस्थामा बाँचेका छन्, त्यस्ता पशुहरूको उद्धारमा चाहिँ पशु सेवा विभागले के गरिरहेको छ?
3: विभिन्न सामाजिक सन्दर्भमा पनि आयो, टिमुरे क्षेत्रमा केही गाईहरू चाहिँ त्यतिकै बसेको अवस्था, गाई चरिरहेको छ, अनर छैन, कसको गाई भन्ने थाहा भएन भन्ने कुरा हो। हाम्रो टोलीले रसुवामै थियो त्यो बेलामा, त्यसपछि सिडिओ साहबसँग गएर त्यहाँको डिएसपी साहबसँग समन्वय गरेर के छ त्यहाँको अवस्थाहरू, किनभने त्यहाँ जान सक्ने अवस्थाहरू थिएन। यद्यपि चाहिँ गाई भैँसीको हिसाबले के छ भने तिनीहरू खानको लागि घाँसपातहरू त हुन्छ, अब बङ्गुर कुखुराहरूले घाँसपात पनि खाँदैन नि त, होइन, त्यसले गर्दाखेरि चाहिँ तिनीहरूको स्वास्थ्यमा प्रतिकूल समस्याहरू छैन। गाईहरू चाहिँ मजाले चरेर बसेको अवस्थाहरू छ, खालि के भनेदेखि अब अनरविहीन वास्तवमा चाहिँ मालिकविहीन भएको अवस्थाहरू छ, हाम्रै संरक्षणमा छैन, आत्त यसमा चाहिँ समस्या लिनु पर्दैन भन्ने कुरो उहाँले भन्नुभएको अवस्थाहरू छ। तर त्यो एउटा प्रतिनिधिमूलक रूपमा यहाँलाई भने त्यसमा तलतिर आउने हो भनेदेखि चाहिँ हामीले जुन नदी तटीय क्षेत्रमा एउटा पशुपन्छी क्षेत्रमा के चाहिँ यहाँलाई मैले भन्नु पर्यो भन्दाखेरि वास्तवमा तटीय क्षेत्रमा भनेको चाहिँ सहर बजार हुने, बैङ्क, रेस्टुरेन्ट, अरू चिजहरू घना बस्तीहरू हुने हुनाले चाहिँ ठुला फार्महरू चाहिँ अलि माथि नै हुन्छ, जसले गर्दाखेरि केही फार्महरू परे सङ्ख्या मैले भनिहालेँ, किनभने थोरै हुनेको लागि सानो फार्म पनि सर्वस्व हो नि त, त्यसले गर्दाखेरि ठुला सानो भन्ने कुरा भएन। तैपनि निकै ठुलो क्षति त्यो क्षेत्रमा चाहिँ मानवीय क्षति चाहिँ जसरी भएको छ पशुपन्छी क्षेत्रमा कम भए तापनि, किनभने ओभरअल क्षतिको आकलन अझै पनि गर्दैछौँ, किनभने किसानहरूको जीविकोपार्जनको लागि पशु पक्षी कृषि त हुने वास्तवमा गर्नुपर्ने गर्ने भनेको त्यो चाहिँ छ। तर चाहिँ के भन्दाखेरि व्यवस्थापकीय हिसाबले विस्थापित भएर पशुहरू बस्छ भनेको त्यो एक ठाउँमा हो, अन्त चाहिँ वास्तवमा त्यो नदी तटीय क्षेत्रमा भएका बगिहाल त्यसको व्यवस्थापन भएको छ, र त्योभन्दा बाहेकको क्षेत्रहरूमा
2: भएका पशुको उद्धार
3: होइन, घाइते भएका पशुहरूकोमा चाहिँ हामी तत्कालै भने भोलिपल्टै वास्तवमा कति चाहिँ मान्छे पुगेकै थिएन होला, तत्कालै चाहिँ मन्त्रालयमा चाहिँ मान्य मन्त्रीजीको अध्यक्षतामा एउटा चाहिँ मिटिङ बस्यो, त्यही दिनै बस्यो, अब के गर्ने भनेर हामी भोलिपल्टै पशु विभागको चाहिँ सिनियर उच्च कार्यदल समूह छ, सिनियर म्यानेजमेन्ट टिम बसेर तत्कालै ल हामीले चाहिँ रसुवा र नुवाकोमा तत्काल दुईवटा टोली हामी पठाइहाल्नुपर्छ, यही बेला हामीले काम गर्ने भने हामीले त्यो बेलामा चाहिँ अरू चाहिँ विशेष गरी पशु सेवासँग आबद्ध भएको सङ्घ संस्थाहरू पनि कसरी सहयोग गर्न सक्छ, यसमा चाहिँ सबै जानु पर्यो, स्वतः काम गर्नु पर्यो, यो भनेको हामीले यहाँ बस्ने बेला छैन भने हामीले परिचालन गर्नु, बाटोको अवस्था सह थिएन, त्यही पनि हाम्रो टोलीले त्यहाँसम्म पुगेर चाहिँ दुवै ठाउँमा पुगेको अवस्थाहरू हो, र चाहिँ पछि रेस्क्यूको लागि भने मैले यहाँले के भने खासै धेरै पशुहरू रेस्क्यूको लागि बसेको अवस्था भने, किनभने पशु वस्तुहरू मानिसको हिसाबले मानिसहरू भाग्ने क्रममा पशुहरूलाई चाहिँ कतिपयले छोडेर जानु बगाएर लग्यो, बरु पशुमा के देख्यो भने केही रेस्क्यू भएका छन् होइन, भनेको चाहिँ भनौँ केही चोटपटक लागेकोलाई चाहिँ अलिक सामान्य उपचार गरेर चाहिँ मारे भनौँ, उहाँहरू चाहिँ जो अनर छ जसको चाहिँ पशुहरू त्यो दिएका छौँ, हामीले संयोजन गरेका छौँ, जिल्ला स्तरीय कार्यालय पनि छ, अरू सङ्घ संस्था पनि पुगेका छन्।
2: अब पशु सेवा विभागको महानिर्देशकको रूपमा यहाँलाई र कृषि वन तथा पर्यावरण मन्त्रालयको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा पशु सेवा विभागलाई एउटा प्रश्न के हो भने, बाढी पछि जति पनि पशु चौपायाहरू चाहिँ मरे नि, ती पशु चौपायाहरूको सुरक्षित व्यवस्थापन डिस्पोजलको काम चाहिँ पशु सेवा विभागले कसरी गरिरहेको छ?
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा होइन, त्यसपछि चितवन भइगयो, नवलपरासी दुईटा पूर्व पश्चिम सबै सातैवटा जिल्लामा हाम्रो टोली चाहिँ एउटा समन्वय गर्ने को कहाँ हरेक जिल्लामा हामीले चाहिँ एउटा वरिष्ठ पशु चिकित्सकीय टोलीहरू बनाएका थियौँ,
2: समन्वयमा
3: सातैवटा जिल्लामा थियो होइन, हामीले भन्ने कुरो चाहिँ यो व्यवस्थापनमा चाहिँ यसलाई स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर त्यो पशु जहाँ छ जहाँ भेट्यो त्यहीँ व्यवस्थापन गर्दा पनि त्यहाँ चाहिँ वातावरण हिसाबले हरेक हिसाबमा चाहिँ समस्या पनि पर्न सक्छ भन्ने किसिमले चाहिँ एउटा सामान्य एउटा चाहिँ सब व्यवस्थापनको एउटा कार्यविधि बनायो, ल यसरी पशुको सब व्यवस्थापन गरौँ भन्नु खोजे, कहीँ स्कुलहरू छ छेउछाउमा पनि गाडिदिनु भने, कहीँ पानीको स्रोत छ भने त्यहाँ पशु गाड्नु भएन, आयो भने जहाँ पायो त्यहीँ गाडेर त भएन नि त, एउटा प्रोटोकल बनायो र जाँदा पनि व्यवस्थापन गर्न जाँदा पनि हजुर सुरक्षित तपाईँले त्यो व्यवस्थापन गरेर मान्छे सुरक्षित हुनु पर्यो, रोग फैलिन नहुने वातावरण बनाउनु पर्यो भन्ने किसिम, उहाँको व्यक्तिगत सुरक्षाका चाहिँ सामग्रीहरू सहित पशु वस्तु चाहिँ गहिरो खालखाना व्यवस्थापन गरिसके पछाडि त त्यो दुर्गन्ध नफैलियोस् भन्नको लागि त्यहाँ चुना, फिनेल, भिर्कोन अथवा भनौँ न निसङ्क्रमण गर्ने औषधिहरू चाहिँ ती सामग्रीहरू सहित चाहिँ हामीले चाहिँ समन्वय गऱ्यौँ, र चाहिँ म स्थानीय सरकारलाई एकदम चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु, यो स्थानीय सरकारसँगै स्रोत छ नि त वास्तवमा, यो हामीसँग चाहिँ त्यो पशुहरू पूर्णको लागि इच्छाबाट चाहियो, डोजर चाहियो हरेक ठाउँमा, हामीले त्यो टोलीले स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारका पशु सेवा शाखाहरू र हामीसँग भएका चाहिँ सङ्घीय सरकार प्रदेश सरकार निकायहरूको समन्वयमा हामीले करिब करिब 55-60 पशुहरूको चाहिँ सुरक्षित तपाईँलाई व्यवस्थापन गरेका छ। मैले ठुलो सङ्ख्यामा पशुहरू हरायो भनेपछि ती त कतिपय पशुहरू पुरिए होइन, आज नदीको हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि म एका ठाउँमा म पनि पुगेको थिएँ बस्ती थिएँ हेर्नको लागि, नदीको सतह नि 10 फिट 15 फिट माथि उठेको छ। अहिले मानिस खोज्ने क्रममा चाहिँ कति मान्छे अझै पनि मानिस हराइरहेका छन् भने जस्तो कतिपय पशुहरू त्यो नदीको भित्र पुरिसकेका छन् भनेदेखि भोलि चाहिँ अरू चिजहरू खन्ने क्रममा चाहिँ त्यसरी दुर्गन्ध नफैलियोस् भनेर हामीले प्रहरी प्रशासन, स्थानीय सरकार, हाम्रो चाहिँ जिल्ला स्तरीय पशुसेवा कार्यालय र स्थानीय सरकारको पशुसेवा शाखा, स्थानीय पशुसेवा शाखासँग समन्वय गरेर यी सामग्रीहरू पनि हामीले चाहिँ एउटा चाहिँ आवश्यक रूपमा प्रदान गरिसकेका छौँ। थप आवश्यक परेन विभाग चाहिँ यहाँहरूको साथमा छ, किनकि हामी सबैको कर्तव्य हो, हामी सबैको त्याग हो, हामीले गर्नुपर्छ भन्ने किसिमले चाहिँ सम्पूर्ण संयन्त्रलाई हाम्रो तर्फबाट परिचालन गरेका छौँ।
2: जति पनि मानिसहरू, नागरिकहरू यो बाढीबाट सौभाग्यले बाँच्न सफल हुनुभयो, उहाँहरूको कतिपयको पशु चौपाया गुमेको अवस्था छ, बगेको अवस्था छ, मरेको अवस्था छ, त्यस्ता पशु चौपाया आफ्ना घरपालुवा जनावर गुमाएका किसानहरूका लागि राहत तथा क्षतिपूर्तिको लागि पशुसेवा विभागको कुनै केही छलफल, बहस, कुनै केही क्षतिपूर्तिको व्यवस्था केही छ?
3: राहत तथा पुनर्स्थापना कार्यक्रम सरकारको एकदम चाहिँ उच्च प्राथमिकता परेको अवस्थाहरू छ र यसमा अहिले तत्काल चाहिँ उहाँहरूको व्यवस्थापन आफै कहाँ बस्ने वास्तवमा यहाँ हामीले हेर्न पाउँछौँ। टेन्ट अहिले सरकारले सके जति गरेको छ, यद्यपि चाहिँ स्रोत जुटेको छ तर पुर्याउन गाह्रो भएको अवस्थाहरू छ। र हाम्रो हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि मैले चाहिँ कुरा गर्छु, विशेष गरी चाहिँ गाई भैँसीको अघि मैले उदाहरण पनि दिएँ, घाँसपात खान्छन्, भङ्गुरले घाँसपात खाँदैन, कुखुराले घाँसपात खाँदैन। बाढी प्रभावित नभएको क्षेत्रमा पनि रोडको जुन कनेक्सन टुट्यो नि अथवा चाहिँ धेरै फुलहरू क्षति भयो, त्यसले दाना नपुगेर त कसरी व्यवस्थापन गर्ने भने गम्भीर चुनौतीहरू त्यहाँ भएको अवस्थाहरू छ। र अरू कतिपय डेरीहरू रहेछ, डेरीमा त हजुरको चाहिँ दुध सङ्कलन हुन्छ, चिसो पार्न सकेन दुध त बिग्रिहाल्छ नि त। भनेपछि मुलुकमा यसो सरसरी हेर्दाखेरि चाहिँ दुध पदार्थको अभाव भएको देखिन्छ, होइन, अहिले अलिक कम भएको अवस्थाहरू बिस्तारै बढ्ने क्रममा छ। मैले यो पनि बिचैमा जोडेँ, तर चाहिँ त्यहाँ भएको डेरीबाट चाहिँ सुरक्षित रूपमा ल्याउन सकेको अवस्थाहरू, किनभने त्यहाँ चिस्यान गर्ने ठाउँ नै भएन, होइन, यी कुराहरू पशुसेवाको क्षेत्रमा पनि देखिएको छ। त्यो हामीले हेरेका छौँ, त्यसलाई सम्बोधन कसरी गर्न सक्छौँ भन्ने कुरो चाहिँ सम्बन्धित वास्तव सबै विभागले आफै गर्न पनि नसक्ने हुनाले चाहिँ स्थानीय सरकारसँग हामीले समन्वय गरेका छौँ। र हामी मात्र छैनौँ, दानामा चाहिँ दाना उद्योग सङ्घहरू छन्, ल यो बेला यो विपदको बेलामा चाहिँ बचाउनु पर्ने कामहरूमा चाहिँ पशुसेवा विभागसँग सहकार्य गर्नुहोस् भन्ने उहाँहरूलाई अनुरोध गरेका छौँ। केही चाहिँ पशु अधिकारका चाहिँ बसेर पशु कल्याणको क्षेत्रमा काम गर्नु भने सङ्घ संस्थाले भने ल यो यसमा चाहिँ हामी सँगसँगै हातमाला गरेर अगाडि बढौँ, अहिले भनेको जसरी पनि उहाँहरूले बचाउनु पर्छ, व्यवसाय गर्न त छँदैछ भन्ने किसिमले हामीले अगाडि बढाएका छौँ। र विशेष गरी उहाँहरूको चाहिँ यो बेलामा उहाँहरू जोगिसकेपछि उहाँहरूको आफ्नै सही व्यवस्थापन भइसके पछाडि चाहिँ बिस्तारै उहाँको राहत र विशेष राहत तत्कालको लागि भएर पुनर्स्थापनाको लागि पनि हामीले चाहिँ सोचिसकेका छौँ। विशेष गरी अहिले त कति क्षति भयो हामी विवरण पनि लिँदैछौँ, आएकोलाई सम्बोधन पनि गर्दैछौँ एकातिर भनेदेखि, अरू थप गर्नको लागि क्षतिको विवरण लिने भने चुप्लाएर बसेको अवस्था होइन, के आवश्यक छ तत्काल समन्वय गरेका छौँ। र भोलिका दिनमा उहाँहरूलाई फेरि उहाँहरू सम्हालिसकेपछि पूर्वत अवस्थामा ल्याउनको लागि र पशुसेवाको क्षेत्रमा चाहिँ काम गर्नको लागि, हामी पशुसेवा क्षेत्र हेर्ने भएको नाताले उहाँहरूलाई के कामहरू गर्न सकिन्छ, हाम्रो टिमले विशेष पशुसेवा विभागले त्यो वर्कआउट गरेको अवस्थाहरू छ। र विशेष स्थानीय सरकारसँग म चाहिँ विशेष 15 स्थानीय तहलाई सरकारले चाहिँ उच्च चाहिँ एकदम चाहिँ प्रभावित क्षेत्र भनेर चाहिँ राजपत्रमै प्रकाशित गरेको छ। सम्भव भएसम्म अघि मैले भनेको तथ्याङ्क पनि त्यहीँबाटै आएका त हुन् नि, होइन, र ती कुरालाई हामी भेरिफाई गर्दै थप क्षतिका विवरण पनि आउने क्रममा छन्। हामीले समग्र रूपमा तत्काल अल्पकालीन रूपमा केही कामहरू गरेका छौँ भनेपछि पछि चाहिँ विशेष गरी उहाँलाई चाहिँ पशु
2: सेवाको क्षेत्रमा पशु बिमाको
3: पशु निकै नै बढी अहिले समग्र कृषि क्षेत्रमा यहाँले हेर्नुहुन्छ भनेदेखि करिब 95% बिमा चाहिँ पशु पन्छी र मत्स्यको सेक्टरमा हुन्छ। र कतिपय फार्महरू चाहिँ बिमा पनि गर्नुभएको अवस्थाहरू हुन्छ, होइन, बिमा गर्नुभयो बिमाबाट क्षतिपूर्ति दिने पनि व्यवस्था छ, होइन, तर विपदमा यदि कोही बिमा गर्न छुट्नु भएको भए पनि हामीलाई सम्बन्ध सरकार त त्यसको लागि चाहियो नि त, नहुनु सक्छ, तर बिमा चाहिँ गर्नुपर्ने मैले अपरिहार्य नै छ, किनभने सरकारले 80%सम्म चाहिँ बिमामा चाहिँ बिमाको प्रिमियम अनुदान उपलब्ध गराएको छ भनिसके पछाडि त, र बिमा चाहिँ अब काठमाडौँ धाइरहनु पर्दैन, स्थानीय तहमा उही हुन्छ भनेपछि किसानहरूले चाहिँ यसमा बिमा गरिदिनु हुन, अहिले मैले यो विपदमा त अहिले भनिनँ तर चाहिँ अलिकति यहाँहरू सम्हालिसकेपछि आफ्नो पशु वस्तु चौपाया जोगाउनको लागि बरु मानिसमा त्यो छैन हजुर, मैले स्पष्ट भन्नु पशु पन्छीको क्षेत्रमा कृषिमा पनि मैले भने 80% सरकारले बिमा प्रिमियम ठुलो चाहिँ यो चाहिँ अनुदान दिनु भन्ने कुरो विश्व जगतमा यहाँले हेर्नुहुन्छ भने एकदमै ठुलो प्रयास हो नेपाल सरकारको, होइन, हामी अरू अनुदान मात्रै हेर्नु हुँदैन, बिमामा पनि हाम्रो राम्रो भएको अवस्थाहरू छ र बिमाबाट पुनर्स्थापन गर्न सकिन्छ। बिमाबाट सम्बोधन गर्न नसक्ने क्षेत्रहरूमा चाहिँ डेफिनेटली यो विपदको बेलामा यो चाहिँ महाप्रलयको बेलामा चाहिँ हाम्रो चाहिँ तिनै तहको सरकारले गर्न सक्ने समन्वय र पशुसेवा विभागको हिसाबले भन्नुहुन्छ भनेदेखि हाम्रो मन्त्रालयसँग समन्वय गरिकन आउँदो वर्ष चाहिँ 15 स्थानीय तहहरूमा सशर्तमा यो वर्ष पनि गर्ने कुराहरू गर्ने, फेरि मैले भन्दैछु यहाँलाई अर्को वर्षमा, किनभने सरकारको रिसोर्स भनेको दीर्घकालीन रूपमा काम गर्नुपर्ने कुराहरू आउँदो वर्षमै तत्काल सम्बोधन गर्ने गरी राख्ने, अहिले चाहिँ हामी अहिले भएकै स्रोतबाट के गर्न सकिन्छ भन्ने उहाँहरूसँग समन्वयमा काम गर्ने अवस्थाहरू चाहिँ हामी गर्दैछौँ।
2: यहाँहरू पशु सेवा विभागको मातहतमा धेरै भेटनरी डक्टरहरू हुनुहुन्छ, होइन,
3: हजुर,
2: विज्ञहरूको ठुलो टिम पशु सेवा विभागको मातहतमा छ, यो चाहिँ महाविपत्तिपछि यो पशु चौपायाकै कारणले पनि यसको सही व्यवस्थापन हुन सकेन अथवा कहीँ कतै केही चुकियो सामान्य ढङ्गले भए पनि तपाईँ अन्य महामारीहरू चाहिँ उत्पन्न
3: एकदमै
2: महामारीबाट जोगिन आम नागरिकलाई यहाँको सल्लाह के छ?
3: सबभन्दा पहिले एकदम यहाँले भनिहाल्यो, मरेका पशुको व्यवस्थापन, उचित व्यवस्थापन हामी चाहिँ एउटा निर्देशिका प्रोटोकल बनाएर गरिसकेका छौँ, समस्या छैन। यदि फेरि पनि कहीँ देखियो भनेदेखि सम्बन्धित स्थानीय तहको पशुसेवा शाखासँग समन्वय गरिदिनु हुन म चाहिँ जो आम नागरिक जसले देख्नुहुन्छ उहाँलाई अनुरोध गर्छु, किनभने त्यो हामी सबै कर्तव्य पनि हुन्छ होइन। र त्यस पछाडि जनावर मरिसके पछाडि चाहिँ व्यवस्थापन भइसकेपछि त्यो छेउछाउको क्षेत्रमा यस्तो चाहिँ विपत्तिको बेलामा, प्रलयको बेलामा, भाडी पहिरोको बेलामा पशुजन्य महामारीहरू चाहिँ रोगहरू फैलिन सक्छ, जसको लागि हामीले तत्काल सुरुवातमै यो कुरा हामीले चाहिँ त्यही त वैज्ञानिक भने हामी सुरुवातमै प्रक्षेपण गर्ने त हो नि। हामी नदी तटका क्षेत्रमा र जिल्लाहरूमा आवश्यक मात्रामा कतिपय जिल्लाहरूमा हामी निशुल्क भ्याक्सिन गइ पनि सकिएको छ र कतिपय जिल्लाहरूमा भ्याक्सिनको चाहिँ उपलब्ध हामीले गराइ पनि सकिएका छौँ। विशेष गरी भ्याउते, चर्चरे, खोरेत, लम्पे सिन्ड्रोम होइन, रेबिज, यस्ता रोग विरुद्धको खोपहरू चाहिँ अहिले हरेक जिल्लामा छ र जिल्ला मात्रै नभएर चाहिँ स्थानीय सरकारसँग समन्वय गरेर तत्काल लाउनुपर्छ भन्ने चाहिँ लाउने गरी अगाडि बढ्नु भएको छ। र
2: अन्त्यमा चाहिँ हजुर भविष्यमा यस्ता प्राकृतिक तथा वातावरणीय विपदबाट पशुधन जोगाउनका लागि पशु सेवा विभागको चाहिँ दीर्घकालीन योजना अथवा पूर्व तयारी के छ?
3: तत्कालै रेस्पोन्स गर्न सक्ने जनशक्ति पशु सेवा विभागसँग छ, उहाँलाई तालिम पनि हामीले दिएका छौँ। केही विपद परिहाल्यो भनेदेखि ऱ्यापिड रेस्पोन्स टिम नै वास्तवमा होइन चाहिँ गठन गरेको अवस्थाहरू छ भने तत्काल तिनीहरू वारियर्सको रूपमा चाहिँ हामी पठाइहाल्ने गरी हामीले त्यो जनशक्ति तयार गरेका छौँ। समग्र रूपमा मुलुक चाहिँ व्यापार घाटामा छ, तर म आज यहीँबाट पनि अनुरोध गर्छु पशु सेवाको क्षेत्रमा हामी चाहिँ ट्रेड सरप्लसमा छ, व्यापार धनात्मक छ, हामी आयातभन्दा दोब्बर निर्यात गर्छौँ र यो सम्भावना अझै पनि आउँदा दिनमा बढी छ। भनेपछि यो क्षेत्र जोगाउनु र चाहिँ ग्रामीण जीविकाबाट चाहिँ सँगसँगै मुलुकको अर्थतन्त्रलाई सुधार गर्नको लागि यो क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छँदैछ। तर आजको सन्दर्भ भनेको चाहिँ उहाँहरूलाई फेरि पुनर्स्थापना भएर चाहिँ पशु सेवाको क्षेत्रमा, पशु विकासको क्षेत्रमा कसरी आकर्षित गर्न सकिन्छ भन्ने कुरा, त्यहाँ बजार चाहिएला, त्यहाँ पहिले पुनर्स्थापना हुनुपर्छ, यी कुराहरूमा चाहिँ हामी चाहिँ विपद पछाडिको पुनर्स्थापना कार्यक्रममा चाहिँ एकदम सक्रिय रूपमा चाहिँ हामी लागि परेका छौँ। हामीले उपमान जसकै त्यो समझको गतमा त्यसले बसेर चाहिँ हामी निरन्तर समय कसरी के गर्न सकिन्छ त उहाँहरूलाई भनेर हामी लागि परेका छौँ।
2: हस् यहाँले रसुवाको भोडेकोसी बाढीपछि पशु चौपायामा परेको समग्र क्षति र त्यहाँ पशु सेवा विभागको सक्रियता लगायतका धेरै विषयमा महत्त्वपूर्ण जानकारी दिनुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
3: यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हस् नमस्कार।
2: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: वर्षा याममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 7:25 समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिलिमे जलविद्युतको सुरुङबाट 4 र अप्पर त्रिशुलीको सुरुङबाट 5 जनाको शव निकालियो। भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि 2 तर्फी यातायात सञ्चालन हुने। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपेली सङ्घ ईयुको तयारी। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग 3-0 को सोझो सेटमा पराजित।

0: was fine.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदमा सहभागी राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासोपा सभापति लामिछाने संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
3: दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ। संसदभित्रबाट संसदीय समिति बनाउनको लागि चाहिँ राजनीतिक दलहरू तयार रहेको र उहाँहरूको समर्थन रहेको, उहाँहरूको आग्रह र अनुरोध रहेको कुरा चाहिँ नि राजनीतिक दलहरूको तर्फबाट पनि आज व्यक्त गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढाउनुपर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्त्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ।
2: बैठकपछि नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेका क्षतिको दावी गर्न सुझाव दिएको बताउनुभयो। नेता नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने पर्याप्तता आधारहरू नेपालसँग रहेकाले प्रधानमन्त्री शाहले यो कुरा उठाउन सक्नुपर्ने बताउनुभयो। बैठकमा नेपाली कङ्ग्रेसका सभापति गगन थापा, राप्रपाका नेता ज्ञान बहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके रावत लगायतका नेताहरूको सहभागिता रहेको थियो। प्रतिनिधि सभाको आजको बैठकले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री बादीले बालबालिकाको जन्म दर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानुनी जटिलता सुधार गर्न नयाँ कानुन आवश्यक रहेकाले विधेयक अगाडि बढाइएको बताउनुभयो। मन्त्रीवादीले प्रचलित कानुनले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न र नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि र प्रतिबद्धता समेट्न पनि विधेयक आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि समाज र राज्यले समान अवसर, न्यायपूर्ण वातावरण र सुरक्षित विकासको आधार सुनिश्चित गर्नुपर्ने बताउनुभयो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले तीन तहको सरकार र सरकारवालाहरूसँगको समन्वयमा भोटेकोसी बाढी प्रभावितको राहत र पुनस्थापनाको काम अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको थियो। सचेतक राईले विपदको समयमा नागरिकले सबैभन्दा बढी राज्यप्रति विश्वास गर्ने भएकाले राहत वितरण र पुनस्थापनालाई पक्षपातरहित बनाउनु पर्ने बताउनुभयो। सचेतक राईले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस योजना ल्याउन, कृषि आधुनिकीकरणमा जोड दिन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न, शिक्षा स्वास्थ्य लगायतका अत्यावश्यक सेवामा नागरिकको पहुँच विस्तार गर्न सरकारले के गरिरहेको छ भनी प्रश्न गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थाहरूलाई रोक्न नहुने बताउनुभयो। प्रमुख सचेतक राईले सङ्कटका बेला सबै नेपाली एकजुट र सामना गर्नुपर्ने भन्दै विस्थापितको पुनस्थापना र पुननिर्माणका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। यस्तै बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले चाडपर्व नजिकै गर्दा बजारमा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वाभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मौन बाँच्न नहुने बताउनुभयो। सांसदहरूले भोटे कोशी बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानूनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। बैठकमा मन्त्री मेहताले विभिन्न अस्पतालहरूमा आपतकालीन स्वास्थ्य सेवा तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा सुरक्षा र दीर्घकालीन हित सुनिश्चित गर्न संघ प्रदेश र स्थानीय तीनै तहका सरकार बीच समन्वय भइरहेको जानकारी दिनुभयो। यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले संक्रामक रोग पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिम पहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउनु पर्ने धारणा राख्नुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जिम्मेवार बनाउन नेपालले संयुक्त राष्ट्र संघको महासभामा जलवायु क्षतिपूर्ति र जलवायु न्यायका पहल अघि बढाउनु पर्नेमा जोड दिनुभएको थियो। यस्तै जलवायु परिवर्तनका कारण भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत र उद्धार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने सांसदहरूले बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभयो। सांसदहरूले रोजगारी सृजना, सीमा क्षेत्रको सुरक्षा बढाउन, महँगी नियन्त्रण, किसानका उत्पादनको सहज बजारीकरण, मध्य प्रदेशमा आधारभूत सेवा विस्तार र दलित बालबालिकाको निशुल्क शिक्षामा पहुँचको प्रभावकारी अनुगमन लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि अपराह दिउँसो 1:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटे कोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य, उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो।
0: जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ। तत्कालको लागि जुन विद्यालयहरू क्षति भएका छन् त्यहाँ विद्यार्थीहरूले पाउनु भएको छैन, सबै विद्यालयमा टेम्पोररी लर्निङ सेन्टर भइसकेको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत चक्रीय राहत कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानूनी कार्यवाहीका लागि साउदी नागरिक कानूनी व्यवसायलाई ओआरएसनामा पावर अफ अटर्नी दिई प्रक्रिया अघि बढाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। यसैगरी मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू फणेन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको छ। चिलिमे जलविद्युत केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट आज 3 सग्लो शव र 1 मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार यही भदौ 10 भोटेकोसी नदीमा आएको बाढीले सो जलविद्युत केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो। बाढी आएको दिन उक्त जलविद्युत केन्द्रको बिहानी सिफ्टमा 1 इन्जिनियर, 2 सुपरभाइजर, 2 चौकीदार र 1 कार्यालय सहयोगी गरी 6 कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमल बहादुर खरेलले जानकारी दिनुभयो। यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनेलभित्रबाट आजै 5 शव फेला पारेको छ। उत्तर गया 1 दलदुङ खोलाको 800 मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। सरकारले रसुवाको भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेलबासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। समितिले बाढीको उत्पत्ति तथा त्यससँग जोडिएको हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। प्रवक्ता साक्यका अनुसार रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढीका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदीय जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णयमा पुगेको हो। यसअघि जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेर जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव दिएको थियो। यही भदौ 10 भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्न रसुवा जिल्लामा 25 तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण 1 सङ्कलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्य दिएको उहाँले जानकारी दिनुभयो। बाढीका कारण स्याप्रु बेसीमा रहेको गोसाईकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्य सञ्चालनका लागि रसुवा भू संरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय समेत भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग यही भदौ 18 नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी यातायात सञ्चालन गरिने भएको हो। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार आज ग्राभेल नाली लगायतका सबै काम सकिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय संसदका बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डिनले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले भोटेकोसी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। भेटमा कार्यवाहक राजदूत बोल्टिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनस्थापना तथा पुननिर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि भारतले देखाएको ऐक्यबद्धता तथा खोज उद्धार र राहतका लागि गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। बैतडीका ग्रामीण वस्तुहरू अझै पनि राष्ट्रिय प्रसारण लाइन तथा विद्युत सेवाबाट वञ्चित छन्। जिल्लाका कतिपय ठाउँमा बिजुलीका पोल र तार विस्तार भए पनि विद्युत लाइन सुचारू नहुँदा स्थानीयले बत्ती नै नबाली महसुल तिर्न बाध्य छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: बैतडीमा अझै पनि कुल जनसङ्ख्या वा घरधुरीको आधारमा सरदर 35-40% जनसङ्ख्या पूर्ण रूपमा विद्युतको पहुँचबाट वञ्चित रहेको अनुमानित तथ्याङ्क रहेको छ। जिल्लाको पर्चौडी, सुनैया र पञ्चेश्वरका दुर्गम ओडाहरूका धेरैजसो ग्रामीण वस्तुहरूमा पोल र तार टाँगिए पनि बत्ती बाल्न नपाएको गुनासो गर्नुहुन्छ स्थानीय लक्ष्मण बोहरा।
5: त्यो ठाउँमा पोल होला तर त्यहाँ अहिले खिया लागेर अब केही छिनमा जीर्ण अवस्था बन्दै पोल परिवर्तन गर्नुपर्ने अवस्था छ। धेरै आवाज उठाए पनि न जनप्रतिनिधिले आवाज सुन्छ न के नै गर्छौ मात्र भन्छ गर्ने के।
4: बत्ती नपुगेका बस्तीहरूमा स्थानीय बासिन्दाहरू वर्षौंदेखि टुकी वा सोलारको भरमा रात बिताइरहेका छन्। स्थानीय रिगेश धानुक।
6: अहिले चाहिँ हाम्रो सम्बन्धित क्षेत्रहरूमा चाहिँ विद्युत कार्य चाहिँ एकदमै ढिलासुस्ती चाहिँ भएको अवस्था चाहिँ हो। यस कार्यालयले अब सम्बन्धित कार्यालयहरूलाई विविध विषयमा चाहिँ कार्य अगाडि बढाउनलाई पत्रहरू पनि पाकेटा पत्रहरू पनि पठाएको।
4: जिल्लाका कतिपय भित्री र दुर्गम बस्तीहरूमा वैकल्पिक ऊर्जाको लागि निर्माण गरिएका लघु जलविद्युत आयोजनाहरू समेत अहिले बिग्रिएर अल्पत्र परेका छन्। स्थानीय रावल बोहरा।
7: जनप्रतिनिधिहरूले कहिले केही कारणले चाहिँ भएको कहिले चाहिँ केही कारणले यस्तो हो पुग्छ कहिले दसैँमा पुग्छ भन्ने कहिले अब तिन चार महिनापछि हुन्छ भन्ने त्यसको प्रक्रिया हामीले अगाडि बढेर छ भन्ने तर काम चाहिँ नहुने क्या।

0: स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि तयार गरिएको विधेयकमा व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो। संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु गरेको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्म शुभारम्भ गर्नुभएको हो। ओखलडुङ्गाको मानै भन्ज्याङ गाउँपालिका 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सडकबाट करिब 100 मिटर तल खस्दा मानै भन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलामी र सोही स्थानका 62 वर्षीय छविलाल तिमल सिन्हाको घटनास्थलमै मृत्यु भएको छ। सिराहामा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरीले सिराह नगरपालिका 1 स्थित हुलाकी सडक खण्डबाट 105 किलो गाँजासहित Z1C 12-13 नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। महोत्तरीको भिट्ठामोड जनकपुर सडक खण्डमा पुलहरूको निर्माणमा ढिलाइ हुँदा स्थानीय तथा यात्रुहरूलाई दैनिक यात्रा गर्न शास्ति भइरहेको छ। 4 वर्ष अघि नै ठेक्का लगाइएको भए पनि पुल निर्माणको आधा काम पनि हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
1: महोत्तरीको भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ हुँदा शास्ति भएको छ। पुल बनाउन थालेको 4 वर्ष भइसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन, जसले गर्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ। पुल नहुँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय लतिफ नदाफ बताउनुहुन्छ।
2: हाम्रा सबै त यति घाटा आबे, यही पुल 3 सालसे उपरसे बनि रहले, एकरा कुनै चीजको सुनबाई नै।
1: जलेश्वर जनकपुर सडक कुनै गली रोड नभई दैनिक रूपमा हजारौं यात्रीहरू यातायात गर्ने सडक हो। समयमा पुल निर्माण नहुँदा धेरै चोटी दुर्घटना समेत भइसकेको स्थानीय रूपेश मण्डल बताउनुहुन्छ। बजेट अभावले भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ भएको र पटक पटक म्याद थप्नु परेको हुलाकी राजमार्ग जनकपुर परियोजनाका कार्यालय प्रमुख कृष्ण कुमार महतो बताउनुहुन्छ।
3: 4 पुलहरू मेजर पुलहरू थिए र केही कलभर्टहरू थिए। मेजर पुलहरू मध्ये 3 पुलको निर्माण कार्य अहिले भइराखेको अवस्था छ। एउटा पुलको अहिलेसम्म फेका व्यवस्थापन नै गर्न सकिएको छैन। विगत 4 वर्षदेखि हामीले अर्थ मन्त्रालयमा बजेटको लागि शुल्क निर्धारण गरेका छौँ, तर हालको अवस्थासम्म पनि प्राप्त नभएको अवस्था रहेको छ। त्यसले गर्दाखेरि एउटा पुलको निर्माण हामीले सुरु गर्नै सकेका छैनौँ। त्यसको कहिले बजेट प्राप्ति हुन्छ र फेका व्यवस्थापन
1: 2079 साल फागुन 2 गतेको करिब 30 करोडको लागतमा पुल निर्माण कार्य सुरु गरिएको 4 वर्ष हुँदा समेत पूरा हुन सकेको छैन। मञ्जित कुमार राम, महोत्तरी।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ EU बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयरले बुधबार युरोपेली संसदमा बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको छ। प्रस्तावित यु किड्स एक्ट अन्तर्गत 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, AI च्याट बोर्ड तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ। समितिको बुधबार र सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेर विधेयकको प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको हो। अर्थ समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश हुने समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका व्यवसायी तथा घर परिवारलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदबाट प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहत अनुभूति दिलाउन विद्युत सेवामा सहुलियत दिन लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने तथा क्षतिग्रस्त घर, व्यवसाय र उद्योगको विद्युत मिटरको लगत कट्टा गर्ने मन्त्रालयले जनाएको छ। यस्तै
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
6: 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजित भयो।

0: छ। बुधबार महिला भलिबल अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले जापानसँग सोझो सेटको हार बेहोर्यो। कुमाकी आइची स्थित कुमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नासियममा बलियो जापान विरुद्ध निरीह नेपाल 25-8, 25-12 र 25-11 नतिजामा पराजित भयो। नेपाली महिला भलिबल टोलीको एसिया खेलकुदमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा नेपालले पहिलो पटक सहभागी भएको थियो। लामो समयसम्म चल्ने भएकाले एसियाडको औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेलहरू सुरु भएका हुन्। नेपालले अब समूहको दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। इन्डोनेसियासँग पनि पराजित भए नेपालको पदक जित्ने चुनौती सकिनेछ। यद्यपि नेपाली टोली घर जाने भने छैन। समूहका पुच्छार टोलीहरू 9-14 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम। आज राति कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.2, न्यूनतम 19.5, काठमाडौँको अधिकतम 28.3, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 29.2, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 72.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.8, न्यूनतम 21.5 र दिपायलको अधिकतम 33.7, न्यूनतम तापक्रम 22.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिलिमे जलविद्युतको सुरुङबाट 4 र अप्पर त्रिशुलीको सुरुङबाट 5 जनाको शव निकालियो। भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7-सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि 2 तर्फी यातायात सञ्चालन हुने। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपेली सङ्घ EU तयारी र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: शेयर कारोबारको पुँजीगत लाभ कर घटाउने मन्त्री परिषद बैठकको निर्णय।
2: भोटे कोशी विपद पछि उच्च स्तरीय सर्वदलीय संयन्त्रलाई निरन्तरता, एक साता भित्र संसदीय समिति गठन गरिने।
1: पार्टी र सरकारका काम कारवाहीमा काम बाँडफाँड गरेर कार्य सञ्चालन भइरहेको रासोपा सभापति रवि लामिछानेको भनाई।
3: हामी त काम बाँडफाँड गरेर गर्छौं नि।
2: पाठ्यक्रममा एआईदेखि उद्यमशीलतासम्म देशभरबाट आयो व्यवहारिक शिक्षाको माग।
1: भोटे कोशी बाढीको कारण खोज्दै सरकार, हिमनदीदेखि नदी प्रणालीसम्म वैज्ञानिक अध्ययन, प्रभावितलाई विद्युत सेवामा राहत।
2: इन्धनको मूल्य वृद्धि विरुद्ध विश्वव्यापी आक्रोश, सिरियादेखि फिलिपिन्ससम्म सडकमा नागरिक।
1: र एनपिएलको तेस्रो संस्करणमा विदेशी स्टारको आगमन सँगै बढ्यो क्रिकेटको सरगर्मी।
0: कार्यक्रम सुरु गरौँ मन्त्री परिषदका निर्णय सम्बन्धी प्रसङ्गबाट। सरकारले सेयर कारोबारमा प्राकृतिक व्यक्तिले प्राप्त गर्ने पुँजीगत लाभमा लाग्ने अग्रिम कर घटाएको छ। आज बसेको मन्त्री परिषदको बैठकले कर घटाउनुका साथै सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउने, कर्मचारी बढुवा र राहत कोष सञ्चालन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्री परिषदले 365 दिनभन्दा बढी अवधि सेयर स्वामित्वमा राखी बिक्री गर्दा लाग्ने अग्रिम कर 7.5% घटाएर 3.5% कायम गरेको छ। त्यस्तै 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा लाग्ने कर 10% घटाएर 5% कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ र रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ।
0: बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। त्यसै गरी न्याय सेवाका ठगेन्द्र कटिल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा तथा सहसचिव काली प्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपालीको बिमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा दिने आदेश जारी गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। भूमि व्यवस्था मन्त्रालय अन्तर्गत चक्रीय राहतको सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। यसैबीच हालैको बाढीबाट घरबार विहीन भएकालाई अस्थायी आवासमा स्थानान्तरण गर्ने तयारी सरकारले अघि बढाएको छ। पूर्ण रूपमा घर तथा जग्गा क्षति भएकालाई स्थानान्तरण गर्न सम्भावित जग्गाको खोजी भइरहेको सरकारले जनाएको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाका लागि आवासीय शिक्षा सहित छात्रवृत्ति, क्षतिग्रस्त विद्यालयमा अस्थायी सिकाइ केन्द्र सञ्चालन तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने काम पनि अघि बढाइएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। भोटेकोशी बाढीपछि खोजी तथा उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन राजनीतिक तहबाट समन्वय र अनुगमनको प्रयास अघि बढाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लामिछानेकै संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र एक साताभित्र संसदीय विशेष समिति गठनका लागि सभामुख समक्ष आग्रह गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ महासभा सहभागिताका क्रममा जलवायु न्याय र नेपालले भोगेको वातावरणीय क्षतिको क्षतिपूर्तिको विषय सशक्त रूपमा उठाउन सुझाव समेत दिएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका कामको समीक्षा गर्न संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरू बीच छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट अर्थ मन्त्रीको सहभागिता रहेको थियो। बैठकले भदौ 11 गतेदेखि सक्रिय रहेको उच्च स्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। संयन्त्रमा नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी लगायत दलको सहभागिता रहनेछ। राष्ट्रिय जनमोर्चालाई समेत संयन्त्रमा सहभागी हुन औपचारिक आग्रह गर्ने निर्णय भएको छ।
5: पार्टीका सभापति रवि इलामी छानेले बाढी गएकै भोलिपल्ट भदौ 11 गते सर्वदलीय उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक आह्वान गर्नुभएको थियो। त्यो लगायत यो उच्चस्तरीय राजनैतिक संयन्त्रको 3 बैठक छलफलहरू भइसकेको छ र यो उच्चस्तरीय राजनैतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको छ। अब यसको अलिकति दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।
2: बैठकले संसदभित्र छुट्टै संसदीय विशेष समिति गठनका लागि पनि पहल गर्ने निर्णय गरेको छ। एक साताभित्र समिति गठन गर्ने र संसदमा रहेका दलहरूले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधित्व रहने गरी समिति बनाउन सभामुख समक्ष अनुरोध गर्ने निर्णय भएको खरेलले बताउनुभयो। समितिको कार्यदेश अर्थात् टिओआर भने बनाउन बाँकी छ। खरेलका अनुसार समिति गठन भएपछि यसको मुख्य काम विपदपछिको अवस्थाको अध्ययन, समन्वय र अनुगमन गर्नुका साथै कहाँ सुधार आवश्यक छ भन्ने विषयमा सरकार तथा सम्बन्धित निकायलाई सुझाव दिनुहुनेछ।
5: सबभन्दा पहिला त यो संसदीय समितिको काम भनेको छानबिन भनेर होइन, यो म यहाँहरूलाई स्पष्ट गर्न चाहन्छु। छानबिन भनेर पहिलाका बनेको जस्तो संसदीय समिति होइन। यहाँहरूलाई म नम्र निवेदन के गर्न चाहन्छु भने यो संसदीय छानबिन समितिले अध्ययन गर्छ, समन्वय गर्छ, अनुगमन गर्छ सरकारलाई, संसदलाई, सरकार भनेको तिनै तहका सरकारलाई, सरकारलाई, संसदलाई, राज्यका निकायहरूलाई र सरकारवालाहरूलाई संविधान र कानुनको र आफ्नो जिम्मेवारीको परिधिभित्र रहेर यसले काम गर्छ। अहिले अहिले मैले भनिरहेको कामको सन्दर्भमा पनि र तपाईँले उठाइरहेको कुरामा पनि कस्तो हुन्छ भनेर मैले भनेको कुरा पनि अझै परिपक्व किन होइन भने यसले टिओआर बनाउन बाँकी छ। यसले टिओआर बनाउँछ तर टिओआर बनाएपछि सम्भवतः यसको आशय के छ भने यसले अध्ययन गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने र तपाईँले भनेको जस्तो कहाँ कहाँ कमजोरी भइरहेछ, के सुधार गर्नुपर्छ भनेर सुझाव दिने लगायतका महत्त्वपूर्ण कामहरू चाहिँ नि यसले गर्छ।
2: बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ महासभा सहभागिताका विषयमा पनि छलफल भएको छ। विभिन्न दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षति, जलवायु परिवर्तनको असर र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। यसैबीच भोटेकोसी बाढीको प्रकृति र कारणबारे विज्ञ तथा प्राविधिक अध्ययन आवश्यक रहेको भन्दै सरकारले सो विपदको औपचारिक नामकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीले प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित नभएको विषयमा प्रश्न गरेका थिए। जवाफमा राष्ट्रसभा सभापति रवि लामी छानेले प्रधानमन्त्री विपदपछिको अवस्थाप्रति संवेदनशील रहेको र प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो।
3: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो उहाँ स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका जनप्रतिनिधिसँग भेटाउनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठुलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौँ नि।
2: लामी छानेले सरकार र पार्टीको जिम्मेवारी स्पष्ट रूपमा बाँडिएको बताउँदै एउटै काममा दोहोरोपन आवश्यक नरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार सरकारको जिम्मेवारी प्रधानमन्त्री र सम्बन्धित मन्त्रालय तथा निकायले तथा पार्टीको जिम्मेवारी पार्टीले सम्हाल्ने गरी काम अघि बढिरहेको छ।
3: एउटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने, स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घन्टौँ गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
2: विपदपछिको खोजी तथा उद्धार पछि अहिले राहत, पुनस्थापना र पुननिर्माणको काम अघि बढिरहेको बताइएको छ। सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको र आपसी समन्वय समेत निरन्तर भइरहेको बैठकमा जानकारी दिएको छ। सर्वदलीय बैठकबाट भएका निर्णय कार्यान्वयनमा आएपछि तत्कालीन राहतदेखि दीर्घकालीन पुनस्थापना, पुनर्निर्माण, विपद जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका विषयमा राजनीतिक तथा संसदीय तहबाट थप समन्वय हुने अपेक्षा गरिएको छ।
0: नेपाली काङ्ग्रेस यति बेला आफ्नो इतिहासको एउटा महत्त्वपूर्ण राजनीतिक मोडमा उभिएको छ। यही असोज 3 र 4 गते देशभर ओडा अधिवेशनबाट सुरु हुने 15 औं महाधिवेशन असोज 16 देखि 19 गतेसम्म काठमाडौँको खुला मञ्चमा हुँदैछ। काङ्ग्रेसले 6783 ओडामा अधिवेशन, त्यसपछि पालिका, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको काङ्ग्रेसले पार्टीका पुराना र नयाँ दुवै धारलाई महाधिवेशन प्रक्रियामा समेट्ने प्रयास अघि बढाएको दावी गरेको छ। 14 औं महाधिवेशनबाट निर्वाचित तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णयपछि देउवा पक्षका कतिपय नेता पनि सानेपा स्थित पार्टी कार्यालय फर्किन थालेका छन्। तर यही बेला काङ्ग्रेसभित्र अर्को महाधिवेशनको तयारी पनि भइरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले असोज 15 गतेदेखि छुट्टै ओडा अधिवेशन सुरु गरेर मङ्सिर 21 देखि 23 गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। देउवाले गगन थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट बनेको कार्य समितिलाई अवैधानिक भन्दै असोजको महाधिवेशनमा सहभागी नहुन अपिल समेत गरेका छन्। थप विश्लेषण सहित सहकर्मी दिनेश लुइटेल।
1: यही पृष्ठभूमिमा नेपाली कङ्ग्रेसभित्र एउटा गम्भीर राजनीतिक प्रश्न उठेको छ। के पुरानो नेतृत्वको असन्तुष्टि कङ्ग्रेसलाई एकताबद्ध बनाउन केन्द्रित छ कि छुट्टै शक्ति संरचना निर्माणतर्फ अघि बढिरहेको छ? विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा र बीपी कोइरालाका पुत्र डाक्टर शशाङ्क कोइरालाको भूमिकालाई लिएर कङ्ग्रेसभित्र र बाहिर विभिन्न राजनीतिक विश्लेषण भइरहेका छन्। केही विश्लेषणहरूले देउवा कोइराला समूहलाई गगन नेतृत्वसँगको शक्ति सङ्घर्षको एउटा ध्रुवका रूपमा व्याख्या गरेका छन्। तर शशाङ्क स्वयंले पार्टी विभाजनको पक्षमा रहेको स्पष्ट सार्वजनिक घोषणा गरेको प्रमाणका आधारमा निष्कर्ष निकाल्नु भने हतारो हुनेछ। बरु घटनाक्रम हेर्दा अवस्था थप जटिल देखिन्छ। देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहँदा पूर्णबहादुर खड्का नेतृत्वको समूह भने गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेको छ। त्यस्तै 31 जना नेताले दुवै पक्षलाई सहमतिमा आउन आग्रह गरेपछि केही नेताहरू मूलधारमा फर्किन थाल्नु भएको छ। मिन विश्वकर्माले समेत गगन थापा नेतृत्वसँग संवादपछि आफू मूलधारमा फर्किएको बताउनु भएको छ। यसले नेपाली कङ्ग्रेसभित्र विभाजनको सम्भावनासँगै एकताको सम्भावना पनि समानान्तर रूपमा अघि बढिरहेको देखाउँछ। नेपाली कङ्ग्रेसको वर्तमान विवादको अर्को महत्त्वपूर्ण पक्ष भनेको विरासत र पुस्तान्तरणको प्रश्न हो। बीपी कोइरालाले स्थापना गर्नुभएको कङ्ग्रेस अहिले बीपीका पुत्र शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह, महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधि जस्ता पुरानो राजनीतिक विरासत बोक्नुभएका नेताहरू र गगन थापा, विश्वप्रकाश शर्मा लगायत नयाँ पुस्ता बीचको शक्ति संक्रमणको चेपुवामा छ। गगन थापाले आफूलाई बीपीको विचार र गणेशमानको साहससँग जोड्दै नयाँ पुस्तालाई कङ्ग्रेसको नेतृत्वमा स्थापित गर्ने राजनीतिक सन्देश दिइरहनु भएको छ। त्यसैले अहिलेको विवादलाई केवल व्यक्ति व्यक्ति बीचको प्रतिस्पर्धा भन्दा कङ्ग्रेसको पुरानो विरासतलाई नयाँ पुस्ताको राजनीतिक एजेन्डासँग कसरी जोड्ने भन्ने बहसका रूपमा पनि हेर्न सकिन्छ। नेपाली कङ्ग्रेसको इतिहासमा 2010 साल र 2059 सालका विभाजनहरू महत्त्वपूर्ण उदाहरण हुन्। मातृका प्रसाद कोइराला र बीपी कोइराला बीचको विवादपछि भएको पहिलो विभाजन होस् वा शेरबहादुर देउवा र गिरिजा प्रसाद कोइराला बीचको सङ्घर्षपछि 2059 सालमा भएको विभाजन, दुवै घटनाले अन्तत कङ्ग्रेसको सङ्गठनात्मक शक्ति कमजोर बनाएको इतिहास साक्षी छ। 2059 सालमा देउवाले नेपाली कङ्ग्रेस प्रजातान्त्रिक गठन गरे पनि 2064 सालमा पुनः मूल काङ्ग्रेसमै एकीकरण भयो। त्यसैले अहिलेको विवादमा विगतको इतिहासले एउटा प्रश्न अवश्य उठाउँछ। यदि कङ्ग्रेस फेरि विभाजित भयो भने त्यसले नयाँ राजनीतिक शक्ति निर्माण गर्छ कि पुरानै इतिहास दोहोऱ्याउँछ? यसको उत्तर अहिले नै दिन हतारो हुन सक्छ। तर आगामी वडा अधिवेशनले कङ्ग्रेसको सङ्गठनात्मक धरातलमा कुन धार बलियो छ भन्ने बारे प्रारम्भिक संकेत भने प्रष्टसँग दिनेछ। गगन थापा नेतृत्वको कङ्ग्रेसका लागि पनि यो समय केवल आफ्नो वैधानिकता वा नेतृत्वको बचाउ गर्ने समय होइन। सबै धारका कार्यकर्तालाई समेटेर अधिवेशन सम्पन्न गर्नु नै नेतृत्वको प्रमुख परीक्षा हुनेछ। देउवा पक्षका असन्तुष्ट नेताहरूलाई समेट्ने निर्णयले त्यसतर्फ एउटा ढोका खोलेको देखिन्छ। तर शशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह लगायत वरिष्ठ नेताहरूको राजनीतिक व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न अझै पूर्ण रूपमा टुङ्गिएको छैन। गगन नेतृत्वले नयाँ पुस्तालाई सङ्गठनमा स्थान दिँदै गर्दा पुरानो पुस्ताको योगदान र राजनीतिक सम्मानलाई पनि सम्बोधन गर्न सक्नुपर्नेछ। पुस्तान्तरण र विरासत बीच सन्तुलन कायम गर्न सके काङ्ग्रेसले वर्तमान सङ्कटलाई सङ्गठन पुनर्निर्माणको अवसरमा बदल्न सक्छ। असहमति व्यवस्थापन गर्न नसके भने समानान्तर सङ्गठनको जोखिम अझै कायम रहने देखिन्छ। अहिलेको तथ्य भने स्पष्ट छ, असोज 3 र 4 गते ओडा तहबाट काङ्ग्रेसको अधिवेशन प्रक्रिया सुरु हुँदैछ र असोज 16 देखि 19 गते केन्द्रीय महाधिवेशनको तयारी छ। सभापति गगन थापाले सबै क्रियाशील सदस्य समर्थक र शुभेच्छुकलाई कुनै अलमलमा नपरी अधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको छ। त्यसैले आगामी केही दिन काङ्ग्रेसका लागि केवल अधिवेशनको तयारीका दिन होइन, काङ्ग्रेस एकीकृत भएर नयाँ पुस्ताको नेतृत्वमा अगाडि बढ्छ कि पुरानो नेतृत्वको असन्तुष्टिले अर्को समानान्तर राजनीतिक संरचनाको रूप लिन्छ भन्ने निर्धारण गर्ने निर्णायक दिनहरू हुनेछन्। घटना र विचारको मूल प्रश्न यही हो, काङ्ग्रेसको आगामी महाधिवेशन नेतृत्व परिवर्तनको मात्र प्रक्रिया बन्नेछ वा झन्डै 8 दशक लामो पार्टीलाई नयाँ पुस्ता, नयाँ विचार र पुरानो लोकतान्त्रिक विरासत बीच जोड्ने पुनर्निर्माणको अवसर पनि बन्नेछ।
0: यसै सन्दर्भमा काङ्ग्रेसभित्र देखिएको वर्तमान शक्ति सङ्घर्ष, देउवा शशाङ्क सहकार्य र पार्टीको सम्भावित भावी दिशाबारे राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग सहकर्मी दिनेश लुटेलले कुराकानी गरेका छन्।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा देउवा पक्षबाट पनि समानान्तर गतिविधि हुने प्रष्ट सङ्केत देखिन थालिसकेको छ। पछिल्लो समय केही नेताहरू मूलधारमा फर्किन पनि थाल्नु भएको छ। नेपाली काङ्ग्रेसभित्र देखिएको यो पछिल्लो अवस्थालाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ?
6: एउटा उखान छ, रस्सी जल गई ऐठन बाँकी। अब पुराना नेताहरू जसले आफ्नो जति क्षमता छ, आफ्नो योग्यता अनुसारको जे दिनुपर्ने हो पार्टीलाई मुलुकलाई दिइसकेकोहरूमा पनि अचम्मको त्यो शक्तिप्रतिको आसक्ति दिदीविसा देखेर अचम्म लाग्छ। होइन भनेदेखि अहिले हेर्दाखेरि चाहिँ मूलधारको नेपाली कङ्ग्रेस भनेको अब युवाहरूले हाँकेको गगन थापाकै नेतृत्वको कङ्ग्रेस हो। तर कहाँ कहाँ अब त्यो उहाँ आफै पनि नहोला, देउवाजी चाहिँ उहाँका आसपासका जसको चाहिँ खास गरिकन भन्नुहुन्छ भने पार्टीमा त्यति ठुलो जनाधार पनि छैन, पकड छैन, तर उहाँहरूले देउवालाई मोहडा बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको, दबाब सृजना गर्न खोजेको हो जस्तो लाग्छ अहिलेको संस्थापन नेपाली कङ्ग्रेसलाई। र यो चाहिँ यसले चाहिँ निश्चय पनि यो राम्रो सन्देश चाहिँ त्यो पार्टीको जीवनमा दिँदैन।
1: पूर्व सभापति शेरबहादुर देउवा र बिपी कोइराला पुत्र शशाङ्क कोइराला चाहिँ एउटै राजनीतिक धारमा देखिनुलाई कतिपयले अहिलेको वर्तमान नेतृत्वसँगको शक्ति सङ्घर्षका रूपमा पनि व्याख्या गरेका छन्। वास्तवमा देउवा शशाङ्क सहकार्यको राजनीतिक अर्थ चाहिँ के हुन सक्ला?
6: होइन, अब अर्थ चाहिँ यसो हेर्छु म, जस्तो शशाङ्कको राजनीतिक करियर सम्पूर्ण रूपमा हेर्दा मैले के देखेको छु भने उनमा एउटा राजनीति गर्ने जुन योग्यता हो त्योभन्दा पनि खालि के हो भनेदेखि बिपी कोइरालाको छोराको जुन एउटा विरासत छ त्यसैलाई मात्रै भजाएको म देख्छु। र त्यो त्यो राजनीतिक एउटा जुन ट्याक्टफुलनेस, कहाँ समय परिस्थिति अनुसार कुन बाटो हिँड्नुपर्छ भन्ने कुरामा पनि त्यति विश्लेषण गरेर हिँडे जस्तो देखिन्न, जसले गर्दाखेरि अब उहाँलाई पनि एक ढङ्गले यो परिस्थितिमा अब तपाईँ बिपीको छोरा तपाईँ अघि सर्नुभयो भनेदेखि हामीले चाहिँ यो शक्ति गेन गर्न सक्छौँ, यही यही मूलधारको बन्न सक्छ भनेर कता कता डाक्टर शशाङ्कलाई पनि अल्मलाएको हो कि जस्तो चाहिँ मलाई अनुभव हुन्छ।
1: पूर्व सभापति शेरबहादुर देउवाका केही वरिपरिका नेताहरूले उहाँलाई मोहरा बनाएर अगाडि सारेको जस्तो देखिए पनि भित्री रूपमा चाहिँ कतै देउवाले शशाङ्कलाई अगाडि सारेर आफ्नो ग्रेसफुल एक्जिट खोज्नु भएको हो कि?
6: होइन, ग्रेसफुल एक्जिट खोज्ने त सबभन्दा राम्रो कुरा के थियो भने जहाँ अधिकांश काङ्ग्रेस छन् जस्तो उहाँ फर्केर आएपछि पटक पटक अहिलेका सभापति गगन थापाले भेट्न खोज्दाखेरि उहाँ भेट्न तयार हुनु भएन। त्यो एउटा एउटा आफ्नो पूर्व सभापतिलाई भेट्न खोज्दाखेरि धेरै प्रयास गर्दाखेरि पनि गगन थापाले भेट्न पाउनु भएन। ग्रेसफुल एक्जिट उहाँले चाहेको हो भनेदेखि त त्यो एक्जिट दिलाउने सबभन्दा उपयुक्त पात्र भनेकै अहिलेको सभापति गगन थापा हो नि त। उहाँलाई पनि त्यो शेरहर देवाललाई एकदमै बेइज्जत गरेर एकदमै तल भुइँमै गिराएर म अगाडि बढ्छु भन्ने चाहना के अरे गगन थापामा पनि होइन। तर उहाँले त पटक पटक भेट्न खोज्दा पनि नभेटेको देखेपछि ग्रेसफुल एक्जिटको लागि त त्यो एक्जिटको लागि त कोसिस गरे पनि हो नि डाक्टर शेखर कोइरालाले। तर अब उहाँको अपेक्षा चाहिँ के हो भन्दाखेरि अब सभापति भएरै मैले चाहिँ यो महाधिवेशन गर्नुपर्छ भन्ने जुन एउटा जुन यस्तो खालको अडान त्यो चाहिँ त्यो ग्रेसफुल एक्जिटमा जाने अडान नै होइन।
7: अब त्यसो भए गगन थापा नेतृत्वले जुन नयाँ पुस्तालाई अघि बढाउँदै पुरानो पुस्तालाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको दावी गर्नुभएको छ नि, यस्तो अवस्थामा आगामी महाधिवेशनले काङ्ग्रेसको नेतृत्व र सङ्गठनमा चाहिँ परिवर्तन ल्याउन सक्छ भन्ने यहाँलाई विश्वास छ?
6: होइन, यो चाहिँ सुन्नुहोस् न, अब यो के भनेदेखि जहाँनिर नेपाली कङ्ग्रेसका युवा नेताहरू जो पहिलेदेखि नै अब स्थापित भएका युवा नेताहरू छन् अघिल्लो महाधिवेशनमा यो यो विशेष महाधिवेशनभन्दा अगाडि चुनावबाटै अलग अलग समूहबाट लडेर पनि जितेर आएका गगन थापा विश्वप्रकाश शर्माहरू भएको पार्टी नै अब अहिलेको अवस्थामा त मूलधारको कङ्ग्रेस हो नि त। अब त्यसमा अब आधिकारिक र फेरि के छ भनेदेखि स्थिति अहिले हेर्दा के देखिन्छ भनेदेखि अब आउने महाधिवेशन अगाडि जति नजिक आउँदै जान्छ त्यति नै त्यो अहिले देउवा पक्षका अरू पनि धेरै मान्छे पहिलो नै गएर यता आउन सक्ने सम्भावना छ। त्यसैले सानो चोइटा बाहिर बस्ला, अब भनेको 75-80% को पार्टी चाहिँ अहिलेको संस्थापन नै बन्छ, सानो 10-15% पार्टी भनेर पार्टी नै बनाउन चाहने हो भनेदेखि त के भयो र त्यो बनाउन सकिने नसकिने कुरो त आएन, तर त्यसले गरी खाँदैन त्यो पार्टीले।
0: उहाँ हुनुहुन्थ्यो प्राध्यापक कृष्ण पोखरेल सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव सङ्कलन गरेको छ। सातै प्रदेशका 46 केन्द्रमा गरिएको अन्तर्क्रियामा 25,000 बढी विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह र सरकारवाला सहभागी भएका छन्। सुझावमा नैतिक शिक्षा र संस्कारदेखि कृत्रिम बुद्धिमत्ता, कोडिङ, जलवायु परिवर्तन, विपद व्यवस्थापन, सिप र उद्यमशीलतालाई विद्यालय शिक्षासँग जोड्नुपर्ने आवाज प्रमुख रूपमा आएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
2: समयसँगै समाज, प्रविधि र रोजगारीको स्वरूप बदलिँदैछ। त्यस अनुसार विद्यालयको पाठ्यक्रम पनि अध्यावधिक हुनुपर्ने बहस लामो समयदेखि चल्दै आएको छ। यही आवश्यकता सम्बोधन गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशव्यापी सुझाव सङ्कलन गरेको हो। सातै प्रदेशका 46 केन्द्रमा सञ्चालन गरिएको अभियानमा 25,000 बढी व्यक्ति सहभागी भएका छन्। केन्द्रका अनुसार 28 बढी जिल्लाका विद्यालय, स्थानीय तह, शैक्षिक संस्था र कक्षा कोठासम्म पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरकारवालासँग प्रत्यक्ष छलफल गरिएको छ। कक्षा कोठामै पुगेर विद्यार्थी र शिक्षकसँग पाठ्यक्रम कार्यान्वयनको अवस्था तथा उनीहरूले भोगिरहेका समस्या र आवश्यक सुधारका विषयमा पृष्ठपोषण लिएका छौँ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीको भनाई। सुझाव सङ्कलनका क्रममा पाठ्यक्रमलाई चुस्त, लचिलो र व्यवहारिक बनाउनु पर्ने माग प्रमुख रूपमा आएको छ। विद्यालय तहदेखि नै सिप, व्यवसायिक ज्ञान र उद्यमशीलता विकासमा जोड दिनुपर्ने सुझाव रहेको छ। प्रविधिको तीव्र विस्तारलाई ध्यानमा राख्दै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई र कोडिङलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने आवाज पनि उठेको छ। त्यस्तै बढ्दो जलवायु जोखिमलाई ध्यानमा राख्दै जलवायु परिवर्तन अनुकूलन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ज्ञान र सिपलाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सुझाव आएको छ। प्रविधि र आधुनिक सिपसँगै नैतिक शिक्षा, संस्कार र सामाजिक मूल्यमा आधारित शिक्षालाई पनि बलियो बनाउनु पर्ने धारणा विभिन्न प्रदेशका छलफलमा उठेको छ। तर पाठ्यक्रम परिवर्तन मात्रै पर्याप्त नहुने सरकारवालाको धारणा छ। शिक्षक तयारी, पेसागत विकास र क्षमता अभिवृद्धिलाई पनि पाठ्यक्रम सुधारसँगै प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ। पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई थप समावेशी र प्रभावकारी बनाउनु पर्ने माग पनि आएको छ। विद्यालयमा सञ्चालन भइरहेका बुक फ्री डे र ब्यागलेस डे जस्ता अभ्यासलाई अझ प्रभावकारी बनाउनु पर्ने सुझाव समेत सङ्कलन भएको छ। प्रदेशगत रूपमा हेर्दा मधेसमा सबैभन्दा बढी 10 केन्द्रमा सुझाव सङ्कलन गरिएको थियो। कोशीमा 7, बागमतीमा 5, गण्डकीमा 6, लुम्बिनीमा 8 तथा कर्णाली र सुदूरपश्चिममा 5-5 केन्द्रमा अन्तर्क्रिया गरिएको थियो। मधेसमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितको टोलीले विद्यालयमा नै पुगेर विद्यार्थी तथा सरकारवालासँग छलफल गरेको थियो। अन्य प्रदेशमा पनि मन्त्रालय, स्थानीय तह, निजी तथा सामुदायिक विद्यालय, प्याप्सन तथा शैक्षिक संस्थासँग सुझाव लिएको केन्द्रले जनाएको छ। अब यी सुझावलाई कसरी पाठ्यक्रममा रूपान्तरण गरिन्छ भन्ने मुख्य प्रश्न छ। पाठ्यक्रम विकास केन्द्रले देशभरबाट प्राप्त सुझावसँगै विज्ञहरूले तयार पारेका 12 थिमेटिक पेपर र विभिन्न अनुसन्धान प्रतिवेदनका निष्कर्षलाई समेत आधार बनाउने जनाएको छ। अर्थात् नयाँ पाठ्यक्रमको बहस अब के पढाउने भन्ने प्रश्नमा सीमित हुने छैन। विद्यार्थीलाई बदलिदो प्रविधि, रोजगारी, जलवायु जोखिम र समाजसँग कसरी जोड्ने भन्ने प्रश्नको उत्तर खोज्नु पनि आगामी पाठ्यक्रम परिमार्जनको मुख्य चुनौती बन्ने देखिन्छ।
0: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण सुरु हुन अब करिब 40 मात्र बाँकी छ। प्रतियोगिता नजिक्दै जाँदा नेपाली क्रिकेटमा सरगर्मी तीव्र बन्दै गएको छ। नेपाली खेलाडीको छनौट, विदेशी खेलाडीको अनुबन्ध र टोलीहरूको तयारीले एनपिएलको नयाँ सिजनलाई चर्चामा ल्याएको छ र यसपटकको चर्चाको केन्द्रमा छन् अस्ट्रेलियाका विश्व विजेता ब्याटर डेभिड वार्नर। काठमाडौँ गोर्खाजले वार्नरलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेपछि एनपिएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेटले थप ध्यान तानेको छ। वार्नर दसैँपछि नेपाल आउनेछन्। एनपिएलको तेस्रो संस्करण अक्टोबर 26 नोभेम्बर 21 सञ्चालन हुँदैछ। वार्नरको आगमनले एउटा प्रश्न भने नेपाली क्रिकेटमा अहिले नै उठेको छ। टियु क्रिकेट मैदानमा वार्नरको आक्रामक ब्याटिङलाई रोक्ने बलर को होलान्?
1: विश्व क्रिकेटका अनुभवी ओपनर डेभिड वार्नरलाई रोक्नु कुनै एउटा बलरको मात्र जिम्मेवारी हुने छैन। एनपिएलका सातै टोलीका स्पिनर र तीव्र गतिका बलरका लागि उनी फरक फरक किसिमको परीक्षा बन्नेछन्। तर नेपाली बलर मध्ये वार्नरसँगको पुरानो अनुभव भएका खेलाडी हुन् सन्दीप लामिछाने। सन्दीपले वार्नर विरुद्ध अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा खेलिसकेका छन्। सन् 2018 क्यारिबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दा सन्दीपले सेन्ट लसिया किङ्सका वार्नरलाई 14 रनमा आउट गरेका थिए। त्यसपछि सन् 2019 आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दा पनि सन्दीप र वार्नर आम्ने सामने भएका थिए। त्यस खेलमा भने सन्दीपले वार्नरलाई आउट गर्न सकेनन्। अब यी दुईको भेट नेपाली भूमिमा हुनेछ। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीपका लागि यो भिडन्त परिचित नामसँगको नयाँ अध्याय हुनेछ। तर तथ्याङ्कले देखाउने अर्को पक्ष पनि छ। T20 क्रिकेटमा वार्नर लेग स्पिनर विरुद्ध आक्रामक ब्याटिङ गर्न सक्षम छन्। लेग स्पिनर विरुद्ध वार्नरको स्ट्राइक रेट 151 आसपास छ। त्यसैले सन्दीपका लागि वार्नर विरुद्ध बलिङ गर्दा केवल विकेट लिने प्रयास भन्दा पनि रनको गति नियन्त्रण गर्नु महत्त्वपूर्ण हुनेछ। विराटनगरकै टोलीमा नरेन साउद, सुभाष भण्डारी र बसिर अहमद जस्ता स्पिनरहरू विकल्पका रूपमा रहनेछन्। जनकपुर बोल्ड्सका ललित राजवंशीका लागि पनि वार्नर फरक किसिमको चुनौती हुनेछन्। ललित बायाँ हाते अर्थोडक्स स्पिनर हुन्, तर उपलब्ध तथ्याङ्कमा वार्नर बायाँ हाते स्पिनर विरुद्ध पनि निकै आक्रामक देखिन्छन्। उनको स्ट्राइक रेट 161 आसपास रहेको तथ्याङ्कले देखाउँछ। यसले ललितका लागि वार्नरलाई सामान्य स्पिन योजनाबाट मात्र रोक्न कठिन हुन सक्ने सङ्केत गर्छ। बलको गति, फ्लाइट, लाइन, लम्बाई र फिल्ड सेटिङको संयोजन महत्त्वपूर्ण बन्न सक्छ। सुदूरपश्चिम रोयल्सका दिपेन्द्र सिंह ऐरी पनि वार्नरका लागि अर्को स्पिनर चुनौती हुन्। बायाँ हाते अफ स्पिनर दिपेन्द्र सिंहसँग वार्नरको सामना हुँदा ब्याट र बल दुवैको परीक्षा हुनेछ। लुम्बिनी लायन्सका रोहित पौडेल तथा अन्य स्पिन विकल्प पनि परिस्थिति अनुसार प्रयोग हुन सक्छन्। कर्णाली याक्सका विपिन शर्मा, पवन सराफ र युवराज खत्री, चितवन राइनोजका कुशल मल्ल तथा रञ्जित कुमार, पोखरा एभेन्जर्सका सागर ढकाल लगायत स्पिन विकल्पले पनि वार्नरलाई फरक परिस्थितिमा परीक्षण गर्न सक्नेछन्। तर एनपिएलमा वार्नर विरुद्ध नेपाली बलर मात्र होइन विदेशी स्टारसँगको प्रतिस्पर्धा पनि रोचक हुनेछ। पोखरा एभेन्जर्समा रहेका साकिब अल हसन र वार्नर बीच अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ। साकिब बायाँ हाते अर्थोडक्स स्पिनर हुन्। उपलब्ध T20 हेड टु हेड तथ्याङ्क अनुसार वार्नरले साकिबको बलमा रन बनाएका छन् भने साकिबले पनि उनलाई पटक पटक आउट गरेका छन्। त्यसैले एनपिएलमा उनीहरूको भेट नयाँ प्रतियोगितामा भए पनि नयाँ प्रतिस्पर्धा भने हुने छैन। चितवन राइनोजका सिकन्दर राजा पनि अफ स्पिन मार्फत वार्नरलाई चुनौती दिन सक्ने खेलाडी हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको लामो अनुभव भएका राजा र वार्नर बीचको सम्भावित भिडन्त पनि T20 क्रिकेटको अर्को आकर्षण बन्न सक्छ। तर वार्नरलाई रोक्ने चुनौती स्पिनमा मात्र सीमित छैन, तीव्र गतिका बलरका लागि पनि वार्नर विरुद्धको नयाँ बल निकै महत्त्वपूर्ण हुनेछ। कर्णाली याक्सका सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका हेमन्त धामी र अविनाश बोरा, पोखरा एभेन्जर्सका आकाश चन्द, चितवन राइनोजका रिजन ढकाल, जनकपुर बोल्ड्सका विकास आगरी तथा विराटनगर किङ्सका प्रतीश जीशी जस्ता नेपाली पेस बलरले वार्नरको सामना गर्नेछन्। वार्नरको तथ्याङ्कले यहाँ पनि रोचक पक्ष देखाउँछ। T20 तथ्याङ्क अनुसार बायाँ हाते तीव्र गतिका बलर विरुद्ध वार्नरको स्ट्राइक रेट करिब 126.7 छ। दायाँ हाते तीव्र गतिका बलर विरुद्ध भने 142 स्ट्राइक रेट छ। यस अर्थमा नयाँ बलमा बायाँ हाते पेस बलरले वार्नरलाई कोर र लाइन मार्फत चुनौती दिने प्रयास गर्न सक्नेछन्। यही कारण लुम्बिनी लायन्सका रुबेन ट्रम्पलेमन पनि वार्नर विरुद्ध चासोका बलर बन्न सक्छन्। नामिबियाका बायाँ हाते तीव्र गतिका बलर ट्रम्पलेमन नयाँ बलमा गति र कोणका लागि परिचित छन्। विराटनगरका प्रतिश जीसी पनि बायाँ हाते मिडियम फास्ट बलर भएकाले उनको कोण वार्नर विरुद्धको योजनामा प्रयोग हुन सक्छ। जनकपुर बोल्सका जिमी निसम र सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेन जस्ता विदेशी खेलाडीले पनि वार्नरलाई फरक शैलीबाट चुनौती दिन सक्छन्। विशेषतः कुगेलेन एनपिएलमा लगातार तेस्रो सिजन खेल्दैछन्। उनीसँग नेपालको मैदान र प्रतियोगिताको वातावरणको अनुभव पनि हुनेछ। वार्नरलाई रोक्ने कुरा केवल बलरको नाम वा अन्तर्राष्ट्रिय अनुभवमा निर्भर हुने छैन। टियु क्रिकेट मैदानको विकेट, नयाँ बलको अवस्था, सीमारेखा, हावाको दिशा, बलरको लाइन र लम्बाई तथा फिल्डिङको संरचना, यी सबै पक्षले वार्नर विरुद्धको रणनीति निर्धारण गर्नेछन्। वार्नरलाई सुरुवाती ओभरमै नियन्त्रणमा राख्न सकिएन भने उनको आक्रामक ब्याटिङले खेलको गति नै परिवर्तन गर्न सक्छ। उनको करियरले यसको उदाहरण दिइसकेको छ। अस्ट्रेलियाका लागि 112 टेस्ट, 161 एक दिवसीय र 110 T20 अन्तर्राष्ट्रिय खेल खेलेका वार्नरले झन्डै 19,000 अन्तर्राष्ट्रिय रन बनाएका छन्। आइपिएलमा 184 खेलबाट 6,565 रन बनाएका उनी विदेशी खेलाडी मध्ये सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले आइपिएलमा 3 पटक ओरेन्ज क्याप जितेका छन् र सन् 2016 सनराइजर्स हैदराबादलाई उपाधि जिताउन कप्तानी समेत गरेका थिए। अब त्यही अनुभव टियु मैदानमा देखिन पाइनेछ। तर एनपिएलका बलरका लागि यो केवल वार्नरलाई रोक्ने चुनौती मात्र होइन, विश्व स्तरीय ब्याटर विरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर पनि हो। विशेष गरी युवा नेपाली बलरका लागि वार्नर विरुद्धको एउटा ओभर पनि अन्तर्राष्ट्रिय स्तरको अनुभव बन्न सक्छ। र सबैभन्दा बढी प्रतीक्षा भने वार्नर र सन्दीपको पुनः भेटको नै हुनेछ। कुनै समय आइपिएलमा आम्ने सामने भएका यी दुई खेलाडी अब नेपालको घरेलु फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठुलो मञ्चमा आम्ने सामने हुनेछन्। सन्दीपसँग वार्नरको पुरानो भेट छ, अरू नेपाली बलरका लागि भने यो नयाँ परीक्षा हुनेछ। एनपिएलको तेस्रो संस्करणमा त्यसैले एउटा छुट्टै प्रतिस्पर्धा पनि देखिनेछ। एकातिर विश्व क्रिकेटका अनुभवी र आक्रामक ब्याटर डेभिड वार्नर, अर्कोतिर उनलाई रोक्ने योजना सहित तयार नेपाली र विदेशी बलर। वार्नरको ब्याट कति चल्छ भन्ने प्रश्नसँगै अब अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। टियु मैदानमा वार्नरको आक्रमण रोक्ने पहिलो बलर को बन्ला त?
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
8: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
12: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। मोरङ जिल्लाको पथरी शनिचरी नगरपालिका वडा नम्बर 6 का पूर्व वडा अध्यक्ष जय तामाङले यति बेला राजनीतिसँगै सिउँडी फलको खेती गरिराख्नु भएको छ। 5 वर्ष यता उहाँ राजनीतिक कार्यक्रम सभा समारोह भन्दा पनि आफ्नै खेतबारीमा भेटिनुहुन्छ। खाद्य बाली भन्दा फलफुल खेतीमा दोब्बर फाइदा हुने देखेपछि उहाँले धान खेती छोडेर अहिले सिउँडी प्रजातिको फलको खेतीतर्फ लाग्नु भएको छ। सिउँडी फलले धान, तोरी र मकैको भन्दा 3 गुणा बढी आमदानी दिने रहेछ र त्यहीबाट धेरै आमदानी हुने भएपछि यो व्यवसाय रोजेको पनि उहाँले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। 3 बिगामा लगाइएको अन्नको आमदानी भन्दा 10 कट्ठामा लगाएको यो सिउँडी फलको खेतीले बढी आमदानी दिने भएपछि यसतर्फ आफू लागेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। तामाङले हालसम्म खेतीमा 1 करोड भन्दा बढी लगानी गरिसकेको कुरा पनि हामी सँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। 10 जना भन्दा बढीले रोजगारी पाएको पनि उहाँले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। आफूले पनि आफ्नो व्यवसायमा रोजगारी पाएको र अरूलाई पनि रोजगारी दिन पाएकोमा तामाङ खुसी देखिनुहुन्छ। नेपालमा तेस्रो देशबाट आउने स्याउ सुन्तलाको कार्टुनमा सिउँडी फल आउन थालेको बताउँदै जय तामाङले भन्नुभयो, नेपालको उत्पादनले नेपाली माग पूरा गरिरहेको छ। सिउँडी फलको आयात भने नरोकिएको तामाङको भनाइ छ। उहाँले नेपालबाट निर्यात गर्न पनि सकिने बताउनु भएको छ। नेपाली उत्पादनलाई अनेक बाधा समस्या देखाएर रोक्ने गरिन्छ। यसो नगर्ने हो भने नेपालमै उत्पादन भएको सिउँडी फलले यहाँको बजारलाई पर्याप्त मात्रामा पुग्ने पनि तामाङले बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले यिनै पथरी शनिचरे नगरपालिका वडा नम्बर 6 दोहलु मोरङका जय तामाङसँग कुराकानी गरेका छौँ।
1: पछिल्लो समय चाहिँ मैले ड्रागन फ्रुट खेती गरिरहेको छु। लगभग मैले चाहिँ सुरु गरेको 4 वर्ष जति भयो।
0: किन यो खेतीलाई यहाँले रोज्नु भयो?
1: वास्तवमा ठिक भन्नुभयो। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले ठुलो महल अथवा बाहिरतिर यो चाहिँ अलिकति हाई भेल्यु क्रपको रूपमा चाहिँ यसलाई हामीले भेटायौँ। भन्नाले अब हेल्थ कन्सियस वालाहरूले पनि खाने होइन, यसमा चाहिँ भिटामिन्स मिनरलदेखि लिएर हर चिज पाउने, एउटा चाहिँ स्वस्थ रहनको लागि चाहिँ हाम्रो चाहिँ फलफुल खानुपर्ने, अनि त्यो भएकोले गर्दा मूल्य पनि यसको अलिक ज्यादा अरू फलफुल भन्दा अरू खेती भन्दा, त्यो भएकोले गर्दाखेरि नयाँ पनि भयो र अनि विदेशबाट चाहिँ आयात हुन्थ्यो, त्यसलाई प्रतिस्थापन पनि गरौँ होइन, नेपालमै उत्पादन गरेर नेपालको बजारमा बेचौँ भन्ने मैले चाहिँ यो पेसालाई अप्नाएँ।
0: जुन यो सिउँडी खेती होइन, सिउँडी फलको खेती पनि भनिन्छ, यसलाई ड्रागन फ्रुट पनि भनिन्छ, यो खेती गर्नुभन्दा अगाडि यहाँले के गर्नुहुन्थ्यो जयजी?
1: म चाहिँ जनप्रतिनिधि थिएँ। योभन्दा अगाडिको निर्वाचनमा चाहिँ म वार्ड अध्यक्ष हैसियतले 5 वर्ष काम गरे। पछि मेरो छुट्ने बेलामा चाहिँ मैले यो व्यवसायलाई फेरि टोटली म यसमा अहिले इन्भल्भ छु, कामै थिएँ।
0: राजनीतिसँगै अहिले व्यवसायलाई नै अगाडि बढाउनु भएको हो?
1: एकदमै एकदमै, किन पनि सामाजिक काम गर्नको लागि हामीलाई खर्चहरू पनि चाहिन्छ होइन,
0: पहिला
1: त आत्मनिर्भर हुनु पर्यो। त्यो भएकोले गर्दाखेरि पनि हामीले चाहिँ कुनै न कुनै पेसामा आबद्ध भएर घर चलाउनु पर्यो होइन, आफ्नो व्यवहार चलाउनु पर्यो। त्यो भएर हामी म चाहिँ यसैमा लगभग मैले यो 3 बिगा जमिनमा चाहिँ खेती गरेको छु।
0: सुरुमा कति लगानी गर्नु परेको थियो होला यहाँले?
1: मेरो सुरुमा लगभग 4 वर्ष अगाडि 1 करोड जति खर्च भएको थियो यसमा।
0: हजुर,
1: मैले अब जस्तो पिलर बनाउनु पर्यो, टायर भयो, जमिन तयार गर्नु पर्यो, मलहरू अनि त्यहाँदेखि बिरुवा पनि किन्नु पर्यो। यसो गर्दाखेरि लगभग मेरो 1 करोड जति चाहिँ 3 बिघामा खर्च भएको थियो त्यतिखेर।
0: यो अब अहिले यो खेतीतिर अलिकति हाम्रा युवा साथीहरूको पनि त्यतातिर चाहिँ झुकाव बढी देखिएको छ र यो खेतीप्रति जो युवाहरू अहिले लाग्नु भएको छ नि, किन यो खेतीप्रति चाहिँ नि उहाँहरूको रुचि बढेको होला, यसमा के भन्नुहुन्छ यहाँ?
1: एकदमै राम्रो कुरा हो, उहाँहरूको जुन रुचि छ यसको चाहिँ अब हामीले उत्पादन पनि हामीले ज्यादा लिन सक्छौँ, यसको हामीले आम्दानीको हिसाबले पनि एकदमै राम्रो छ त्यो हिसाबले पनि, र अनि बजार पनि नौलो बजार भए तापनि यो चाहिँ अब अलिकति यसमा अरू हाम्रो फलफुलभन्दा चाहिँ यो चाहिँ फलमा चाहिँ न्युट्रिसनहरू ज्यादा हुने भएकोले र हेल्थ कन्सियस मान्छेहरूले चाहिँ यसको उपभोग गर्ने भएकोले अनि बिक्री पनि राम्रो होइन, अनि हामीले आफ्नै माटोमा पनि उत्पादन गर्न सक्ने, अनि धेरै हामी त किसानका छोराहरू हौँ, हामीसँग जमिनहरू प्रशस्त मात्रामा छ, त्यहीँबाट चाहिँ हामीले अब आफ्नो आय आर्जनको पाटो खोज्नुपर्छ भन्ने चाहिँ हिसाबले नै मलाई लागेको जस्तो लाग्दछ, राम्रो कुरा हो।
0: हजुर, यो जस्तो यहाँले अहिले तराईमा गरिराख्नु भएको छ होइन, पहाडमा पनि गरेको कुरा सुनिन्छ, यो जुनसुकै हावापानीमा पनि हुनसक्छ यो खेती?
1: एकदम तपाईँले सही कुरा उठाउनुभयो कि मलाई लाग्छ हामीले सबैभन्दा पहिलो यसको क्लाइमेट मतलब हावापानी चाहिँ सबैभन्दा चुज गर्नु पर्यो, अनि नयाँ आउने साथीहरूलाई जसको हामीले त लगाइहाल्यौँ, हामीसँग अनुभवको आधारमा हामीले कुरा गरिरहेका छौँ कि नयाँ अझ आउने साथीहरूलाई चाहिँ कम्तीमा पनि यसको चाहिँ टेम्परेचर जुन तापक्रम हुन्छ 30-32 डिग्रीभन्दा माथिकोमा चाहिँ भर्सक नलाउनुहोस् भन्छु, किनभने त्यसले चाहिँ यसलाई अलिकति घाम ज्यादा हुँदाखेरि अलिकति नोक्सान गर्ने भएको कारणले गर्दा कम्तीमा त्यो टेम्परेचरको जमिनहरू खोजेर हामीले उत्पादनहरू गर्दाखेरि चाहिँ सबैभन्दा राम्रो उत्पादन लिन सक्छौँ, र हामीले फल उत्पादन त गर्छौँ तर फलमा

0: को खेती गरिराख्नु भएको रहेछ। त्यो हावापानीमा पनि उहाँले सहजै त्यो खेती गरिराख्नु भएको छ होइन। उत्पादनको दृष्टिकोणले केही तराईमा र पहाडमा केही फरक पर्छै पर्दैन?
1: यस्तो हुन्छ, तराईमा अलिकति अत्यधिक गर्मी भएकोले उत्पादन साह्रो चाहिँ निस्किन्छ कम्तीमा पनि। यसको चाहिँ जीवन चक्र भनौँ, जस्तो कोपिला लागेको 15 दिनमा चाहिँ यसको वयस्क भएर फुल फुल्छ र त्यसको 30 दिनमा चाहिँ हामीले जेनरली यो अलिकति तातो हावा अथवा अलिकति गर्मी ठाउँमा चाहिँ 30 दिनमा चाहिँ त्यसको फल पाकेर हामीले हार्भेस्टिङ गर्छौँ। भन्नाले हामी टोटल्ली 45 दिनको चाहिँ यसको लाइफ सर्कल हुन्छ हाम्रो ठाउँमा चाहिँ। तर पहाडको एरियामा अलिकति चिसो भएकोले त्यो बढेर 50-55 दिन हुँदाखेरि त्यसको फलको साइज पनि राम्रो आउने होइन। र अनि त्यो चिसो धेरै चिसो पनि यसले सहँदैन, कम्ती पनि 30-32 डिग्रीसम्म जाँदाखेरि चाहिँ उत्पादन राम्रो लिन सकिन्छ। त्यसको साइजदेखि त्यसको सबै चिज चाहिँ राम्रो हुन्छ।
0: यसको बेर्ना उत्पादनका कुराहरूमा त्यस्तो केही के छ? यसको प्रक्रिया चाहिँ कस्तो हुन्छ? बेर्ना उत्पादन गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
1: हामीले जुन वयस्क बोटहरूबाट हामीले उत्पादन लिइरहेका हुन्छौँ र त्यहाँ बारम्बार उत्पादन लिँदाखेरि त्यो चाहिँ फल्ने कम चान्सहरू भएको जुन हाँगाहरूलाई चाहिँ हामीले काटेर जुन चाहिँ त्यसबाट चाहिँ हामीले बेर्नाहरू बिरुवाहरू बनाउँदछौँ, जसले गर्दाखेरि त्यो चाहिँ 1 वर्ष पछाडि नै फलहरू दिन सक्छ। कलिलो भन्दा पनि हामीले अलिकति छिपिएको र त्यहाँ उत्पादन लिइसकेको त्यो चाहिँ फेरि काम नलाग्ने अलिकति कम लाग्ने उत्पादन कम आउने भएपछि प्रनिङ गर्छौँ हामीले त्यो हाँगाहरूलाई अनि त्यो चाहिँ सबैभन्दा राम्रो हुन्छ।
0: फल लिइसकेपछि त्यही हाँगालाई काटेर फेरि अर्को बेर्न तयार गर्न सकिन्छ त्यसको?
1: हो हो, ठिक भन्नुभयो तपाईँले, हजुरले त्यो ठिक भन्नुभयो।
0: उत्पादन दिन सुरु भइसक्यो, लिन सुरु भइसक्यो अथवा के छ?
1: हजुर, अहिले त मेरो लगभग 4 वर्ष रोपेको 4 वर्ष भएपछि मैले लगभग 3 वर्ष अगाडिबाटै उत्पादनहरू लिइरहेको छु। अहिले चाहिँ मेरो फुल फेजमा चाहिँ उत्पादनहरू छ। यसलाई फेरि अर्को एउटा कुरा तपाईँलाई पनि जानकारी दिउँ र अन्य श्रोताहरूले पनि जो यसमा चाहिँ रुचि राख्नुहुन्छ जसले उत्पादन गरिराख्नु भएको छ उहाँहरूलाई पनि काम लाग्ने कुरा चाहिँ हामीले एउटा रेगुलर सिजनमा चाहिँ उत्पादन यतिखेर हाम्रो चाहिँ रेगुलर सिजन हो र अफ सिजन हुन्छ जब अब हामी यो जाडोको मौसममा पनि हामी यसलाई चाहिँ उत्पादन गर्छौँ। त्यसमा चाहिँ कसरी भन्नुहुन्छ भने हामीले चाहिँ कृत्रिम प्रकाशहरू दिएर बिजुली बत्तीहरू बालेर जो चाहिँ यसले त्यो पनि त्यतिखेर पनि हामीले उत्पादनहरू चाहिँ गर्छौँ। र अहिले मेरो फुल फेजमा आइसकेको छ। मैले 4 वर्ष अगाडि बिरुवा रोपेँ, त्योभन्दा अगाडि मैले चाहिँ 20-25 वटा पिलरमा चाहिँ अगाडि अन्य बिरुवाहरू ल्याएर चाहिँ यसको परीक्षण गरेपछि मैले चाहिँ रोपेको हो।
0: आज यति बेला मैले स्वरोजगार कार्यक्रममा मोरङ जिल्लाको पथरी शनिश्चरी 6 का अजय तामाङले गर्नुभएको यो सिउँडी फल खेतीको बारेमा कुराकानी गरिरहेको छु। जयजी, तपाईँले यो खेती त्यहाँ गरिरहँदाखेरि यहाँले अघि नै कुरा पनि उठाउनु भएको थियो, म पूर्व वडा अध्यक्ष पनि हो भनेर भन्नुभएको थियो, त्यो नगरपालिकाले पनि केही सहयोग गरेको छ कि के छ?
1: अब यो हामीले त्यो हिसाबले चाहिँ अहिलेसम्म केही समय अगाडि चाहिँ उहाँहरूले अलिकति त्यो अर्ग्यानिक उत्पादनको लागि मलहरू थोरै मात्रामा चाहिँ दिनुभएको थियो, यतिखेर दिएको छैनन् होइन। र अब हामी आफैले अहिले चाहिँ के गर्छौँ भने जुन गाउँघरमा पाउने गोबर मलहरू चाहिँ कलेक्सन गर्छौँ अनि त्यसैलाई चाहिँ अब हामीले विभिन्न किसिमका त्यसमा अन्य पिनाहरू लगाउँछौँ, कुखुराको सुली, यस्तो धेरै चिजहरू चाहिँ मिक्स गरेर हामी बनाएर अहिले आफै गर्छौँ, त्यस्तो केही पनि छैन अहिले।
0: तपाईँहरू जस्तै जो उद्यमी हुनुहुन्छ होइन, आफ्नै ठाउँमा व्यवसाय गरिराख्नु भएको छ र ओटुटीका साथ काम गरिराख्नु भएको छ, स्थानीय सरकारले सहयोग गरेको कुरा पनि सुनिन्छ, जस्तो यहाँहरूलाई चाहिँ त्यहाँको स्थानीय सरकारले यसरी व्यवसाय गर्दाखेरि व्यावसायिक रूपमै यहाँले गरिराख्नु भएको छ, के गरिदिएदेखि सहज हुन्थ्यो जस्तो लाग्छ त यहाँलाई?
1: अब सबैभन्दा ठुलो कुरा चाहिँ अब के छ, अब हामीले सुरुवात गर्दाखेरि मैले पनि खासमा म आफू वडा अध्यक्ष हुँदाखेरि कृषि कार्यक्रमहरू धेरै मैले प्रधानमन्त्री यन्त्रीकरणबाट पनि कृषकहरूलाई चाहिँ अनुदानहरूदेखि लिएर यस्तोहरू चाहिँ मैले विभिन्न ऊहरू चाहिँ म आफैले पनि सब्सिडीको रूपमा दिएको थिएँ। अब त्यतिखेरै मैले कृषिमै मैले केही गर्नुपर्छ भन्ने सोच्ने हो, तर के छ भने अब सबैले यो सबै जनप्रतिनिधि हो, सबैभन्दा ठुलो कुरो त पालिकाको प्रमुखको रूपमा त जनप्रतिहरूलाई हेरिन्छ, अब उहाँहरूमा त्यो खालको सोच अथवा उहाँहरू उद्यमशील नभएर पनि हुनसक्छ। जस्तो म आफू चाहिँ के सोच्छु भन्दाखेरि उहाँहरूले कम्तीमा पनि स्थानीय प्रवर्धनदेखि बजारको बजारीकरण र अब त्यहाँ त प्राविधिकहरू पनि बस्नुहुन्छ नि त,
0: हजुर,
1: त्यो उहाँहरूले चाहिँ अब मोनिटरिङ गरिदिए राम्रो हुन्थ्यो। जस्तो सपोज म आज 4 वर्ष पनि यो पेसामा छु, केही हदसम्म मलाई

0: बिरामी यसमा के हुनसक्छ, फङ्गस कस्तो लाग्छ, उपचारको विधि के हो, त्यो त मलाई थाहा छ, तर नयाँ मान्छेहरूलाई चाहिँ गाह्रो छ यो क्षेत्रमा आउँदाखेरि. त्यो भएकोले गर्दाखेरि आम रूपमा प्राविधिक रूपमा मात्रै पनि सहयोग हुँदाखेरि एकदमै राम्रो हुन्छ. र कहिले रोप्ने, कसरी रोप्ने, होइन, हामी त स्थानीय उत्पादन बढाउँछौँ र रोजगारी पनि सिर्जना गरेका छौँ नि त, त्यसले त सरकारलाई पनि त सहयोग भएको छ. दुई चार पाँचजना अब मेरोमा रेगुलर छ, अन्य सिजनल्ली काम गर्ने 10-12 जना आउनुहुन्छ, कम्ती पनि 8-10 जना त मेरो कन्टिन्यू रोजगार लागिरहेछ भने कम्ती त्यो कुरोले त सपोर्ट गर्छ सरकारलाई, भने सरकारले कम्तीमा पनि अरू नदियोस् केही छैन, र प्राविधिक हिसाबमा चाहिँ उहाँले त्यो चाहिँ हेरिदिँदा सबैभन्दा राम्रो हुन्छ.
1: हजुर, 10-12 जनालाई रोजगारी पनि दिएको कुरा पनि यहाँले उठाउनु भयो नि. सिउँडी फलको जुन खेती गरिरहँदाखेरि छ नि, सुरुमा तपाईँले यो एउटै जातको लगाउनु भएको छ अथवा के छ, जातमा पनि फरक पर्छ होला नि त त्यहाँ?
0: एकदमै हामीले सबैभन्दा मैले भनौँ छुट्टी छु, जो नयाँ आउनुहुन्छ सबैभन्दा पहिला चाहिँ उहाँहरूले त्यो बिरुवाहरू चाहिँ चुज गर्नुपर्छ, कुन किसिमको बिरुवाहरूले चाहिँ उत्पादन राम्रो दिन्छ अनि ज्यादा फल दिन्छ, त्यसको साइज ठुलो हुन्छ. धेरै किसानहरू चाहिँ, पुराना साथीहरू चाहिँ फस्नु भएको छ, त्यो भएकोले गर्दा मैले चाहिँ सी भेराइटी लगाएको छु, होइन, रेड सिम भन्छ. मैले चाहिँ हैदराबादबाट, इन्डियाको हैदराबादबाटै ल्याएको यो बिरुवा. म आफू गएर त्यहाँ हेरेर त्यो कसरी गर्ने भनेर केही सिकेर पनि आएको हो. त्यो भएकोले गर्दा अहिलेको अवस्थामा हाम्रोतिर प्रायः चाहिँ हामीले सी भेराइटीको बिरुवाहरू रोपेका छौँ, जसले चाहिँ उत्पादन पनि अलिक ज्यादा दिने, होइन, अलिक ज्यादा लट पनि फल्ने त्यो खालको हुन्छ.
1: बजारको कुनै समस्या छ कि छैन? उत्पादन त अब यति बेला राम्रै भए होला, त्यसको बजारको चाहिँ के छ व्यवस्था, समस्या परेको छ कि छैन?
0: अहिले तत्काल त्यस्तो देखिएन, हामीले चाहिँ उत्पादन गर्नु नसकेको जस्तो भयो, होइन. अब हामीमा पनि एउटा सोचको कुराहरू हुन्छ कि मैले मार्केटमा प्राइस कति लिने भन्ने कुराहरू हो सबैभन्दा. अहिले त हामी सबैलाई चाँडो धनी बन्नु छ, धेरै पैसा लिनु छ नि त, त्यो भएर एउटा निश्चित यसको मूल्य राखेर हामीले बिक्री गर्ने हो भने अहिले बजारको अभाव चाहिँ छैन. अब ज्यादा हुँदाखेरि यसकोलाई चाहिँ हामीले बाई प्रोडक्टमा जाने कि भनेर पनि त्यो सोच्दैछौँ, तर अहिलेसम्म त्यस्तो एउटा उचित मूल्यमा बिक्री गर्ने हो भने अहिलेसम्म बिग्रेर गएको चाहिँ अवस्था छैन हाम्रो. मलाई चाहिँ सुनेको छुइनँ, इभेन अन्य साथीहरूसँग पनि कुरा हुन्छ यो व्यवसाय गर्नेहरू, त्यो भएकोले गर्दा अहिलेसम्म मार्केट ठिक छ.
1: यहाँको त्यो व्यवसायबाट छ नि आम्दानी चाहिँ कस्तो हुन्छ, अथवा यसलाई वर्षमा कति चोटिसम्म आम्दानी लिन सकिन्छ?
0: अब मैले अघि हजुरलाई भनिहालेँ कि एउटा हामी रेगुलर सिजन उत्पादन गर्छौँ, हामीले कसरी चाहिँ त्यसको बिरुवाको टेक केयर गरेर आउँछौँ, होइन, हेरचाह गरेका छौँ, त्यसमा निर्भर पर्छ. यसलाई चाहिँ फुल्ली न्युट्रिसनहरू पुरा गर्ने, मलजल सबै चिज गर्ने हो भने उत्पादन एकदमै राम्रो आउँछ. यसको एउटै बोटमा पनि 5-10 किलो, 10-15 किलो पनि फल्न सक्छ एकचोटिमा, होइन. ल, जेनरली 2-3 किलै फल्दाखेरि पनि कम्तीमा पनि एउटा बोटमा 20-25 केजीभन्दा माथि चाहिँ हामीले उत्पादन एक सिजनमा एउटा बोट उसबाट लिन चाहिँ सकिन्छ.
1: यो सिउँडी फल बाहिरबाट ल्याउनु पर्छ कि यहीँको उत्पादनले अहिले पुगिरहेछ जस्तो लाग्छ?
0: अहिले यस्तो छ, बाहिरबाट पनि ल्याउँछ. अब यस्तो कुराहरू पोलिसी बनाउने कुराहरू, जस्तो कि अहिले हामीले जुन रेगुलर सिजन हुन्छ त्यतिखेर अत्यधिक उत्पादन हुन्छ साथीहरूको, तर जुन बाहिरबाट अहिले चाइना र भियतनामबाट आउँछ, अब राज्यले पनि हो यो कुरामा चाहिँ सबैभन्दा ध्यान दिनुपर्ने. हामीलाई अनुदानै चाहिन्छ भन्ने कुरा होइन, किन हामीले सुरुवात गर्दाखेरि अनुदान आउँछ हामीलाई सहयोग हुन्छ भनेर सुरु गरेका छैनौँ, तर पोलिसी बनाउने बेलामा चाहिँ एकदमै ख्याल गर्नुपर्छ. जस्तो कि हाम्रो रेगुलर निस्किने बेला अत्यधिक फल्ने एउटा समय हुन्छ, सबैभन्दा ज्यादा फल्छ, त्यतिखेर सबैको एकै दिन निस्किने, एकैचोटि फुल्ने हुन्छ. अब जस्तो त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरि विदेशबाट ल्याएको सामान चाहिँ यहाँ सस्तो पर्छ, त्यो लुकी चोरी गरेर ल्याएको हुन्छन् र भन्सारमा ड्रागन फ्रुट नदेखाएर अन्य केही देखाएर गरेको हुन्छ. त्यो चाहिँ विशेष गरी चाइना र भियतनामबाट चाहिँ त्यो फलहरू ल्याइन्छ, त्यतिखेर चाहिँ हाम्रो मार्केट चाहिँ अलिकति मार खान्छ, किनभने भोल्युममा गरेको कारणले, प्रविधि युज गरेको, सरकारले सब्सिडी दिएको कारणले उनीहरूको सस्तो पर्न जान्छ यहाँसम्म ल्याएर बेच्दा पनि. तर यहाँ त हाम्रो आफ्नै प्रयास र आफ्नै लगानीले, होइन, अनि त्यहाँदेखि प्रविधि पनि प्रयोग नगरेकोले अलिकति महँगो पर्न जान्छ. हो त्यतिखेर चाहिँ हो यस्तो बेलामा चाहिँ के गर्ने भनेर सरकारले चाहिँ सोचिदिँदाखेरि सबैभन्दा राम्रो हुन्छ.
1: हजुर, हामी अन्ततिर पनि आइसकेका छौँ जयजी. अब अहिले पनि हाम्रो गाउँठाउँका युवा साथीहरू विदेश गइराख्नु भएको छ, होइन, कामको सिलसिलामा जाने तर्खरमा पनि हुनुहुन्छ, यहीँ पनि बसौँ, यहीँ व्यवसाय गर्न सकिन्छ, लगानी गर्ने वातावरण भयो भने विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर भन्नका लागि केही भन्न चाहनुहुन्छ यहाँ?
0: अवश्य पनि जहिले पनि हाम्रो नेतृत्वहरूले जहिले पनि सपना बाँडे अब कि नभए नैराश्यता बाँडे केही हुँदैन केही छैन अब यो भाष्यहरू चाहिँ निर्माण गरेको हामीसँग तपाईँलाई म के भन्छु भने आज एउटा उदाहरणकै रूपमा पनि इजरायललाई हेर्नुहोस् त्यहाँ कति भूभागमा चाहिँ खेती हुन्छ तर हाम्रोमा त सम्भावना कति छ 70% 80% भूभागहरूमा चाहिँ हाम्रो कृषि उत्पादनहरू गर्न सकिन्छ त्यसमा अब राज्य लाग्नु पर्यो कि कृषिमा कसरी अगाडि बढ्ने भनेर त्यसो सब्सिडी दिएर हुन्छ कि तिनीहरूलाई चाहिँ त्यहाँ कसरी हुन्छ कि हामी त्यो ठाउँमा चाहिँ हामीले यस्तै उत्पादनहरू सबै किसिमको उत्पादनहरू गरेर चाहिँ निर्यात गर्ने हो भने र स्वदेशमै खपत गर्ने धेरै किसिमको कामहरू गर्न सकिन्छ अब कति ठाउँमा त बाँदर लाग्यो भनेर पनि मान्छेहरू त्यहाँ माइग्रेट भएको छन् त्यसको व्यवस्थापन त सरकारले गर्नु पर्यो मलाई लाग्छ हामी कहीँ जानु पर्दैन त्यो फलफुलको खेतीहरू पनि नेपालको धेरै ठाउँमा धेरै प्रकारको फलफुलहरू गर्न सकिन्छ तर हामीले चाहिँ यो कुराहरू चाहिँ प्रत्येक स्थानीय तहदेखि केन्द्रसम्म चाहिँ हामीले कुरा गर्नु पर्यो कि रोजगारी हामीले यहाँ गर्न सक्छौँ र राम्रो उत्पादन तपाईँलाई म भनिहालौँ वार्षिक मैले एभरेजमा 20,000 केजी चाहिँ उत्पादन गरेँ म वर्षको 60 लाखको चाहिँ ट्रान्जेक्सन गर्छु भन्नाले म 60 लाखको चाहिँ बिक्री गर्छु भने मेरो 30 लाख खर्च हुँदैन म 30 लाख रुपियाँ त बचत गर्छु नि 3 बिघा क्षेत्रफलबाट
1: हजुर
0: होइन अब मैले 30 लाख रुपियाँले त मेरो परिवार र मेरो छोराछोरी मैले जस्तो पढाउँछु खुवाउँछु भन्दा पनि पुग्यो नि त त्यो भएकोले गर्दाखेरि यसमा के गर्नु पर्यो राज्यले पनि भने जमिनहरू जो बाँझो छ त्यो स्थानीय तहले लिएर त्यो चाहिँ उत्पादन गर्छु भन्ने मान्छेहरूलाई चाहिँ जिम्मा दिएर काम गराउनु पर्यो त्यसले गर्दाखेरि हाम्रो ग्रास उत्पादन पनि बढ्छ र रोजगारी पनि त्यहाँ सिर्जना हुन्छ मैसँग अहिले 8-10 जना मान्छे काम गरिराख्नु भएको छ भने उहाँहरूको परिवार पनि त चल्यो नि त त्यो भएकोले गर्दाखेरि हामीले नेपालमा केही गर्न चाहिँ सकिन्छ केही हुँदैन भन्ने कुरो चाहिँ होइन भले हामी प्लेन चढ्नु खोजौँला अनि अग्लो घर हेर्नु खोजौँला हामीले यहीँ स्वदेशमै केही गर्छौँ भन्यौँ भने चाहिँ त्यो ठाउँहरू छ र छैन भने त्यो राज्यले गराउन सक्नुपर्छ उहाँहरूमा त्यो चाहिँ आँखा खोल्नुपर्छ राज्यको
1: भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो मोरङ पथरी शनिश्चरी नगरपालिका वडा नम्बर 6 दोहलुका जय तामाङसँग उहाँले गरिरहनु भएको सिउँडी फल खेतीका बारेमा गरिएको कुराकानी स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त स्वरोजगार 2018@gmail.com ठेगाना पुनः एकपटक स्वरोजगार 2018@gmail.com अवस्थ आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यहीँ सकिएको छ अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु नमस्कार

0: डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: आप्रवासन संवाद कथा श्रम र यात्राको
3: अङ्क 13 वैदेशिक रोजगारीमा अभिमुखीकरण तालिमको महत्त्व।
4: वैदेशिक रोजगार धेरै नेपालीका लागि जीवनयापनको एउटा बाटो बनेको छ। वैदेशिक रोजगारीको बाटो रोज्नुका पछाडि धेरैको जीवनमा केही गरौं भन्ने सपना छ, केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ। त्यसैले हामी श्रम आप्रवासनमा जाँदै गर्दा आफ्नो शरीर मात्र लिएर जाँदैनौँ, हामीले आफ्नो सपना पनि साथै लिएर जान्छौँ, जो हामीसँगै हिँडिरहेको हुन्छ, गोडिरहेको हुन्छ अनि उडिरहेको हुन्छ।
5: मेरो नाम रोशनी कडेल, मेरो घर चाहिँ बागलुङ। जापान गएर फर्केर आएपछि मलाई अरूमा भर पर्न नपरोस्, आफूले आफ्नो लागि केही गर्न सक्ने, त्यही भएर नेपालमा फर्केर आएपछि नेपालमा केही बिजनेसहरू गर्ने, सेटल हुने आफू।
6: नमस्ते, मेरो नाम हेमनारायण यादव हो, मेरो घर चाहिँ सुनसरी हो, बोकरा नर्सिङ होम पुलिका साथ हो। मैले यसो पारिवारिकको कारणले अलि त्यही भएर म जान दिन्छु। फर्केपछि अब स्वदेशमै के गर्ने प्लान बनाएको छु, हाम्रो कुनै सानो बिजनेस गर्ने स्वदेशमै गर्ने भनेको त्यस्तो हो।
7: नमस्ते, मेरो नाम भगवती बेलाल, मेरो घर चाहिँ कैलाली धनगढीबाट। विदेश अब थोरै रहर थोरै बाध्यता भनौँ न, सबै गएको देखेर रहर नि लायो, थोरै बाध्यता नि भयो। अब नेपालमा श्रम गर्छौँ त्यो अनुसारको हामीलाई स्यालेरी नि हुँदैन, त्यही भएर नि अब विदेशमा आफूले गरे श्रम गरे अनुसारको स्यालेरी नि हुन्छ, त्यही भएर।
4: बागलुङकी रोशनी कणेल, सुनसरीका हेम नारायण यादव र कैलालीकी भगवती बेलालको सपनाले श्रम आप्रवासनमा जाने अधिकांशको सपनालाई प्रतिबिम्बित गर्छ। विदेश गएर केही समय कमाउने अनि देशमै केही गर्ने, तर यो मिठो सपना साकार पार्न विदेश गएर मात्रै हुँदैन, धेरै कुरा बुझेर विदेश जानुपर्छ। जसका लागि प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ अर्थात् पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिन जरुरी छ। छोटकरीमा पीडीओटी भनिने यो तालिमको विशेषता के हो त? युवा श्रम तथा रोजगार मन्त्रालयका पितामह घिमिरे,
8: श्रमिकहरूलाई आफू जाने देश, त्यहाँको नियम कानुन, त्यहाँको रहनसहन, त्यहाँको परम्परा मूल्य मान्यता, त्यसपछि आफूले गर्ने कामको चाहिँ प्रकृति, होइन, नेपालमा वैदेशिक रोजगार सम्बन्धी सामान्य किसिमको चाहिँ ऐन कानुन नियमको जानकारी, संस्थागत चाहिँ जानकारी, होइन, त्यसपछि विदेशमा गइसकेपछि आफूलाई अप्ठ्यारो पर्दा, दुःख पर्दा अथवा समस्या पर्दाखेरि कहाँ सम्पर्क गर्ने, कागजातहरू आफूले कसरी साथमा राख्ने, सबै कागजातहरू कुन कुन चाहिँ सँगै लिएर जानुपर्छ, इभन प्लेनमा चाहिँ डिपार्चर हुँदाखेरि पनि गर्नुपर्ने प्रिकसनका कुराहरू, ल्यान्डिङ भइसकेपछि, यी सबै कुराहरूको बारेमा चाहिँ पीडीओटी तालिममा हामी सिकाउँछौँ।
4: विदेश जानु अघि अभिमुखीकरण तालिम नेपाल सरकारले अनिवार्य गरेको छ। नीति नियम, जाने देशको संस्कृति लगायत विविध कुरा समेटिएको अभिमुखीकरण तालिम 2 दिनको हुन्छ। यो तालिम नेपाल सरकारबाट इजाजत प्राप्त विभिन्न संस्थाहरूले प्रदान गर्छन्। विदेश जानेहरूका लागि अभिमुखीकरण तालिम किन महत्त्वपूर्ण छ? संगम म्यानेजमेन्ट सर्भिसका सञ्चालक रामराजा गौतम,
9: त्यहाँका अधिकारका विषय छन्, त्यहाँका चाहिँ वातावरणको विषय छ, कामदारले पाउने सेवा सुविधाको विषय छ, त्यो कुरा चाहिँ हामीले यहीँ अवार गरेर पठाउनुपर्छ। उहाँ गएर चाहिँ उनीहरूले बुझ्छु जान्दछु भनेर चाहिँ उहाँहरूले चाहिँ पासपोर्ट त कतिपय संस्थाले लिन्छ भने कुनै पनि डकुमेन्ट हेर्न पाउने भन्ने कुरै हुँदैन। त्यही भएर त्यहाँको इन्सुरेन्सको कुरा के छ, मेडिकलको कुरा के छ, दूतावासको चाहिँ सर्भिस कस्तो छ, केयर लिने भन्ने कुरा चाहिँ यहाँबाट सिकेर जानुपर्छ। एउटा कुरा त्यो चाहिँ वैदेशिक रोजगार सम्बन्धी भयो। अर्को कुरा के छ भने यहाँ वैदेशिक रोजगारमा चाहिँ विभिन्न खालले चाहिँ विभिन्न तरिकाको चाहिँ एउटा चाहिँ कारोबारको हिसाबले पनि अनैतिक कारोबारहरू पनि हुन्छन्, त्यो कुरा पनि सचेत गराउन सक्यो भने त्यो कारोबार पनि रोकिन्थ्यो। प्रस्थान कसरी गर्ने, होइन, उहाँहरूले चाहिँ घरमा कस्तो खालको चाहिँ इन्भाइरोमेन्ट हुनुपर्छ, त्यो बनाउने कसरी, मेन्टल हेल्थ भने के हो, सेफ्टी भने के हो, यी सबै कुरा सिकाउनु पर्ने भएहरू यो चाहिँ अत्यन्त महत्त्वपूर्ण विषय छ।
4: रामराजा गौतम जस्तै सृजना पाण्डे तिमल सिन्हाले पनि अभिमुखीकरण तालिम दिने संस्था अमरावती ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन्। उनका अनुसार पहिले विदेश गएका र नयाँ जान लागेका सबैले अभिमुखीकरण तालिम लिन जरुरी छ। समय समयमा विषयवस्तु परिवर्तन हुने र यसले वृहत कुरा समेट्ने भएकोले पनि यो अभिमुखीकरण तालिम महत्वपूर्ण छ।
0: सुरु सुरुमा बस्दाखेरि उहाँहरूलाई चाहिँ ला यो के हुन्छ र भन्नुहुन्छ, विशेष अब पहिलोचोटि जानेहरूलाई त उहाँहरूले त नेग्लिजेन्स गर्नुहुन्न, अझ पहिल्यै गइसकेकोहरूले चाहिँ अब अरूहरू अन्य देश जानलाई, नयाँ श्रमिक लिएर अन्य देशहरू जानलाई त आउनु परिहाल्छ उहाँलाई त क्लास लिन, अब पहिला नै जान गइसकेकोहरूलाई हामीलाई त के ज्ञान लिनुपर्छ र हामी किन आउनु पर्यो क्लासमा, चार वर्ष विदेश बसेर आएको भन्नुहुन्छ भन्न त है, विदेशको हावा पनि कसरी चल्ने भन्ने कुरा मात्रै ज्ञान हुँदैन यसमा। वैदेशिक रोजगार सम्बन्धीको नेपाल सरकारले नयाँ नयाँ नियमहरू परिवर्तन गरिरहनु भएको हुन्छ, कामदारहरूलाई दिने सेवा सुविधादेखि लिएर कामदार सम्बन्धीको नियम कानुनहरू पनि चेन्ज भएको हुन्छ र वैदेशिक रोजगार सम्बन्धीको नियमहरू चेन्ज भइरहेको हुन्छ, परिवर्तन भएको हुन्छ, उहाँहरूलाई थाहा हुन्न।
4: बागलुङकी 21 वर्षीय रोशनी कडेल जापान जाने तयारीमा छिन्। जापानमा पैसा कमाएर स्वावलम्बी हुने उनको योजना छ। सपनाको देश जाँदा के कुरा बुझेर जानुपर्छ यही थाहा पाउनका लागि उनी अभिमुखीकरण तालिममा सहभागी भइन्।
5: यो ओरिएन्टेसन क्लास बसेबाट अलि रुल्सहरू थाहा थिएन, अब यो श्रम गरेपछि के हुन्छ, यसको फाइदा के छ, यो नगर्नुको फाइदाहरू के छ, त्यो चाहिँ अलि हामीलाई आइडिया थिएन। जब हामी हिजोबाट ओरिएन्टेसन क्लास बस्यौँ नि, त्यसपछि हामीलाई चाहिँ श्रम गर्नु पर्दो रहेछ, हामीलाई श्रम गरेपछि भविष्यमा पनि सजिलो हुन्छ, अनि हामी वैदेशिक रोजगारीमा जानेहरूको लागि चाहिँ श्रम एकदमै इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ हिजोबाट थाहा भयो।
4: रोशनीले अभिमुखीकरण तालिमबाट श्रम स्वीकृति बाहेक अन्य कुराको महत्व र त्यसले पार्ने प्रभावका बारेमा पनि थाहा पाइन्। यी विविध पक्षको जानकारीले आफूलाई आत्मविश्वासी र सबल बनाउँछ भन्ने उनको विश्वास।
5: हामी विदेश जानुभन्दा पहिला हामी जाने कन्ट्रीको बारेमा थाहा पाउनु पर्यो, भाषाहरूको बारेमा थाहा हुनु पर्यो, अनि हामी जुन कामको लागि जाँदैछौँ त्यो कामकै लागि हामीलाई लगिँदैछ कि नै त्यो पनि थाहा हुनु पर्यो, अनि हाम्रो स्यालेरीहरू वहाँ गएर हाम्रो त्यो देशको बारेमा, त्यो त्यहाँको वेदरहरू कस्तो छ, त्यहाँको संस्कृतिहरू कस्तो छ, त्यहाँको मान्छेहरू कस्तो छ, हामी चाहिँ यदि वैदेशिक रोजगारीमा जाने हो भने पनि पहिले नै मेन्टल्ली एकदम स्ट्रङ भएर जानु पर्यो, त्यहाँ गएर जस्तो पनि दुःख आयो भने पनि हामी नआत्तिकन हामी गर्न सक्छौँ भनेर पहिला नै प्रिपेयर भएर जानुपर्ने।
4: कैलाली धनगढीकी भगवती बेलाल पनि रोशनीसँगै अभिमुखीकरण तालिममा सहभागी भइन्। उनी पनि रोशनी जस्तै जापान नै जाँदैछिन्। अभिमुखीकरण तालिमपछि भगवती बेलालको अनुभव।
7: विदेश जानुभन्दा अगाडि अब पहिला चाहिँ अब हामी जापान नै जाने भनिसकेपछि भाषा चाहिँ इम्पोर्टेन्ट नै भइहाल्यो, भाषा चाहिँ सिक्नै पर्छ भन्ने कुरा चाहिँ थाहा थियो, अब उताको कल्चरहरू पनि थाहा पाउनु पर्यो भन्ने कुरा थाहा थियो। त्यो बाहेक अरू चाहिँ अब यहाँ आइसकेपछि थाहा भएको कुरा चाहिँ हामीले मेन भनेको श्रम स्वीकृति चाहिँ लिएरै जानुपर्ने रहेछ। धेरैजना दाजुभाइ दिदीबहिनीहरू चाहिँ भिजिट भिसामा गएर उतै बस्ने, लुकेर काम गर्ने जस्तो कुराहरू गर्नुहुन्छ, त्यस्तो कुरा चाहिँ नगर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ यो तालिममा आएर थाहा भयो।
4: अभिमुखीकरण तालिममा आएर उनले गन्तव्य मुलुकको भाषा र संस्कृतिबारे ज्ञान राख्नु कति महत्त्वपूर्ण छ भनेर बुझिन्। कुनै पनि देशको संस्कृति बुझ्नु भनेको उनीहरूलाई सम्मान गर्नु पनि हो, किनभने संस्कृति बुझियो भने ती संस्कृति मान्नेहरूको आस्था बुझेर व्यवहार गरिन्छ, अन्जानमै हुने अपमानजनक व्यवहार गर्नबाट बचिन्छ, अनि भाषामा ज्ञान राख्नु भनेको सामान्य र आवश्यक संवाद गर्न सक्ने हुनु हो। फेरि पनि भगवती बेलाल,
7: अब नयाँ देश, नयाँ ठाउँ, नयाँ परिवेश, हामीलाई पनि अलिक घुलमिल हुन समय लाग्छ, अब यतैबाट अलिअलि उताको कल्चरको बारेमा, भाषाको बारेमा बुझेर गयो भने अलिकति भए नि सहज हुन्छ भन्ने लाग्यो।
10: यसमा आफूले भाषा सिक्नु कतिको महत्त्वपूर्ण हो?
7: भाषा त एकदमै महत्त्वपूर्ण, एकदमै महत्त्वपूर्ण छ। अब नयाँ ठाउँमा नयाँ भाषा हुन्छ, हामीले यहाँ अब नेपाली बोल्छौँ, अब सामान्य हामीलाई पानी पनि किन्न पर्यो भने बिना भाषा त कसरी माग्ने, त्यही भएर भाषा चाहिँ सिक्नै पर्छ।
4: सुनसरीका हेमनारायण यादव आफ्नो र परिवारको सपना साकार पार्न वैदेशिक रोजगारीमा जाँदैछन्। मलेसिया जानको लागि प्रक्रिया पुरा गरेका उनी अभिमुखीकरण तालिममा सहभागी भए, जहाँ उनको पहिलो दिनको अनुभव सकारात्मक रह्यो।
6: यो तालिममा आज मेरो फर्स्ट डे हो। आज यो सिकेको कुराहरू, तपाईँको वैदेशिक रोजगारमा जाने के गर्ने, के गर्ने, के गरेर जानुपर्छ, अनि जाँदाखेरि तपाईँले भोग्नुपर्ने समस्याहरू बारेमा भन्नुभएको छ सरले अहिलेसम्ममा।
4: कुनै पनि तालिम वा अभिमुखीकरणमा सहभागी हुनु भनेको सिक्ने वा कुनै पनि नयाँ कुरा बुझ्ने काममा सहभागी हुनु हो। सिकाइ प्रभावकारी बनाउन सहभागीले ध्यान दिएर सुन्नु जरुरी छ। तर यो कामलाई प्रभावकारी बनाउन तालिम प्रदायक संस्थाको भूमिका वा उनीहरूको प्रयास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। संगम म्यानेजमेन्ट सर्भिसका सञ्चालक रामराजा गौतमका अनुसार अहिले अभिमुखीकरणका विधि पनि सहभागी मैत्री वा आकर्षक बनाउन थालिएको छ।
9: पहिलाको चाहिँ हाम्रो पढाउने तरिका, प्रशिक्षण गर्ने तरिका लेक्चर सिस्टम मात्रै थियो। मान्छेले सर भनिदिने अनि त्यो कुन लेभलको भाषा जान्दै जान्दैन, त्योसँग लिट्रेसी कतिको छ भन्ने कुरा केही पनि थाहा हुँदैन थियो। अब अहिले चाहिँ त्यो खालको मान्छेलाई पनि हुने गरी हामी भिजुअलबाट सबै त्यो अडियो भिजुअलबाट चाहिँ उहाँहरूलाई चाहिँ दृश्यबाट पनि देखाउँछौँ। हामी अरू कुरा पनि चाहिँ गाइड गर्ने गराउँछौँ र नर्मल टेस्टहरू पनि उहाँहरूलाई चाहिँ यो कुरा के हो कस्तो हुन्छ भनेर चाहिँ हामीले कतिको इम्प्रुभ भयो भन्ने कुराको नर्मल टेस्ट पनि गर्छौँ।
4: अमरावती ट्रेनिङ सेन्टरका सञ्चालक सृजना पाण्डे तिमलसिन्हाका अनुसार तालिमको प्रभावकारिता तालिम प्रदायक संस्था र प्रशिक्षकको भूमिका र सक्रियतामा पनि भर पर्छ।
0: संस्थाले आफ्नो विद्यार्थीहरूलाई कसरी चाहिँ ध्यान आकर्षण गराउनुहुन्छ, आफूले दिनुभएको शिक्षा, आफूले दिनुभएको भनाइहरू चाहिँ उहाँहरूको लागि कति प्रभावकारी छ, कसरी क्वेसन गर्नुभएको छ, पढाउनु ट्रेनर एज एउटा ट्रेनरले चाहिँ कसरी उहाँहरूलाई सिकाइरहनु भएको छ भन्ने कुरामा भर पर्छ। एज अ म ट्रेनर भएर हेर्दाखेरि चाहिँ उहाँहरू चाहिँ एकदमै एट्र्याक्टिभै हुनुहुन्छ, मेरो क्लासमा चाहिँ उहाँहरू खुसी नै हुनुहुन्छ, सकारात्मकै हुनुहुन्छ।
4: वैदेशिक रोजगारीमा जाँदै गर्दा सबै कुरा सोचे जस्तो वा पहिले बताए अनुरूप नै हुन्छ भन्ने छैन, तर सोचे विपरीत भयो भने वा कुनै अप्ठ्यारो आइपर्यो भने त्यसलाई समाधान गर्ने उपाय र उपचार विधि छन्। यी कुराको जानकारी भगवती बेलालले अभिमुखीकरण तालिमबाट नै थाहा पाइन्।
7: विदेश गएपछि अब हामीले यहाँबाट जाँदाखेरि जुन एग्रिमेन्ट गरेर गएको छौँ त्यो अनुसारको हामीलाई भएन भने हामीले यदि श्रम स्वीकृति लिएर नेपाल सरकारबाट गएको छौँ भने चाहिँ हामीले उता गएर नेपाल सरकारलाई त्यो हाम्रो बारेमा यस्तो भयो, हामी ठगी पऱ्यौँ भनेर भन्न सकिने रहेछ। र यदि अब उता गएर केही भइहाल्यो भने पनि नेपाल सरकारले चाहिँ हामीलाई त्यही अनुसारको क्षतिपूर्तिहरू नै दिनुहुने रहेछ।
4: सुनसरीका हेमनारायण यादवको बुझाइ पनि भगवती बेलालकै जस्तो छ।
6: सबभन्दा पहिला त हामीले यहाँबाट जुन भनेर लग्नु भएको छ त्यो त्यहाँ गइसकेपछि पाइनँ भने सबभन्दा पहिला हाम्रो नेपाल सरकारको एम्बेसी हुन्छ, त्यहाँ कन्ट्याक्ट गर्नुपर्छ, त्यसपछि वैदेशिक रोजगारलाई भन्नुपर्छ, गइसकेपछि यिनीहरूलाई कन्फर्म गर्नुपर्छ, ए इन्फर्मेसन गर्नुपर्छ।
10: वैदेशिक रोजगारीमा जाँदा विभिन्न ठगी भएका कुराहरू पनि बाहिर आउँछन्, त्यो यस्तो ठगी र शोषणबाट बस्न अपनाउनु पर्ने मुख्य सावधानीहरू चाहिँ के हुन् जस्तो लाग्छ?
7: ठगीबाट बस्न मुख्य अपनाउनु पर्ने सावधानी चाहिँ सुरुमा चाहिँ अब आफ्नो सिप भइहाल्यो, सिप बिना चाहिँ कुनै ठाउँमा पनि गएर केही काम गरौँला भनेर सोच्न भएन। अनि त्यसपछि दोस्रो कुरा चाहिँ अब सामाजिक सञ्जालमा अब यति दिनु हामी पठाइदिन्छौँ, यति स्यालेरी हुन्छ भन्ने कुरा त्यस्तो लालचमा चाहिँ लाग्न भएन। अरूले भनेकै भरमा लैलैमा नलाएर एकचोटि आफूले पनि कुन कम्पनी रहेछ गुगलतिर गएर आफूले नि सर्च गर्ने हेर्ने सबै कुराहरू राम्रो छ भने चाहिँ गर्ने, नत्र नगर्ने, अनि भिजिट भिसामा जाने, उतै काममा बस्ने, त्यस्तो कामहरू चाहिँ गर्न भएन।
4: तर यी सबैका लागि वैदेशिक रोजगारीको यात्रा वा श्रम आप्रवासन वैधानिक तरिकाबाट हुनुपर्छ। रोशनी कडेलको बुझाइमा कुनै पनि समस्या वा ठगीबाट बस्नका लागि कसैले भनेको कुरामा बिना सोच विचार विश्वास गरिहाल्नु हुँदैन। आफूलाई बताइएका वा दिइएका कागज पत्रमा उल्लेखित कुराबारे आफूले पनि सोधखोज गर्नुपर्छ।
5: अहिले हामीसँग प्रत्येकको हातमा फोन हुन्छ, आफू जाने देशको बारेमा आफू जानभन्दा पहिला नै इन्टरनेटहरूबाट चेक गर्ने हेरिराख्ने कामहरूको बारेमा, अनि आफूमा कुनै सिप नभएको काममा जाँदैछौँ भने त्यसमा चाहिँ नजाँदा ठिक होला, सिप सिकेर जाने केही। अनि पैसाहरूको कुरामा पनि सरकारले तोकेको पैसा तिरिरहेछौँ कि त्यहाँभन्दा बढी तिरिरहेछौँ भनेर ध्यान दिने हामीले।
4: यो समय भनेको सूचना प्रविधिको समय हो। अहिले प्रविधिबाट मानिसलाई आवश्यक सूचना वा जानकारी मात्र आउँदैनन्, आफूलाई फसाउने वा ठग्ने सूचना पनि आउँछन्। त्यसैले सामाजिक सञ्जालमा आउने सूचनाप्रति सधैँ सचेत रहनुपर्छ। सुनसरीका हेमनारायण यादव।
6: अहिलेको जमाना सबभन्दा बढी ठगी भनेको सोसियल मिडियाबाट हो। सबभन्दा सोसियल मिडिया आधिकारिक गरेर मात्रै जानुपर्छ। सबभन्दा पहिला मलेसियाको हकमा, खालिमुलीको हकमा तपाईँको लट नम्बर आउँछ, लट नम्बर चेक गरेर जानुपर्छ। हुन त अहिले तपाईँको फ्री भिसा फ्री टिकट हो, फ्री भिसा फ्री टिकटमै जानुपर्छ भन्ने मेरो हो।
4: अभिमुखीकरण वा प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ दिँदा सहभागीले धैर्यताका साथ तालिममा बस्नुपर्छ, जिज्ञासु र चनाखो भएर तालिमका कुरा सुन्नुपर्छ। किन सहभागीले गम्भीर भएर तालिममा सहभागी हुनुपर्छ त? तालिम प्रदायक रामराज गौतम,
9: सबै कुरो ल्याएर फेरि यहाँ अर्को जिन्दगी सुरु गर्नुपर्छ, उहाँ स्टार्ट गर्नुपर्छ, त्यो दुई वर्षको जिन्दगीले त हुँदैन, उहाँले त धेरै कुरा सिक्नुपर्छ, अझ स्किल पनि भएर गरेर स्किलमा त्यहाँ स्किलफुल भएर यहाँ आउनुभयो भने यहाँ अरूले रोजगार दिन सक्नुहुन्छ। त्यही भएर उहाँहरूले चाहिँ सबभन्दा महत्त्वपूर्ण चाहिँ जानी कामदारले यसलाई चाहिँ खोजी खोजी सोधी सोधी सिक्नुपर्छ।
4: तालिम प्रदायक सृजना पाण्डे तिमल सिन्हाका अनुसार कति सहभागी सुरुमा अरुचि प्रकट गर्ने गर्छन्, कति सहभागीलाई आफूले धेरै कुरा बुझेको भन्ने भ्रम पनि हुन्छ, तर यी कुरालाई तालिम प्रदायकको सृजनशीलता र प्रभावकारिताले चिर्न सकिन्छ।
0: यो त के हो र हाम्रो लागि चार वर्ष विदेश बस्यौँ अथवा यो देश गयौँ अथवा के नै हुन्छ, उहाँ गएर दुःख गर्ने त हो नि भन्नुहुन्छ है भन्न चाहिँ, तर क्लास लिएर दोस्रो दिनको विदाई हुने बेलामा चाहिँ त्यस्तो भन्नुहुन्न, जुन कि थाहा नभएको कुराहरू धेरै कुरा थाहा भइयो, हामीलाई धेरै अवेर भयो अनि मैले त्यस्तो भयो भन्नु सोध्नु भएको कन्डिसनमा चाहिँ क्लासमा बसौँ, हामी इन्टरेक्ट गरौँ, हजुरको समस्या भन्नु, म नियम कानुनको कुराहरू पनि गर्छु, सबै कुराहरू सेयर गरौँ भने पछाडि दोस्रो दिनमा जाने बेलामा चाहिँ यो सही रहेछ, ओरिएन्टेसन लिनु पर्दो रहेछ, अब कहिले कहिले बुझिँदैन यस्ता कुराहरू बोलिन्छन् भन्नुहुन्छ।
4: कतिपयको लागि वैदेशिक यात्रा नयाँ नहुन सक्छ, उनीहरूले कति कुरा बुझेका पनि हुन्छन्, तर पहिले वैदेशिक रोजगारमा गएकाले नयाँ प्रक्रिया चालेर फेरि श्रम आपूर्वासनमा जान लागेको हो भने अभिमुखीकरण तालिममा सहभागी हुनु जरुरी छ, किनभने समयक्रममा आफ्नो देश र गन्तव्य मुलुक दुवैमा धेरै कुरा परिवर्तन भइसकेका हुन्छन्। संगम म्यानेजमेन्ट सर्भिसका सञ्चालक रामराज गौतम,
9: मुख्य कुरा त यस्तो हो, किन भन्दा नेपालमा पनि कति कानुन परिस्थिति सबैहरू यहाँ चेन्ज भइसकेका छन्। हिजो 10 वर्ष अगाडि गएको अवस्थामा स्यालेरी हाम्रो लागतदेखि लिएर सबै कुराहरूमा चेन्ज भइसकेका छ। अब मेडिकलको विषयहरू भनियो भने त अझ 3-3 महिना त्यो 1-1 महिना चेन्ज हुन्छ होइन, त्यही भएर यो र त्यहाँको पनि स्थानीय कानुन, त्यहाँको प्रदेश कानुन, त्यहाँको स्टेट सङ्घीय कानुनहरू त्यहाँ फरक फरक भइरहेको हुन्छ। एउटा कामदार जाने बित्तिकै हिजो कुन कम्पनीमा काम गर्यो, हिजो कुन देशमा काम गर्यो, हिजो कहाँ कस्तो सोसाइटी कस्तो कानुन थियो भन्ने कुरा उसलाई चाहिँ हिजो एउटा फरक थियो भने अब नयाँ जाँदा त नयाँ ठाउँमा नयाँ तरिकाले जाँदैछ। त्यो कारणले गर्दाखेरि एकचोटि गएर आएको मान्छेले सबै कुरा जान्दछु भनेको भरमा 32 वटा जान्छ उसलाई सहज हुन्छ भन्ने होइन, त्यो उसले सबै कुरा सिकेर जानुपर्छ।
4: अमरावती ट्रेनिङ सेन्टरका सञ्चालक सृजना पाण्डे तिमल सिन्हाको भनाइ पनि रामराजा गौतमको जस्तै छ।
0: विदेशमा 5 वर्ष, 6 वर्ष, 7 वर्ष बसे पनि विदेशको नीति नियम त थाहा होला, त्यो प्लस पोइन्ट हो, एकदमै राम्रो पक्ष हो त्यो चाहिँ होइन। अनि नयाँ नियम कानुन त उहाँहरूसँग फलो हुनुहुन्न, जुन कुरा ओरिएन्टेसनमा आएर थाहा हुन्छ, त्यस पछाडि चाहिँ बल्ल गइसकेकोहरू पनि एकदमै सकारात्मक हुनुहुन्छ, पहिला गइसकेकोहरू पनि एउटा चाहिँ, अरूको चाहिँ नयाँलाई त झन् नयाँ हुने भयो, सबै कुरा ज्ञान पाउने भयो, उहाँहरू त झन् 100% पोजिटिभै हुनुहुन्छ।
10: भनेको जस्तो 4-5 वर्ष विदेश बसेर आउनुभयो, फेरि फर्केर सोही ठाउँ जाँदै हुनुहुन्छ भने उहाँहरूले पनि क्लास अनिवार्य लिनुपर्ने हुन्छ कि अथवा के हुन्छ, त्यसमा आवश्यक छ कि छैन?
0: यसको देश परिवर्तन भएको खण्डमा पर्यो, सोही देशमा अब त्यही देश कम्पनीमै नयाँ श्रम स्वीकृति लिएर जानेहरूलाई त परेन, पुरानै श्रम स्वीकृतिमा जानेहरूलाई त परेन।
4: प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ वा अभिमुखीकरण तालिम वैदेशिक रोजगारीमा जानेहरूकै हितमा डिजाइन गरिएको तालिम हो, यसले वैदेशिक रोजगारीमा जान लागेकालाई सचेत मात्र गराउँदैन, गन्तव्य मुलुकमा गएर पालना गर्नुपर्ने नीति नियम तथा अन्य सूचना प्रदान गरेर श्रम आपूर्वासनमा जानेहरूको यात्रा सुसूचित र व्यवस्थित बनाउन सहयोग गर्छ। युवा रोजगार तथा श्रम मन्त्रालयका पीताम्बर घिमिरे,
8: यो तालिम लिएर जानु भने उहाँहरू चाहिँ अवेर हुनुहुन्छ, सबै कुराहरू जानकारी हुन्छ, त्यसपछि उहाँहरूले आफ्नो आफ्टर यहाँ डिपार्चरबाट उहाँ पुगिसकेपछि पनि विदेशमा रहँदा बस्दा गर्नुपर्ने कुराहरू, एमबेसीका सम्पर्क नम्बरहरू, यी सबै कुराहरू चाहिँ जानकारी दिने हुनाले उहाँहरूलाई यो चाहिँ लाभदायी हुन्छ र यो तालिम चाहिँ लिएरै जानुपर्ने हुन्छ। श्रम स्वीकृति पाउनको लागि पनि यो तालिम लिएको प्रमाणपत्र नभइकन तालिम नजाने गरी हामीले त्यसरी एउटा बाध्यकारी व्यवस्था गरेका छौँ।
4: अभिमुखीकरण तालिमले वैदेशिक रोजगारीको क्रममा आइपर्ने विभिन्न समस्याको उपचार विधि र त्यसका लागि सम्पर्क गर्ने स्थान र तरिका बारे पनि जानकारी प्रदान गर्छ। पीताम्बर घिमिरेका अनुसार यी सम्पर्क सूत्र मार्फत समस्या वा गुनासो सुनाए वा टिपाएमा सरकारले त्यसको सम्बोधन गर्छ।
8: कहीँ तलमाथि पर्यो होइन, तपाईँको तलब भत्ताको कुरा चाहिँ कामको कुरा यी सबै कुरा भयो भने उहाँहरूले चाहिँ त्यहाँको चाहिँ नजिकको दूतावासमा पनि खबर गर्न सक्नुहुन्छ। त्यहाँ विभिन्न अनलाइन पोर्टलहरू मार्फत चाहिँ दूतावासमा त्यस्तो किसिमको हाम्रो फेसबुकहरू, ट्विटरहरू, त्यसपछि हट लाइनहरू पनि त्यहाँ व्यवस्था गरेको हुन्छ। उहाँहरूले चाहिँ खोज्नुभयो भने विभिन्न माध्यमबाट ती माध्यमबाट उहाँहरूले दिनुभयो भने तत्त निकायबाट उहाँहरूको रेस्पोन्स हुन्छ र हामीले त्यहाँ उपलब्ध गराउनु पनि सहयोगहरू उहाँहरूलाई उपलब्ध गराउँछौँ।
4: आफ्नो नागरिक अप्ठ्यारो वा समस्यामा पर्दा उनीहरूको गुनासो सुन्नु सरकारको जिम्मेवारी हो र सरकारले सुन्नुपर्छ। तर विदेश जाँदै हुनुहुन्छ भने तपाईँले पनि अभिमुखीकरण तालिममा रुचिपूर्वक सहभागी हुनुपर्छ अनि गन्तव्य मुलुकको थोरै थोरै भए पनि भाषा सिकेर जानुहोस्। त्यहाँका आधारभूत नीति नियम र संस्कृति बुझेर जानुहोस्। जुन तयारीका साथ बागलुङकी रोशनी कणेल जापान र सुनसरीका हेमनारायण यादव मलेसिया जाँदैछन्।
5: वैदेशिक रोजगारीमा जाँदाखेरि सबभन्दा धेरै समस्याहरू आउने भनेको त्यहाँको चालचलनको बारेमा थाहा नहुनु, भाषाहरू नबुझ्नु, त्यहाँको रुल्सहरू के छ आइडिया नहुनु। हामीले यदि यहीँबाट रुल्सहरूको बारेमा अनि भाषाहरू पढेर गयो भने चाहिँ वहाँ गएर सजिलो हुने।
10: त्यहाँको संस्कृति, भाषा, रहनसहन, कानुन थाहा पाउनु किन आवश्यक छ जस्तो लाग्छ?
5: किनकि हामी अर्काको ठाउँमा काम गर्न जाने हो नि त, हामी नेपाल जस्तो त हुँदैन, उहाँ हामीलाई सहयोग गर्ने मान्छेहरू पनि त्यति धेरै हुनुहुन्न। त्यही भएर हामी चाहिँ आफ्नो लागि भए पनि आफ्नो फ्युचर अलि राम्रो बनाउनलाई कामहरू अलि, अब विदेश जाने त हामी पैसाकै लागि हो नि त, अब आफूले राम्रो कमाउनको लागि पनि सबै कुरा बुझेर गयो भने उहाँ ठगिनबाट पनि जोगिन सकिन्छ हामी।
6: सबभन्दा किनभने हामीले नेपाल जस्तो त हुँदैन, अरू देश हुन्छ होइन, त्यहाँको सबभन्दा इम्पोर्टेन्ट कुरो हुन्छ त्यहाँको भाषा हुन्छ अनि त्यहाँको लोकल कानुन अनुसार के कानुन छ, परम्परा के छ उहाँहरूको, त्यो इम्पोर्टेन्ट हुन्छ त्यहाँको। अनि त्यो हुन जाँदाखेरि त्यहाँ कम्पनीको पनि रुल्स हुन्छ, त्यो कम्पनीको रुल्स अनुसार पनि हामीले काम गर्नुपर्छ।
4: दुई दिनको अभिमुखीकरण तालिमले विदेशमा आइपर्न सक्ने समस्या पहिल्यै बुझ्न र जोखिमबाट जोगिन सहयोग गर्छ। आफ्नो अधिकारका बारेमा थाहा पाउनु अनि सम्भावित ठगीका गतिविधि बुझ्न जरुरी छ। रोजगारदातासँगको सम्झौता बुझ्न र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी हुनु हरेक श्रमिकका लागि उत्तिकै महत्त्वपूर्ण छ। यी सम्पूर्ण कुरा प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ अर्थात् पूर्व प्रस्थान अभिमुखीकरण तालिमले प्रदान गर्छ। त्यसैले पिडिओटीलाई विदेश जानु अघि पुरा गर्नुपर्ने एउटा औपचारिक प्रक्रिया मात्र होइन, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पहिलो तयारीका रूपमा बुझ्नु आवश्यक छ।
3: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा वैदेशिक रोजगारीमा अभिमुखीकरण तालिमको महत्त्वबारे कुरा गर्यौँ। आप्रवासन संवादको 14 अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिज्ञ दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बौखिम, युवराज बङ्गाली, स्मृति खनालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
11: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
12: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
13: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
12: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
13: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
12: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
16: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
17: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
19: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल यस बेला रातिको 9 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिल्मे जलविद्युत केन्द्रको सुरुङबाट 4 र अप्पर त्रिशुली जलविद्युत आयोजना 1 को अडिट टनेलबाट 5 जनाको शव निकालियो। भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि द्वितर्फी यातायात सञ्चालन हुने र सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपली सङ्घको तयारी। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित रासपा संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी 1 हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासपा सभापति लामिछाने संयोजक रहनु भएको उच्च स्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको पनि रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकपछि नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेका क्षतिका दावी गर्न सुझाव दिनुभयो। नेता नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने पर्याप्त आधारहरू नेपालसँग रहेकाले प्रधानमन्त्री शाहले यो कुरा उठाउन सक्नुपर्ने बताउनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, रापरापाका नेता ज्ञान बहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी थिए। प्रतिनिधि सभाको आजको बैठकले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाब दिनुहुँदै मन्त्री वादीले बाल बालिकाको जन्मदर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानुनी जटिलता सुधार गर्न नयाँ कानुन आवश्यक रहेकाले विधेयक अगाडि बढाइएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले बाल बालिकाको सर्वाङ्गीण विकासका लागि समाज र राज्यले समान अवसर, न्यायपूर्ण वातावरण र सुरक्षित विकासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको थियो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले 3 तहको सरकार र सरोकारवालाहरूसँगको समन्वयमा भोटेकोशी बाढी प्रभावितको राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थाहरूलाई रोक्न नहुने बताउनुभयो। यस्तै बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। बैठकमा मन्त्री मेहताले विभिन्न अस्पतालमा आपतकालीन स्वास्थ्य सेवा तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा, सुरक्षा र दीर्घकालीन हित सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय 3 तहका सरकारबीच समन्वय भइरहेको जानकारी पनि
दिनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाईले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिम पहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने धारणा राख्नु भएको थियो। यस्तै बैठकको आकस्मिक समयमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि दिउँसो 1:15 बजे बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटे कोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण नभएका निकायको सेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत चक्रीय राहत कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानुनी कार्यवाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारिसनामा पावर अफ अटर्नी दि प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय पनि गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू फणीन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दहाल तथा प्रशासन सेवातर्फका सहसचिव काली प्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णय गरेको छ। चिल्मे जल विद्युत केन्द्रको सुरङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट आज 3 सङ्लो र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट सब फेला पारेको रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनल भित्रबाट आजै 5 सब फेला परेको छ। उत्तर गया 1 दलदुङ खोलाको 800 भित्र सुरङमा पहिचान खोल्न नसकेको अवस्थामा 30 सब फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। सरकारले रसुवाको भोटे कोशी बाढीको वैज्ञानिक आधार तथा प्रमाण खोज्न 7 विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलव्यासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। यही भदौ 10 भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्न रसुवा जिल्लामा 25 तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी गजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने भएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग यही भदौ 18 गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी यातायात सञ्चालन गर्ने भएको हो। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा भोलि बिहान 6 बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डेनले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायु विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार र सामूहिक प्रयासलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा कार्यवाहक राजदूत बोल्डेनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो। यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले आज भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले जापानका समकक्षी र परराष्ट्र मन्त्रीले रसुवाका बाढी पीडितप्रति देखाउनु भएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा संवेदनाका लागि आभार व्यक्त गर्दै जापान सरकारले जाइका मार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि धन्यवाद ज्ञापन गर्नुभयो। त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद प्रभावितको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस्तै परराष्ट्र मन्त्री सुशीर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज विदाई भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धलाई थप गहिरो र व्यायामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको थियो। भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकाल, नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपाल भारत सम्बन्ध अझै प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री चौधरीले कोरला नाका हुँदै हुने कृषि तथा पशुजन्य वस्तुको व्यापारमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। त्रिभुवन विश्वविद्यालयले भोटे कोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 9,25,00,000 रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गरी सहयोग गरेको छ। मनासलु हिमालको आरोहण सुरु भएको छ। शरद ऋतुमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले आरोहण सुरु गरेको पर्यटन विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपली सङ्घले बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल पिक्चरबाट जोगाउन नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ। युरोपली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले आज युरोपली संसदमा बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको बताउनु भएको हो। प्रस्तावित किड्स एक्ट अन्तर्गत 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, एआई च्याट बोट तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ। अब आर्थिक समाचार।
3: संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क एन 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ। समितिको बुधबार र सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैङ्क एनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेर विधेयकको प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको हो। अर्थ समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश हुने समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका व्यवसायी तथा घर परिवारलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदबाट प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहत अनुभूति दिलाउन विद्युत सेवामा सहुलियत दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने तथा क्षतिग्रस्त घर व्यवसाय र उद्योगको विद्युत मिटरको लगत कट्टा गर्ने मन्त्रालयले जनाएको छ। यस्तै विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल अजिएटा लिमिटेडका कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि 33,50,000 रुपियाँ सहयोग गरेका छन्। कर्मचारीका तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको एनसेल अजिएटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर दिल्लीराम श्रेष्ठले बताउनुभयो। एनसेल एजिएटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रुपियाँ सहयोग गरिसकेको थियो। नेपाली सेयर बजार मापक नेप्से परिसूचक बुधबार 21.19 अङ्कले घटेर 2612.42 बिन्दुमा कायम भएको छ। बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 3.77 अङ्कले घटेर 463.68 पुगेको छ भने फ्लोट सूचक 1.50 अङ्कले घटेर 179.63 पुगेको छ। यस्तै सेन्सेटिभ फ्लोट सूचक 1.32 अङ्कले घटेर 156.58 पुगेको छ। बुधबार विभिन्न 42 कम्पनीको सेयर मूल्य बढ्दा 225 कम्पनीको सेयर मूल्य घट्यो भने 12 कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गा नवार। अब खेल समाचार अजय बमबाट।
4: बिसौँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। बुधबार महिला भलिबल अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले जापानसँग सोझो सेटको हार बेहोर्यो। कुमाकी आइचीस्थित कुमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नासियममा बलियो जापान विरुद्ध निरीह नेपाल 25-8, 25-12 र 25-11 नतिजामा पराजित भयो। नेपाली महिला भलिबल टोलीको एसिया खेलकुदमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा नेपालले पहिलो पटक सहभागी भएको थियो। लामो समयसम्म चल्ने भएकाले एसियाडको औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेलहरू सुरु भएका हुन्। नेपालले अब समूहको दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। इन्डोनेसियासँग पनि पराजित भए नेपालको पदक जित्ने चुनौती सकिनेछ। यद्यपि नेपाली टोली घर जाने भने छैन। समूहका पुच्छार टोलीहरू 9 देखि 14 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले एसियाली खेलकुदमा 21 खेलमा सहभागिता जनाउँदैछ। एसिसी पुरुष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लङ्घन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपालका ब्याटर रोहित पौडेल सहित युएका 2 खेलाडीलाई कारवाही गरेको छ। आइसिसीका अनुसार रोहित पौडेल र युएका आदिप उसामानीलाई लेभल 1 उल्लङ्घनमा खेल शुल्कको 15% जरिवाना गरेको छ। नेपालले ब्याटिङ गरिरहेको 31 ओभरमा दुवै खेलाडी बीच मैदानमै विवाद भएपछि स्थिति नियन्त्रणमा लिन खोजेका एम्पायरको निर्देशन पालना नगरेको ठहर उनीहरूमाथि गरिएको हो। त्यस्तै युएका खुजाइमा तन्वीरलाई खेल शुल्कको 10% जरिवाना गरिएको छ। युएको इन्निङ्सको 46 ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्पमा प्रहार गरेका थिए। आइसिसीले तिनै खेलाडीको अनुशासन अभिलेखमा 1-1 डिमिनिट अङ्क समेत थपेको छ। पछिल्लो 24 महिनामा उनीहरूको यो पहिलो आचार संहिता उल्लङ्घन भएकाले थप निलम्बनको सजाय भने दिइएको छैन। आइसिसीका अनुसार तिनै खेलाडीले आफूमाथिको आरोप स्वीकार गर्दै प्रस्तावित सजाय समेत स्वीकार गरेपछि यस विषयमा औपचारिक सुनवाई गर्नु परेन।
2: अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिल्मे जलविद्युत केन्द्रको सुरुङबाट 4 र अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनेलबाट 5 जनाको शव निकालियो। भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि 2 तर्फी यातायात सञ्चालन हुने। र सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपली सङ्घको तयारी। यसका साथै राति 9 बजेको समाचार सक्यो। हारको समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सम्ममा काठमाडौँ उपत्यकाको हकमा दरखास्त व्यवस्थापन केन्द्र अनामनगर र काठमाडौँ उपत्यका बाहिरको हकमा आयोगका कार्यालयहरूमा दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ। यस्तै निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिक प्राविधिक र स्वास्थ्य सेवाका 11 तहका पदको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धी सूचना प्रकाशन गरिएको छ। यस्तै आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगितात्मक परीक्षा सम्बन्धीको दरखास्त आह्वान गरिन्छ। साथै लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वार मध्ये वर्णानुक्रम अनुसार उम्मेद्वार उत्तीर्ण भई सूचना प्रविधि सिप परीक्षण सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीको लागि मिति 2083 भाद्र 31 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सकिनेछ। लोकसेवा आयोग। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ अमर गीतमाला कार्यक्रम।
1: अमर गीतमाला,
2: अमर गीतमाला
1: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिल्यै नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
2: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला
1: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
2: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
3: नमस्कार, रेडियो नेपालको केन्द्रीय प्रसारण अन्तर्गतको यो समयमा अमर गीतमाला कार्यक्रम सुन्ने पर्खाइमा रहनुभएका तमाम सङ्गीत अनुरागी श्रोताहरूमा हार्दिक स्वागत अभिवादन गर्दछु। म विमल गेवाली, मसँग प्रविधि संयोजनमा सहकर्मी देवकी भण्डारी हुनुहुन्छ। हामी प्रत्येक बुधबार रातिको यही समयमा नेपाली सङ्गीतको स्वर्णिम युगमा तयार भएका विभिन्न सुमधुर सदाबहार गीतहरूको एउटा माला उन्ने कोसिसमा आउँछौँ र त्यही सिलसिलामा आजको बसाइका लागि मैले रेडियो नेपालमा रेकर्ड भएका त्यस्तै सदाबहार कोटिका लोकशैलीका गीतहरू सङ्ग्रह गरेर ल्याएको छु। आजको यो अमर गीतमालाभित्र लोकगीतहरू मात्रै बज्नेछन्। रेडियो नेपालले आफ्नो वार्षिक उत्सवको सन्दर्भ पारेर विगतमा विभिन्न साङ्गीतिक प्रतियोगिताहरू आयोजना गर्ने क्रममा देशव्यापी लोकगीत सम्मेलन अथवा लोकगीतका प्रतियोगिताहरू पनि हुन्थे। त्यही प्रतियोगिताका लागि देशैभरिका लोकगीतका भाकाहरू लिएर धेरै कलाकारहरूको जमघट रेडियो नेपालमा हुन्थ्यो र त्यही प्रतियोगिताभित्रबाट उत्कृष्ट छानिएका गीतहरू हाम्रो स्टुडियोमा रेकर्ड गरिने परम्परा थियो। आजको बसाइमा त्यस्तै केही उत्कृष्ट लोक भाकाहरूको सङ्ग्रह गर्ने जमर्को मैले गरेको छु। कार्यक्रमको आरम्भ गर्छौँ गायिका रेबिका सफी उल्लाले गाउनुभएको एउटा कालजयी भाका भन्न मन पराउँछु म यो। त्यसो त यही भाका यही शब्दमा श्रद्धेय गायक सङ्गीतकार पन्ना काजीले पनि यो गीत रेकर्ड गराउनु भएको छ। रेबिका सफी उल्लाले गाउनु भएको यो गीत रेडियो नेपालमा 2038 सालमा रेकर्ड भएको भन्ने हामीसँग लाइब्रेरीमा अभिलेख रहेको छ। हाम्रो अभिलेखमा उल्लेख गरिए अनुसार 2038 सालमा रेडियो नेपालको स्टुडियोमा रेकर्ड भएको गायिका रेबिका सफी उल्लाले गाउनुभएको यो गीत सुनौ, तिरिरी मुरली बज्यो बनैमा।

गायिका रेबिका सफिउल्लाको स्वरमा यो अत्यन्त सुमधुर खालको लोकशैलीमा गाइएको गीत प्रस्तुत गरेँ कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप। पुराना गीतहरू बजाइने कार्यक्रम भएको हुनाले हामी साङ्गीतिक इतिहासका अनेक पक्ष, कलाकारहरूको कृति, उहाँहरूको व्यक्तित्वको चर्चा, सँगै उहाँहरूको कृतित्वको चर्चा गर्ने सन्दर्भसँग रेडियो नेपालसँगको संलग्नता अथवा कति सालमा रेकर्ड गरिएको, कुन युगको कुन समयको गीत हो भन्ने जानकारी पनि सङ्गीत इतिहास अध्ययन गर्न चाहने अथवा त्यसप्रति चासो हुने श्रोताहरूको लागि एउटा जानकारी होस् भनेर यो गीत 2038 सालमा रेकर्ड गरिएको भनेर मैले जानकारी गराएँ। अब यस्तै अर्को एउटा गीत 2042 सालमा रेकर्ड गरिएको गीत म यहाँहरूको समक्ष राख्छु। जनकवि केशरी धर्मराज थापाले सङ्कलन गर्नुभएको गीत हो यो। देहरादुनमा एउटा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न जाने सन्दर्भमा त्यहाँको सम्झनामा त्यहीँ जाँदा जाँदै देहरादुन पुग्दै गर्दाखेरि आफूले सङ्कलन गरेको भन्ने खालको कुराकानी हामीसँगै रेडियो नेपालसँगकै अन्तर्वार्ताको क्रममा उहाँले उल्लेख गर्नुभएको थियो। धर्मराज थापासँग स्वयं मैले पनि केही पटक उहाँलाई भेटेर स्टुडियोमा बोलाएर अन्तर्वार्ता गर्ने अवसर पाएको थिएँ, त्यो मौका मलाई जुरेको थियो। त्यही सन्दर्भमा उहाँले 2042 सालमा देहरादुनमा कार्यक्रम प्रस्तुत गर्न जाने बेलामा त्यहीँ तत्कालै सङ्कलन गरेर गाउनुभएको गीत भनेर हामीलाई त्यो अनुभव सुनाउनु भएको थियो। गायनमा धर्मराज थापासँग जयनन्द लामा, शम्भु राई र बुलुमुकारुङ हुनुहुन्छ।

जनकवि केशरी धर्मराज थापा, साथमा जयनन्द लामा, शम्भु राई र बुलुमु कारुङ हुनुहुन्थ्यो। 2042 सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत यहाँहरूको समक्ष प्रस्तुत थियो। आजको यो अमर गीतमाला शीर्षकको कार्यक्रमको यो साङ्गीतिक बसाइमा मैले यस्तै खालका पुराना लोक लयमा आधारित लोक भाकाहरू यहाँहरूको मनोरञ्जनको निम्ति पस्किरहेको छु। यो क्रममा स्वर सम्राट नारायण गोपाललाई लोकशैलीमा सुन्ने बेला भएको छ। कस्तुरी हे बास आउँछ भन्छन्, सुन माया आउँदैन त्यो किन हो यो दिनैमा, यस्तै बोल्छ। यो गीतमा सङ्कलन कसको थियो भन्ने खालको कुरा त्यति उल्लेख गरिएको छैन। लोकशैलीमा विशेष गरी राप्ती अञ्चल, तत्कालीन राप्ती अञ्चलको सेरोफेरोभित्रबाट एउटा गन्धर्व शैलीमा तयार पारिएको, त्यहाँको संस्कृति परम्परामा आधारित गीत हो भन्ने खालको कुरा बुझिन्छ। त्यो झल्को यो गीतले सारङ्गीको जुन खालको धुन छ गन्धर्व गायनसँग पनि नजिक मानिएको छ। यो गीत सुनौ स्वर सम्राट नारायण गोपालको स्वरमा।

नारायण गोपालको स्वरमा यो एउटा अत्यन्त सुमधुर खालको गीत हामी आज यस्तै खालका अत्यन्त कर्णप्रिय खालका लोकलयमा आधारित गीतहरू सुनाइरहेका छौँ। अमर गीतमाला कार्यक्रम तपाईँले रेडियो नेपालको केन्द्रीय प्रसारण मार्फत प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि झन्डै 40 मिनटको समय अवधि हामीसँग रहन्छ। समाचारपछि अर्को समाचार 10 बजे हिन्दीमा सुन्नुभन्दा अगाडिको समयमा हामीले 40 मिनट समय अवधिमा विभिन्न कालखण्डमा रेकर्ड भएका अत्यन्त कालजयी खालका भाकाहरू स्वरहरू सँगसँगै कलाकारहरूको व्यक्तित्व र कृतित्वको संक्षिप्त चर्चा पनि यो श्रृङ्खलाभित्र बसेर हामी गर्ने गरेका छौँ। यो बसाइको बिचमा लोकलयमा आधारित गीतहरू आज मैले सङ्ग्रह गरेको छु। यो बिचमा अर्को एउटा गीत यहाँहरूको माझमा सुनिता सुब्बा, गायिका सुनिता सुब्बा, ज्यादै नै सुरिलो स्वर छ सुनिता सुब्बाको। उहाँले गाउनुभएको एउटा गीत छ। यो गीतमा सङ्कलन बमबहादुर कार्की, लोकगीतका लागि प्रख्यात नाम बमबहादुर कार्की, रेडियो नेपालमा धेरै वर्ष सेवारत रहनुभयो। ठ्याक्कै 40को दशकपछि गायन क्षेत्रमा प्रवेश गरेर बमबहादुर कार्कीले नेपाली लोकगीतको फाँटमा धेरै ख्याति प्राप्त गर्नुभएको हो। उहाँले सङ्कलन गर्नुभएको गीतमा सुनिता सुब्बाको स्वर छ। हाम्रो दर्तामा उल्लेख गरिए अनुसार यो गीत 2042 सालमा रेडियो नेपालमा रेकर्ड भएको हामीसँग अभिलेख छ। सुनौँ गायिका सुनिता सुब्बाको स्वरमा एउटा छोरीको वेदना। हिजो नेपाली समाजमा छोरीलाई स्कुल पठाउने प्रचलन त्यति धेरै नरहेको अवस्थामा छोरीहरूलाई स्कुल पठाउने विषयमाथिको एउटा चेतनामूलक सन्देश पनि यो गीतमा छ। छोरी चेलीको मर्म र वेदना लोकगीत मार्फत गायिका सुनिता सुब्बा गाउँदै हुनुहुन्छ।

गायिका सुनिता सुब्बा बम्बहादुर कार्कीको सङ्कलनमा छोडेन बाबा छोडेन आमा खुर्पेटो डोकोले कहिले पनि छोडेन मलाई पढ्नेको धोकोले. पढ्ने धोको विद्यालय जान चाहने एउटा सपना अथवा त्यो प्रयास, तर परम्परा चालचलनले छोरीलाई पढाएर के हुन्छ र भन्ने समाजको मानसिकता, त्यही सामाजिक यथार्थ झल्किने खालका गीती सन्देशहरू कलाकारहरूले आफ्नो सिर्जना मार्फत दिने गरेका छन्. सुनिता सुब्बा गाउँदै हुनुहुन्थ्यो यो अत्यन्त कर्णप्रिय गीत. अब यसपछि श्रद्धेय गायिका कविता आलेलाई हामी सम्झन्छौँ. कविता आले नेपाली लोकगायनको क्षेत्रमा अत्यन्त सुपरिचित नाम हो. त्यसो त पछिल्लो समयमा निकै वर्ष भइसकेको छ. कविता आले अभिनयको फाँटमा पनि हुनुहुन्छ. एउटा अभिनय गर्ने कलाकारको भूमिकामा पनि, सशक्त अभिनय गर्ने क्षमता राख्ने कलाकारको रूपमा पनि आफूलाई उभ्याउनु भएको छ. अभिनय यात्राभन्दा अगाडि, निकै अगाडिदेखि रेडियो नेपालमा कविता आलेका सुमधुर खालका लोकगीतहरू विशेष रूपमा उहाँको गायनमा सुहाउने गरेको छ. उहाँले गाउनुभएका ती कालजय गीतहरू आजको पुस्ताले पनि उत्तिकै मन पराउँछ. हिजोआज हामीले प्रविधिको प्रयोग गर्ने सन्दर्भमा सामाजिक सञ्जालहरूभित्र आर्टिफिसियल इन्टेलिजेन्स भन्छन्, एआईको प्रयोग गर्ने प्रचलन बढेको छ. प्रविधिले आफैले पुराना गीतहरूलाई नयाँ शैलीमा गाउने प्रचलन, त्यो प्रचलनलाई नयाँ पुस्ताले अत्यन्त मन पराउने र कतिपय रिलहरूमा अथवा टिकटक जस्ता सामाजिक सञ्जालहरूभित्र अभिनयको रूपमा पुराना गीतहरूलाई नयाँ शैलीमा प्रविधि मार्फत गाइएका दृष्टान्तहरू पनि भेटिन्छन्. कविता आलेको यो गीत एआई प्रयोग गर्नेहरूले पनि ज्यादै धेरैले प्रयोग गर्ने गरेको अहिलेको चाहिँ समाजमा देखिन्छ. उहाँले गाउनुभएको यो गीतको वास्तविकता अथवा यो गीतको वास्तविक रूप नहराओस्, हामी गीतको मौलिक पक्ष अथवा गीतको सक्कली गीत चाहिँ यो हो भन्ने सन्दर्भ, त्यो गीतलाई पनि बिर्सन हुँदैन, ती स्रष्टाहरूलाई पनि बिर्सन हुँदैन भन्ने यथार्थलाई मनन गरेर हामी यी खालका अजर अमर गीतका भाकाहरू यहाँहरूको माझमा इतिहासलाई सम्झाउने कोसिस स्वरूप राख्ने गरेका छौँ. सुनौ गायिका कविता आलेको स्वरमा जेबी आलेको सङ्कलन.

अमर गीतमालाभित्र कविता आले कुसुर लहरी सुन्दै हुनुहुन्थ्यो। अब हामी आजको बसाइको बिसौनीतिर छौँ। यो अन्तिम लहरमा अर्को एउटा यस्तै मिठो सुमधुर साङ्गीतिक मूर्छना भन्न मन पराउँछु म। एउटा साङ्गीतिक मूर्छना यहाँहरूको माझमा छोड्छौँ। यो गीतमा सावित्री शाह स्वरतर्फ हुनुहुन्छ, त्यसै गरी उहाँसँगै समूह गायनमा गणेश परियार, युक्त गुरुङ, राम गुरुङ पनि हुनुहुन्छ। सावित्री शाह आफैले सङ्कलन गर्नुभएको गीत हो। सावित्री शाह पनि कविता आलेको चर्चा गर्दै थिएँ अघि म। त्यही युगकी सुरिलो स्वर भएकी सुप्रसिद्ध गायिका हुनुहुन्छ। आउँदो साता फेरि यस्तै गरी एउटै कालखण्डमा तयार पारिएका सदाबहार साङ्गीतिक सौगातहरूको सङ्ग्रह गरेर यहाँहरूसँग फेरि पनि आउनेछु। आजको लागि विमल गेवाली र प्राविधिक सहकर्मी देवकी भण्डारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: झन्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
6: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
7: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
6: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
7: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा यहाँहरूले सुन्न सक्नुहुनेछ सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

नमस्कार। संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनरवा वज्रचार्यसँगै दुर्गा अधिकारीको संगीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ लोकगायक उपेन्द्र पन्तलाई प्रस्तुत गर्नेछौँ।

उपेन्द्र पन्तको स्वर अनि सङ्कलनमा रहेको गीत थियो यो। लोकगीत सङ्गीत हाम्रो मौलिक पहिचान हो, जसमा गाउँघरको जीवन, माटोको सुगन्ध र पुस्तौँदेखिको संस्कृति जोडिएको हुन्छ। यही मौलिक लोक भाकालाई टिप्दै, गीत सङ्कलन गर्दै र आफ्नो स्वरमा प्रस्तुत गर्दै लामो समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय एउटा परिचित नाम हो उपेन्द्र पन्त। उपेन्द्र पन्त तनहुँमा जन्मनु भएको हो। उहाँले नेपाली सेनामा लामो समय सेवा गर्नुभयो। अहिले अवकाश प्राप्त जीवन बिताइरहनु भएको छ। सेवाबाट अवकाश भए पनि उपेन्द्र पन्तको सङ्गीत प्रतिको मोह भने अहिले पनि उत्तिकै जीवन्त रहेको छ। विक्रम सम्बत 2041 सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि उहाँले औपचारिक रूपमा गायन यात्रा प्रारम्भ गर्नुभएको हो। टिपिकल लोक भाकासँगै मौलिक गीतको खोजी अनि गायनमा उहाँको निरन्तरता त छँदै नै छ। त्योभन्दा पनि नयाँ पुस्तासँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको उत्साह पनि अर्कै खालको प्रेरणादायक छ भन्न मिल्दछ। उमेरले झन्डै झन्डै 70 वर्ष लाग्न लाग्दा पनि ऊर्जा र सृजनशीलतामा कुनै कमी उहाँमा देखिएको छैन, बरु उल्टै जोस, जाँगर र सृजनाले भरिएको छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उही सङ्गीतका साधक उपेन्द्र पन्तसँग उहाँको सङ्गीत यात्रा, लोक भाका प्रतिको लगाव र नयाँ पुस्तासँगको सहकार्यका विषयमा कुराकानी गर्नेछौँ। सँगसँगै उहाँकै स्वर तथा सङ्कलनमा रहेका गीत सङ्गीत पनि यहाँहरूले सुन्नुहुनेछ। फेरि एकैछिन त्यो गीतको दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउनेछौँ।

0: धन्यवाद दुर्गाजी, आज संयोग मिल्यो यहाँलाई र रेडियो नेपाललाई धेरै धेरै धन्यवाद छ, आभारी छु।
1: आरामै हुनुहुन्छ?
0: एकदम ठिक छु, राम्रो छ। मलाई
1: जस्तो अब यहाँ त नेपाली सेनाको एउटा निवृत्त अफिसर पनि हो नि, होइन? अहिले चाहिँ अब के गरेर दिनहरू बिताइरहनु भएको छ?
0: सेनाको उपछि मैले एउटा संस्थामा म्यानेजर भएर काम गरेँ, अनि त्यसपछि मैले त्यो पनि छोडेर रिटायरमेन्ट लाइफको 7 वर्षपछि मैले साङ्गीतिक फेरि सुरु गरेँ। पुराना गीतहरू पनि रिमेक गर्ने, गाउने, नयाँको पनि सिर्जना गर्ने, अर्को रेकर्डिङ फेरि हुँदैछ मेरो स्टुडियोमा, अहिले चलेका सबैले देखेका जानेका मान्छेहरूसँग गरिरहेको छु। एउटा हजुरबा र नाति पुस्तकमा कसरी गाउन सकिन्छ, कसरी गर्न सकिन्छ, त्यो एउटा एक्सपेरिमेन्ट पनि हो,
1: नयाँ प्रयास, होइन? जस्तो अब सङ्गीतभित्र डुबिराख्नका लागि त साधना छुट्नुहुन्न भनेर भन्छन्, होइन? यहाँ लामै समय नेपाली सेनामा सेवारत रहनुभयो,
0: 34 वर्ष
1: 34 वर्ष सेवा गरेर अवकाश भएपछि फेरि आफ्नो साङ्गीतिक जीवनमा फर्किनु,
0: 7 वर्ष रेस्ट गरेर,
1: हजुर 7 वर्षसम्म चाहिँ फेरि सङ्गीतको कुनै केही गर्नु भएन,
0: अहिले 3 वर्ष भयो। यो 3 वर्षमा चाहिँ धेरै नै उतार चढाव आएको छ, मेरो भोइसले पनि साथ दिएको छ, मैले शब्द पनि कोर्न सक्ने र आफ्नै भाकाहरू चाहिँ आफैले मौलिक शब्द र मौलिक भाकामा म एकदम त्यस विश्वास गर्छु, माया गर्छु, मौलिकतालाई 1 इन्च पनि तलमाथि हुन दिन्न।
1: आफ्नै मौलिक कुराहरूलाई खोजिरहनु भएको छ र गीत मार्फत सार्वजनिक गरिरहनु भएको छ। भनौँ न, 34 वर्षको नेपाली सेनामा रहेको त्यो सेवाबाट निवृत्त भएपछि त्यसपछि फेरि 7 वर्षको ग्याप पछि फेरि सङ्गीतलाई उजागर गरिरहनु भएको छ, लोक सङ्गीतलाई,
0: एकदम
1: हजुर। यहाँको यो सङ्गीतको कुरा गर्दाखेरि चाहिँ जस्तो अलिकति अगाडि फर्किन मन लाग्यो मलाई, होइन, 2041 सालबाट होला यहाँले औपचारिक रूपमा आफ्नो गीत यात्रालाई अगाडि बढाउनु भएको छ। 2041 सालमा औपचारिक रूपमा आफ्नो गीत सङ्गीतमा मार्दै गर्दाको पल सम्झिनु न आज।
0: रमाइलो लाग्छ, आनन्द आउँछ त्यो पल त। अब रेडियोमा अरू केही थिएन, रेडियो मात्रै त थियो नि सुरुमा त। अब हामी चौतारीमा आउनु परिहाल्थ्यो, चौतारीमा चाहिँ गाएपछि अब हाम्रा त्यो बेलाका पाण्डव सुनवार दाई, युक्त गुरुङ, उहाँहरू जाने शिवशङ्कर दाई, बच्चु कैलाश, सबै उहाँहरू जाने पुरानो पुरानो कलाकार, मीरा राणा दिदी पनि हुनुहुन्थ्यो, कोइल देवी दिदीहरू सबै त्यहाँ रमाइलो थियो। त्यहाँ गरेपछि हामीलाई उत्साहित दिन्थ्यौँ क्या, त्यो बेला गाउँमा 6 महिना 1 वर्षसम्म नयाँ भाका निक्लिन्थ्यो, त्यो प्राकृतिकबाट निक्लिन्थ्यो, त्यहाँको नेचरली दिने कुरो निक्लिन्थ्यो, यो अहिले जस्तो कोठामा बनाउने होइन, त्यो निक्लिएपछि भाका आफूले सम्झिरहने, अरूलाई भनिदियो भने फेरि सुनाइदियो भने गाइदिइहाल्छन् भने डरले,
1: अर्कोले
0: टिपी दिन्छ भने डरले। अनि त्यसपछि हामी प्रतिभा साँझमा गाउनु पर्थ्यो,
1: रेडियो नेपालमा,
0: रेडियो नेपालमा प्रतिभा साँझ भन्ने थियो, त्यो निलो चाहिँ त्यो खाम भएको 30 पैसाको खाम भयो टिकट, त्यो त्यहाँ लेख्ने कुन कुन गीत मन पऱ्यो भने ट्याप टाँसेर अनि पठाइदिन्थ्यो कि, अनि यहाँ आउँथ्यो, तन्नै हुन्थ्यो, यसले हेर्नु तपाईँको गीतको फर्मेस, त्यसरी त्यो प्रतिभा साँझमा गीत आएछ। अब यो मान्छेको फर्म रहेछ क्वालिटी भनेपछि लोकल डेट दिन्थ्यो यहाँ, त्यो पनि गाह्रै हुन्थ्यो पाउनलाई, अब कोही अब धाउने मान्छेले अलि पाउँथ्यो नि, तर 6 महिनामा 5 महिनामा एकपटक वर्ष

0: त्यो
1: त्यो गीतको सङ्कलन चाहिँ यहाँले गर्नुभएको थियो?
0: मैले गरेको, त्यो बेला सङ्कलन भन्थ्यो, अहिले त शब्द भन्छ होइन, सङ्गीत भन्छ होइन, त्यो बेला सङ्कलन थियो। मसँग गाउनेको साथीहरू दुईजना हुन्थ्यो अनि उहाँको नामै नलेखेँ, उपेन्द्र पन्त, सपना श्री परियार र साथीहरू, सङ्कलक उपेन्द्र पन्त, मज्जाको कोरस स्वर छ।
1: अलिकति सम्झिनुहुन्छ त्यो गीत थोरै आज?
0: किन नसम्झिने? हे बसिरहनु गाउँ घरे दाजुभाइ, अब मेरो हुने भो टाढा पाई, हे बसिरहनु गाउँ घरे दाजुभाइ, अब मेरो हुने भो टाढा पाई, हे ओरा

0: अब यो पहिलो गीतको कुराकानी सँगसँगै अझै यहाँको अझै तलतिर आउन मन लाग्यो। यहाँ जन्मिनु भएको चाहिँ तनहुँमा
1: होइन,
0: तनहुँ भन्ने बित्तिकै हामी भानुभक्त आचार्यलाई सम्झिन्छौँ।
1: हाम्रो नगरपालिका नामै त्यही हो, पहिला मिर्लुङ भन्थ्यो, अहिले चाहिँ भानुमा 12 जन्मिएको, 10 मामलीमा हुर्किएको।
0: हजुर, मामा घरमा हुर्किनु भयो यहाँ।
1: हो हो, त्यो गीत पनि अहिले त्यही गाइरहेको छु। अहिले नयाँ चाहिँ नेपाल आइडलको 7 विजेता नानी एउटा छ, नातिनी गङ्गा सुनामसँग अहिले म्युजिक भिडियो सबै तयार भएको छ, एडिटिङ भइसकेको छ। यो चाहिँ दशैँ तिहारको लागि उपहार यहाँहरूलाई हुनेछ।
0: यति भनिसकेपछि त सुन्ने श्रोतालाई त कौतूहल त जागिहाल्यो नि, गीत कस्तो छ होला त। नेपाल आइडल विजेता जो हुनुहुन्थ्यो होइन गङ्गा सुनाम, उहाँसँग उतिखेरको कलाकार उपेन्द्र पन्तले गाउनु भएको छ भनेपछि कस्तो होला भन्ने सुनौँ न भने जस्तो त सबैलाई भइहाल्छ होइन, सानो टुक्रा सुन्नुहोस्।

0: यो गीत पनि एकदमै मिठो रहेछ होइन, पक्कै पनि सुन्दर हुनेछ, हामी सबैले सुन्न नै पाउनेछौँ।
1: अवश्य यहाँले माया गरिदिनु होला भन्ने आशा गर्दछु।
0: हजुर, तनहुँमा जन्मनुभयो, त्यहीँ हुर्कनुभयो होइन, र हामीले कवि भानुभक्त आचार्यलाई पनि सम्झ्यौँ। यो गीत सङ्गीत साहित्यका लागि चाहिँ एउटा उत्प्रेरणा भर्ने कि त्यो साहित्यिक भूमिको प्रभाव हुन्छ रे, कि पारिवारिक प्रभाव हुन्छ रे, कि स्वस्फूर्त कुनै व्यक्तिलाई चाहिँ सुरुदेखि सानैदेखि गाउन एकदमै गड गिफ्टेड नै भनौँ न, आफै उत्प्रेरित हुनुहुन्छ रे होइन। यहाँको सन्दर्भमा चाहिँ के हो, जस्तो त्यहाँको हरियाली वातावरण होइन, साहित्यिक वातावरण, त्यो ठाउँको रङरसले प्रभाव पार्यो कि, अथवा आफूलाई म सानैदेखि एकदमै गाउँछु भन्ने लाग्यो कि, परिवारमा कोही त्यस्तो व्यक्ति पनि हुनुहुन्थ्यो कि?
1: कोही छैनन्, मलाई चाहिँ कसैले नि मन पराउँदैन परिवारमा।
0: किन होला?
1: गीत गाउने गीताङ्गे,
0: गीत गाउने भनेर
1: छोरी मान्छेले त गीत गाउन सकिहाल्यो, यो कहाँ जान्छ पहिले जान्छ, यसले चाहिँ नाक काट्छ भन्ने भइहाल्यो, छोरो मान्छेले नि यसले कतिवटा ल्याउने हो भन्थे, बिहारको श्रीमतीलाई डर, घर परिवारलाई डर, त्यति राम्रो हाम्रो परिवारमा मान्थेन। तर नेचुरली मेरो भोकलले पनि अहिलेसम्म यो चाहिँ मैले कुनै रियाज गरेर होइन, खानापिनामा कन्ट्रोल गरेर होइन, मेरो अहिलेसम्म जति छ जे सुन्नु भयो, त्यो हाम्रो ठाउँ परिवेश यहाँले भने जस्तै भानुभक्त जन्मिएको ठाउँ हो, त्यहाँ तल चाहिँ चुन्दी रमगा भन्ने छ, त्यहाँ हाम्रो चन्द्रावती माध्यमिक विद्यालय हो, त्यहीँ पढेको, त्यहाँ भानुभक्तले खाएकै पानी खाएको, त्यहाँ भानुभक्तले नुहाएको चुन्दी, चुन्दीमा हामी पौडी खेलेको, सिरुपाते खेलेको, त्यहाँ माथि गण्डकी अञ्चलको तनु लम्जु गोर्खा भने त यो चाहिँ खानी नै हो, त्यति मात्रै नभएर बागलुङतिर पनि त्यसले छड्को हान्छ, स्याङ्जातिर नि हानेको छ, यतातिर चाहिँ अनि अन्यत्र छेउछाउमा अनि छिटा त हानेको छ, तर यो लतगो भन्छन् लम्जु तनु गोर्खा, यिनीहरू चाहिँ

0: उद्गम स्थल जस्तै लाग्छ मलाई, लोकगीतको विशेष गरेर।
1: हजुर हजुर, त्यहीँको प्रभाव यहाँलाई पनि पर्यो भनौँ न, होइन?
0: मान्छेलाई इन्ट्रेस्ट नै हो, कोहीले त यो राम्रो मान्दैनन्।
1: त्यतिखेरको समय गीत सङ्गीतलाई हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन।
0: त्यो खासै के भन्यो भने, यो त गाउने रमाइलो गर्ने नाच्ने अनि पैसाहरू चाहिँ चढाउने फाल्ने अलिकति ठुला पैसा भएका धनी मान्छेहरू चाहिँ भनाउँदाहरूले इन्जोय गर्ने, गन्धर्वले गाउने, अब चाहिँ दर्जीहरूले चाहिँ बाजा बजाउने, गीत गाउने, होइन, अनि त्यो चाहिँ वादीहरूले चाहिँ नाच्ने मादल बजाउने छ नि त्यो। अब अहिले त बाहुन क्षेत्रीय भए, मगर भए, होइन,
1: अहिले सङ्गीत नसुन्ने र सङ्गीतमा नरमाउने मान्छे को होला त अहिले?
0: अहिले क्षेत्र बाहुनीहरू नसिङ्गेर साना बजार फुकेर दमा ठोकेर हिँडेका छन्।
1: अहिले सबैले बजाउनुहुन्छ, यो नै एउटा सोसलाइजेसन हो नि, सामाजिकीकरण हुँदै गएको हो, एकदमै राम्रो कुरा हो यो। जसले जे जान्नुहुन्छ त्यो कुनै भूगोल जातको प्रभाव पर्नु भएन, धर्मको प्रभाव पर्नु भएन, सबले जानेको कुरा गर्नु पर्यो नि त, होइन? तनहुँबाट गीत सङ्गीतको यात्रा सुरु भयो, स्कुल हुँदै पनि गाउनुहुन्थ्यो होला
0: नि? स्कुलमा त म त हिरो हो, त्यहाँको नाच्ने पनि,
1: हजुर,
0: गाउने पनि, नाटक पनि खेल्ने,
1: हजुर।
0: अब त्यो यता चाहिँ जाइद नखा भए राम्रै कलाकार होइन रहेछ। तिनटै विद्या,
1: ए सबै थोक जान्ने,
0: तिनटै भनेपछि बागिना के भन्छ नि, बागिना होइन,
1: गाउने बजाउने र नाच्नेलाई बागिना भनेर,
0: पनि बागिना टाइपको। मैले मैथिली नाच र तनुको चाहिँ पश्चिमी झ्याउरेको, म चाहिँ कौडा, तनुको कौडा मुहरको, त्यसको त म अब डाइरेक्सन गर्न सक्छु।
1: कौरा भाकाको कौडा
0: कौरा हुन्छ, हामी त त्यो चुड्का नि भन्छौँ, त्यतातिर चुड्का पनि भन्छ,
1: रोइला चुड्का,
0: रोइलातिर चाहिँ लम्जुतिरको छ, ठाडो भाका चाहिँ लम्जुको सम्पत्ति भयो, तनुको चाहिँ कौरा हो। त्यस कारण
1: कौरा भाका चाहिँ विशेष गरी मगर समुदायहरूले गाउने भाकालाई भनिन्छ जस्तो लाग्छ।
0: त्यो फेरि केटले गाउने होइन,
1: हजुर,
0: केटाहरूले कछाड लाएर, सेतो जुत्ता मोजा लाएर, अनि पछाडि चाहिँ त्यो भाङ्रा लाएर, खैँजडी लिएर, अनि गाउने केटीहरू चाहिँ मजाले झुलेर नाच्ने, आनन्दसँग नाच्ने केटीहरूको, त्यो अति राम्रो, मलाई खुब मनपर्छ यो
1: कौरा भाका।
0: कौरा त्यो अहिले मैले गर्दैछु एउटा रेकर्डिङ, यसकै अब स्टुडियोमा,
1: हजुर, अहिले चाहिँ गर्न आँट्दै
0: हुन्छ। कस्तो भरि केटाले मात्रै गाउनु पर्ने हो, तर मैले केटीलाई पनि दिएछु, रमाइलो पनि चाहिन्छ, अब के अरे जानु गए दुःख नि छ, सबै छ, दिन सके गर्न सके राम्रै हुन्छ। म तनुकै मान्छे हो, मेरो त्यही ठाउँमा जन्मिएको, अहिले जनताको चाहना अनुसार फिमेल भोइस पनि सुन्न चाहने हुँदा उहाँलाई दिएको, अब हामी यसमा केटा पनि नाच्न सक्छौँ नयाँ हाम्रो चाहिँ त्यो भर्जनमा।
1: सम्भवत एसएलसी पास गरुन्जेलसँगसम्म त गाउँकै स्कुलमा पढ्नुभयो होला,
0: गाउँकै स्कुलमा भानु जन्मिएको, यसो मुनि एउटै वडा हो, चुन्दी रङ्बा वडा नम्बर 7 भानु 7 त्यहीँ छ स्कुल पनि,
1: हजुर,
0: त्यहीँ पढेको,
1: त्यहीँबाट एसएलसी पास गर्नुभयो, त्यसपछि काठमाडौँ आउनुभयो,
0: त्यसपछि काठमाडौँ आएँ।
1: अनि काठमाडौँ आइसकेपछि नेपाली सेनामा सेवारत भएपछि सङ्गीतलाई अझै लानुभएको, कि सेवारत हुनुभन्दा अगाडि नै त्यो रेकर्डिङतिर चाहिँ गइसक्नु भएको थियो?
0: यही नेपाली सेनामा आएर चाहिँ दुख्दै दुख्दै भाग्दै छिप्दै रेडियो नेपालमा ड्युटी बसेको बेलामा रेन्डकोट लाएर आउने, त्यो यहाँ उहरू सरकारी त्यो पिप्सहरू देखिन्छ ऱ्याङ्क, अनि त्यसपछि आफ्नो चाहिँ अर्नामेन्टहरू देखिन्छ, लाएर यहाँ पसिनामै भएर 11 बजे पैसाक्नु पनि स्टुडियोमा, म्युजिसियनहरू चाहिँ त्यो गेटमा चाहिँ त्यो हेरिरहन्थे, आएन भने त 20 रुपियाँ गयो त उहाँहरूको, अब मेरो चाहिँ 30 रुपियाँ आउँथ्यो, गीत लेखिएको 10 रुपियाँ, गाएको 20 रुपियाँ, 30 रुपियाँ आउँथ्यो, गयो त स्वर परीक्षा नगरी त के पाइन्छ र, स्वर परीक्षा पासेर लोकल डेट गाएपछि मात्रै त्यो गीतको
1: डेट पाएपछि गीत
0: रेकर्ड गर्छ, अनि त्यसपछि यहाँ एक लेखा शाखामा यति लामो हरियो पाना, त्यो पानामा भरेर गएपछि पैसा लिन्थ्यौँ। अब 37
1: सेवा सुरु भयो, 41 स्वर परीक्षा पास गर्नुभयो,
0: अनि त्यहीबाट मलाई चाहिँ नेपाली सेनालाई धन्यवाद दिनुपर्छ, रेडियोमा भोइस पास हेरेर, त्यो बेला फेरि कम्पिटिसन धेरै जनाको हुन्थ्यो, 250 कि कतिजनामा 19 पास गरेँ हामीले, पहिलोचोटि नै हो मैले पास गरेको, एउटा नेपाली सेनाले धेरै कुरो दिएको छ, यो अपर्च्युनिटी उसैले दिए पनि, इच्छा जहाँ इच्छा त्यहाँ उपाय, यहाँ आइन्थ्यो जसरी नै।
1: तर भन्नलाई के भनिन्छ भने नेपाली सेना भनेको एउटा कठोर जागिर हो, होइन, कठोर मन पनि बनाउनुपर्छ, हुन्छ। अब यता साहित्य सङ्गीत भनेको कोमल हृदयबाट प्रस्फुटन हुने चिज हो, भावना बग्ने चिज हो, त्यसको संयोजन कसरी हुन सक्छ होला भने जस्तो पनि हुने कि, नेपाली सेनामा नेपाल प्रहरीमा काम गर्नुहुने धेरै कलाकारहरू हुनुहुन्छ, होइन, गीतकारहरू हुनुहुन्छ, गायक कलाकारहरू हुनुहुन्छ, साहित्यकारहरू हुनुहुन्छ, तर लाग्छ चाहिँ कस्तो भने त्यो कठोर मनबाट कोमल मनमा कसरी प्रवेश हुन्छ होला, त्यतातिरको मन चाहिँ कसरी जान्छ होला भन्ने खालको जिज्ञासा चाहिँ हुने क्या।
0: त्यहाँ अब त्यहाँ त्यहाँको तालिम बेग्लै हुन्छ, त्यसलाई सिरोपर गर्नु पर्यो। अब यो भनेको आफ्नै आउने चिज, आफ्नै भावनामा आउने चिज हो, यो त्यति त्यसले फरक पार्दैन। आफ्नो क्षेत्रमा त्यहाँ गएपछि, घर गएपछि र ससुराली गएपछिको बिहे फरक हुँदैन र घरमा के कस्तो बिहे गरिन्छ, ससुराली के गरिन्छ उदाहरणको लागि, होइन र
1: स्वर परीक्षा पास भइसकिसकेपछि चाहिँ त्यो सपना श्रीसँग पहिलो गीत भयो, त्यसपछि चाहिँ सावित्री शाहसँग आउनुभयो होला।
0: सावित्री शाह, अनि सावित्री शाह पछि चाहिँ बिमासँग धेरै भयो, अनि त्यसपछि पछि चलेका सूर्यकुमारी गुरुङ, गुड्डु गुरुङ र उमा गुरुङ भन्ने हुनुहुन्थ्यो, अहिलेको एउटा युकेमा र एउटा चाहिँ जर्मनमा छन् उनीहरू। आउँदाखेरि दाई हामी त यसपालि गयौँ भन्छन्, भेट्न मन लाग्छ पुरानो मान्छेहरू।
1: प्राय गीतहरू त यहाँ आफै सङ्कलन गर्नुहुन्थ्यो है, सबै कलेक्सन गरेर
0: सबै
1: यहाँले त अरूले सङ्कलन गरेको गीत गाउनु नै भएको छैन।
0: छैन, अर्काको गीत त मैले गाउँदा नि गाउँदिनँ, म पनि दिन्न,
1: अरूलाई दिनु पनि हुन्न।
0: यहाँबाट कतै गीत लानु पर्यो रेडियोबाट भनेदेखि मेरो डेटको, मेरो सङ्कलन, मेरो चाहिँ भाका, मेरो शब्द मात्रै मैले लाने हो, अर्को अर्काको साथ दिएको मैले हामीसँग गाएको छ नि, प्रेमराजा महत, कृष्णस्तर ढुङ्गाना मैले गाएको छु नि, त्यो मेरो भनेर क्लाइम्पै गर्दिनँ म, किनभने मेरो डेटको मात्रै मेरो भन्छु र मैले अरूलाई पनि देखाइनँ। अहिले मलाई चाहिँ भ्युअर्स बटुल्ने छैन, खालि यो चाहिँ मेमोरीको लागि छोरा नातिले पनि सुनुन्, रेडियोमा जस्तो यस्ता सङ्घ संस्था मात्रै मान्छे व्यक्ति गए पनि संस्था त रहिरहन्छ।
1: हजुर, बिल्कुलै, लगभग यहाँले 100 बढी गीत गाउनुभयो।
0: त्यस्तै होला
1: होइन,
0: प्लस हो।
1: ती गीतहरू सबै आफै सङ्कलन गरेर गाउनुभयो, ती मध्ये कुनै गीत, कुनै ठेट भाका आफूले सङ्कलन गरेर ल्याएपछि को त्यो कुनै पल बोकेको अथवा क्षण बोकेको रमाइलो लागेको कुनै गीत छ यहाँसँग, त्यस्तो कुनै गीत छ, त्यो चाहिँ मानसपटलमा आइरहन्छ, त्यो क्षण सहित सम्झना ताजा हुने कुनै गीत छ?
0: अब यो कुरा आयो साथीसँग गाएको कुरो, त्यो यथार्थ हो। पहिला त अहिले जस्तो यो फोनमा इन्स्टाग्राम, टिकटक के भन्छ नि, यस्ता विविध किसिमका चाहिँ डिजिटल मिडिया थिएन नि।
1: हजुर,
0: त्यही एउटा खामभित्र चिठी लेखेर म कसरी सुरु गरौँ, ती कुराहरू, तिम्रो मनका भावनाहरू मैले चाहिँ कसरी पोखौँ, नाइल नदी भन्दा लामो क्यासपेसाल, क्यासपेन्स ताल भन्दा गहिरो सम्झना तिमीलाई भनेर लेखिन्छ होला नि, त्यो कसरी म सुरु गरौँ भने त्यसरी नै बिहे अगाडि लभ हुँदाखेरिको यथार्थ कुरामा, बिहेमा त परिणत हुन सकेन, यथार्थ कुरामा आफ्नै त्यहाँ गएर भेट्न जाँदाखेरि मामाली गएको हुनाले त्यही रिफ्युजीको दुःख गरेर गएको, यहाँबाट चाहिँ त्यति टाढा झापा जस्तो ठाउँमा,
1: हजुर,
0: त्यो ठाउँमा चाहिँ त्यो नपाउँदाखेरि त्यो गीत बनेको,
1: जसलाई भेट्न भनेर जानुभएको थियो उहाँ चाहिँ मामा घर जानुभएको रहेछ, भेट भएन, त्यसपछि गीत बन्यो,
0: गीत बन्यो,
1: त्यो गीत चाहिँ सावित्री शाह र यहाँले गाउनु,
0: मैले गाएको त्यही गीत हो।

0: माया लु झापाको आउने जाने कसरी थाहा पाएको। यो चाहिँ भने के हो भने मैले के भने भन्न उनले भने त्यो चाहिँ उसले मैले जति रिसाएर भने के भनेपछि फेरि बर्खामा त्यो किच्ने खोलो छ भालु खोलो छ तर्न सकिन्न फेरि आवै हुँदैन फकाएको उनले चाहिँ फेरि हिउँदमा आऊ है फेरि बर्खा लाग्छ सकिँदैन यो पुल छैन भने अनि मैले चाहिँ छुटेर म आएको यहाँ कसरी थाहा पाएको अनि भएको भनेर चाहिँ त्यो सेन्स किन भएको म थाहा पाएर भएको मैले ल म आउँछु भने म दुःख दिनलाई तपाईँलाई भएको भने
1: त्यो सेन्समा चाहिँ यहाँले यो गीत तयार गर्नुभयो।

0: 2041 सालबाट यहाँले औपचारिक रूपमा गीत यात्रा सुरु गर्नुभयो होइन, त्यसपछि यहाँको गायन यात्रा अगाडि बढ्दै गयो, एकातिर सेवा पनि नेपाली सेवामा छँदै थियो होइन, त्यतिखेर त विकल्पमा रेडियो नेपाल नै थियो होइन, रेडियो नेपालबाट ती रेकर्ड भएका गीतहरू पनि बस्थे होला, त्यसपछि मानिसहरूको प्रतिक्रिया कस्तो आउँथ्यो, आफूलाई पनि हौसला मिल्थ्यो होला नि, सम्झना गर्नु न।
1: त्यो त धेरै छन्, म फेरि हाम्रै नजिकको स्कुलमा
0: हजुर
1: त्यो बेला चाहिँ निमामी थियो कि प्राइभेट थियो, अहिले त हाई स्कुल भएको छ, म विदामा गएको बेला त्यहाँ माथिबाट बय पानी भन्ने ठाउँबाट झरेको स्कुलकै विद्यार्थी मास्टरले पढाउँदा पढाउँदा सबै बाहिर निक्लेर मलाई हेर्न आएको थिएँ।
0: ओहो,
1: लाउरे
0: हजुर
1: रेडियोमा गाउने दुईटा, लाउरे अर्को रेडियोको गायक, रेडियोमा गीत सुन्न पाउने, शुक्रबार सबैको चाहिँ नयाँ ब्याट्री फेरेर बस्थे, मेरो गाउँको नाम चाहिँ काजी बाबु हो, आज काजी बाबु गीत आउँछ रेडियो खोला है 4 बजे शुक्रबार आज
0: ए गाउँमा यहाँलाई सानामा काजी बाबु भनेर बोलाउनुहुन्थ्यो, अनि आफ्ना गाउँ घर छरछिमेकहरू चाहिँ यहाँको गीत आउँछ भनेर रेडियो खोलेर
1: आज आउँछ है रेडियो खोले त्यो ब्याट्री हाल छैन हाल भन्थे,
0: त्यस्तो रमाइलो हुन्थ्यो है,
1: होइन त रेडियोमा कसरी मान्छे त्यहाँ रेडियोतिर बोल्छ भनेको सानो एउटा चाहिँ माखा जस्तो हुन्छ त्यो फुत्तभित्र पस्छ र अनि त्यसले बोल्छ भन्थे, अब हाम्रो त्यस्ता त्यस्तो मान्छे सानो भित्र पस्छ अरे,
0: हाइपोथेटिकल कुरा,
1: हाइपोथेटिकल कुरा त्यो काल्पनिक
0: काल्पनिक कुराहरू होइन, यस्तो हुन्छ होला नि मान्छे
1: त्यहाँभित्र अनि त्यसले बोल्छ, अब अहिले कहाँ पुगिसक्यो हेरेर फोन गर्ने बेला आयो, त्यो बेला कति गाह्रो थियो, एउटा हुन्थ्यो आकाशवाणी भन्ने जिल्लामा, अब अहिले साथ साथमा हात हातमा जहाँसुकै
0: सेवामा रहँदा त आफ्नो परिवारबाट दूरी टाढा हुन्थ्यो, र पनि त्यो मन त्यो सम्झनाले पनि त गीतहरू त फुरिहाल्थ्यो होला नि।
1: मैले एउटा घटना गीत कसरी फुरिया थियो भने
0: हजुर,
1: हाम्रो चाहिँ दालसिङ पासा भन्ने चाहिँ पारी गाउँ चाहिँ मकवानपुरको त्यो बगेको बेलामा यहाँबाट थाहा छैन एकदम बोलायो भने हाम्रो मेरै पल्टनको मान्छेहरू 10 जना चाहिँ हात हतियार सम्पूर्ण खानेकुरा लिएर चाहिँ सबै बेल्चा सेल्चा लिएर सबै चाइन लिएर बुट बाँधेर गएको गरुङ्गो भएर अनि दुईवटा चाहिँ उल्टे 8 जना त्यहीँ बिते, त्यो घटना एउटा घटना गीत तिजमा मैले गाउन लाएको छु उसलाई, हाम्रो चेलीको हाम्रो चाहिँ बिमा कुमार दुरा बहिनीलाई, अनि त्यही साल फेरि चाहिँ मोगादिसुमा अफ्रिकाको सोमालियाको राजधानी मोगादिसुमा हाम्रा चाहिँ एकजना मेजर साहब एउटा अधिकृत सहित 5-7-8 जनालाई घेरेर त्यो विद्रोहीहरूले मारेको त्यो घटना घटना गीतमा मैले तिजमा फेर निकालेको छु।
0: यसरी नै अब गीत सङ्गीतका यात्राहरू र सेवाका यात्राहरू यहाँका अगाडि बढ्दै बढ्दै गए होइन, रेडियो नेपालकै सम्झना गर्नुपर्दा चाहिँ जस्तो रेडियो नेपालमा यहाँ आउनुहुन्थ्यो नि त्यतिखेर त यहाँ कोइली देवी, तारा देवी, नातिकाजी शिवशङ्कर सबै हुनुहुन्थ्यो होला, नारायण गोपाल सबै हुनुहुन्थ्यो होला,
1: भेट्नुहुन्थ्यो, रमाइलो हुन्थ्यो,
0: अनि उहाँहरूले गीत गायनमा कतिको हौसला दिनुहुन्थ्यो कि
1: कोही मलाई चाहिँ यो छक्के यहाँ लिएर कुरा मलाई चाहिँ त्यो भोजपुरी के भोजपुरी दाई हाम्रो
0: हिरण्य
1: भोजपुरी दाई उहाँले मलाई खुब मन पराउने मेरो स्वर, भाइ तिम्रो त स्वर त छ क्या भने मनपर्छ भन्नु शब्दहरू पनि मनपर्ने मलाई, उहाँले पाण्डव सुनन राम्रै हो, युक्त गुरुङ दाई हाम्रो लमजुङ्गेनी भए
0: हजुर
1: स्वर्गीय युक्त गुरुङ दाई अनि सम्झिन्छु पाण्डव सुनार दाईलाई सबै नाचिकाजीहरूसँग र त्यति हुन्थेन,
0: उहाँहरू बढी आधुनिक गीतमा
1: आधुनिक गीततिर गर्छ हुन्थेन, अनि लोकगीत लोकगायन गाउनेसँग त राम थापा रेडियो नेपालको पुरानै भने जाइद नखाए पनि यहाँ काम गरे हुनाले हामी पुराना मध्येमा पर्छौँ अब त
0: हजुर, रेडियो नेपाल त एउटा धरोहर नै भयो नि त,
1: हामीले जाइदै नखाए पनि व्यस्त यहीँबाट सुरु भएको हो नि, जन्मभूमि जननी जन्मभूमि स्वर्गादेवी गरिएपछि यो हाम्रो सङ्गीतको त जननी यी नै हुन् नि,
0: हो नि सबै कलाकारहरू आएर पहिला ढोग्नु नै हुन्छ, रेडियो नेपाललाई पहिला नमन गरेर नै प्रवेश गर्नुहुन्छ होइन, त्यति
1: हाम्रो
0: सम्मान छ होइन
1: आमा होइन त
0: ओहो, अब यसरी गीत गाउँदै गर्दा रेडियोमा बज्दै गर्दाखेरि चाहिँ परिवारमा चाहिँ पहिला यो गीत गाउनु हुँदैन भनेर जुन धारणा हुन्थ्यो नि, पछि रेडियोबाट गाउन थालिसकेपछि बज्न थालिसकेपछि चाहिँ पारिवारिक प्रतिक्रिया कस्तो भयो यहाँ?
1: बजा इन्ट्रेस्टिङ कुरा गरिदिनु भयो त, होइन मैले बिहा गरेपछि
0: हजुर
1: मैले मात्रै गीत गाएँ भने हाम्रो बुढीले चाहिँ बुढी माउले श्रीमतीले हाफ होला भन्दा नि फुल होलामा लगाउने डुएट छ भने प्याट निभाएर हिँड्ने ल इन्ट्रेस्टिङ रहन्छ
0: कति रमाइलो कथा अरूसँग डुएटमा गएको मन नपर्ने
1: एक्लै गएको चाहिँ सुन्ने फेरि फिमेल भोकल आयो भनेपछि बन्द गरिदिने नि
0: अनि त्यही कुराले गर्दाखेरि घरमा त्यो सङ्गीतले गर्दाखेरि कहिलेकाहीँ यताउति तनाव त हुँदैन थियो होला
1: मेरो खलकमा मेरो घरमा यो सङ्गीत सम्बन्धी कसैले सहयोगै गर्छ सपोर्टै गर्दैन किन पैसा खर्च नि भन्छ अब यो अहिले त एक एक त खर्च हुन्छ अडियो नै तयार गर्न
0: अलमोस्ट राम्रोसँग
1: भिजुअल त चार पाँचै चाहिन्छ
0: हजुर
1: अब हामी त इतिहासको लागि हो पैसाको लागि होइन भिजुअल बढाएर पैसा कमाउनु भन्दा त्यो आसन गरे होइन कर्मण्डे बाधिका रस्ते माफले सुकदासन, आफ्नै काम गर्ने त्यो हुन्छ हुँदैन, त्यो भोलि नातिको बाला पलान्तिको बाला एक फेर राम्रो गाइदियो भने हामी मरेर गए पनि रोयल्टी उनीहरूले खान्छन् नि के भयो,
0: बिल्कुलै होइन, इतिहास रहन्छ,
1: इतिहास हुन्छ। अब पेन्सन भनेको मेरो त म मरेपछि आदि श्रीमतीले पाउने, श्रीमती मरे सकिन्छ, यो त अब नाति पलाति कान्ति नै कुनै दिन चलिरह्यो भनेदेखि उनीहरूले त्यो पेन्सन त्यो पाउँछ नि त, सम्झना
0: कला त कहिल्यै मर्दैन नि
1: हो, त्यस कारणले गरे हो
0: हजुर। भनेपछि अहिलेसम्म पनि यहाँलाई पारिवारिक रूपमा चाहिँ सपोर्ट छैन,
1: छैन, लुकेर हिँड्नुपर्छ,
0: अहिले
1: त्यहाँ खर्च गर्ने कुरा चाहिँ भन्नुहुन्न, मेरो होइन अर्कैले गरिदिएको भन्नुपर्छ, कसले गरे खर्च यो यति भन्यो भने अति अलि खर्च भएछ हाम्रो सबै हुन्छ नि सुन्यो, कसले गर्यो भने अर्कैले साथीभाइले गर्दैन
0: हजुर। अनि यहाँले गाएका गीतहरूमा चाहिँ परिवारलाई मन परेको गीत चाहिँ,
1: यो गीत गायो भने मेरो बुढीमा अहिले अहिले नै रुन्छन्, अस्ति नेपाली टेलिभिजन नै लोक गायक एकदम चाहिँ हाम्रो ढकाल, उहाँ चाहिँ मेरो घरमा जानु थियो इन्टरभ्यू लिन
0: हजुर,
1: अनि त्यसपछि त्यो गीत नगाऊ भनेको राजुलाई पनि त्यही मन परेको छ
0: हजुर,
1: त्यो चाहिँ शब्द गाइदिनुहोस् भन्नु, अनि बुढी रुँ त रुन थालिन् अरे उसलाई, त्यो चाहिँ भावना कसरी भने छोरो एकदम सानैमा जर्मनी गएको अहिले 26-27 वर्ष आएको छैन, नआएको 13-14 वर्ष भयो, त्यस कारणले गर्दाखेरि बिहान ठ्याक्कै उड्दाखेरि चाहिँ त्यही समय भएको रहेछ, उडेर चाहिँ फेरि चक्कर लाउँदाखेरि बिहान त्यहाँ उठेर चाहिँ त्यहाँ बसेर माथिबाट बाइबे गरेको, अनि त्यो आउँदो रहेछ उसलाई भावना, त्यो त्यसरी आउँदो रहेछ, अनि त्यो गीत गाउँदाखेरि उनीहरू हुन्छ, अनि त्यो गीत चाहिँ
0: सुनाउन सानो टुक्रा
1: है

0: जति जहिले गायो भने पनि त्यो गीत आएपछि बन्द गर्नुपर्छ, त्यस्तो हुन्छ, गइहाल्नु पनि, त्यो कसरी छाप पर्यो त्यो दैलोमा पढेर हेरिबस्छ न के हुन्छ के हुन्छ, लाइ लाउ रुवाको मान्छे त
1: जो बाहिर आफ्नो देश छोडेर आफ्नो भूमि छोडेर बाहिर जानु भएको छ उहाँहरूलाई चाहिँ यो गीतले
0: अथवा संसार छोडेर गएको, जस्तो यो गीत रेकर्ड गर्थे गाउँदाखेरि एकजना तराईको एउटा भर्खरको महिला बिसेर हुनुभयो उपेल उपेन्द्र पन्त विशेष भन्ने हिन्दीमा गर्दाखेरि उहाँ चाहिँ आउनु भएको रहेछ, भावुक हुनुभयो। कारण के रहेछ भने भर्खर 5 महिना भएर एउटा छोरो त्यो चाहिँ बच्चा चाहिँ खसेको अनि फोटो त्यहाँ रहेछ क्या दैलोमा, अनि उनलाई चाहिँ ठ्याक्कै कस्तो टच गर्यो उहाँलाई, छोयो उहाँलाई भएर धेरैपटक उहाँ चाहिँ रुनुभयो क्या।
1: एकदमै मार्मिक गीत रहेछ,
0: गीत भने यस्तो नै गाउनुपर्छ भन्ने छ त्यो अहिलेको चाहिँ उदाहरण दिए मन फेरि सौलन
1: होइन। लोकगीतहरू त जुन पहिला यहाँहरूले आफ्नै गाउँघरका भाका त्यो घटना विशेष होइन परिबन्धहरू ती कुराहरूलाई एउटा साहित्य मिसाएर ल्याएर गाउनुहुन्थ्यो नि, त्यस्ता गीत त अहिले कहाँ छन् र भन्नेहरू पनि हुनुहुन्छ।
0: त्यस्तो कहाँ हुन्थ्यो, अब अहिले यस्तै चल्छन् हाम्रा यस्तै चाहिँ मेलोडियस टिपिकल शब्द तथा सङ्गीत अथवा चाहिँ भाकालाई जमानै फरक पर्यो, डिजिटल जमाना।
1: अहिले त अब धेरैले अब लोकगीतलाई त कोठैमा बसेर एउटा उत्पादन हुन्छन्, गाउँघरका भाकाहरू टिपेर त ल्याउनुहुन्न भन्ने एउटा,
0: यहाँको गीत गाउँमा गाउने भयो अब उल्टो भयो, यहाँ बनाएको गीत गाउँमा गाउने भयो क्या अब,
1: पहिलाका सर्जकहरू गाउँमा पुगेर रात बिताएर सँगै
0: बसेर चुरोट बाँडेर
1: हजुर
0: पहिलाको पर्व चुरोट लाइटर दिएर बाँडेर फकाएर गीत गाउन लाएर रोजी बसौँ भनौँ झाम्रे गाउँ भन्ने ठाडा भएका गाउने हुने बस्यो, अनि त्यहाँबाट टेप रेकर्डर हाम्रो टेप्रिकेट भन्थ्यौँ हामी त्यो उयो फाउन्टेन पेनलाई फुन्टिल फुल्टिन भने जस्तै त्यो त्यो लिएर जाने अनि त्यहाँका चाहिँ किन्ने अनि यहाँ ल्याएर चाहिँ गाउने गर्थे, अहिले यहीँको गीत सुनेर गाउँमा गाउँछन्।
1: फरक त्यति भइसक्यो होइन, सबै कुरा डिजिटलाइज भयो, मान्छेले खोजमेल गर्न चाहिँ छोडिसक्यो। हामी कार्यक्रमको अन्तिमतिर छौँ, अब हामीले अलिकति पारिवारिक कुराहरू पनि गऱ्यौँ, अहिले चाहिँ यहाँको घरमा को को हुनुहुन्छ त अहिले यति बेला चाहिँ?
0: उही बुढाबुढी मात्रै, चराहरू त गुणबाट उडेर भुर्र उडेर कहाँ गयो कहाँ गए, अहिले जसको पनि त्यही हो, गाउँमा पनि त्यही हो, सहरमा पनि त्यही हो, छोराछोरी जर्मन छ, अमेरिका छ, अस्ट्रेलिया छ भने मख पर्व पर्दैन, अन्तिम बेलामा गाउँले नै कामलाई छ, वरिपरि कामलाई छ, छोराछोरीको बाहिर गर्ने मख पर्नु पर्दैन, मेरा नि गएछन्।
1: जस्तो परिवारका कुरा गर्दै जाँदाखेरि यहाँलाई परिवारले त्यति धेरै म गायक बनेको रुचाउनु भएको होइन भने जस्तो कुराहरू
0: कसैले पनि,
1: यहाँको त्यो प्रतिभाको प्रभाव चाहिँ त्यसो भए यहाँका सन्तानहरूमा पनि पहरेन नै भन्न सकियो?
0: मेरो कान्छु छोरो छ, त्यो नि मेरै दर्जाको छ अहिले,
1: हजुर,
0: त्यसले चाहिँ इङ्ग्लिस हिन्दी र आधुनिक चाहिँ सब बजाउँछ, गिटार सिटार सब गीतहरू गाउँछ उसले, तर रेकर्डिङ गर्दैन ऊ, आफ्नो इन्जोयको लागि आफ्नो कार्यक्रमहरूमा आफ्नो साथीहरू बसेर आफ्ना चाहिँ सिनियर सरहरू जुनियर भाइहरूलाई मजाले चाहिँ बजाएर सबै गिटार सिटार राम्रोसँगै बजाएर उसले गीत गाउँछ।
1: घरमा आएको बेला यहाँको गीतलाई केही प्रतिक्रिया दिने अथवा सँगै मिलेर बुवा छोरा गाउन
0: कहिलेकाहीँ उसले गिटार बजाउँछ, म आधुनिक मन पर्दैन मलाई साह्रै,
1: हजुर हजुर,
0: आधुनिक मन कोही कोही एक दुईवटा फेरि खुब मिठो लाग्छ, नारायण गोपालको एक दुईवटा अनि यो बद्री दुर्गा खरेलको चाहिँ बोलाउ भने तिमीलाई यस्ता गीतहरू, त्यस्ता गीतहरू चाहिँ अलि लोकलोक टाइपका त्यो म आफ्नो कान दिमाग वस्तो चाहिँ मनपर्छ, तर अरू चाहिँ यो आधुनिक गीत खासै मलाई
1: लोकगीत नै बढी मनपर्छ। आफ्नो सेवा सँगसँगै सङ्गीत साहित्यको जुन सेवा गर्नुभयो होइन, खासमा जिन्दगीमा यति गरेँ उपलब्धि के हासिल गरेँ होला जस्तो लाग्छ फर्किएर हेर्दा?
0: अब सन्तुष्टि लिनुपर्छ, अर्काको हेरेर हुन्न नि, धन सम्पत्तिले सुविधा त दिन्छ सुख दिँदैन शान्ति दिँदैन। नेपाल सरकारको उपसचिव नेपाली सेनाको जागिर पाउँदा त्यसमा खुसी छु, रेडियोमा गीत बज्छ, कस्तो भाका बुढेसकालमा कस्तो स्वर आएको कति मिठो स्वर, त्यो जनताले दिएको कमेन्ट मैले चाहिँ वर्णन गर्नै सक्दिनँ, मलाई देशले दियो नेपाली सेनाले दियो म यसमा धेरै खुसी आभारी छु।
1: अबका योजनाहरू चाहिँ के छन् त यहाँका?
0: अब योजना चाहिँ लगभग 23 सालभित्र रेकर्डिङ र म्युजिक भिडियो एक दुईवटा हुन्छ, यता कथानक एउटा सानो बुढेसकालमा मेरा गीतहरू अब लाइनमा छन्, कोही रेकर्डिङ भइरहेछन्, कोही एडिटिङ भइरहेछन्, कोही चाहिँ छायाङ्कन भइरहेछन्, कोही रिलिजको ठाउँमा छन्, यहाँहरू सुन्न पाउनुहुन्छ,
1: गरिरहनु भएको छ हजुर, यसरी नै सक्रिय रहनु होला, यहाँका मिठा मिठा सुमधुर गीतहरू हामीले सुन्न पाऊँ, यहाँ रेडियो नेपालसम्म आइदिनु भयो मनदेखि नै आभार प्रकट गर्न चाहन्छु,
0: धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: भर्खरै सुन्नुभयो वरिष्ठ लोक गायक उपेन्द्र पन्तसँग गरिएको यो मिठो कुराकानी। यो कुराकानीका लागि फेरि पनि कलाकार उपेन्द्र पन्तज्यूलाई धेरै धेरै धन्यवाद। मौलिक लोक भाकाप्रतिको उहाँको माया अनि नयाँ पुस्तासँगको सहकार्यले नेपाली लोक सङ्गीतको यात्रालाई अझ धेरै समृद्ध बनाउँदै जाने आजको कार्यक्रमबाट हामी विश्वास गर्न सक्छौँ। सङ्गीत साधना कार्यक्रम आजलाई यति नै। अर्को हप्ताको कार्यक्रममा पनि यस्तै कलाकारका सङ्गीत साधना जीवन यात्राका कुराहरू लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने मिनरवा वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पहल स

प्रस्तुत गर्दैथ्यौँ सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 11 बज्न केही समय बाँकी नै छ। यो बाँकी समयमा एउटा लोकदोहोरी गीत सुनाएर यहाँलाई मनोरञ्जन गराउँदैछौँ। विमल रुचालको स्वर संकलन र अनि लयमा।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

0: जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।
1: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
2: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदमा सहभागी राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न राष्ट्रपा सभापति लामिछाने संयोजक रहनुभएको उच्च स्तरीय राजनैतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। माथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वादीले बालबालिकाको जन्मदर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानूनी जटिलता सुधार गर्न नयाँ कानून आवश्यक रहेकाले विधेयक अगाडि बढाएको बताउनुभयो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली कंग्रेसका सचेतक निश्चल राईले तीन तहको सरकार र सरोकारवालाहरूसँगको समन्वयमा भोटेकोशी बाढी प्रभावितको राहत र पुनस्थापनाको काम अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ। यस्तै बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीवनका सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले भोटेकोशी बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानूनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिम पहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने धारणा राख्नुभयो। यस्तै जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई उद्धार, राहत र मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने सांसदहरूले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि अपराह्न 1:15 बस्नेछ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर यहाँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी रामकृष्ण शाह, सहयोगी साथी केदार भट्ट र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: भएको है।
1: ओ बाबा ल ल हामी यताबाट गएछ, हामी जानुपर्छ आएको ल, फेरि केही भेटौँला है।
2: ल ल ल राम्रोसँग जाऊ तिमीहरू पनि
1: ल ल।
3: तिम्रो घर कता नि? रातो बाँकी छ, एक किसिम बसिकन के कुराकानी

नयाँ सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: सफलतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ र आज कार्यक्रम आजका नारीमा हामी एउटा यस्तो अनुभव सुनाउँदैछौँ, नेपाली पत्रकारिताको क्षेत्रमा जसले आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ, आफूलाई स्थापित गर्नुभएको छ भन्ने पर्दा लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रहेर सामाजिक रूपान्तरण, लैङ्गिक न्याय, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको निर्मला शर्मा आज हामीसँग हुनुहुन्छ। नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्षको रूपमा अहिले हामीले उहाँलाई लिइरहेका छौँ भने नेपाल पत्रकार महासंघको 7 दशकको इतिहासमा पहिलो महिला अध्यक्षको रूपमा निर्मला शर्मा निर्वाचित हुनुभएको छ। उहाँ अध्यक्षमा निर्वाचित भएसँगै 69 वर्ष इतिहासमा पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ। 2081 साल मङ्सिर 28 गते भएको महासंघको अधिवेशनबाट उहाँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो। सबैभन्दा पहिला त यहाँलाई यो नेतृत्वदायी भूमिकामा र यो निर्वाचनको सफलताको लागि बधाई र कार्यकालको सफलताको लागि पनि शुभकामना व्यक्त गर्छौँ रेडियो नेपाल परिवारको तर्फबाट।
1: धन्यवाद चन्दाजी।
0: र आज उहाँसँगको यो कुराकानी सुरु गर्नुभन्दा अगाडि अलिकति पृष्ठभूमि पनि राख्न मन लागेको छ। कास्की पोखरा जन्मथलो, 2052 सालमा श्री सगरमाथा राष्ट्रिय दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो। 2054 सालमा रेडियो नेपाल प्रवेश गर्नुभयो। त्यसपछि रेडियो सगरमाथा, यसै गरी उज्यालो रेडियो नेटवर्क,
1: हजुर
0: पछिल्लो समयमा भनौँ न प्रिन्टदेखि होइन सबै विदा हुँदै गर्दा टेलिभिजनबाट समकोण कार्यक्रमबाट देशको विभिन्न ठाउँमा गएर मलाई सवाललाई उठान पनि गर्दै आउनुभएको छ। यो 30 वर्ष एउटा अनुभव पनि छ र 30 वर्ष अनुभवमा आज नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालिरहँदा यो जितलाई यहाँले कसरी लिनुभएको छ?
1: धन्यवाद चन्दाजी। त्यति बेला चाहिँ यो स्टुडियोमा 28 वर्ष अगाडि
0: हजुर
1: मैले आजको अखबार कार्यक्रम चलाउन भनेर म आएको थिएँ। त्यति बेला मलाई लाग्छ यही माइकमा नि मेरो भोइस टेस्ट भयो।
0: हजुर हजुर,
1: म प्रिन्ट मिडियाबाट आएको मान्छे, आजको अखबार कार्यक्रम चलाउनका लागि म चाहिँ यही माइकबाट मैले भोइस टेस्ट मेरो गरिएको म अहिले सम्झना आएँ। यति बेला मलाई एकदम पुरानो याद आयो होइन?
0: हजुर।
1: अब यो निर्वाचनको बेला र निर्वाचित भइसकेपछि कस्तो भने पहिला चाहिँ एकदम धेरै नै यो कठिन पनि थियो, छ पनि होइन, महासङ्घको नेतृत्वमा अध्यक्षमा महिला पुग्न कठिन कुरा हो। त्यो जुन कठिन कुरालाई चाहिँ जुन अवसरको रूपमा हामीले प्राप्त गऱ्यौँ होइन, यो सबै पत्रकारिता जगतकै जित हो भन्छु म। एउटा मिडियाले चाहिँ परिवर्तन चाहिँ गर्यो, मिडिया जगत चाहिँ परिवर्तन चाहन्छ। यो तपाईँ हामी एकजना दुईजना तिनजना अथवा थोरै महिलाको मतले पनि हुँदैन थियो। त्यस कारणले मैले समग्र पत्रकारिता क्षेत्रका व्यक्तिहरू, जो मतदाताहरू, जो शुभेच्छुकहरू हुनुहुन्थ्यो, जो चाहिँ मलाई निर्वाचन लड्नुपर्छ भनेर मलाई शुभेच्छा व्यक्त गर्दै मैले आर्ट गरेको थिएँ, त्यसैमा मलाई थप हौसला पनि दिनुहुन्थ्यो, सबैजनालाई म धन्यवाद दिन चाहन्छु। पत्रकार महासङ्घको करिब 70 वर्षको इतिहासमा चाहिँ महिला अध्यक्ष बन्ने मौका हामीले बनाएका छौँ। त्यो मेरो जित मात्रै होइन, सबैको जित हो भन्ने मलाई लाग्छ। कठिन छ र खुसी पनि त्यत्तिकै छु, च्यालेन्ज पनि मेरो अगाडि छन्। अरूले त पत्रकार महासङ्घ अध्यक्ष बन्छ, त्यो 3 वर्ष जान्छ, धेरै कामको मूल्याङ्कन चाहिँ पुरुषहरूका लागि चाहिँ त्यति हुँदैन थियो होला। म त एउटा इतिहास बनाएको छ भनेर चाहिँ अझ मैले झन् राम्रो काम गरेर देखाउनु पर्नेछ। त्यस कारणले पनि मैले एकदमै धेरै अवसर,
0: चुनौती र अवसर दुइटै छ।
1: हजुर,
0: चुनौती र अवसर दुइटै लिएर पत्रकार महासङ्घको नेतृत्व सम्हालिरहनु यो इतिहासमा होइन, 69 वर्षको इतिहासमा महासङ्घले पहिलो महिला नेतृत्व र महिला नेतृत्वले फेरि गरेरै देखाउनु पर्ने
1: एकदमै
0: पर्ने नै छ,
1: अझ झन् धेरै गरेर। हजुर,
0: यो इतिहास तोड्न सफल किन निर्मला शर्मा नै भए त? निर्मला शर्मा को त यो इतिहासलाई तोड्ने नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ त धेरैलाई जिज्ञासा हुन सक्छ। हुन त यो निरन्तर पत्रकारितामा लागिरहँदाखेरिको एउटा आफ्नो अनुभव र कार्यदक्षतालाई देखाउने एउटा मौका पनि हो भने धेरैलाई जिज्ञासा पनि हुनसक्छ। तर पत्रकारिता क्षेत्रमा लागिरहेका पत्रकार महिलाहरूको लागि पत्रकारितामा महिलाको संख्यात्मक र गुणात्मक हिसाबले अभिवृद्धि र पहुँच बढाउनको लागि सङ्घर्षसँगै आफूभन्दा पछिल्लो पुस्तालाई सँगसँगै लिएर अगाडि बढ्नु पनि त्यो असाध्यै महत्त्वपूर्ण कुरा हो। पछिल्लो पुस्ताले युवा पुस्ताले निर्मला शर्मालाई कसरी चिनेको छ कसरी लिएको छ र उहाँहरूलाई पत्रकारिता क्षेत्रमा अगाडि बढाउनको लागि स्थापित गराउनको लागि उहाँको भूमिका कस्तो छ त यसको लागि हामीले नेपाली पत्रकारिताको क्षेत्रमा असाध्यै क्रियाशील आफूलाई स्थापित गराउन सफल दुई युवा पुस्ताका पत्रकार महिलाको अनुभव समेटेका छौं। सुदूरपश्चिमबाट पत्रकारिता आरम्भ गर्नुभएको लोकसरी कुवर र चितवनबाट पत्रकारिता गरिरहनु भएको प्रतिमा सिलवालले व्यक्त गर्नुभएको यो अनुभवलाई यहाँहरूमा राख्दैछौ।
2: निर्मला शर्मालाई जति बेला म पत्रकारिताको सुरुवात गरेँ त्यति बेलादेखि नै चिन्छु। अर्थात् मैले 2060 सालमा सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता सुरु गरेको। पत्रकारितामा महिला अनुहार देख्ने बित्तिकै ए काठमाडौँमा अर्थात् केन्द्रमा त यस्तो महिला हुनुहुन्छ भन्ने दुई चारजना महिलाहरू भनौँ न वन्दना राणा बबिता बस्नेत अनि निर्मला शर्माहरूको नामहरू सुनिन्थ्यो। त्यति बेलादेखि नै चिन्यौँ र पछि लगत्तै निर्मला शर्माबाट चाहिँ मैले तालिम लिने अवसर पनि पाएँ। सञ्चारिकाले फिचर सेवा सुरु गरेको थियो र उहाँ सञ्चारिकाको अध्यक्ष हुँदा महिला खबर .com मैले सम्पादकको रूपमा काम गर्ने अवसर पाएँ उहाँको नेतृत्वमा। त्यो चाहिँ मेरो लागि एउटा स्वर्णिम समय थियो जस्तो लाग्छ। मलाई निर्मला शर्मा चाहिँ नेपाली पत्रकारिताको अथवा नेपाली महिला आन्दोलनको एउटा आइकन जस्तो लाग्छ कि एउटा निडर क्षमता होइन आफूले उठाएको कुरालाई पूर्ण रूप उहाँले दिनै पर्ने कामप्रतिको इमान्दारिता लगनशीलता चाहिँ निर्मला शर्माबाट हामी जस्तो मान्छेहरूले सिक्नुपर्ने चाहिँ गुणहरू हुन् जस्तो लाग्छ। असाध्यै धैर्यताका साथ काम गर्ने उहाँको बानी होइन अनि लागेपछि त्यो कामलाई चाहिँ चुचुरोमा पुर्याएर छोड्ने उहाँको जुन एउटा शैली छ नि त्यो असाध्यै प्रिय लाग्छ मलाई। अब अहिले हामीले पत्रकार महासङ्घको अध्यक्ष हाम्रो जितो यो निर्मला शर्माको भन्दा पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारितामा एउटा महिलाको जितो भन्ने हामीले त्यसलाई त्यसरी बुझेका छौँ होइन। सामाजिक सञ्जालमा पत्रकार मात्र होइन मानव अधिकार कर्मीहरू मात्रै होइन आम मान्छेले पनि निर्मला शर्मा चाहिँ अध्यक्षमा जित्नुपर्छ भन्ने एक खालको हुन जो हामीले देख्यौँ नि त्यो चाहिँ उहाँको पेसाप्रतिको इमान्दारिता लगनशीलता क्रियाशीलता नै थियो। पत्रकारको मात्र होइन आम मान्छेको कति धेरै विश्वास कति धेरै भरोसा रहेछ कति धेरै त्यो पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा जिताउने कति ठुलो चाहिँ सपना रहेछ भन्ने कुरा चाहिँ हामीले देख्न पायौँ। त्यसर्थमा चाहिँ अहिलेको जेनेरेसनले त झन् उहाँबाट थुप्रै कुराहरू सिक्नुपर्ने मैले देखेको छु।
3: मैले पत्रकारिता थालेको 17 वर्ष लगभग भयो। चितवनबाट पत्रकारिता थाले सुरुवाती अवस्थामा थिएँ पत्रकारिताको। चितवनका केही पत्रकारहरू मभन्दा सिनियर हुनुहुन्थ्यो उहाँहरूले चाहिँ पत्रकार भएर अब महिला भएर आउँदाखेरि चाहिँ निर्मला शर्माहरू जस्तो हुनुपर्छ भन्नुहुन्थ्यो कि जति बेला मैले उहाँलाई चिनेको थिइनँ त्यति बेला ओ कस्तो रहेछ निर्मला शर्माहरू भन्ने लाग्थ्यो मलाई होइन। त्यति बेला निर्मला शर्मा मात्रै व्यक्ति होइन कि ब्रान्डको रूपमा कुरा गर्थे। आजको दिनमा पनि अब पत्रकार निर्मला शर्मा पत्रकार महासङ्घको अध्यक्ष हुनु भयो यो एउटा इतिहास नेतृत्वको इतिहास चिर्नु भयो। यद्यपि उहाँ पत्रकार महासङ्घको अध्यक्ष भएर मात्र होइन निर्मला शर्मा पत्रकारको एउटा ब्रान्ड भएर चाहिँ हामीले गौरव गर्ने ठाउँ हो भन्ने मलाई लाग्छ। 6-7 वर्षको हाराहारीमा चाहिँ मैले उहाँसँग प्रत्यक्ष काम गर्ने मौका पनि पाएँ र मलाई एउटा के पनि गौरव लाग्छ भने उहाँले दिनुभएको तालिम पछि चाहिँ आफ्नो सिप निखार लिएर आएर पत्रकारितामा अझ राम्रोसँग काम गर्न सकेको पत्रकार पनि हो क्या म। त्यस कारणले आजको दिनमा भन्दा एक निर्मला शर्मा नेपाली पत्रकारिताकै ब्रान्ड हो। उहाँ अध्यक्ष मात्रै भएर होइन मैले फेरि पनि भनेको छु पत्रकारितामा महिलाहरूलाई लिएर आउनु क्षमता अभिवृद्धि गर्न र पत्रकारिता क्षेत्रमा चाहिँ महिलाका विषयलाई मूल प्रवाहीकरण गर्न उहाँले जति भूमिका चाहिँ नेपाली पत्रकारिताको इतिहासमा बिरलै अरूले खेलेका छन् त्यसमाथि नेतृत्वमा पनि पटक पटक हार बेहोरेर पनि लागिरहने एउटा नाम पनि निर्मला शर्मा हो, जसको कारणले हामी जस्ता पत्रकारहरूलाई र महिलाहरूलाई चाहिँ के पनि उत्साह भएको छ भने, पत्रकारितामा यदि लागिरह्यो भने एउटा महिलाले महिला भएकै कारणले पत्रकारिताबाट हात धुनु पर्दैन भन्ने कुराको एउटा उदाहरण र उत्प्रेरणाको स्रोत पनि निर्मला शर्मा हो भन्ने मलाई लाग्छ। र अब उहाँ चाहिँ हामी पत्रकारहरू र त्यसमा पनि महिलाको पहुँच भन्ने कुरा चाहिँ उहाँको नेतृत्वले देखाउँछ जस्तो लाग्छ। जब निर्मला शर्मा निर्वाचित हुनुभयो, एकजना पुरुष पत्रकारले चाहिँ ल न उहाँसँग यसरी सम्पर्क गर्न पर्यो भन्नुभयो क्या, अनि मलाई के फिल भयो भने त्यहाँ चाहिँ पत्रकार पुरुष हुँदाखेरि मलाई कोही पनि एउटा पुरुष पत्रकारले ल यो अध्यक्षलाई फोन गर वा उहाँसँग कम्युनिकेसन गर भनेर भन्दैन थियो, भनेपछि मेरो पहुँच पनि निर्मला शर्मा रहेछ नि त। त्यो भनेको व्यक्ति होइन, उहाँ चाहिँ पत्रकारिताको ब्रान्ड हो, नेतृत्व हामी जस्ता दोस्रो तेस्रो पुस्ताका पत्रकारहरूको लागि उहाँ मार्गदर्शक र हामी पत्रकार महिलाहरूको लागि पत्रकारितामा र पत्रकार महासङ्घमा नेतृत्व बढाउने, क्षमता अभिवृद्धि गर्ने र झन अगाडि बढ्ने प्रेरणा पनि हो भन्ने रूपमा चाहिँ मैले उहाँलाई लिएको छु।
0: अहिले हामीले नेपाली पत्रकारिताको क्षेत्रमा युवा पुस्ताका दुई असाध्यै क्रियाशील पत्रकार व्यक्तित्वहरूले निर्मला शर्माको सन्दर्भमा व्यक्त गर्नुभएको अनुभव र विचारलाई यहाँहरूमाझ राख्यौँ। यो राखिरहँदा यहाँलाई पनि अब आफ्नो जुन पत्रकारिता क्षेत्रको यात्रा छ त्यो यात्राका धेरै कुराहरू सम्झना भयो होला होइन?
1: सबभन्दा पहिला त मलाई उहाँहरूको कुराले एकदम भावुक चाहिँ बनाएको छ होइन?
0: हजुर,
1: धेरै नै काम गरेको छु मैले, उहाँहरूले त यति मजाले भन्नुभएको छ कि त्यो मलाई यति बेला अघि मैले भर्खरै सुन्दा पनि मलाई एकदम सेन्टी बनाएको छ। र अब यो सबै महिलाहरूको लागि

0: वास्तविकता पनि त हो नि होइन
1: हजुर चन्दाजी मलाई चाहिँ यति यो चुनाव जितेर म धेरै इन्टरभ्यू गरेँ तर मलाई यति सेन्टी चाहिँ बनाएको थिएन आज मलाई धेरै सेन्टी भए होइन कस्तो भन्दा यो मलाई के मेरो उपलब्धि के भन्छ निरन्तरता हो कि म कति धेरै दुःख होस् सङ्घर्ष होस् होइन निरन्तर हतोत्साहित नभइकन गरेको एउटा उपलब्धि हो भन्ने लाग्छ मलाई गरेको कारणले हुने अघि प्रतिमाजीले भन्नुभएको छ कहिलेकाहीँ तपाईँलाई हेरेर हामी पत्रकारितामा लागेको तपाईँ जस्तो व्यक्तिले पनि अपर्च्युनिटी पाउनुहुन्न भने हामीले कहिले पाउँछ र भन्नुहुन्थ्यो उहाँहरूले म पत्रकार महासँगमा पटक पटक निर्वाचन लडेको हो पत्रकारिता क्षेत्र र पत्रकार महासँग पुग्नु फरक कुरा हुन् होइन सबै मान्छे पत्रकारिता गरेको मान्छे पत्रकार महासँगमा पुग्ने इच्छा पनि राख्दैनन् क धेरैले होइन मलाई पत्रकारिता सँगसँगै पत्रकार महासँग जाने इच्छा मसँग जुन होइन त्यसलाई चाहिँ मैले पटक पटक प्रयास गरेँ तर कहिले पनि हतोत्साही चाहिँ भइनँ त्यसैको उपज भन्ने लाग्छ मलाई चाहिँ अरूले भन्दा बढी सङ्घर्ष चाहिँ महिलाले गर्नै पर्छ किन भन्दा काममा त्यत्तिकै धेरै च्यालेन्ज हुन्छ घर व्यवहार त्यत्तिकै हुन्छ महिलाहरूको अनि कन्टेन्टमा पनि त्यतिकै आफूलाई अब्बल बनाउनु पर्ने रिसोर्स अथवा सूचनाको पहुँचमा पनि पुग्नुपर्ने अनि नेतृत्वदायी भूमिकामा पनि अब्बल ठहरिनु पर्ने धेरै च्यालेन्ज छ महिलाहरूको लागि त्यो चाहिँ मलाई कस्तो भयो भने रिपोर्टिङमा पनि मैले सँगसँगै आफ्नो काम गर्दै गएँ त्यस सँगसँगै मैले एउटा महिला पत्रकारलाई सङ्गठित गर्ने महिला पत्रकारको क्यापासिटी बढाउने सङ्ख्या बढाउने उहाँहरूको गुणात्मक वृद्धिका लागि पनि म सञ्चारिका समूह मार्फत मैले धेरै समय मेरा जीवनका ऊर्जावान समय चाहिँ मैले त्यहाँ व्यतीत गरेको छु कि मेरो 22-25 वर्ष चाहिँ मैले आफ्नो मिडियामा काम गर्ने सँगसँगै सञ्चारिका समूहलाई मैले समय दिएको छु मैले छोराछोरीलाई नदिने समय त्यहाँ दिएको छु त्यस कारणले पनि मलाई महिला पत्रकारहरूले गरेका कुराहरूसँग म अलिक सेन्सिटिभ हुन्छु अब अहिले पत्रकार महासङ्घमा गएर गर्नुपर्ने धेरै च्यालेन्जहरू छन् अब अहिले मैले पत्रकारितामा महिलाको सङ्ख्या बढाएँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि लडेँ पत्रकारहरूको श्रमजीवी मुद्दालाई चाहिँ कसरी पत्रकारलाई यही पेसामा नै श्रमको सुरक्षा दिने लगायतका विषयमा मैले काम गरेँ त्यसै गरी व्यवसाय र जवाफदेही पत्रकारितामा अझ बढी सुदृढ बनाउने यो पेसालाई भनेर म लागेको छु मेरो टिम आएको छ केन्द्रदेखि जिल्ला प्रदेशमा टिम वर्कको पत्रकार महासँग सफल हुने भन्ने कुरा चाहिँ तर मैले यो 3 वर्ष पनि त्यत्तिकै धेरै नै समय दिएर मैले यसलाई चाहिँ सफल बनाउँछु भन्ने विश्वास पनि लिएको छु
2: हजुर यो टिसुको आवाज पनि आइरह्यो यो अनुभव व्यक्त गर्दा होइन आँसु पनि बग्यो किन भन्दा यो पत्रकारिता क्षेत्रमा जीवनको धेरै समय व्यतीत भएको छ र त्यो जीवनको धेरै समय पनि एउटा ऊर्जावान समय व्यतीत मात्र भएको छैन यसमा जीवनका सम्पूर्ण महत्त्वपूर्ण जुन सम्बन्धहरू महत्त्वपूर्ण विषयहरू महत्त्वपूर्ण अवस्थाहरू गाँसेको हुन्छ र यो सङ्घर्षमा पूर्ण रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एउटा पत्रकार मात्र भएर चिनिनु भएको छैन उहाँको अर्को एउटा भूमिका पनि असाध्यै महत्त्वपूर्ण छ जो नजिकका मान्छेहरूले चिन्नुहुन्छ आमाको भूमिका आमा बन्नु सजिलो छैन भनिन्छ होइन कार्यक्षेत्रसँगै आमाको एउटा असल आमाको भूमिका निर्वाह गर्ने आमाको रूपमा पनि निर्मला शर्मा चिनिनुहुन्छ दुई छोरीको आमा होइन छोरीहरू अहिले आफ्नो कार्यक्षेत्रमा
1: पढाइ सकेर आफै काम गर्न थालेका छन् दुईजना छोरीहरू
2: आमा स्थापित हुँदाखेरि आमाको भूमिका कामलाई एउटा गर्व गर्न सक्ने छोरीहरू र गर्व गर्न लायक आमा यी दुई पुस्ताको कुरा पनि पत्रकारिता क्षेत्रसँग जोडेरै अगाडि बढिरहेको हो नि त होइन
1: एकदमै मैले जब पत्रकारिता सुरु गरेँ त्यो बेलादेखि मेरो सानो छोरी त अझ भर्खरै 1-1.5 वर्षको थियो होला मैले छोडेर पत्रकारितामा सुरु गरेको मैले पत्रकारितामा मैले लागेको भएर समय चाहिँ अलिक कम दिए होला भन्ने लाग्छ अनि यसपटक चाहिँ मेरो छोरीहरू जब म पत्रकार महासङ्घको निर्वाचनमा लड्दै गर्दा उनीहरूलाई के एउटा भइरहेको थियो भने ओहो मम्मीले हार्यो भने चाहिँ के गर्ने होला भने उनीहरूलाई के खुसी पनि थियो तर हार्नु हुँदैन भन्ने पनि उनीहरूले एकदम धेरै सचेत भएर न्युजहरू हेरिरहेको थिए बाहिर छन् दुईजना होइन खुसी चाहिँ एकदम धेरै खुसी छन् किन मैले गरेको दुःख चाहिँ बच्चाहरूले एकदम धेरै देखेका छन् पत्रकारिता मार्फत गरेको आमाको दुःख देखेको हुनाले पत्रकार महासङ्घमा उनीहरू जित्दा चाहिँ एकदम धेरै खुसी पनि भए अब मम्मीले कसरी समय व्यवस्थापन गर्नुभयो हामीलाई सँगसँगै काम सँगसँगै भन्ने कुरा चाहिँ अहिले रियलाइज गर्दैछन् कि उनीहरूलाई अहिले परिरहेछ अनि अहिले चाहिँ मम्मीले त्यति बेला पनि यत्रो च्यालेन्जिङ सोसाइटीमा चाहिँ आफूलाई कसरी इस्टाब्लिस गर्नुभयो भनेर उनीहरू अहिले मलाई बिहान बेलुका मसँग कुरा हुन्छ अनि सोध्छन् उनीहरू होइन कस्तो भने मसँग नि त परिवारसँग जाने समय होइन अरू चाडपर्व होला मेरा छिमेकीहरू होलान् आमा बुवालाई अथवा मेरो सामाजिक ती परम्पराहरूमा म धेरै कम जान्थेँ किन भन्दा मेरो टाइमै यता हुन्थ्यो धेरै मम्मीले भ्याउनुहुन्न भन्ने कुरा चाहिँ उनीहरू सुनिरहेको हुन्थ्यो र मेरो परिवारबाट त मैले भ्याउँदिनँ भनेर कतिपय एकदम नजिकको चाडपर्व

0: हुन्छ नि फ्यामिली ग्यादरिङमा पनि बोलाउँदैन त्यो, किन भन्दा ऊ आउन भ्याउँदैन भनेर म कहिलेकाहीँ समय व्यवस्थापन गरेर गएँ अहिले भने उनीहरू खुसी हुन्छन् कि ए तिमीले कसरी समय निकाल्यौ भनेर, भनेको मेरो एउटा खालको काममा लागिसकेपछि मैले दुवैतिर त लड्डु हातमा हुँदैन मलाई थाहा छ होइन, तर मैले जति समय नानीहरूलाई दिनुपर्ने समय उनीहरूको एजुकेसनलाई दिनुपर्ने समय बाहेक अरू धेरै सामाजिक ग्यादरिङमा मैले समय दिन पाइनँ।
1: आमाको एउटा भूमिकाले परिवारलाई र उसको सन्तानलाई कसरी सहयोगी भूमिका निर्वाह गर्यो अथवा बाटो देखायो त्यसले चाहिँ ठुलो प्रभाव पार्दो रहेछ। हरेक आमाले आफ्नो कार्यक्षेत्रलाई पनि सँगसँगै लानुपर्ने र लग्यो भने कुनै न कुनै दिन त्यसको मूल्याङ्कन पनि हुँदो रहेछ नि त, होइन?
0: हो एकदमै, मैले चाहिँ त्यो चन्दाजीले भनेको जस्तो दिनुपर्ने बिहान बेलुकाको समय होइन, व्यवस्थापन गर्नुपर्ने समय, उनीहरूको एजुकेसनमा ध्यान दिनुपर्ने समय, उनीहरूको हुर्काइमा उनीहरूले कुन बाटो अप्नाउँछन् होइन, अथवा कहिलेकाहीँ नराम्रो वातावरणमा पनि जान्छन् कि भन्ने कुरामा हरेकचोटि बाहिर रहेर पनि घरमा हुँदाखेरि पनि सचेत चाहिँ हुने, फोन गर्ने होइन, के कता साथीभाइ कस्तो सङ्गत गर्दैछन् भन्ने कुरामा चाहिँ म एकदम धेरै नै फोन गर्थेँ होइन। मेरो साथीहरूले कति फोन गर्नुहुन्छ, छोरीलाई पनि भन्नुहुन्थ्यो बाहिर जिल्लामा जाँदा पनि होइन, त्यो भएको हुनाले बच्चाहरूले एकदम राम्रो नि अब बाई द वे एकदम उनीहरूले त्यस्तो खालको गलत वातावरणमा हुर्किन परेन, उनीहरूले त्यो वातावरण पनि सिकेनन् भन्नुपर्छ, र उनीहरू आफ्नो लाइनमा पनि लागे। कहिलेकाहीँ चाहिँ हामी आमा हो, कहिलेकाहीँ काममा दिनुपर्ने समय चाहिँ कटौती हुँदो रहेछ होइन, अनि म दिदी बहिनीहरूलाई भन्ने गरेको छु त्यो पनि व्यवस्थापन गर्ने, काममा पनि सँगसँगै समय दिने, त्यो दुइटै सँगै लैजान सकिन्छ। म अहिले पनि भन्छु सकिन्छ, तर इच्छा हुनु पर्यो
1: हजुर, त्यसमा धैर्यता हुनु पर्यो, मनको आँट हुनु पर्यो, त्यो ठिक छ र निरन्तरता दिनुपर्छ भन्ने चाहिँ हुनु पर्यो। एउटा धेरै घर परिवारको लागि एउटा सन्देश पनि हुन सक्छ होइन। र अर्को कुरा भनेको घर परिवारबाट सहयोग र साथ भयो भने मात्र अगाडि बढ्न सकिन्छ, त्यो वातावरण हुनु पर्यो भन्ने कुरा पनि उठ्छ। कुनै वातावरण नहुँदा, कुनै साथ सहयोग नहुँदा पनि मैले यो गर्नै पर्छ, यो मेरो जिम्मेवारी हो र यो कार्यक्षेत्रमा म जुट्नै पर्छ भन्ने एउटा पत्रकारिता क्षेत्रमा भएको एउटा अवसर र चुनौती दुइटैलाई लिएर अगाडि बढ्नु भयो नि त, त्यहाँबाट पनि सिक्नुपर्ने कुरा छ नि त।
0: परिवारमा कस्तो, पहिला त तिमी आँट म पुर्याउँछु भन्छन् भगवान्ले पनि भनेर भन्छ नि, मैले चाहिँ आँट गरेँ काम गर्छु भनेर, तर परिवारबाट मलाई त्यसमा रोक चाहिँ भएन। व्यवस्थापन समय चाहिँ आफैले गर्नु पर्यो होइन, कतिपय होइन सबै गरिदिएर मात्रै आएको पनि होइन, मैले घरको कामहरू व्यवस्थापन बिहान 2 बजे 3 बजे उठेर राति सकेर पनि बिहान, पहिला पनि रेडियोमा हामी 6:30 आउनु पर्दाखेरि पनि बिहान म 2 बजे उठेर काम सकेका हुन्थेँ कि, भनेको बेलुका 12 बजे सुते 2 घन्टा 3 घन्टा नै सुत्न पाइएन। अब अहिले पनि म पछिल्लो समय 10-12 वर्ष त मैले पब्लिक हियरिङ टेलिभिजन कार्यक्रम थियो, त्यो पनि जिल्लामा गएर होइन सञ्चालन गर्दाखेरि, र त्यो सँगसँगै सञ्चारिका मार्फत महिला पत्रकारलाई तालिम दिने क्रममा मेरो समय भनेको काम गर्ने राति मात्रै हो। मैले एडिट गरेर बिहान 4 बजे गएका, बेलुका 9 बजे, किनभने महिलाहरूले धेरै लामो बोल्नुहुन्छ, त्यहाँ बोल्न दिने क्या, किनभने माइक दिएपछि उहाँहरूको कुरा त हुनु पर्यो नि, ट्याक्क माइक दिने बित्तिकै कहाँ हामीले सोध्या प्रश्न गर्नुहुन्छ। र मैले हरेक करिब 350-400 एपिसोड भयो, सबै एडिटिङमा म आफै बसेर गरेको छु, एउटा पनि आफूले एडिट नगरी गएको छैन। कन्टेन्टलाई यति धेरै दुःख गरेर मैले रिसर्च गराएको छु, उनीहरूको भोइस ल्याएको छु, मैले के कुरा त्यहाँ हाल्ने भन्ने कुरा मेरो जेन्डरमा र मेरो इस्युमा चाहिँ जति मेरो कन्फिडेन्ट हुन्छ त्यो त एडिटरसँग हुँदैन, त्यही भएर म आफै पनि बसेर।
1: हजुर, यही विशेषताले त हुन सक्छ होइन,
0: हजुर,
1: निरन्तर रूपमा अगाडि मात्र बढाएन, चुनौतीलाई अवसरको रूपमा पटक पटक गरेर यो आजको सफलतासम्म पुग्नु पनि भएको छ। यति बेला फेरि पनि हामी भन्न चाहन्छौँ, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ भने आज कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा हामीले एउटा इतिहास बनाउन सफल नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्ष निर्मला शर्मासँग कुराकानी गरिरहेको छौँ। धेरै अन्तर्वार्ता हुन्छन् होला, तर ती अन्तर्वार्ताले कति जीवनका अनुभवलाई सङ्घर्षलाई समेटे त्यो छुट्टै होला, र पनि आज यो बसाइ भने हामीले उहाँको अलिकति जीवनीप्रति नै हामीले केन्द्रित गरेका छौँ भन्दा पनि हुन्छ। पोखरामा जन्मनुभयो,
0: हजुर,
1: उच्च शिक्षाको आरम्भ पनि पोखराबाट नै भयो
0: होइन,
1: त्यो परिवारमा रहँदा त्यहाँ पढाइ गरिरहँदाखेरि लाग्थ्यो नेपाली पत्रकारिताको क्षेत्रमा यहाँसम्म पुग्छ भन्ने अथवा पत्रकारिता क्षेत्र रोजाइको विषय थियो?
0: पत्रकारिताको विषय थिएन। मैले आइएसम्म पोखराम पढेँ, ब्याचलर र मास्टर चाहिँ मैले यहीँ पढेको। काम गर्ने क्रममा चाहिँ म पत्रकारिता क्षेत्रमा आएको होइन, डेस्कमा त्यो पनि ट्रान्सलेसन गर्ने क्रममा चाहिँ म आएको थिएँ। तर जब ट्रान्सलेसन गर्ने क्रममा चाहिँ बोरिङ हुने, म त रिपोर्टिङ गर्छु भनेर 3 महिना ट्रेनिङ लिएर तालिमै लिएर अनि म पत्रकारितामा आएको। जब रिपोर्टिङ सुरु गरेँ नि अनि मलाई त्यसलाई कहिले छोड्नै मन लागेन कि, सधैँभरि नयाँ विषय, नयाँ मान्छेसँग भेट हुने, नयाँ कुराको जानकारी हुने। रिपोर्टिङ क्षेत्र त अहिले पनि मलाई पत्रकार महासङ्घमा अध्यक्ष भएर मैले अब सुरु गरेपछि मलाई त्यो मेरो कार्यक्रम, मेरो रिसर्च, मेरो इन्टरभ्यू मैले लिने होइन, त्यो कुरा मिस गरिरहेको छु क्या मैले।
1: हजुर,
0: भनेको अब मलाई त्यसैले नै यहाँसम्म ल्याएको होला भन्ने लाग्छ क्या। मलाई चाहिँ एकचोटि नयाँ कन्टेन्टहरू थाहा पाउने, आम नागरिकको लागि सूचना दिने कुरा भयो होइन, त्यसलाई चाहिँ हामीले थप इन्भेस्टिगेटिभ गरेर राज्यलाई झकझगाउने कुरा लिएर कानुन परिवर्तन कुरामा लाग्ने भएको भएर होला म रिपोर्टिङ सुरु गरेँ। त्यसपछि मलाई कहिले पनि यो पैसा छोडाउनै लागेन क्या। कति दुःख त भयो, अब अहिले जस्तो पनि थिएन, पारिश्रमिक पनि न्यून थियो, तर पारिश्रमिक नलिएर त म काहीँ पनि काम गरिनँ होइन। एरियर नेपालमा पनि म पहिलो महिला रिपोर्टर हो है, अब यहाँ कतिको फाइलमा रहेको छ थाहा छैन मलाई। जस्ट 56 सालमा म छिर्दाखेरि म पहिलो महिला रिपोर्टरै हो। त्यतिखेर रिपोर्टिङमा महिला हुनुहुन्थेन, प्रोग्राममा हुनुहुन्थ्यो, घटना र विचारमा पनि मैले काम गरेँ। जहिले पनि रिपोर्टिङ म इन्जोय गर्ने भएको भएर होला, पत्रकारिताको मुटु भनेकै रिपोर्टिङ हो भन्ने लाग्छ मलाई। त्यसैले नै यहाँसम्म ठिक आयो,
1: भनिरहँदाखेरि एउटा कुरा भन्नै मन लाग्यो। पक्कै पनि सफलता हासिल गर्दा जसले गर्छ होइन उसले काममा रमाउनै पर्छ, आफ्नो कामप्रति विश्वस्त हुनै पर्छ। काममा विश्वास र काममा रमाउन जाने भने हामीले सफलता हासिल गर्न सक्छ।
0: चन्दाजी तपाईँको यति लामो समय भयो होइन, अरू क्षेत्रमा भएको भए त मैले बिजनेसै गरेको भए नि म धेरै कमाउँथे होला होइन। तर मैले यही नाम कमाइरहेको छु र धेरै मान्छेहरूको बाहिर जिल्लामा जाँदाखेरि चाहिँ समको कार्यक्रमले चाहिँ धेरै महिलाहरूले के भन्नुहुन्थ्यो नि, तपाईँले ल्याइदिएको कुरा त मेरै भए जस्तो लाग्छ भन्नुहुन्थ्यो। भनेको पुरुषहरू बाहिर भेट्दाखेरि मेरो घरमा चाहिँ पहिला म तपाईँको प्रोग्राम हेर्दै थिएँ, मेरो श्रीमतीले हेर्दा हेर्दा पछि म त्यो कार्यक्रम हेरेर यति धेरै रियलाइजेसन भयो मलाई, मैले घरमा गर्नुपर्ने कामको बाँडफाँड यताउता होइन, त्यसैले आनन्द दिइरहन्छ।
1: हजुर, संचारको शक्ति है,
0: शक्ति त्यही हो।
1: त्यो संचारको शक्तिलाई आफ्नो मुठीमा र आफ्नो दायित्व र भूमिकामा देखाउँदाखेरिको खुसीको ऊर्जा
0: परिवर्तन हुने कुरा पनि ठुलो कुरा हो नि त,
1: ठुलो कुरा हो नि। र यहीँनिर फेरि पनि जोड्न चाहन्छौ, अलिकति व्यक्तिगत जीवनपट्टि नै गएको छ होइन, पोखरामको परिवार जसले चाहिँ काठमाडौँमा छोरी पत्रकारिता गरिराखेको छ भनेर सुन्दा हेर्दा अथवा पत्रकारितामा लाग्दा परिवारको एउटा प्रतिक्रिया हुन्छ नि, के हुन्थ्यो अनि अहिले के भएको छ?
0: 52 सालमा चाहिँ म शिक्षकमा मेरो नाम निस्केको थियो कि हाई स्कुलको टिचरमा।
1: हजुर,
0: अनि मेरो बुवा चाहिँ टिचर हुनुहुन्थ्यो, अनि बुवाले मास पहिला नै ब्याचलर सकिने बित्तिकै तिमीले लोकसेवा देऊ, शिक्षकमा नाम निकाल्नुपर्छ, शिक्षक बन्नुपर्छ, सजिलो पेसा हो महिलालाई भन्नुहुन्थ्यो। त्यसपछि म सँगसँगै मास्टर पढेँ, पढिसकेपछि नि बुवाले सरकारी जागिर खानुपर्छ तिमीले भन्नुहुन्थ्यो। अब मलाई जबरजस्ती इच्छा त थिएन, तर पनि एउटा जात चाहिँ दिएको थिएँ, नाम निस्केको थियो। त्यही बेला नै श्री सगरमाथा राष्ट्रिय दैनिकमा रिपोर्टर माग्यो कि, मैले यता रिजल्टै भएको थिएन, त्यो पनि डेस्कमा अङ्ग्रेजी टु नेपाली ट्रान्सलेसन गर्ने भनेर मागेको थियो। अनि मैले त्यहाँ देखेँ म त रिपोर्टिङमा जान्छु, त्यो डेस्कमा बस्न मलाई इच्छा लागेन होइन। बाहिर रिपोर्टिङ गर्न जाँदा त धेरै मान्छेले चिन्ने, महिला एकदमै कम, एकजना दुईजना हुन्थ्यो चिन्ने, अनि ल्याएर न्युज लेख्ने, बाइलाइन आउने, नाम आउने आफ्नो होइन। त्यो पत्रकारितामा यदि तानिसकेको थियो कि अब म त्यो छोड्नै सक्नेवाला थिइनँ कि। बाइलाइन पत्रिकामा छापिने, निर्मला शर्मा भन्ने बाइलाइन आएको छ होइन, आफू लेखेको न्युज पढ्न पाएछ। अब पत्रकारितामा मलाई आफूलाई भिजिसकेको थिएँ, म काठमाडौँमा बस्थेँ, छोरी भर्खरै सानो थियो, मेरो सानो छोरी 1 वर्ष 1.5 वर्षको। त्यसपछि म पत्रिकाबाट रेडियो नेपालमा काम गरेँ, रेडियो नेपालबाट म रेडियो सगरमाथामा काम गरेँ, त्यहाँ पनि रिपोर्टिङमै हो। त्यति बेला मैले सारथी साप्ताहिकमा चाहिँ खोजी रिपोर्टिङ हुन्थ्यो, त्यहाँ काम गरेँ। सञ्चारिकामा अलिकति इन्भल्भ हुन थालेँ, महिला पत्रकारको संस्था, फेरि महिलाको समस्या चाहिँ हामीले बुझ्न थाल्यौँ होइन। अब त्यहाँ काम गर्न थालिसकेपछि चाहिँ अब मैले त छोड्ने कुरा आएन, त्यसपछि अहिलेसँग रेगुलर काम गरेँ, घटना विचारमा बोल्न थालेँ, अनि रेडियो नेपालमा घटना विचारमा मैले बोलेको सुन्ने र गाउँभरिका मान्छेलाई चाहिँ मेरो छोरी रेडियोमा बोल्छ भनेर भन्ने बुवाले। अब अहिले आएर चाहिँ म बुवा हुनुहुन्न मेरो, अनि आमालाई अस्ति सबैजनाले बधाई दिए, अध्यक्ष भएको पहिलो महिला भनेर भन्नुभयो मलाई आमाले, जहिले पनि म बुवा भए कति खुसी हुनुहुन्थ्यो भनेर भन्थ्यो कि आमालाई। तर बुवा बितेपछि मात्रै म रेडियो मैले टेलिभिजन कार्यक्रम सुरु गरेँ कि सञ्चारिकाको महासचिव भएँ पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष जितिसकेपछि मेरो इन्टरभ्यू आउन थाल्यो मिडियामा टेलिभिजनमा अनि बुवाले हेर्नुहुन्थ्यो पछि म टेलिभिजन कार्यक्रम सुरु गर्छु नि बुवा भइदिएको भए कति धेरै मान्छेलाई हेर भन्नुहुन्थ्यो भन्थेँ कि मैले त्यस्तो पछि चाहिँ खुसी हुनुभयो घरका परिवारहरू पनि पहिला चाहिँ समय एकदम राति 12 बजी आउने 11 बजी आउने छोरीछोरी पनि हेर्न नभ्याउने बिहान हिँड्ने किन हिँडेको होला यस्तो भन्नुहुन्थ्यो तर अब अहिले आएर चाहिँ काम गर्दै जाँदा चाहिँ मेरो दिदी बहिनीको छोरीहरू अरू कोही मेरो नजिकका छन् भने निर्मला शर्मा जस्तो बन्नुपर्छ भनेर अब उहाँहरू भन्न थाल्नुभयो क्या भनेपछि यो त परिवर्तन हो
1: हजुर यो परिवर्तनको कुरा गर्दा अनि महिला आन्दोलनले धेरै परिवर्तन ल्याएको छ
0: हजुर
1: यही संसारले होइन आवाज उठाउँदै गर्दाखेरि धेरै परिवर्तन आएको छ कतिजनाले सङ्घर्ष र आलोचना खेपेर अहिले हामीले सहज जीवन पाएका छौँ अधिकार पाएका छौँ र आज हामीले उठाएको आवाज हामीले गरेको सङ्घर्षले भोलिको पुस्तालाई अझ सहज बनाउने जसरी परिवर्तन आयो परिवर्तन यो खुसियालीसँगै यो पत्रकार महासङ्घको निर्वाचन पछि यो अध्यक्षको नेतृत्वदायी भूमिका लिएपछि आमालाई भेट्नुभयो
0: आमालाई भेटेको छैन मेरो कुरा चाहिँ हुन्छ
1: हजुर
0: भिडियो कल हुन्छ अब एउटा कुरा त मेरो जुन दिन म मेरो पद हस्तान्तरण भयो केन्द्रमा मेरो छोरीको बच्चा पनि जन्माएको छ होइन अहिले म
1: हजुरआमा
0: बनेको छु होइन तर पनि म भेट्न पाएको छैन भनेपछि मैले यो निर्वाचनको त्यो डेट नभएको भए अथवा अगाडि पछाडि भएको भए म यति बेला बाहिर हुन्थ्यो होला होइन अब जब मेरो निर्वाचनको डेट थियो यहाँ सर्दै सर्दै 6 महिना सर्या हो नि त अनि मैले 6 महिना अगाडि निर्वाचन भइदिएको भए मैले छोरीलाई भेट्न पाउँथेँ होला अनि मैले मेरो नानालाई चाहिँ म हेरेर निर्वाचनले गर्दाखेरि म त्यहाँ आउन नपाउने भएँ भन्दाखेरि होइन मम्मी पहिलो चाहिँ तपाईँको निर्वाचन हो तपाईँ अध्यक्ष बन्ने कुरा ठुलो हो हामी त यहाँ म्यानेज गरिहाल्छौँ भनेर भने नानुले होइन अब जुन कुरा चाहिँ म
1: छोरी र आमाबाटै अलिकति टाढेको
0: जुन कुरा चाहिँ म यति बेला मैले मेरो नानुलाई दिनुपर्ने नाति हो जन्मेको छ होइन त्यसलाई दिनुपर्ने समय पनि मैले पाएको छैन अहिलेसम्म आमालाई पनि मैले
1: कहिलेकाहीँ भूमिका ठुलो हुन्छ होइन व्यक्तिगत जीवनका कुराहरू अलिकति गौण पनि हुँदो रहेछ त्यस्तै गरी आएको हो नि
0: त्यही हो मेरो अब आमाले पनि बुझ्नुहुन्छ अब टाढा त थिएन तर यहाँ यति धेरै प्रोग्रामहरू यति धेरै कमिटमेन्ट गराएको छु त्यसले गर्दा म जान पाइरहेको छैन अब म छिट्टै आमालाई चाहिँ भेट्छु होला छोरीलाई त अलिक समय नै लाग्छ
1: छापा माध्यम होइन
0: हजुर
1: छापा हुँदै फेरि रेडियो रेडियो हुँदै फेरि अनलाइन पनि सञ्चारिकाबाट होइन सञ्चारिका
0: महिला खबर सुरु गरेर
1: महिला खबर
0: पहिलो अध्यक्ष र संस्थापक सम्पादक
1: यसै गरी सञ्चारिका लेखमालाको पनि सम्पादन गर्नु त्यति बेलाको समयमा होइन अनि यसरी समकोण टिभी कार्यक्रम चलाइरहँदाखेरि एउटा भन्नै मन लागेको कुरा परिवर्तन आफ्नो कारणले आउँदा अथवा केही कुरा सुन्नै पर्ने भन्नै पर्ने देखाउनै पर्ने कुराहरू हामीले देखाउन सुनाउन पाउँदाखेरिको त्यो सन्तुष्टि छँदैछ समकोण कार्यक्रममा महिला स्वयं सेविकाको आवाजलाई होइन यहाँले राख्दा स्वास्थ्य मन्त्रालयको मन्त्रीसँगको एउटा प्रश्नले स्वयं सेविकाले पाउने सुविधामा तुरन्त निर्णय भयो त्यो ठुलो कुरा हो नि त त्यस्ता कति कुराहरू भयो होला यो वर्ष यो 100 एपिसोडहरू पुरा गरिरहँदाखेरि होइन
0: एकदम धेरै एउटा चाहिँ तपाईँले सम्झाउनु भयो त्यो स्वयं सेविकाहरूको पाउने सेवामा पनि परिवर्तन भयो होइन सरकारको एउटा चाहिँ हामीले यो अहिले बहुविवाह सम्बन्धी कानुन छ होइन त्यो कानुन पनि कस्तो थियो भने बहुविवाह सम्बन्धी कानुन चाहिँ हुने दण्डनीय त्यो बनाउने तर बहुविवाह समाधान नरोकिने 2-3 एपिसोड के उठाएको थियो भने बहुविवाह चाहिँ खारिज नभएसम्म चाहिँ यो बहुविवाह रोकिँदैन भनेको थिएँ अहिले बहुविवाहले कानुनी मान्यता पाउँदैन नि तपाईँले बहुविवाह त हट्यो नि अहिले किन भन्दा कानुनमै हटाइयो क्या कसैको पनि एउटा बिहा भन्दा दोस्रो बिहाको कल्पना चाहिँ गर्नु सक्दैन कानुनले भनेपछि पहिला के थियो भने बहुविवाह दण्डनीय थियो तर विवाह चाहिँ 4 पात्रमा
1: भइरहेको थियो
0: अनि मैले त्यो बहुविवाह अनि मैले उठाउँदै जाँदा जहाँ पनि बहुविवाहकै समस्या देशभरि अनि मलाई त्यसले रिसर्च गर्दै के लाग्यो भने बहुविवाह त खारेजै हुनुपर्छ भनेर मैले उठाएँ अनि बहुविवाह नि खारेज हुन्छ भने हाम्रो रिसर्चरहरूले के भने यो खारेज हुन्छ भनेको बहुविवाह नै न एउटा मात्रै विवाह हुन्छ त्यहाँ बरु अर्को विवाह गर्छ भने त्यहाँ काहीँ न काहीँ दुईजनाको अन्डरस्ट्यान्डमा डिभोर्स हुन पऱ्यो होइन भन्ने हिसाबले मैले चाहिँ बहुविवाह चाहिँ कानुनले खारेज हुनुपर्छ भनेर उठाएँ अहिले कानुनमा चाहिँ बहुविवाह चाहिँ खारेज भयो बहुविवाहले कानुन मान्यता पाउँदैन भने चाहिँ खारेज भयो यस्तो धेरै कुरा छन् हामीले उठाएको होइन अनि अर्को राजनीतिमा महिलाको सहभागितामा धेरै काम गरियो धेरै संविधान बन्ने क्रममा चाहिँ धेरै नै यो पहिला संविधान सभाको निर्वाचनको बेला होइन, यो संविधान पनि यति समावेशी बनाउ हुनुमा पनि हाम्रो धेरै ठुलो हात छ, धेरै नै छन्।
1: त्यो समस्यालाई बुझ्नु, बुझाउनु र त्यसको मर्मलाई आत्मसात गर्नु चाहिँ एकदमै आवश्यक छ भन्ने कुरा पनि अहिले मिडियाबाट हामीले लगिरहेको छौँ। यसरी कुरा गरिरहँदा आजका नारीमा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मासँग कुरा गरिरहँदा उहाँको लगभग 3 दशकको पत्रकारितामा निरन्तरताको एउटा अनुभव र सङ्घर्षको कुरालाई पनि हामीले जोडिरहेका छौँ। एउटा पृष्ठभूमि कस्तो हुन्छ होला भन्ने जस्तो एउटा लाग्छ, हेराइ हुँदाखेरि कति सजिलो लाग्छ, राम्रो मान्छे चटक्क भएर बोलिरहेछ, लेखिरहेछ, आइरहेछ भन्न, त्यहाँसम्म आउँदाखेरिको एउटा यात्रा हुन्छ नि, त्यो असाध्यै कठिन पनि छ। त्यो कठिनतालाई तोड्दै तोड्दै तोड्दै माथि आउँदाखेरिको आजको यो एउटा अवस्था हो कि नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासलाई तोडेर अहिले महिला अध्यक्षको रूपमा यहाँको आगमन भएको छ, भनौँ न पत्रकार महासङ्घले महिला नेतृत्व पाएको छ। यो अवसर र चुनौतीलाई एकैचोटि यहाँले सँगसँगै लिएर जानु पनि पर्नेछ। युवा पुस्ताका जसलाई डोराउनु भएको थियो, जसलाई तालिम दिनुभयो, जसलाई सँगै राखेर काम गराउनु भयो, उहाँहरूकै भनाइलाई लिँदाखेरि पनि एउटा निडर, क्षमतावान, कामप्रतिको इमान्दारिता, धैर्यता भएको मान्छे होइन, सञ्चार क्षेत्रमा रहँदा, पत्रकारिता गरिरहँदा महिला सवाललाई एकदम उठान गरेको भनिराख्नु भयो, ठुलो कुरा हो नि त।
0: मलाई अहिले त्यही मलाई अघि भावुक पनि बनाएको चाहिँ लोकसरी कुवर र प्रतिमा सिलवाल का भनाइले
1: हजुर,
0: म उहाँलाई मैले करिब करिब 5-6 वर्ष काम पनि लगाएको छु
1: हजुर,
0: एकदमै धेरै रिसर्चमा, एकदम धेरै कन्टेन्ट गेस्ट खोज्ने कुरामा एकदम धेरै दुःख गर्नुभएको छ कि उहाँहरूले। अनि कहिलेकाहीँ चाहिँ रिसर्च कम भयो भने म एकदम कराउँथेँ होइन, पुगेन भनेर। अनि त्यो म त्यो दिन सम्झेँ क्या, उहाँहरूलाई दिने समय यति धेरै समय दिनुभएको छ। हामीले जुन अनलाइनमा अघि लोकसरीजी चाहिँ महिला खबरको सम्पादक हुनुहुन्थ्यो, म हरेक न्युजहरू हेर्थेँ र अनि पुगेन एडिट गर्ने होइन त्यो कुरा गर्थेँ। अनि कहिलेकाहीँ प्रतिमाजी चाहिँ मेरो समकोणमा चाहिँ रिसर्च गर्नुहुन्थ्यो
1: हजुर,
0: अनि एकदम धेरै उहाँहरूले मेहनत गर्न मैले सिकाएँ र उहाँहरूले पनि गर्नुभयो। अनि पछि अहिले धेरै पत्रकारहरू जो मसँग काम गर्नुभयो र इभन स्टाफहरू पनि म्यामले यति धेरै दुःख हामीलाई लगाउनुहुन्थ्यो, त्यस कारणले हामी जहाँ पनि टिकिरहेछौँ, यदि दिदीले अथवा म्यामले चाहिँ यदि हामीलाई दुःख गर्न नसिकाउनु भएको भए हामी अन्त चाहिँ अलिक काममा टिक्दैनथ्यौँ। त्यो बेला तपाईँले जुन हामीलाई समय एकदम धेरै काम गर्न सङ्घर्ष गर्न गराउनुहुन्थ्यो त्यसले गर्दा हामीलाई बाँच्न सिकाएको छ भनेर अस्ति भर्खरै मलाई भन्नुभयो। त्यस्ता धेरै देशै गरेका छन् पत्रकारहरू जसलाई मैले तालिम दिएर उहाँहरूको फिचर एडिट गरेर मैले उहाँहरूलाई एकदम ब्याक सपोर्ट गरेको छु कि। अनि कहिलेकाहीँ चाहिँ म चुनावको बेला म निर्वाचनमा अध्यक्ष लड्दै गर्दा प्रतिद्वन्दीहरूले लगाउने कतिपय चुनावी एजेन्डामा चाहिँ मैले के भनेको थिएँ भने, मैले 30 वर्ष पत्रकारिता सँगसँगै महासङ्घको नेतृत्व र एउटा पत्रकार महिलाको नेतृत्व पनि गरेर आइसकेको मान्छे, तपाईँलाई मेरा कुनै पनि प्रोफेसनल टिका टिप्पणी गर्नुहोला जहाँ चाहिँ तपाईँभन्दा म काहीँ कमी छु भने, तर अरू व्यक्तिगत टिका टिप्पणी गरिदिनु भयो भने, नभएको कुरा टिका टिप्पणी गरेर जुन मत ल्याउने कोसिस गर्नुभएको छ नि, त्यति बेला तपाईँले तपाईँको आमाको अनुहार हेर्नुहोला, छोरीको हेर्नुहोला, तपाईँको श्रीमतीको हेर्नुहोला, बहिनीको हेर्नुहोला, जसले 30 वर्ष तपाईँहरू जस्तो पुरुषसँग सङ्घर्ष गरेर कम्पिटिसन गर्दै यहाँसम्म टिकेर आइरहेको छ, त्यति भए पुग्छ, मलाई अरू केही पनि गर्नु पर्दैन भनेर भनेको थिएँ मैले। अनि कतिपय साथीले भावुक भयो भन्नुभएको थियो, कस्तो भने महिलाहरूले धेरै भोट दिन्छन्, महिलाहरू एकदम छन् भनेर महिलाको भोट तान्नलाई कतिपय टिका टिप्पणीहरू पनि गरे। अब मेरो बारेमा चाहिँ फेरि पनि महिलाको विषयमा कम गर्छ भन्ने खालको टिका टिप्पणी त म सहन सक्दिनँ नि त, ठुलो सङ्घर्ष छ नि त, त्यहाँ
1: ठुलो सङ्घर्ष छ। यहाँको कुरा गर्नुपर्दा त वैवाहिक जीवन पछि नै पत्रकारिता गर्नुभयो, बच्चा हुर्काउँदै
0: म त 16 वर्षमा बिहा भएको मेरो होइन, 16 वर्षमा विवाह गर्दै पढाइलाई निरन्तर दिँदै बच्चा जन्माउँदै बच्चा पढाउँदै परिवार पनि ट्याकल गर्दै यहाँसम्म आएको म। समाजले गर्ने कतिपय अपेक्षाहरूलाई पनि त पुरा गर्नुपर्छ होइन, मेरो छोरी यस्तो, मेरो बुहारी त्यस्तो, उसको बुहारी यस्तो भन्ने टिका टिप्पणी पनि त सुन्न नपरोस् भन्ने चाहना त जसले पनि गरिहाल्छ, त्यसलाई पनि मेन्टेन गर्नु नि ठुलो कुरा छ नि त।
1: यसरी त हामी भन्छौँ कर्मक्षेत्रमा चलेको पाइलाहरूलाई, त्यो व्यक्तित्वहरूलाई आक्षेप लगाउँदाखेरि, केही भन्दाखेरि कोही कसैको आँखामा आँसु आयो भने आँसु लिएर आउने व्यक्ति पक्कै राम्रो त हुँदैन होला होइन। हाम्रा काम कार्यले, हाम्रा कुराले, हाम्रा व्यवहारले कोही कसैको आँखामा आँसु नआओस्, त्यो हिंसा हो। तर त्यो हरेक कुराहरूमा असाध्यै चुनौतीलाई खेपेर नै अगाडि बढिरहँदा पत्रकारिताको क्षेत्रमा निर्मला शर्मा भन्ने बित्तिकै एउटा सम्पादक, रिपोर्टर, फिल्डमा खटिने एउटा पत्रकार होइन यसरी मात्र चिनिँदैन, छापादेखि लिएर अनलाइनको अनुभव, रेडियोको अनुभव, टेलिभिजनको अनुभव सबैलाई समेटेर र यो क्षेत्रलाई निरन्तरता दिँदै गर्दाखेरि पत्रकारितासँगै महिला सवाललाई पनि निरन्तर रूपमा उठाउँदै आएको,
0: त्यो पनि गाली गर्छ होइन यो कति धेरै भयो। अनि अर्को चाहिँ नीति निर्माता तहमा पोलिसी बनाउने क्रममा चाहिँ कानुन बनाउने क्रम ड्राफ्ट कमिटीमा पनि रहेर सरकारलाई पनि सुझाव दिइरहेको हुन्छु म।
1: हजुर,
0: प्रेस ल सँग सम्बन्धित कुराहरूमा भनेको म दुई तिनवटा कमिटीमा नि बसेको छु, त्यस कारणले मैले गरेको अनुभव चाहिँ अबको अनुभवलाई चाहिँ अब म इम्प्लिमेन्टेसन गर्ने ठाउँमा पुगेको छु, किनभने हामी महिलाहरू निर्णायक तहमा पुग्नका लागि जुन हामीले गऱ्यौँ त्यो चाहिँ अहिले निर्णायक तहमा पुगेको छु। मैले पत्रकार महासङ्घ मार्फत चाहिँ मार्जिनल भनेको जसको चाहिँ महिला होस् पछाडि पारिएको वर्गका व्यक्तिहरूलाई अझ बढी मेन स्ट्रिममा ल्याउनका लागि, उहाँहरूलाई यो पेसामा टिकाउनका लागि पनि, अरू त म समग्र पत्रकारिता क्षेत्रलाई त गर्ने नै भए त्यसलाई विशेष प्राथमिकता चाहिँ मैले दिनुपर्छ भन्ने चाहिँ मैले पनि सोच बनाएको छु। त्यो
1: हजुर यही सोचलाई आत्मसात गरेर भन्ने हो भने पनि यसैले पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारिता क्षेत्रको महिलाको जितको रूपमा पनि यहाँको जितलाई लिएको छ।
0: हजुर,
1: र अब कार्यक्षेत्रमा जाँदा एउटा पत्रकारिता गरिरहनु र नेतृत्व लिनु फरक कुरा हो नि त, होइन?
0: म पत्रकार महासङ्घको लागि नयाँ चाहिँ होइन, म योभन्दा अगाडि निर्वाचनमा लडेको भएको हुनाले म निकटतम प्रतिद्वन्दी पत्रकार महासङ्घको सल्लाहकार हुन्छ, अहिले पनि म यो केन्द्रीय कमिटीमा एज अ सल्लाहकारको रूपमा म त्यहाँ थिएँ, भनेको म पत्रकार महासङ्घले गर्ने गतिविधिका बारेमा म अवगतै छु, तर योभन्दा राम्रो गर्नुपर्छ भनेर मैले लागिरहेको छु, लाग्ने सोच पनि बनाएको छु। र पत्रकार महासङ्घलाई यो 70 वर्षको इतिहास जुन छ यसको नागरिक अगुवा संस्थाको रूपमा एउटा आम मानिसमा चाहिँ एउटा लिइन्थ्यो भने यसलाई पनि मैले अझ बचाउनुपर्छ भनेर पनि म लागिरहेको छु, किनभने यसको मर्यादालाई अझ बढी उच्च बनाउनुपर्छ। अर्को चाहिँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कहिलेकाहीँ चाहिँ कस्तो नि राज्य पक्षबाट र गैर राज्यबाट पनि कुनै कुनै समयमा चाहिँ हस्तक्षेप हुन्छन्, त्यो हस्तक्षेप हुन नदिनका लागि चाहिँ, किनभने लेख्ने स्वतन्त्रता नभएसम्म चाहिँ लोकतन्त्र बलियो हुँदैन, लोकतन्त्रमा चाहिँ मिडिया बलियो नभइकन लोकतन्त्र पनि बलियो हुँदैन, एकदम अन्यनाश्रिक सम्बन्ध छ। प्रजातन्त्रमा चाहिँ प्रेस अभिव्यक्ति स्वतन्त्रता चाहिँ कुण्ठित हुने, कुनै पनि कुरा आउँछ भने त्यो चाहिँ खतरा हो भनेर त्यस्तो जोगाउन पनि लाग्छौँ। अर्को अब अहिलेको न्यू मिडिया टेक्नोलोजीमा चाहिँ अब तपाईँ म त हातले लेखेर प्रिन्ट मिडियामा काम गरे मान्छे पहिला त एकदम A4 पेजमा यहाँबाट सुरु गऱ्यो भने बाङ्गोटिङबाट यहाँ पुग्थ्यो होइन, त्यो लेखेर आएको मान्छे हामी लिडरसिपमा छौँ भने जिल्लामा पनि त्यही अवस्था होला भने, पत्रकार महासङ्घका सदस्य र पत्रकारहरूलाई चाहिँ अहिले न्यू मिडिया टेक्नोलोजीमा कसरी अभ्यस्त बनाउने, उहाँहरूलाई सिपमूलक तालिमहरू कसरी, राज्यले पनि त लगानी गर्नु पऱ्यो, खालि अब अहिले रेडियो नेपाली पिएसपीमा गइसक्यो होइन,
1: हजुर,
0: पिएसपीमा बसे यसका इन्फ्रास्ट्रक्चरहरू कस्तो हुनुपर्ने अनि पिएसपीले दिने कन्टेन्ट चाहिँ कस्तो हुनुपर्ने भन्ने कुरा त हामीलाई सिकाउनु पऱ्यो नि त होइन। अनि अर्को चाहिँ आम नागरिकले चाहिँ कुनबाट चाहिँ बढी सूचना हेर्छन् सुन्छन् भने चाहिँ रेडियो नेपाली छ भने रेडियोका कन्टेन्टहरूलाई चाहिँ कसरी हामीले चाहिँ आम नागरिकसम्म पुर्याउने भन्ने कुरामा चाहिँ पनि छलफल हुन पऱ्यो, त्यस कारणले यी कुराहरूलाई पनि हामीले पत्रकार महासङ्घ मार्फत चाहिँ देशैभरिका मिडिया अर्गनाइजेसन र मिडिया कर्मीलाई पनि अझ सशक्त र मिडियालाई पनि आर्थिक रूपमा चाहिँ अझ स्तर उन्नति गर्नका लागि पनि सरकारसँग र प्राइभेट सेक्टरसँग साझेदारी गरेर अगाडि बढ्ने चाहिँ हामीले प्रण गरेका छौँ।
1: हजुर हजुर,
0: आशा छ यहाँहरू सबैको सहयोग भयो भने मात्रै सम्भव हुन सक्छ,
1: पक्कै पनि साथ सहयोग मिल्दै आएर त आज यो सफलता मिलेको छ भनेपछि साथ सहयोग रहने नै छ। र आज यो कुराकानी गरिरहँदा हुन त एउटा बसाइमा एउटा समयमा सबै कुराहरू समेट्न त नसकेला र पनि एउटा जिज्ञासा नराखिरहन चाहिँ सकेन, किन भन्दा एउटा अध्यक्षको रूपमा आज यो भेटवार्ता गरिरहँदा महासङ्घलाई राजनीतिक हस्तक्षेप मुक्त कसरी बनाउन सकेला भनेर आवाज उठिरहेको हो नि त, होइन? पत्रकारकै हक हितमा कसरी लाने होला, पत्रकार महासङ्घलाई पत्रकारकै संस्था बनाउनु पर्छ नि भन्ने कुरालाई चाहिँ एउटा
0: मिडिया चाहिँ स्वतन्त्र हुन पर्यो, किनभने पत्रकार महासङ्घले मिडिया चलाउँदैन नि त, मिडिया चलाउने ओनरहरू हुनुहुन्छ, पत्रकारहरू त्यहाँ काम गर्नुहुन्छ, पत्रकार सबैले पहिला म भन्नु पर्यो, म चाहिँ कसरी स्वतन्त्र पत्रकार निष्पक्ष पत्रकार बन्न सक्छु भनेर पहिला व्यक्ति नै स्वयं सचिनु पर्यो नि त, होइन? व्यक्ति आफैले आफ्नै गर्ने उत्पादनमा काहीँ कतै मैले सत्य तथ्य समाचार बिना चाहिँ मैले समाचार सम्प्रेषण गरेँ कि कुनै पक्षलाई चाहिँ मैले नसोधिकन समाचार ल्याएँ कि भन्ने कुरामा एकदम धेरै सचेत हुनुपर्छ मिडिया कर्मी। अर्को सञ्चार माध्यम पनि लगानी गर्ने मान्छेहरूले पनि एउटा कुनै विशेष इन्ट्रेस्ट राखेर आउनु भएन, यो चाहिँ एउटा व्यावसायिक मिडिया हो नि त, त्यो व्यवसाय समाजप्रति उत्तरदायित्व हुन्छ कि मिडियाको, त्यो हुनु पर्यो। अर्को चाहिँ पत्रकार महासङ्घ चाहिँ का सदस्यहरूलाई चाहिँ म के भन्न चाहन्छु, कार्य समितिका सदस्य र केन्द्र जिल्लाको साथीहरूलाई के भन्छु भने, महासङ्घ चाहिँ निर्वाचनको बेला पक्ष विपक्ष भनेर चुनाव लडिन्छ, तर चुनावपछि त्यो सक्यो, अब
1: सक्यो,
0: अब पत्रकार महासङ्घका छाताभित्र रहेर पत्रकार महासङ्घले गर्ने काम कर्तव्य अधिकारप्रति मन वचनले प्रतिबद्ध हुन पर्यो। म चाहिँ हुन्छु भने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब सदस्यको हकमा धेरै साथीहरू चाहिँ सदस्यताबाट वञ्चित हुनुभएको छ भनेर गएको निर्वाचन कार्य समितिले बाट चाहिँ सदस्यता पाएनौँ भन्ने साथी हुनुहुन्छ, म पत्रकार महासङ्घलाई पत्रकार महासङ्घमा पत्रकारको मात्रै छात्र सङ्गठन बनाउने चाहिँ हाम्रो प्रण हुन्छ यो कार्यकालमा।
1: समग्र पत्रकारहरूको नेतृत्वमा हुनुहुन्छ र पनि आज आजका नारीमा कुराकानी गरिरहँदा र महासङ्घले महिला नेतृत्व यो पाएको, यो इतिहास तोडिएको र यो एउटा अवसर चुनौती दुवै हो भनिरहँदा एउटा तरङ्ग फैलिएको छ पत्रकार महिलाहरूको लागि, होइन? आज जाँदा जाँदा अन्तमा पत्रकार महिलाहरूको लागि उहाँहरूलाई भन्नै पर्ने कुरा, आफ्नो अनुभवको आधारमा जो पत्रकारिता क्षेत्रमा लाग्ने चाहना राख्नु भएको छ, जसले यसलाई पेसा बनाउन चाहनु भएको छ, उहाँहरूको लागि आज अन्तमा के भन्नुहुन्छ?
0: एउटा त त्यो निर्मला शर्मा पुगेको होइन क्या, सबै महिला पत्रकारहरूको लागि चाहिँ सबै पत्रकारकै हो, त्यसमा पनि महिला पत्रकारले हकै राख्छ कि, भनेको त्यो नेतृत्वमा पुग्नु भनेको भोलि अरू महिलाको लागि पनि यी नेतृत्वदायी भूमिका मिडियासँग सम्बन्धित अरू भूमिकामा चाहिँ अब खुला भएको छ भन्ने एउटा हामीले मान्नुपर्छ। अब मैले गर्ने जुनसुकै पनि कार्यक्रममा चाहिँ सकारात्मक विभेदको नीति चाहिँ हामीले अप्नाउँछौँ, किनभने म त्यसबाट अवगत छु, किनभने अपर्च्युनिटीहरूमा पक्कै पनि महिलाहरूलाई चाहिँ विशेष प्राथमिकता त हुन्छ नै। आज फेरि पत्रकार महासङ्घको अध्यक्ष भएर तपाईँको कार्यक्रममा आजको नारी भएको हुनाले अलि बढी नारीप्रति हामी सेन्टिमेन्ट भयो होला, फेरि पनि मैले बिर्सिनु हुँदैन, म यो छाताकै अध्यक्ष पत्रकारको छाता संगठन होइन, त्यो भित्र चाहिँ देशैभरि केन्द्रदेखि प्रदेश जिल्लाका साथीहरूले चाहिँ एउटा कम्तीमा गार्जियनसिप चाहिँ महसुस गर्न पाउनुहुन्छ पत्रकार महासङ्घमा, किन भन्दा मेरो त अध्यक्ष चाहिँ महिला हुनुहुन्छ नि त, भनिसकेपछि धेरै उहाँहरूले त्यो न्यानो फिल चाहिँ पक्कै गर्नुहुन्छ, त्यसपछि तिन वर्षभित्र यहाँहरूका जहिले पनि सुझावहरू मेरा लागि चाहिँ जहिले वेलकम हुन्छन्, म त्यसलाई चाहिँ अन्यथा रूपमा लिन्न, र मैले त्यति बाटो बिराएँ भने पनि यहाँ जस्ता व्यक्तिहरूले मलाई बेला बेलामा सुझाव दिनुहोला, झकझकाइदिनु होला भन्न चाहन्छु।
1: हजुर, यो प्रतिबद्धतालाई साक्षी राखेर पनि आउने दिनमा फेरि यो पत्रकार महासङ्घको 7 दशकको इतिहासमा पहिलो अध्यक्षको रूपमा निर्वाह गरेको भूमिकाका सफलताका प्रसङ्गहरूलाई हामी सुनाउने त्यो अपेक्षा पनि हामी सँगसँगै राख्छौँ। र आज समय दिएर आफ्नो व्यक्तिगत जीवनका अनुभव अनुभूति, कार्यक्षेत्रका अनुभव अनुभूतिसँगै भर्खरै नवनिर्वाचित भएर आइसकेपछिको त्यो भूमिकाका सन्दर्भमा पनि जानकारी गराइदिनु भयो, विचार दिनुभयो, यसको लागि हामीलाई सुनिरहनु भएको हाम्रा आदरणीय श्रोताहरू सबैको तर्फबाट र विशेष रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
0: हस् चन्दाजीलाई र रेडियो नेपाल परिवारलाई आजका नारी कार्यक्रमलाई पनि म विशेष विशेष धन्यवाद दिन चाहन्छु।
1: महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासको पहिलो महिला अध्यक्षको रूपमा निर्वाचित निर्मला शर्मासँगको भेटवार्ता यहाँहरूमाझ राख्यौँ। लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको उहाँको यो अनुभव सँगै आजको लागि कार्यक्रम आजका नारीको यो भेटवार्तालाई बिकमार्नुपर्ने समय भएको छ। र संचार जगतमा महिला भूमिका र महिला भूमिकाले महिला सवालसँगै ल्याएको परिवर्तनका आवाजहरूलाई यहाँहरूमाझ राख्नको लागि फेरि अर्को साताको बुधबार बिहान कार्यक्रम आजका नारीको अर्को श्रृङ्खला लिएर हामी उपस्थित हुने नै छौँ। र हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 1 गते बिहिबार, भाद्रपद शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार सेप्टेम्बर 17 तारिक सन् 2026, नेपाल सम्मत 1146, यला थ षष्ठी, विश्वकर्मा पूजा, आश्विन संक्रान्ति। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझैँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्या देव श्री पशुपतिनाथको आरती गायन. अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी.

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, समाचारपछि 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौँ समाचार, समाचारपछि 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौँ, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:15 सुशासन र समृद्धि कार्यक्रम प्रसारण गर्नेछौँ, 8:45 करिब 9 बजेसम्म जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, समाचारपछि 9:20 प्रसारण गर्नेछौँ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौँ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 11 भगवान श्री कृष्ण भन्नुहुन्छ, नहि देह व्रता सक्यम त्यक्तुम कर्मान्य शेषतः यस्तु कर्म फल त्यागी सत्यागित्य विधीयते। किनकि कुनै पनि शरीरधारी मनुष्यद्वारा सम्पूर्णता पूर्वक यानि स्वरूपमा सबै कर्महरूको त्याग गर्न सम्भव छैन। यसर्थ जो कर्मफलको त्यागी छ उसैलाई त्यागी भनेर भनिन्छ। यो योगेश्वर भगवान श्री कृष्णको अनौठो शैली हो। उहाँले कुनै पनि विषय उठान गर्नुहुन्छ र सबै कुरो बुझाइसकेपछि अन्तमा एक या दुई श्लोकले त्यसको बिट मारिदिनुहुन्छ। त त्याग के हो, कर्म के हो, त्यस विषयमा जुन प्रकारको चर्चा थियो यसले आधा बिट मार्छ यो श्लोकले। त्यसकारणले यो श्लोकलाई अहिलेसम्मका श्लोकको प्रतिनिधि श्लोकको रूपमा पनि लिन सक्छौँ। यी श्लोकहरूको प्रतिनिधि श्लोक हो यो, र यसले भगवान कृष्णको स्पष्ट दृष्टिकोण देखाइदिएको छ। हामीले प्रारम्भमा हेरेका थियौँ दोस्रो र तेस्रो श्लोकमा चार प्रकारका विचारहरू छन् कर्मको विषयमा र त्यागको विषयमा, त्याग र सन्यासको विषयमा भनिएको थियो। ती अरू कसैका मतहरू थिए, भगवान कृष्णले आफ्नो कुरा भन्न थाल्नुभयो बिस्तारै, र त्यसको चरम शिखरमा यो श्लोक पुग्दछ। अद्भुत छ यो श्लोक। यति श्लोक बुझेको भए यी सनातन धर्मावलम्बीको कहिले पनि दुर्दशा हुँदैन थियो। यति श्लोक बुझेको भए हामी चम्किन्थ्यौँ यो विश्व समुदायमा, र यहाँ पनि विज्ञानले जरो गाँथ्यो, यहाँ पनि समृद्धिले जरो गाँथ्यो। यति बुझिदिएको भए यो श्लोकको भाव नबुझ्नाले हामी आज न त भौतिक विज्ञान न आध्यात्मिक विज्ञान दुवै विषयमा पछौटेपनको शिकार भएका छौँ। भगवान कृष्णका यी आग्नेय वचन सुनिदिएको मात्रै भए पनि एक प्रकारको संस्कारको निर्माण हुन्थ्यो र आज हामी समुज्ज्वल भविष्य बोकेका सम्पूर्ण मनुष्यताका आदर्शको रूपमा देखा पर्ने थियो, पुरै समाजको रूपान्तरण हुने थियो, यो आर्यव्रत छुट्टै हुने थियो, यसको सुगन्ध फेरि पनि पृथ्वीभरि फैलिने थियो। कुनै दिन फैलिएको थियो, बिस्तारै लोप हुँदै गयो। यो लोप हुनुको पछाडि कारण यस्ता श्लोकहरूमाथि ध्यान नदिनु नै हो। आउनुहोस् यो श्लोकले के भन्छ थोरै हेरौँ। किनकि कुनै पनि देहधारी मनुष्यद्वारा सम्पूर्णतापूर्वक या स्वरूपले कर्महरूको त्याग सम्भव छैन। स्पष्ट भनिदिने भयो दुई टुकको जवाब, यी योगेश्वरलाई घरि यता बोल्ने बानी नै छैन। बस प्रज्ञा चक्षुले देखेको छ, जस्ताको तस्तै त्यो बाहिर आएको छ कि त्यागको कुरा नगर, कर्म त्याग सम्भवै छैन। मात्र के सम्भव छ, यो त कर्माण्य अशेषतः, बस यो सम्भव छैन। बस अब मेरो कुरा सुन, तिमी यदि त्याग नै गर्छौ भने के कुराको त्याग गर, यस्तो कर्म फल त्यागी सत्यागित्य अभिधीयते। अब म त्यागी त्यसलाई भन्छु जसले कर्म फलको त्याग गरिदियो। अब हेर्नुहोस् त, शिखर छोयो धर्मले, अब यहाँभन्दा माथि जान सक्दैन। यही भगवद्गीताको अध्याय 12 अर्जुनले सोध्छन् कि भगवान, यो भक्त तपाईँको लागि बढी प्रीतिकर छ, श्रेयस्कर छ कि योगी बढी श्रेयस्कर छ? त भगवान कृष्णले आफ्नो उत्तर दिँदै जानुभयो, भन्नुभयो, हेर यो दुवै मेरा लागि उस्तै हुन्, दुवैको जीवन अद्भुत हुन्छ, र पनि जहाँ भक्ति छ त्यो भक्ति मेरो अन्तस हृदयको कुरा हो, हेर अर्जुन। अनि भनिसकेपछि भक्तिको बाटो के हो, कसरी जान सक्छ, त्यो चर्चा गर्दै गर्दै के भन्नुहुन्छ भने कि हेर, सामान्य ज्ञानभन्दा ध्यान राम्रो, र यसका श्रृङ्खला भन्दै भन्दै के भन्नुहुन्छ भने जसले कर्मफलको त्याग गर्न सक्छ त्यो व्यक्ति मेरो लागि अति प्रिय छ। किन? कर्मफलको त्याग भनेको के हो? कर्मफलको त्याग भनेको कर्मको विषयलाई लिएर सारा झन्झटको त्याग, सारा तनावको त्याग। जब मेरो ध्यान कर्मफलतिर जाँदैन, अगाडिको कर्म, मेरो अगाडि मेरो सामान्यमा जुन कर्म छ त्यसमा पुरै ध्यान जान्छ, म 100% उपलब्ध हुन्छु। अब म चम्किन्छु, म जे गरिरहेको छु त्यसमा मेरो ऊर्जा अविच्छिन्न अविरल बग्न थाल्यो भने एक त त्यो कर्मको माध्यमबाट मेरो जीवनमा सम्पन्नता सुरु हुन्छ, मेरा गरिबीका दिनहरू, मेरा आलस्यका, तन्द्राका, निद्राका दिनहरू सकिन्छन्, गुलामीका दिनहरू सकिन्छन्। र अर्को के हुन्छ भने भित्र म आफूलाई पुरै अभिव्यक्त गर्छु र पुरै पूर्ण रूपमा म ईश्वरको जुन विराट विग्रह छ त्यो विग्रहमा प्रवेश गर्दछु। दुइटै काम सँगै हुन्छ। जब म फलप्रति ध्यान दिन्न, म कर्मप्रति ध्यान दिन थाल्छु, त्यो मेरो कर्मको गुणवत्ता बढ्छ। आज तपाईँ खेतमा काम गर्दै हुनुहुन्छ, ओहो यति फल्ला कि उति फल्ला कि, पोहोर साल यस्तो भएको थियो, ढिस्कानो साल यस्तो भएको थियो भन्ने खेतमा काम गर्दा तपाईँको मनमा गयो भने नि त्यो कुराले तपाईँलाई खेतमा राम्रोसँग काम गर्न दिँदैन, तपाईँको ऊर्जालाई खण्डित गर्छ र त्यो कामको गुणवत्ता क्वालिटीमा सम्झौता हुन पुग्छ। तपाईँ राम्रोसँग काम गर्न सक्नुहुन्न, राम्रोसँग काम नगरेपछि राम्रो परिणाम कहिले पनि आउँदैन, बाहिर पनि परिणाम आउँदैन, भित्र पनि तपाईँको मन उद्वेलित भइरहन्छ, एजिटेटेड भइरहन्छ। तपाईँलाई जति सोच बनाउनु छ त्यो कर्म गर्नुभन्दा पहिले सोच बनाउनुहोस्, अघिल्लो वर्ष यस्तो भएको थियो त्यस कारणले म यसरी गर्छु भन्ने सबै सोच बनाएपछि अब जब तपाईँ कर्ममा जानुहुन्छ नि, जब त्यो कर्मण्य प्रारम्भ हुन्छ, त्यो बिउ राख्ने वा हलो जोत्ने वा जुन पनि कर्म हो, त्यो जब कर्म प्रारम्भ हुन्छ, तपाईँको मन चारतिर नदौडियोस्, त मन टक्क त्यहाँ आएर बसोस् र त्यो मन कर्ममा संलग्न होस्। यसरी मन कर्ममा 100% संलग्न भयो भने व्यक्ति तत्काल सन्यस्त हुन्छ। भौतिक शरीर र मनको जहाँ मिलन हुन्छ, त्यहाँ भगवान शिवको अर्धनारी स्वरूप जन्मिन्छ। मन के हो? मन पुरुष हो। शरीर के हो? शरीर स्त्री हो। अहिले पनि हाम्रो जीवनमा छटपटी छ भने हेरौँ कि मेरो शरीर यहाँ छ तर मेरो मन अन्यत्र कतै दौडेको छ। यदि मन दौडिन भने छटपटी हुन्छ। मान्छेहरू घन्टा दुई घन्टाको मोटरमा यात्रा गरे, अरू कसैले मोटर हाँकेको छ, आफू आरामसँग बसेको छ, र पनि थाकेर फर्किन्छ। ऊ कस्तो थकाइ लाग्यो, कहाँबाट आएको, के कहाँ नै आफूले काम गरे जस्तै, उसले केही पनि गरेको छैन, बस बसेको छ। बसेर पनि किन थाक्छ त व्यक्ति? किन थाक्छ भने नि त्यहाँ बसेको छ, शरीर त यहाँ छ तर मन कहाँ कहाँ दौडेको छ। त्यसरी बडो गहिरो तनावमा व्यक्ति जान्छ, यात्रामा गहिरो तनावमा गयो व्यक्ति, त्यस कारणले थाक्यो। तर कुनै दिन तपाईँ आरामसँग छोडिदिनु भयो, यो प्रयास गर्नुहोस् त अबदेखि, जब तपाईँ यात्रा गर्दै हुनुहुन्छ, तपाईँको जुन सवारी साधन छ त्यसमा बसेपछि आफूलाई छोडिदिनुहोस्, त्यसैको वरिपरिको रमाइलो लिनुहोस्, वा आँखा बन्द गरेर ध्यान गर्नुहोस्, या वरिपरि जे भइरहेको छ त्यसको आनन्द लिनुहोस्। तपाईँ थाक्ने त होइन, झन् ताजा भएर घर पुग्नुहुनेछ, आफ्नो गन्तव्यमा पुग्नुहुनेछ। हामीलाई थकाउने के हो? शरीर र मनको दूरीले थकाउने हो। शरीर र मनको दूरी नै थकान हो, शरीर र मनको दूरी नै तनाव हो, र जति बढी शरीर र मनको दूरी हुन्छ उति नै पाप हो। पाप भनेको के हो त? जहाँ शरीर र मन एक ठाउँ मिलेर बसेका छैनन्, जहाँ यी पति र पत्नी एक ठाउँ छैनन्, त्यसलाई पाप भनिन्छ। जब यी पति र पत्नी शरीर र मन एक ठाउँ बस्छन्, त्यो पाप होइन। राति तपाईँ सुतेपछि त्यो विभिन्न प्रकारका डर लाग्दा सपना किन देख्नुहुन्छ? दिनभरि तपाईँको मन भड्कियो, प्रेत झैँ भड्कियो, तर राति सपनामा पनि त्यही अवस्था सिर्जना हुन्छ। त्यो मनलाई आफ्नो ठाउँमा लिएर आउनुहोस् त, तपाईँको मन भड्किन छोडोस् त। नराम्रा सपनाहरू सदाको लागि बिदा हुन्छन्, डराउन दिने सपनाहरू, नाइटमेयर्सहरू बिदा हुन्छन्। त्यसैको सूत्र भगवान् कृष्णले यहाँ भन्दै हुनुहुन्छ। उहाँ कुनै एउटा घटना होइन, पुरै जीवनको कर्मलाई जोड्दै हुनुहुन्छ र के भन्नुहुन्छ कि तिमी कर्ममा आफ्नो पुरा ऊर्जा ल्याऊ, पछि गएर त्यो कर्म गरेपछि फल के आउँछ त्यतातिर तिमी ध्यान नदेऊ। त्यो त पहिले तिमीले लक्ष्य बनाइसक्यौ, बस्यौ, लक्ष्य बनाउने कर्म गरेका थियौ, अब हिँड्ने कर्म भयो। अब हिँड्दाखेरि तिमी यो बाटो हिँडौँ कि नहिँडौँ, यो बाटो हिँडौँ कि नहिँडौँ भनेर तिमी भौतारिन थाल्यौ भने तिमी अत्यन्तै थाक्छौ र तिम्रो पुरा जीवन खेर जान्छ। तिम्रो शरीर र मन एक ठाउँमा हुँदैन। जहाँ जाने हो त्यो हिँड्नुभन्दा पहिले सोच बनाऊ। हिँड्न थालेपछि बस हिँड्ने कर्म रहन्, अरू केही पनि नरहोस्। यसरी सारा कर्मको कर्मका फलहरूको त्याग, यो अद्भुत सूत्र हो। र अलिकति गहिरेर हेर्नुभयो भने आज तपाईँसँग जे छ, यी पहिले गरेका कर्महरूको फल नहो, धन छ, सम्पत्ति छ, सम्बन्ध छ, यी पहिले गरेका कर्महरूको फल होइन, र यससँग पनि सम्बन्ध तोड्दै जाने। सम्बन्ध तोड्ने भनेको आफ्ना सम्बन्धीहरूसँग रिसाउनु वा वैमनस्य सृजना गर्नु होइन, सम्बन्ध तोड्नु भनेको तिनलाई स्वीकार्नु, अन्तस हृदयबाट तीप्रति राग र द्वेषको भावना सिद्ध्याउनु, सबैप्रति समान भावले उपस्थित हुनु, सबैप्रति समानताको व्यवहार गर्नु, यो त्याग हो। जब हामी यो परम त्यागमा पुग्दछौँ, त्यतिखेर हाम्रो मन सदाको लागि मुक्त हुनेछ। र एक पटक त्यो मन मुक्त भयो भने तपाईँको मनको पोखरीमा त्यो परमात्माको, चन्द्रमाको छाया पर्नेछ। पहिलो पटक तपाईँ त्यो गरिमा उहाँलाई आफूभित्र पाउनुहुनेछ। यी कर्ममा त्यो क्षमता छ कि तपाईँलाई परमात्मालाई तानेर तपाईँको हृदयमा स्थापित गर्न सक्ने क्षमता कर्ममा छ। तर यो बाटो नहिँडेर गलत बाटो हिँडेको भएर हाम्रो जीवनमा कर्मले कहिले पनि राम्रो ल्याउन सकेन, राम्रो स्थिति ल्याउन सकेन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: सम्पूर्ण चराचर जगतकी आमा प्रेम स्वरूपिणी श्री राधा रानीको प्राकट्य दिवस श्री राधाष्टमीको पावन अवसरमा जगद्गुरु श्री कृपालुजी महाराजको चरण स्पर्शित श्री भक्ति मन्दिर श्यामा श्याम धाम ठिमीमा त्रिदिवसीय विशेष साधना शिविर, मिति असोज 2, 3 र 4 गते। अधिक जानकारीका लागि सम्पर्क 01-663-0059, 98-412-3-043-7। सबैमा हार्दिक आमन्त्रण गर्दछौँ।

श्रोताहरू, भगवान् श्री कृष्णकी लादिनी शक्ति, श्री राधा रानीको प्राकट्य दिवस राधाष्टमी पर्वको उपलक्ष्यमा आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको प्र

कि वेदमा एक भयानक कुरा छ जुन तपाईँहरूले सायदै सुन्नुभएको थियो होला, त्यो आज म बताउँदैछु। वेद भन्छ एताम बज्ञाय यः कृष्ण माराधयितुमिच्छति स मूढतमो मूढतमश्चेति। राधोपनिषद को पहिलो मन्त्र, अर्थात जो श्री कृष्ण को भक्ति गर्छ त्यो महामूर्ख हो, महामूर्खमा पनि मूर्ख हो। किनकि एक तत्त्व छ जुन तत्त्वलाई नजानिकन उसको आराधना नगरिकन श्रीकृष्णको भक्ति गर्छ भने त्यो महामूर्खमा पनि मूर्ख हो, वेद बताउँदैछ। एक तत्त्व अर्थात् केवल श्रीकृष्णको भक्ति गरेर लक्ष्य प्राप्ति हुँदैन, श्रीकृष्णै पनि प्राप्ति हुँदैनन्, यो वेदको आशय। हेर्नुहोस् कति भयानक चिज आयो। त त्यो तत्त्व के हो? त्यो अनिवार्य तत्त्व, त्यसको बारेमा जान्नु छ। त राधोपनिषद्को पहिलो मन्त्रमै बताइयो स एकः सर्वेश्वरः। राधोपनिषद्को पहिलो मन्त्र अर्थात् एक तत्त्व छ जुन सबको ईश्वर छ, सबको मालिक छ। को हो त्यो? त राधोपनिषद नै पहिलो मन्त्रकै अर्को लाइनमा भन्छ कृष्णो हवै हरिः परमो देवः। राधोपनिषद्को पहिलो मन्त्र अर्थात् श्री कृष्ण नै त्यो सर्वे सर्वा ईश्वर हो। त ठिक छ, फेरि कुरो मिलिगो, त्यही त भन्दै आत्यौँ हामी। त फेरि अर्को तत्त्वको त प्रश्नै आएन। त्यही राधोपनिषद्कै फेरि अर्को लाइन, पहिलो मन्त्रकै अर्को लाइन भन्छ हे सुन, अर्को तत्त्व पनि छ। के छ? येयम् राधा यश्च कृष्णो रसाब्धिर् देहश्चैकः क्रीडनार्थं द्विधा भूत। राधोपनिषद्को पहिलो मन्त्र अर्थात् अर्को तत्त्व पनि छ। अर्को तत्त्व कुन हो? राधा तत्त्व। तर

जान भक्ति शतक। जगतगुरु श्री कृपालु जी महाराज सर्व साधारण ले पनि सरल तरिका ले बुझ्दे गरी आफ्नो भक्ति शतक नामक अद्वितीय ग्रन्थमा यसको वर्णन गर्नुहुन्छ। एक तत्त्व नै दुई तत्त्व हुन्, भेद छैन। ठीक, सावधान हुनु सब, भेद छैन तापनि भेद छ। हेर्नु, साधारणको लागि यो विषय आफैमा अगम्य विषय छ, मैले प्रारम्भमा पनि भने, अग्राह्य छ। रसिकहरूको दृष्टिमा अभेद हुँदा हुँदै पनि सूक्ष्म भेद छ राधा कृष्ण तत्त्वमा। के भेद छ? वेद भन्छ, येषा वै हरेः सर्वेश्वरी सर्वविद्या सनातनी कृष्ण प्राणादि देवी। राधोपनिषद्को दोस्रो मन्त्र। हेर्नुहोस् अब यहाँ भेद आयो। भेद के आयो? कि जसरी तपाईँहरूको भेद छ, तपाईँहरूमा एक तपाईँहरूको म छ, एक मेरो छ। म र मेरो, जस्तै तपाईँहरू हुन्छ म फलानु, अनि मेरो शरीर, मेरो नाक, मेरो कान, मेरो आँखा, मेरो हात, मेरो शरीर। तपाईँहरू कोही त भन्नुहुन्न कि म शरीर, म कान, म नाक, म आँखा। मेरो शरीर यानि कि म अलग तत्त्व हो, मेरो अलग तत्त्व हो, म र मेरो दुई भेद भयो। तर व्यवहारमा याद हुँदैन। त्यस्तै यहाँ एक तत्त्व हुँदा हुँदै दुई तत्त्व भयो, एक श्री कृष्ण तत्त्व, एक राधा तत्त्व। एक हुँदा हुँदै दुई कसरी भयो? कि एक शरीर एक प्राण। जसरी तपाईँहरूको एक शरीर एक प्राण, जुन क्षण प्राणले तपाईँहरूको शरीर त्यागिदिन्छ त हामी के भन्छौँ? फलानु गयो। यो के हो त? यो उसको शरीर हो। जानी तत्त्व र रहने तत्त्व दुई तत्त्व छ। त्यस्तै यहाँ पनि एक भगवानको शरीर एक प्राण दुई तत्त्व भयो। यद्यपि भगवानको शरीर भगवान नै हो, तथापि वेदले बताए दुई छ। वेद के हो? वेदो नारायण साक्षात् छ 140। वेद स्वयं भगवान हो। जब भगवान भन्दैछन् कि दुई हो तो फिर मान्न पर्यो। एक हो यो बताइयो, यो पनि मान्न पर्यो। दुई हो, दुई पनि मान्न पर्यो। त शरीर जुन छ त्यो श्री कृष्ण, र जुन श्री कृष्णको पनि प्राण जुन हो त्यो राधा। कृष्ण प्राणाधि देवी, कृष्णको पनि प्राण तत्त्व राधा तत्त्व।

0: एक जान समुद्र छ यो लाइनमा, दुई लाइनमा, अघिल्लो लाइनमा भेद नमान एकै हो, दोस्रो लाइनमा आएर उहाँले भेदको पनि यति गहिराईमा गएर बताइदिनु भयो कि एक लादिनी शक्ति हो शक्ति, र अर्को हो शक्तिमान। शक्ति र शक्तिमानमा के भेद छ? जस्तै धन र धनवानमा छ। एक व्यक्ति धनवान कसरी हुन्छ? धन भएको कारण। त महत्त्वपूर्ण चिज के हो? धन। अनि पो धनवान भयो। यदि धन नहुने हो भने त्यो के भयो? कौडीवान, फुटपाथे। त यहाँ धन प्रमुख छ, धनवान गौड छ। त्यस्तै यहाँ राधा तत्त्व जुन छ, लादिनी शक्ति हो शक्ति। त्यसैले त्यो शक्ति भएको कारण श्री कृष्ण शक्तिवान छन्। यदि त्यो शक्ति माइनस हुने हो भने श्रीकृष्ण जिरो। त्यसैले प्रमुख तत्त्व भयो राधा तत्त्व। हेर्नुहोस्, बृहदारण्यको उपनिषद्मा एक प्रसङ्ग छ, डिटेल्समा बृहदारण्यको उपनिषद् छैठौँ अध्यायको पहिलो ब्राह्मणको सातौँ आठौँ नवौँ दसौँ ग्यारौँ बाह्रौँ तेह्रौँ मन्त्रमा कि एक पटक शरीरमा हुने प्राण, वाणी, वाक, चक्षु, श्रोत्र, मन, रेतस को आपसमा झगडा परेछ। झगडा सबले भन्दा रहेछन् कि म ठुलो हुँ, म ठुलो हुँ। तेने हेमे प्राणा अहम श्रेयसे, बृहदारण्यको उपनिषद् 6:1-7। प्राण लगायत सबले भन्दा रहेछन् कि म ठुलो हुँ, म ठुलो हुँ। जब झगडा पर्यो त यसका सृष्टिकर्ता ब्रह्माजी कहाँ गएछन्? हामीमा झगडा पर्यो, को ठुलो बताइदिन पर्यो? ब्रह्माजीले नै सब सृष्टि गरे हो, एउटालाई ठुलो भनौँ अर्कोलाई सानो भनौँ त फेरि माइन्ड गर्लान् आफ्नै सन्तान। त उनले उपाय निकाले, यस्मिन् वा उत्क्रान्त इदग्वम शरीरम पापियो मन्येत स वो विशिष्ट इति, बृहदारण्यको उपनिषद् 6 अध्याय को पहिलो ब्राह्मण के 7 मंत्र। ब्रह्मा जी ले बताए हेरा, जुन तत्व बिना, जुन तिबेर को एक पाठ छ त्यो बिना अरु रहन सक्दैनन्, आफ्नो धर्म निर्वाह गर्न सक्दैनन्। जस्तै कानको धर्म हो सुन्नु, आँखाको देख्नु, मनको संकल्प विकल्प गर्नु, रेतसको प्रजा उत्पादन यानि कि सन्तान पैदा गर्नलाई सहयोग गर्नु, यी सब। जसले आफ्नो धर्म पालन गर्न सक्दैनन् अधर्मी बन्छन्, पापी बन्छन्। पापियो मन्ने त, जुन शरीरमा नरहदा अन्य चिजले धर्म निर्वाह गर्न सक्दैनन्, विपरीत हुन्छ। जो नरहदा बस्तै ठुलो हो, यो बताइदिए इसारा इसारामा। अब बाँकी निर्णय त गर्न पर्यो। त बाणीले बोल्यो, ए औ टेस्ट गर्नु पर्यो, म बिना तिमीहरू कसरी जीवित रहन्छु, म हेरौँ। वा घोचक्राम सा संबत सरम प्रोश्या गत्यो बाच कथम शकत मदृते जीवितु मिति। बाणी जुन छ ले शरीरलाई त्यागिदियो, एक वर्षसम्म, संबत सरम त्यागिदियो, एक वर्षपछि फर्केर आयो, र अरू प्राण लगायत चक्षु श्रोत मन रेतसलाई सोध्यो, ए तिमीहरू त जिउँदै रहेछौ, म हिँडेपछि तिमीहरू कसरी जीवित रह्यो, कथामा सकत कसरी जीवित रह्यो, मदृते म बिना, यो सोध्यो।
1: त फेरि अरूले बताए
0: ते होचुर यथा कला अवदन्तो वाचा प्राणन्तः प्राणेन पश्यन्तश्चक्षुषा शृण्वन्तः श्रोत्रेण विद्वाग्वंसो मनसा प्रजायमाना रेतसैव म जीविष्मेति। त अरूले जवाब दिए जसरी एक बोल्न नसक्ने व्यक्ति नबोली नबोलिकन पनि प्राणद्वारा श्वास प्रश्वासको क्रिया गर्दै चक्षुद्वारा सब चिज हेर्दै कानद्वारा श्रवण गर्दै मनद्वारा संकल्प विकल्प गर्दै रेतसद्वारा प्रजा इत्यादि रेतस माने वीर्यभित्र हुने एक विशेष तत्त्व वीर्य सम्झिनुहोस् त्यसद्वारा सन्तान पैदा गर्दै जीवित रहन्छ त्यसै गरी हामी पनि जीवित रह्यौँ त हिँडेपछि पनि के फुर्ती गर्छस् यो बताइदिए। त फेरि प्रवे विषह वाक बृहदारण्यको पनि सत् 6:1-8 त्यस यति कुरा सुनेपछि जुन वाणी थियो शरीर छोडेर गएको फेरि शरीरभित्र प्रवेश गर्यो म बिना कसैलाई केही नहुने रहेछ भनेर पछि चुप लाएर बस्यो। त्यसपछि फेरि चक्षुले फुर्ती गर्यो आँखाले म बिना कसरी रहन्छौ चक्षुर होचक्राम संबत सरम प्रोस्या गत्यो बाच कतम शकत मद्रिते जीवितु मिति। एक वर्षसम्म चक्षु पनि बाहिर रह्यो शरीर बाहिर पछि आएर सोध्यो सब जीवित छन् हे तिमीहरू कसरी रह्यो। त अरू प्राण लगायत अरूले बताए के ते होचुर यथा अन्धा अपश्यन्तश्च चक्षुषा वदन्ति वाचा प्राणेन प्राणन्तः शृण्वन्तः श्रोत्रेण विद्वाग्वंसो मनसा प्रजायमाना रेतसैव म जीविष्मेति। जसरी आँखा नदेख्ने व्यक्ति पनि प्राण इत्यादिको जुन श्वास प्रश्वास क्रिया सुन्ने क्रिया संकल्प विकल्पको क्रिया इत्यादिद्वारा जीवित रहन्छ त्यसै गरी हामी पनि जीवित रह्यौँ यो जवाब दिए। प्रवे विषह चक्षुः त्यति भनेपछि आँखा पनि फेरि पुनः शरीरमा प्रवेश गर्यो चक्षु पनि। एवं प्रकारले अन्यले पनि त्यसै गरे। त्यसपछि श्रोत्रम श्रोत्रम होचुर्वाच होचक्राम संबत्सरम प्रोस्यागत्यो वाच कथम शकत मदिते जीवितु मिति। फेरि श्रोत्र त्यसै गरी गयो फेरि आयो अरू जीवित देख्यो फेरि सोध्यो त अरूले पनि जवाब दिए